चैनमा रमाएको हुन्छ प्रिय सच्चन। ऊ नित्य शान्त र स्थिर हुन्छ, धीर हुन्छ। त्यसैले धीरता मनुष्यको सबैभन्दा अनिवार्य आवश्यकता हो। हामीले हामीभित्रको संकीर्णतालाई तोड्न नसक्दासम्म महान बन्न सक्दैन, सहनशील बन्न सक्दैन, क्षमाशील बन्न सक्दैन। हरेक व्यक्तिहरूले गल्ती गरेका हुन्छन्, त्रुटिहरू गरेका हुन्छन्। सबैले गरेका त्रुटिहरू खोतल्नतिर हामीले हाम्रो समयको महत्वपूर्ण ऊर्जा खर्च गर्नु हुँदैन। हाम्रो समय निकै महत्वपूर्ण छ। हामी दोषतिर मात्र ध्यान दिन थाल्यो भने गुणको विकास गर्ने अवसरबाट हामी वञ्चित हुन्छौं प्रिय सच्चन। जसका दोष दर्शन गर्नेतिर हामीले समय खर्च गर्दछौ त्यसले आनन्दको श्रीवृद्धि गर्ने, सत्पात्रताको श्रीवृद्धि गर्ने र आफू स्वयं पनि सत्पात्र बन्ने अवसरबाट हामी चुक्दछौ, वञ्चित हुन्छौ। त्यसो भएका हुनाले पनि प्रिय सच्चन, हामीले हामीभित्र सुश्रुताको विकास गर्नु छ, सद्वृत्तिको विकास गर्नु छ। महान मानिसहरू सहनशील हुन्छन् भन्ने कुराका प्रत्यक्ष उदाहरण हुनुहुन्छ भगवान गौतम बुद्ध। भगवान गौतम बुद्ध त्यस्तै क्षमाशील व्यक्ति हुनुहुन्थ्यो धरती जस्तै। धरतीमा लाख थुके पनि, धरतीलाई जति पटक लात प्रहार गरे पनि उसले आफ्नो काख छोड्दैन, उसले आफ्नो काख प्रदान गर्नबाट पछि हट्दैन, आफ्नो आधार प्रदान गर्नबाट धरती पछि हट्दैन। धरती सबै सबै प्रति अकारण प्रेमपूर्ण हुन्छ प्रिय सच्चन। भगवान गौतम बुद्ध पनि सबै प्रति अकारण प्रेमपूर्ण हुनुहुन्थ्यो। मानिसहरू आउँथे तथा नाम गाली गर्थे, भगवान गौतम बुद्धलाई समाज भाड्ने भडुवा भन्थे, मानिसहरूलाई उनीहरूका कामहरूबाट हटाएर निरर्थक र अल्छी बनाउँदैछन् गौतम बुद्धले भन्ने आरोप मानिसहरूले लगाउने गर्थे। कतिपयले उहाँलाई आएर तथानाम गाली गर्थे र पनि भगवान गौतम बुद्धको धैर्य कहिले खलबलिएन, उहाँको सहिष्णुता कहिले पनि दिग्भ्रमित भएन, उहाँले सधैं सहनुभयो, सहेरै जित्नुभयो संसारलाई। जो सहन सक्दछ ऊ सदैव शान्त रहन सक्दछ। सहनशीलता नै सबैभन्दा ठूलो विजयको संकेत हो प्रिय सच्चन। नबोल्नेहरूसँग कसैको केही लाग्दैन, सहनेहरूसँग कसैको केही लाग्दैन। सहने मानिसलाई शुरूमा दुःख हुन्छ किनभने हामीले नसहने अभ्यास गरेका छौं। त्यसो भएका हुनाले शुरूमा सहनशीलताको अभ्यास गर्दा निकै पीड़ाको अनुभूति हुन्छ। हामीले तातो तातो प्रतिक्रिया दिन पाउँदा रमाउँछौ, खुशी हुन्छौं, सौभाग्यशाली ठान्दछौ आफूलाई। तर ध्यानीहरू, ज्ञानीहरू, सिद्ध विशिष्ट पुरूषहरू कसैप्रति पनि तात्तातो टिप्पणी प्रकट गर्नुलाई नाम्रो मान्दैनन्। सबैका विचारहरूलाई सम्मान गर्नु, सबैका कुरालाई धैर्यका साथ सुन्नु, सहिष्णु बन्नु, सहनशील बन्नु यही ज्ञानी पुरूषको लक्षण हो भन्ने उनीहरूलाई लागेको हुन्छ। त्यसैले प्रिय सच्चन, हाम्रो समाजको हिंसालाई कम गर्नका निमित्त पनि, आपसी वैरभावलाई हटाउनका निमित्त पनि, परस्परको एकता र सद्भावलाई सुदृढ गर्नका निमित्त पनि हामीले आफूभित्र सहिष्णुताको विकास गर्न जरूरी छ, सहनशीलताको दिव्यतम गुणको विकास गर्न जरूरी छ। आज सर्वत्र विभेद देखिन्छ, मानिसहरूका बीचमा आपसी विश्वासको अभाव देखिन्छ, परस्परमा लड़ाई झगडाले व्यापकता पाएको छ। यो अवस्था मनुष्य सभ्यताका निमित्त कुनै पनि ढंगले शुभ अवस्था होइन, सुख संकेत होइन। यो मनुष्य सभ्यताको विनाशको संकेत हो, विनाशको लक्षण हो। त्यसैले मनुष्य सभ्यता संरक्षणका निमित्त पनि
हामीले

एकअर्काका विचारहरूलाई स्वीकार गर्ने सहन गर्ने बानीको विकास गर्न जरूरी छ। प्रिय सच्चै मनुष्य भन्नु नै सहनशीलताको साक्षात नमुना हो। अर्कालाई स्वीकार गर्ने, अर्कालाई सुन्न सक्ने, अर्कालाई बुझ्न सक्ने, मानिसहरूले नराम्रै किसिमको प्रतिक्रिया व्यक्त गरे पनि बस सहेरै टारिदिने यस्तै किसिमको क्षमताको विकास हरेक मनुष्यमा हुनु जरूरी छ। हामीले यो पाकतत्व प्रतिक्रिया व्यक्त गर्ने लामो संस्कारको विकास गरेका छौं आफूभित्र। यसैले कसैका कुराहरूलाई धैर्यका साथ सहन गर्न सक्ने क्षमता हामीभित्र लगभग हराइसकेको छ, तर पनि हामीले यसलाई पुनर्जागृत गर्न सक्दछौं, हामीले यसलाई जगाउन सक्दछौं। सहनु नै लामो समयसम्म रहनु हो, सहनशीलता दीर्घ जीवनको लक्षण हो। प्रिय सज्जन, सहनशीलता परम सिद्धिको पनि लक्षण हो। सहिष्णुताका बलमा गुमेको सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वास र एकता कायम हुन सक्दछ, किनकि सहनशीलता विश्वव्यापी गुण हो, प्राकृतिक गुण हो, दैवी गुण हो, ईश्वरीय गुण हो। प्रिय सज्जन, हामी ईश्वरदेखि टाढा हुँदै गइरहेका छौं, हाम्रा मूल्यहरूदेखि, हाम्रा मान्यताहरूदेखि, नीति र धर्महरूदेखि टाढा हुँदै गइरहेका छौं, यसैले यस्ता ईश्वरीय गुणहरू हराउँदै गइरहेका छन्। यसैले प्रिय सज्जन, हामी सत्यसँग नजिक हुनेछौँ, हामी सहिष्णु बन्नु छ, सहनशील बन्नु छ, आफ्ना कुराहरू पनि अरूलाई धैर्यका साथ सुनाउनु छ, अरूका कुराहरू पनि आफूले धैर्यका साथ सुन्नु छ, शान्तिका साथ सुन्नु छ, सहनशील भएर सुन्नु छ। फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भनेर लेखनाथ पौडेलले पनि विद्वत मानिसहरूमा हुने सहनशीलताको बारेमा, गुणताको बारेमा चर्चा गर्नुभएको छ। प्रिय सज्जन, फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र जब फल लाग्न शुरू गर्दछ बिरुवाका हाँगाहरू बिस्तारै बिस्तारै झुक्न शुरू गर्दछन्, नम्र हुन शुरू गर्दछन्, विनय हुन शुरू गर्दछन्। जब व्यक्ति महान बन्दै जान्छ उसको अन्तर्ज्ञानले ऊ फलित हुन थाल्दछ, पुष्पित हुन थाल्दछ बिस्तारै बिस्तारै, उसको शिर पनि झुक्न थाल्दछ, नम्र हुन थाल्दछ। त्यसरी नम्रता भनेको विद्वत वृत्ति हो, सहनशीलता भनेको पनि विद्वत वृत्ति हो। प्रिय सज्जन, ज्ञानको एउटा सौरभ हो, ज्ञानको अभिव्यञ्जना हो, अभिव्यक्ति हो। त्यसैले मनुष्य त विवेकले बनेको प्राणी हो, ज्ञानले बनेको प्राणी हो। ऊ भित्रको ज्ञान शक्ति जति प्रज्वलित भयो, व्यक्तिभित्रको विवेक शक्ति जति प्रज्वलित भयो, त्यति नै व्यक्ति शान्त बन्न सक्दछ, स्थिर धीर बन्न सक्दछ, सहिष्णु बन्न सक्दछ। प्रिय सज्जन, मनुष्यताभित्र पर्ने अनेकन लक्षणहरूमध्ये, अनेकन गुणहरूमध्ये सहिष्णुता अत्यन्त आकर्षक गुण हो, अत्यन्त महत्वपूर्ण गुण हो। सबैलाई स्वीकार गर्न सक्ने विशाल हृदय हरेक मनुष्यभित्र विकसित हुने हो भने यो संसारको स्वरूप नै बदलिन्छ। प्रिय सज्जन, केही गर्नु पर्दैन, मानिसहरू मार्दैमा संसारमा क्रान्ति हुन्छ भन्ने कुरा मनुष्य सभ्यताको कुरा होइन। प्रिय सज्जन, यो त दानवीय सभ्यता हो। परिवर्तनका निमित्त मान्छे मर्नु पर्दैन, परिवर्तनका निमित्त मान्छेले आफूभित्रका अमान्छ्यहरूलाई मार्न सक्नु पर्दछ, आफूभित्रका दानवी वृत्तिहरूलाई व्यवस्थित गर्न सक्नु पर्दछ। स्वयंलाई जित्ने व्यक्तिले नै समाजलाई पनि जित्न सक्दछ। प्रिय सज्जन, त्यसकारण सहिष्णु हुनु भनेको आफूभित्रका अमान्छ्यहरूलाई व्यवस्थित गर्नु हो, आफूभित्रको दानवीय वृत्तिलाई व्यवस्थित गर्नु हो। त्यसैले प्रिय सज्जन, हामीभित्रको आसुरी प्रवृत्तिलाई व्यवस्थित गरौं, त्यसको वध गरौं र हामीभित्र दैवी वृत्तिको विकास गरौं। सहिष्णुता त्यस्तै एउटा दैवी वृत्तिको नाम हो, मनुष्य सभ्यताको सबैभन्दा महत्वपूर्ण एउटा अभिव्यक्ति हो। त्यसैले प्रिय सज्जन, धरतीबाट सिकौं
प्रकृतिबाट सिकौं, सन्त महन्त विशिष्ट साधकहरूबाट सिकौं, सहिष्णुता दिन मनुष्य सभ्यताको कहिल्यै कतै परिकल्पनासम्म गर्न सकिँदैन। हामी सहिष्णु भए समाज सहिष्णु हुन्छ, हामी सहिष्णु भए जगत सहिष्णु हुन्छ। जगतबाट यो धरतीबाट यही सहिष्णुताको पाठ सिकौं र जीवनमा सहनशील सहिष्णु बन्ने अधिकतम प्रयत्न गरौं। हवस् त प्रिय सज्जन, आजका लागि कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलामा फेरि हामी भेटिनेछौं, फेरि अन्य विषयहरूमाथि चर्चा परिचर्चा विश्लेषण गर्दैछौं, सत्सङ्ग गर्दैछौं। तबसम्मका निमित्त परमेश्वरसँग तपाईँभित्र त्यो दिव्यतम सहिष्णु भाव विकसित होस् भन्ने मंगल निवेदन गर्दै बिदा चाहन्छु। बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्ते, म कवि पुरुषोत्तम आचार्य। कविताको शीर्षक पुँजीवाद। यो कविता दलाल पुँजीवादी राज्य व्यवस्थाको विरूद्ध सम्पूर्ण समस्याको जड नै पुँजीवाद हो भन्ने लागेर लेखेको कविता। कविता यसरी शुरू हुन्छ।
4: हेर्दा कोमल रूपको नजरमा देखिन्छ यो सुन्दर, छम्दा भित्र पुगेर सारा उधिनी लाग्ने।

0: पवावको लहरमा गर्दैन झिक्ने मना झम्टा मार्छ किसान कारगतका धारा बिकाउ भनी ज्यामी मजदुरका अमूल्य पसिना गरिदिन्छ सस्तो किनी लाखौं लाख सुकेर एक दुईमा मोटो बनी बस्थ्यो आफै मात्र पिएर पोषण मिठो बोसो थपी बस्थ्यो लोकै डुब्न पुगे पनि असजिलो मान्दैन केही पनि देशै टाट परे नि चिन्तित भई सोच्दैन केही पनि मौका हेर्दछ मात्र कुन्तरहले पैसा कमाउ भनी मान्छे हैन कि वस्तु देख्दछ सबै सम्बन्धलाई पनि सिद्धान्तै उपभोग हुन्छ यसको केन्द्रीय अन्तर्यमा भद्दा नक्कलको कुरूप नमुना देखिन्छ सौन्दर्यमा नाफा मन्त्र जपेर व्यक्ति हितको ब्युझन्छ यो प्रातमा नाफा भोग गरी निदाउँछ सधैँ यो मस्तले रातमा नाफाकै बीज डिम्ब सञ्चित गरी जन्मन्छ यो हर्षले नाफै बाट जलेर मर्दछ स्वयं यो अन्तमा दर्दले
1: अन्तिम सो
0: यस्तो बाद अफा प्रसिद्ध दुनिया पुग्दैन धेरै पर आफै बाट खनी चिहान डरले बन्दैछ यो धर्म र नौलो घाम समाजको क्षितिजमा झुल्कन्छ चाँडै अब यात्रा स्वच्छ समाजवाद पथको आऊ बढाऊ सब यात्रा स्वच्छ समाजवाद पथको आऊ बढाऊ सब
1: धन्यवाद
2: आजको कविता
3: आजको कविता।

0: 99.4 Radio Taha Center, Zhu Liu Zai.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चुप्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 11 गते बिहिबार, नेपाल सम्बत 1146 जून 25 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संघीयताबारे लामिछाने र वाग्लेको प्रस्तावले राजसभामा अन्तर्विरोध, प्रदेशसभा खारेजीको प्रस्तावले मधेसमा असन्तुष्टि।
0: रेबिज विरूद्धको खोप अभावले देशभर स्वास्थ्य समस्या विकराल बन्दै 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू संक्रमण।
1: निजामती सेवा विधेयकको चर्चाले 9 दिनमा 54 जना कर्मचारीको राजीनामा, 724 स्थानीय तहले ल्याए बजेट।
0: कंगोमा 1000 जना भन्दा बढ़ीमा इबोला संक्रमण पुष्टि, 277 जनाको मृत्यु भइसकेको राष्ट्रसंघको भनाई।
1: र फिफा विश्वकपमा ब्राजिलद्वारा स्कटल्याण्ड 3-0 पराजित, हैटीले बिहोर्यो मोरक्कोसँग 4-2 हार।

0: ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रपतिको चितवनमा जारी महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ताए पनि संघीयताको सवालमा भने अझै अन्योलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वार्लेले चितवन महाधिवेशनमा प्रस्ताव गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मतैक्यता बन्न नसकेको देखाएको हो। लामिछानेको राजनैतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी पूर्ण समानुपातिक निर्वाचन प्रणाली राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संघीयताका बारेमा भनिएको छ। प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौं। आइसकेको संघीयतालाई कसरी प्रभावकारी बनाउने भन्ने मार्गचित्र नदी अमूर्त रूपमा लामिछानेले एक वाक्यमा पुनर्संरचनाको कुरा उल्लेख गर्नुभएको छ। उपसभापति वागले प्रस्तुत गरेको अर्थ राजनैतिक दस्तावेजमा संघीयता खारेजीसम्मको विषय प्रवेश भएको छ। हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौ। प्रत्यक्ष दलविहीन स्थानीय तह एवं 753 संख्याको एक तिहाई कटौती प्रदेश सभाको खारेजी सहित संघीयताको पुनर्संरचना न्याय परिषद लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार र मान्यता प्राप्त राजनैतिक दलको पारदर्शी कोष भरण जस्ता शासकीय सुधारका एजेण्डा राष्ट्रपाले बहसका लागि प्रवेश गराइसकेको छ। उहाँको प्रतिवेदनमा भनिएको छ प्रदेश सभा खारिज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। एक वर्ष अघि उपसभापति वाग्लेले सार्वजनिक कार्यक्रममा प्रदेश सभालाई ठूला दलहरू तत्कालीन अवस्थामा कंग्रेस र एमाले कार्यकर्ता व्यवस्थापन पार्किङ गर्ने थलोका रूपमा चित्रण गर्दै राष्ट्रपतिको संख्या र सामर्थ्य पुगेका बेला प्रदेश सभा खारिज गर्ने बताउनु भएको थियो। पछिल्ला अभिव्यक्तिमा उहाँले संघीय ढाँचा कायम राख्ने तर अहिलेको संरचना खारिज गरेर प्रदेश सभाको आमूल पुनर्गठन गर्नुपर्ने विकल्प आफूले भन्दै आएको बताउने गर्नुभएको छ। दस्तावेजमा समेत उहाँले एकातिर संघीयता खारिजको कुरा उठाउनु भएको छ भने अर्कोतर्फ पुनर्संरचनाको कुरा राख्नु भएको छ। आजको कान्तिपुरमा संघीयताबारे लामिछाने र वार्लेको प्रस्तावमै अन्तर्विरोध शीर्षकमा समाचार प्रकाशित छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रदेश सभाहरू खारेज गरी नेपालको संघीय संरचना व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ। चितवनमा जारी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अर्थमन्त्री समेत रहेका उपसभापति डा स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रतिवेदनमा खर्चिलो प्रशासनिक संरचनालाई घटाउन प्रदेश सभाको खारेजी र 753 स्थानीय तहको संख्यामा एक तिहाई कटौती गर्ने प्रस्ताव पेश गरेपछि त्यसले मधेसमा विरोधको माहौल सिर्जना गरेको छ। प्रस्ताव अनुसार हालका 7 प्रदेश सभाहरू विघटन गरी स्थानीय तहका निर्वाचित जनप्रमुख निर्वाचित प्रमुखहरूबाट मुख्यत गठन हुने प्रदेश परिषद स्थापना गरिनेछ। साथै स्थानीय तहहरूको संख्या करिब एक तिहाईले घटाउने तथा स्थानीय निर्वाचन गैर दलीय आधारमा गराउने व्यवस्था पनि गरिएको छ। रासोपाले यसलाई सुधारित संहिताको अवधारणासँग जोड्दै हालको संघीय संरचना खर्चिलो अप्रभावकारी र प्रशासनिक रूपमा दोहोरो भएको दावी गरेको छ। पार्टीको राजनीतिक दस्तावेजमा उल्लेख गरिए अनुसार आवश्यक राजनीतिक तथा संसदीय शक्ति प्राप्त भएपछि मात्र यी सुधारहरू अगाडि बढ़ाइनेछ। प्रदेश खारेजीको प्रस्तावले मधेसमा असन्तुष्टि शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत 900 केन्द्रीय सदस्य चयनका लागि रातभर मतदान भएको छ। पार्टीको भावी नेतृत्व र संगठनात्मक संरचना निर्धारण गर्ने निर्वाचनमा खुलातर्फ 64 सदस्यका लागि 210 र भूगोलतर्फ 35 सदस्यका लागि 174 गरी कुल 384 उम्मेद्वार प्रतिस्पर्धामा छन्। 51 केन्द्रीय सदस्य मनोनित हुनेछन् भने 7 प्रदेशका सभापति पदेन सदस्य रहनेछन्। मंगलबार राति 10:30 शुरू भएको मतदान आज बिहान 10 बजेसम्म सञ्चालन हुने कार्यतालिका तय गरिए पनि राति 12 बजेपछि मात्रै मतदान शुरू भएको थियो। 4,000 भन्दा बढ़ी प्रतिनिधिले विद्युतीय मतदान प्रणाली मार्फत मतदान गरेका छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएको केही समयभित्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ।
4: भरतपुरमा जारी प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय समितिका लागि 9 मन्त्री प्रतिस्पर्धामा उत्रिएका छन्। कुल 384 जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएकोमा मन्त्री परिषदका 9 जना सदस्य र 40 भन्दा बढ़ी सांसदहरूको उम्मेद्वारी परेको छ। केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा उत्रने मन्त्रीहरूमा अर्थमन्त्री सोनी मुआगले, परराष्ट्र मन्त्री सुशील खनाल, कानून मन्त्री सुविधा गौतम, शिक्षा मन्त्री सस्मिता पोखरेल र स्वास्थ्य मन्त्री निशा मेहता छन्। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, कृषि मन्त्री गीता चौधरी, युवा तथा श्रम मन्त्री रामजी यादव र महिला तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले उम्मेद्वारी दर्ता गराएका छन्। 17 सदस्यीय वर्तमान मन्त्री परिषदका प्रमुख प्रधानमन्त्री बालेन्द्र शाह भने पार्टीको विधान अनुसार सभापतिबाट वरिष्ठ नेतामा मनोनित हुने निश्चित भएको छ। सभापति पदमा रवि लामिछानेको एकल उम्मेद्वारी परेकोले निर्विरोध निर्वाचित हुनुभएको छ। 9 मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाडौँकै चन्द्रगिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भयो। रेबिजको लक्षण देखिएपछि शुक्रबार ट्रपिकल तथा सरूवारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिँदै आएको रेबिज विरूद्धको खोप अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कड़ा रोक लगाएको अधिकारीहरू बताउँछन्। खोप अभावबारे संचार माध्यममा बोलेका अधिकारीहरूलाई केही दिन अघि मन्त्रालयले सोधपूछ गरी सचेत गराएको एक अस्पतालको इमर्जेन्सी विभागका कर्मचारीले बताए। यसैबीच ललितपुरको गोदावरी नगरपालिका दमाईटारका दिपेन्द्र अश्रुमालीको फार्ममा बर्ड फ्लूका कारण 57 कुखुरा तथा गत साता नष्ट गरियो। दिपेन्द्रले आफ्नो फार्ममा रहेको 35 क्विन्टल दाना र 1000 जति अण्डा समेत नष्ट गरे तर पनि सरकारले राहत दिने भनेकाले उनले हरेस खाएका छैनन्। यतिखेर नेपालका 11 जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू H5N1 फैलिएको छ। चैत 4 मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8 फैलिएको बर्ड फ्लूको हटस्पट बनिरहेको छ अहिले काठमाडौँ उपत्यका। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दालका अनुसार बुधबार मात्रै काठमाडौँ उपत्यका 5 ठाउँमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्रै सक्रिय केस रहेको विभागले जनाएको छ। बर्ड फ्लूबाट प्रभावित करिब 6 लाख पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। आजको कान्तिपुरमा समाचार छ।
4: निजामती कर्मचारीको सेवा अवधि 30 वर्ष र अनिवार्य अवकाश 55 वर्ष रहने व्यवस्था निजामती विधेयकको मसौदामा समेटिएको चर्चासँगै राजीनामा दिने कर्मचारीको लहर चलेको छ। निजामती किताबखानाको तथ्याङ्क अनुसार पेन्सन पट्टा बनाउन आउनेको अभिलेख हेर्दा असार महिना लागेपछि 9 दिनमै 54 कर्मचारीले राजीनामा दिएका हुन्। विगतका तथ्याङ्क केलाउँदा वार्षिक औसतमा 2,300 कर्मचारीको अवकाश हुने गरेको र करिब 900 राजीनामा दिने गरेको देखिन्छ। यसलाई आधार मान्दा 9 दिनमा औसतमा 22 कर्मचारीले राजीनामा दिएको देखिन्छ। पछिल्ला 9 दिनमा 54 कर्मचारीले दिएको राजीनामा त्यसको दोब्बर भन्दा पनि धेरै हुन्छ। निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले 7 दिनको विवरणलाई हेरेर मात्र निष्कर्षमा पुग्न नसकिए पनि प्रारम्भिक तथ्याङ्कले कर्मचारीको राजीनामाको औसत दर बढ़ेको देखिने बताउनुभयो। 9 दिनमै 54 कर्मचारीले दिए राजीनामा। नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
5: सुरक्षा घरको साथ जीवन।

0: telefon spał. I za to ten
1: भरपूर मनोरञ्जन सहित मात्र रु 919 मै डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तह मध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेको अधिकांश स्थानीय तहले यस अगाडिका अधुरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र स्वशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारको क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिका हरूले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आगामी 2084 वैशाखमा हालका पहलवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकोले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकोले र प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकोले बजेट सभामा पेश गर्न नसकेका हुन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षको लागि सबै स्थानीय तहले असार 10 गते भित्र गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था गरेको छ। स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा गोर्खापत्रमा समाचार छ।
3: कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायहरूमा वर्षौंदेखि कार्यालय सञ्चालनका नाममा हुने खर्चमा व्यापक अनियमितता भएको दावी गर्दै विस्तृत छानबिनको मागसहित उजुरी परेको छ। खर्चमा कमिशनको गन्धसँगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गुनासो व्यवस्थापन प्रणाली हेलोसिएमा अति जरूरी उजुरी दर्ता भएको हो। उजुरीले कोशिका मन्त्रालयमा खर्चको अपारदर्शी अभ्यासलाई बाहिर ल्याएको छ। उजुरीमा कार्यालय मसलन्द सामग्री छपाई सूचना प्रकाशन विविध खर्च फर्निचर तथा मेसिनरी खरिददेखि लिएर जारको पानी र चिया खाजा आपूर्तिसम्मका शीर्षकमा कृत्रिम रूपमा खर्च बढ़ाएर बजेट दुरूपयोग गरिएको गम्भीर आरोप लगाइएको छ। असार 7 गते दर्ता भएको उक्त उजुरीका बारेमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले असार 9 गते जानकारी दिँदै हेलो सीएम कक्षबाट अनुगमन भइरहेको जनाएको छ। उजुरीकर्ताले संघीय सरकार तथा अन्य प्रदेशका कार्यालय मन्त्रालयको तुलनामा कोशी प्रदेशका मन्त्रालयमा प्रशासनिक खर्चका लागि अस्वाभाविक रूपमा धेरै बजेट विनियोजन हुने गरेको उल्लेख गरेका छन्। प्रत्येक वर्ष 10-15% बजेट वृद्धि गर्ने, पुगेन भने रकमान्तर गरेर भए पनि बजेट सक्ने तथा विशेष गरी असार महिनामा धेरै बिल मिलाएर खर्च देखाउने प्रवृत्ति मौलाएको आरोप उजुरीमा छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
4: मध्य प्रदेश सरकारले गौरवको योजना रहेको प्रदेश सरकार परिवहन सेवा 3.5 करोड़ खर्चेर तुइएको छ। योजना सम्भाव्यता अध्ययन र सञ्चालनकारी विधि बिना नै हतारमा खरिद गरिएका 52 सेट क्षमताका 5 वटा बस सञ्चालनमा आउन नसकेको हो। योजना नै तुइएपछि प्रदेश सरकारले जनकपुर धाम 14 मणिपालमा रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुईवटा तथा मधेस कृषि विश्वविद्यालय कृषि निर्देशनलाई र कृषि तालिम केन्द्रलाई एउटा एउटा बस बाँडेको छ। अचम्म त ती निकायले पनि बस चलाएका छैनन्, बरू खुला आकाश मुनि थन्काएका छन्। प्रदेश सरकार परिवहन सेवा लेखिएका बसको रंग उड्न थालेको छ भने टायर समेत सडेर काम नलाग्ने अवस्थामा पुगेका छन्। दुईवटा बस पाएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले बस आफ्नो प्रयोजनको लागि उपयुक्त नभएको भन्दै फिर्ता लिन मन्त्रालयले परिपत्र गरेको छ। प्रतिष्ठानको रेक्टर डाक्टर राम नरेश पण्डितका अनुसार कलेजका लागि ठूलो आकारको बस आवश्यक नभएकोले फिर्ता लैजान भनिएको हो। मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार भगवान झाका अनुसार ठूलो बस भएकोले सबै ठाउँमा लैजान कठिनाई छ। पश्चिममा पर्सादेखि प्रदेश राजधानी जनकपुरसम्म र पूर्वमा सप्तरीदेखि जनकपुर धामको रूटमा सञ्चालन गर्न भन्दै तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले झण्डै 3.5 करोड़मा 5 बस खरिद गर्नुभएको थियो। 3.5 करोड़ खटिएपछि तुगियो मधेस सरकारको परिवहन सेवा योजना। नयाँ पत्रिकामा समाचार छ।
3: लुम्बिनीमा सत्तापक्षले सांसद बजेटको विरोधमा उत्रिएपछि बुधबार हिजो पनि प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको छ। मंगलबार सूचना जारी गरेर हिजो बस्ने गरी तय गरिएकोमा पुनः सूचना जारी गरेर आजसम्मका लागि स्थगित गरिएको छ। प्रदेश सभा सदस्यका योजना मन्त्रीहरूले सत्ता साझेदार कंग्रेसकै सांसदहरू विरूद्धमा उत्रिएपछि लफडा भएको हो। भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनामा मनपरी भएको आरोप सत्तापक्षकै सांसदहरूले लगाएका छन्। सहमति खोज्न मंगलबार र हिजो बुधबार बिहान छलफल भए पनि निकास निस्कन सकेको छैन। मंगलबार मुख्यमन्त्री सहित मन्त्रीहरूसँग छलफल गरेका असन्तुष्ट सांसदहरूले बुधबार हिजो मन्त्रीहरूसँग छलफल गरेका थिए। छलफलमा निष्कर्षमा नपुगेपछि बिहिबार आज पुनः छलफल गर्ने गरी टुंगिएको हो। आजको नयाँ पत्रिकामा समाचार छ।
4: दीर्घकालीन प्रकृतिको कर्जामा परियोजनाको व्यावसायिक सञ्चालन तथा उत्पादन भई नगद आप्रवाह नहुँदासम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई सावामा गाड्न सकिने ब्याज पूँजीकरण व्यवस्था गरिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघिको व्यवस्थामा जल विद्युत सिमेन्ट औषधि केबलकार चिनी दुग्धजन्य उद्योग मेडिकल कलेज तारी होटल अस्पताल दीर्घकालीन कृषि परियोजना र कागज उद्योग गरी जम्मा 11 तोकिएका प्राथमिकता प्राप्त क्षेत्रलाई आवश्यकता र औचित्यका आधारमा ब्याज पूँजीकरण गर्न पाइने सीमित व्यवस्था थियो। राष्ट्र बैंकले यो क्षेत्रगत बन्देजलाई पूर्ण रूपमा खारेज गरिदिएको छ। अब दीर्घकालीन परियोजना भन्नाले परियोजनाको व्यावसायिक सञ्चालन र उत्पादन शुरू भए पैसा कमाउन कम्तीमा 2 लाग्ने जुनसुकै परियोजनालाई समेटिएको छ। पहिला सीमित क्षेत्रमा मात्रै ब्याज पूँजीकरण गर्न पाइन्थ्यो, तर अब बैंकले मूल्यांकन गरेर ब्याज पूँजीकरण गर्न पाउने व्यवस्था भएको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खतिवड़ाले बताउनुभयो। ब्याज पूँजीकरणमा राष्ट्र बैंक लचक, अब सबै दीर्घकालीन आयोजनाले ब्याज पूँजीकरणको सुविधा पाउने। नयाँ पत्रिकामा समाचार छ।
3: एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री वीरेन्द्र शाह नेतृत्वको सरकार नियोजित रूपमै कम्युनिष्ट शक्ति विरूद्ध परिचालित देखिन थालेको भन्दै कार्यगत एकता गरेर जानुपर्ने अवस्था आउन सक्ने बताउनु भएको छ। अहिलेको सरकार संविधान कानून स्थापित अहिलेको सरकार संविधान कानून स्थापित विधि र प्रक्रिया सबै मिचेर एमालेलाई बदनाम गर्न नियोजित रूपमै धरपकडमा उत्रिन थालेको भन्दै उहाँले नेपालको वाम आन्दोलन बचाउन कम्युनिष्ट शक्तिहरू बीच कार्यगत एकता गरेर जानुपर्ने अवस्था आउन लागेको बताउनु भएको हो। केन्द्रीय सचिवालयको मंगलबारको बैठकमा ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव रघुवीर महासेठले भन्नुभयो, त्यसैले अबका दिनमा मन मिल्ने विचार मिल्ने पार्टी र शक्तिहरूसँग संवाद बढ़ाएर मिलेर जानुपर्ने पनि हुन सक्छ। बैठकमा ओलीले एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू कसरी लागेका छन् भन्ने केही गम्भीर दृष्टान्त समेत प्रस्तुत गरेको नेताहरूले बताएका छन्। नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश, नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5759-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। पासपोर्ट सफाई प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राजधानी विभागका महानिर्देशक पृथ्वीराज अर्याल सहित 6 बयान पूरा भएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा पक्राउ परेका 7 मध्ये 6 बयान पूरा भएको छ भने बाँकी 1 बिहिबार बयान हुने र त्यसपछि थुन्चेक बहस हुनेछ। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित 6 बयान पूरा भएको, उनीहरू सबैलाई न्यायिक हिरासतमा पठाइएको छ। राजधानी सफाई प्रकरणमा अख्तियारले गत सोमबार महानिर्देशक अर्याल, निर्देशक सुनिल कुमार केसी सहित 18 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नागरिक दैनिकमा समाचार छ।
4: अत्याधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण भूमिगत पानीको स्रोत सुक्न थालेपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढ़ीमा खानेपानीको संकट देखिएको छ। बस्तीमा खानेपानीको मुख्य स्रोतका रूपमा रहेका चापाकल पूर्ण रूपमा सुकेपछि विशेष गरी धनगढ़ी 14 फुलबारीको स्याउले बजार तथा वडा नम्बर 6 नवदुर्ग टोलका बासिन्दा काकाकुल बनेका हुन्। खानेपानीको हाहाकार टार्न धनगढ़ी उपमहानगरपालिकाले 3 दिनदेखि दमकल र सड़क पखाल्ने मार्फत प्रभावित बस्तीमा खानेपानी वितरण गरिरहेको छ। खडेरीले सुक्न थाले धनगढ़ीका चापाकल दमकल र सड़क पखाल्ने गाड़ीमा भरेर बाँडिँदै पानी। नयाँ पत्रिकामा समाचार छ।
3: भारतको चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड एसओपी का कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका स्थित 53 चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन बीच भएको छलफलपछि उद्योग सञ्चालन गर्ने विषयमा 3 बुँदे सहमति भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। आजको कान्तिपुरमा समाचार छ।
4: नेपालमा भिजिट भिसा तथा अन्य विभिन्न प्रकारका भिसामा प्रवेश गरेर लामो समयदेखि बसोबास गर्दै आएका विदेशी नागरिकमाथि अध्यागमन विभागले कडाई शुरू गरेको छ। विभागले पछिल्लो 6 यता करिब 3,000 चिनियाँ नागरिकको भिसा प्रक्रिया रद्द गर्दै उनीहरूलाई स्वदेश फर्कन निर्देशन दिएको जनाएको छ। पर्यटक, व्यावसायिक तथा अन्य प्रयोजनको लागि नेपाल आएका केही विदेशी नागरिकले भिसाको उद्देश्य विपरीत गतिविधि गरेको, भिसा अवधि नागेर बसेको तथा नेपाली कानून उल्लंघन गरेको पाइएपछि विभागले निगरानी र कार्यवाही तीव्र बनाएको हो। भिस्ता दुरूपयोग कडाई, 6 महिनामा 3,000 चिनियाको भिस्ता रद्द, नेपाल समाचार पत्रमा समाचार छ।
3: र भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको माईमारामा वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5,00,000 क्षतिपूर्ति पाएकी छन्। धामीलाई टेम्पो फाल्ने डिभिजन वनका कर्मचारीले 5,00,000 उपलब्ध गराएका हुन्। पीड़ित धामीलाई 5,00,000 रूपियाँ दिएर टेम्पो विवाद सहमतिमा समाधान गरिएको नागरिक दैनिकमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा 1,094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 115 जना निको भएका छन्। यस्तै 44 जना व्यक्तिको मृत्यु शंकास्पद रहेको र 131 वटा घटनाहरू पनि पुष्टि हुन बाँकी रहेको कंगोका अधिकारीहरूले बताएका छन्। डब्ल्यूएचओको हेल्थ इमर्जेन्सी अलर्ट एण्ड रेस्पोन्स अपरेशनका निर्देशक अब्दी रहमान महमूदले संक्रमण फैलावट र विस्तार तीव्र गतिमा भइरहेको स्विजरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बताउनु भएको छ। 2 सातामा उपचार क्षमता पनि बढ़ाइएको उहाँले उल्लेख गर्नुभएको छ।
3: अब विश्वकप फुटबल विशेष। आज बिहान सम्पन्न खेलमा समूह सीको ब्राजिलले स्कटल्याण्डमाथि 3-0 गोलको जीत निकालेको छ। आज बिहान भएको खेलमा भिनिसियस जुनियरको 2 गोल र म्याथ्यू कुन्हाको 1 गोलको मदतले ब्राजिलले स्कटल्याण्ड विरूद्ध जीत निकाल्दै शीर्ष स्थानमा रहेर नकआउटमा स्थान बनाएको हो। यस्तै यही समूहको मोरक्कोले हाइटी विरूद्ध जीत निकालेको छ। मोरक्कोले 4-2 गोल अन्तरको जीत निकालेको हो। यसअघि आज राति नै सम्पन्न खेलमा स्विजरल्याण्डले क्यानाडालाई 2-1 गोलले पराजित गरेको छ र यसँगै उसले पनि नकआउटमा स्थान बनाएको छ भने बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गरेको छ। कतार भने नकआउट चरणमा प्रवेश नगरी समूह चरणबाटै बाहिरिएको छ।
4: गोल्डेन गोट विश्वकपको एउटा छेउको हिस्सा मात्र हो तर अहिले उत्तर अमेरिकामा चलिरहेको विश्वकपमा यो प्रमुख चर्चाको विषय बनिरहेको छ। यसको कारण प्रमुख खेलाड़ीले उच्च प्रदर्शन गर्दै गोल गरिरहनु हो। विश्वकप इतिहासको सर्वाधिक गोल गर्ने कीर्तिमान अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीले तोड़िसकेका छन्। अमेरिकामा उनले 2 खेलमा 5 गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या 18 पुर्याइसकेका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोजको 16 गोलको कीर्तिमान उछिनेका हुन्। मेसीलाई पछाडि रहेका फ्रान्सका केलियन एम्बापे र नर्वेका एर्लिङ हल्याण्डले 2 खेलमा 4-4 गोल गरिसकेका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्याण्डका ह्यारी केन पनि सर्वाधिक गोल गर्ने सूचीमा छन्। गोल्डेन बुटको प्रतिस्पर्धाले सुरिएको विश्वकप कान्तिपुरमा समाचार छ।
3: नवप्रवेशी डीआर कंगोले बुधबार कोलम्बियासँग समूह चरणको 2 खेलमा प्रतिस्पर्धा गरेको थियो। कोलम्बिया 1-0 विजय भयो। लगातार 2 खेलमा अंक बटुल्ने योजनाका साथ मैदान छिरेको कंगोले 2 हाफमा सामान्य गल्तीका कारण हार सामना गर्यो तर कंगोका खेलाड़ी तथा समर्थक खुशी छन्। दक्षिण अमेरिकाको बलियो टोली कोलम्बियालाई अन्तिम समयसम्म चुनौती दिइरहेको कंगोले कार्यवाही वहाँ वाई कमायो। यसमा समर्थकहरू धेरै खुशी देखिए। रंगशालामा कंगोका समर्थक धेरै देखिन्थे। विश्वकपमा अन्तर्राष्ट्रिय मीडियालाई ध्यानाकर्षण गराउने क्रममा कंगोका मिचेल कुका बोलाडिना फरक रूपमा प्रस्तुत भए। उनले खेलको पूरै समय एउटा स्ट्याण्डमा उभिएर खेलाड़ीको समर्थन गरिरहे। विश्वकपमा सुपर समर्थकको क्रेज शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।

0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीयताबारे लामिछाने र वाग्लेको प्रस्तावले राष्ट्रसभामा अन्तर्विरोध, प्रदेशसभा खारेजीको प्रस्तावले मधेसमा असन्तुष्टि।
0: रेबिज विरोधकको खोप अभावले देशभर स्वास्थ्य समस्या विकराल बन्दै 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू संक्रमण।
1: निजामती सेवा विधेयकको चर्चाले 9 दिनमा 54 जना कर्मचारीको राजीनामा, 724 स्थानीय तहले ल्याए बजेट।
0: कंगोमा 1000 जना भन्दा बढ़ीमा इबोला संक्रमण पुष्टि, 277 जनाको मृत्यु भइसकेको राष्ट्रसंघको भनाई।
1: र फिफा विश्वकपमा ब्राजिलद्वारा स्कटल्याण्ड 3-0 पराजित, हैटीले बिहोर्यो मोरक्कोसँग 4-2 हार।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चुर र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: Coming up next,
4: the News Plus.
5: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus, The News Plus. रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
6: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
9: All in one mart, helping make your life easier.
10: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
11: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
12: Bye. Saman puruni ani aile aur saman puruni chan.
13: मार्बल को पाइप जडान गरे घरले पनि के भन्नु पर्छ? एकदम ठीक छ, कुरा मिला।
12: ओ म त नमस्कार।
13: अनि कर्सर बेसन छोडेर यतातिर कता नि?
12: यो त साइड जब दाई, यो चाहिँ मेन।
13: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
12: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
13: थाहा छ, त्यसैले त यही लिन आएको।
14: विदेशमा पनि फ्लोगार्ड र डेटफ्री प्रडक्ट नै युज हुन्छ,
13: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
14: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
13: सुरक्षा घरको
12: साथ जीवन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
0: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
1: द न्यूज प्लस

0: नमस्कार, थाहा संचार नेटवर्कको प्रस्तुति कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईँहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा खबर .com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिदा लम्बिँदै बल्ल तल्ल मतदानको प्रक्रियामा छ, मतदान भइरहेको छ। यद्यपि विवाद र यसपटकको महाधिवेशन निकै नै भद्रगोलको स्थिति बन्यो। त्यसभित्रको एउटा भद्रगोल यसपटक प्रष्ट हुन्छ कि, अर्थात यो एउटा जो राष्ट्रोपा नीति छैन, यसको सिद्धान्त छैन, यसको कहाँ जाने हो त्यो बाटो छैन भनेर जसरी आलोचित हुन्थ्यो, त्यो यसपटक स्पष्ट पार्छ भन्ने अपेक्षा गरिएका बीचमा धेरैसम्म स्पष्ट पार्ने प्रयास गर्यो। तर केही विषयमा अर्को बहस पनि जन्माइदिएको छ, त्यो हो शासकीय स्वरूपबारे राजनैतिक र आर्थिक प्रतिवेदनमा उल्लेख गरिएका दुई फरक विषयवस्तु अनि संघीयता प्रदेश सभा खारेज गर्ने जो प्रस्ताव छ। रवि लामिछानेले यो प्रदेश सभालाई पुनर्संरचना गर्ने भनेर उल्लेख गरिएको छ भने स्वर्णिम वाग्लेको आर्थिक प्रस्तावमा प्रदेश सभा खारिज गर्ने भन्ने जो विषय उल्लेख गरिएको छ। यस सँगसँगै राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउने, उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणालीदेखि स्थानीय तहको संख्या एक तिहाई ले घटाउनेसम्मका जो विषयवस्तुहरू आएका छन् यसले केही समर्थन पनि पाइरहेको छ। खास गरी संघीयताको सवाल, प्रदेश संरचनाको सवालमा आलोचना पनि भइरहेको छ। यो कस्तो प्रस्ताव अघि सार्न खोजिएको हो? हामीसँग कुराकानीका लागि संघीयताविद डाक्टर खिमलाल देवकोटा टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको महाधिवेशनमा प्रस्तुत गरेको राजनैतिक र आर्थिक प्रतिवेदनमा जे जे शासकीय स्वरूपबारे उल्लेख गरिएका छन् त्यसलाई समग्रतामा कसरी बुझ्ने?
1: अब मैले शुरूदेखि मैले हेरिरहेको छु, नजिकबाट उनीहरूलाई निहाल्न खोजिरहेको छु, विशेष गरी दस्तावेजको माध्यमबाट है। विशेष गरी तपाईँले अघि जसरी पृष्ठभूमि भन्नुभयो, कुनै नीति सिद्धान्त नभएको पार्टी भन्ने कुराहरूमा एक खालको होइन एक खालको आलोचना पनि थियो, एउटा कुनै स्पष्टता छैन भन्ने थियो। विशेष गरी संहिताकै सवालमा तपाईँ अघि जोड्दै पनि हुनुहुन्थ्यो, एउटा कस्तो भने अब संहिताकै कुरा गर्दाखेरि पनि अघिल्लो जुन 79 निर्वाचनमा उनीहरूले प्रदेशमा उम्मेदवारी दिएनन् र प्रदेशमा उम्मेदवारी नदिइसकेपछि होइन अब यो उनीहरूको प्रदेशप्रति संहिताप्रतिको दृष्टिकोण चाहिँ होइन एक खालको चाहिँ नकारात्मक छ भन्ने खालको एउटा हामीले एउटा आवाज पनि पाएका थियौँ त्यो सन्दर्भमा। तर पछुडि अहिलेको तपाईँ अहिलेको दस्तावेजलाई हेर्दाखेरि चाहिँ उनीहरू चाहिँ अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गैर दलीय तपाईँले भने जस्तै स्थानीय तह हो, अनि राष्ट्रिय सभामा पनि गैर दलीय भन्ने जुन प्रस्ताव लिएर आएका छन् यसमा केही कुराहरू सकारात्मक पनि होलान् र कतिपय कुराहरू असम्भव कुराहरू पनि छ। त्यो किनभने हाम्रो जुन अहिले हाम्रो संविधानको पृष्ठभूमिमा हामी जानुपर्ने हुन्छ कतिपय कुराहरू अलिक तुरुन्तै हामी शासकीय स्वरूपमा परिवर्तन गर्ने अथवा निर्वाचन प्रणालीमा नै परिवर्तन गर्ने, किनभने यो हामीले निर्वाचन प्रणालीमा किन परिवर्तन गर्ने भनेर पटक पटक बोल्यौं लेख्यौं तपाईँकै सञ्चार माध्यममा पनि मैले धेरैचोटि बोलेको छु। जसरी निर्वाचन यो निर्वाचन प्रणालीले कुनै पनि पार्टीलाई बहुमत दिन सक्दैन, त्यसकारण निर्वाचन प्रणालीमा परिवर्तन गरिनुपर्छ भनेर सम्भवत होइन लगभग नबोलेको भनेको कोही पनि भएन होला। किनभने यो अहिले अब यसले त अहिलेको यो निर्वाचन प्रणालीले पनि बहुमत मात्रै होइन कि द्वितीय दिनु रहेछ भन्ने कुरा त थाहा भयो होइन, एक खालको परीक्षण पनि भयो नि त होइन। त्यसले गर्दाखेरि निर्वाचन प्रणालीमा यो सुधारै गरिहाल्नुपर्छ पुरै होइन हो। तर हाम्रो अहिले मिश्रित खालको निर्वाचन प्रणाली छ होइन, प्रत्यक्ष र समानुपातिक छ, यसलाई पूर्ण समानुपातिकमा त्यसमा भन्ने खालको छ। अब त्यसमा पनि पूर्ण समानुपातिकका केही सवाल पछि छन् दुर्भ, किनभने हरेक सिद्धान्तका हरेक कुराहरू
0: होइन जस्तो यसलाई दुई भागमा बाँडेर अझ सजिलो होस् भन्नका लागि बुझ्नका लागि हाम्रो देशको कन्टेक्स्टमा जस्तो पूर्ण समानुपातिकै विषय, प्रत्यक्ष निर्वाचित कार्यकारीकै विषय कुनै देशका लागि ठिक भइदिएला, कुनै देशका लागि पूर्णतया गलत पनि भइदिएला। हाम्रो देशको सन्दर्भमा राष्ट्रपाले जो यो 4-5 बुदाहरू अघि सारेको छ यसमध्ये सबल बुदाहरू अर्थात हामीलाई आवश्यक बुदाहरू के हुन्?
1: अब मलाई त के लाग्छ, मैले त कुनै पनि सवाल लिएको थिइनँ है यसमा, यसमा चाहिँ मैले कुनै पनि सवाल, अब राष्ट्रिय सभा गैरदलीय कुरा गरिरहेको छ, अब कस्तो छ भने राष्ट्रिय सभा होइन एउटा विज्ञको थलो हुनुपर्छ भन्ने हो, किनभने राष्ट्रिय भनेको राष्ट्रिय स्तरमा होइन आफ्नो विषयको क्षेत्रमा ख्याति प्राप्तहरूलाई लानुपर्छ, होइन योग्यता क्षमता वानालाई लानुपर्छ भन्ने हो, एउटा पाटोबाट सही पनि होला, तर मेरो अनुभवले म आफै पनि राष्ट्रिय सभामा गएर काम गरेँ होइन, तर के हो भने संसारभरिको प्र्याक्टिस चाहिँ विशेष गरी हामी अप्पर हाउस भन्छौँ होइन, नेसनल हाउस भन्छौँ, अनि सेकेन्ड च्याम्बरको कुरा पनि गर्छौँ, त्यो सेकेन्ड च्याम्बर भनेको कस्तो रहेछ भने कहिलेकाहीँ त्यो प्रतिनिधि सभा चाहिँ एकदम जनताको प्रत्यक्ष अभिमतबाट कहिलेकाहीँ सीमाभन्दा बाहिर जान्छ है, ट्र्याकभन्दा बाहिर जान्छ, त्यसलाई साइजमा ल्याउने काम पनि राष्ट्रिय सभाले अप्पर हाउसले गर्नुपर्छ, सेकेन्ड च्याम्बरले गर्नुपर्छ भन्छ कतिपय, त्यो संसारभरिको पार्लियामेन्टको एउटा युनियन छ, त्यो इन्टर पार्लियामेन्ट युनियन हुन्छ, त्यो युनियनले एउटा सिद्धान्त प्रतिपादन गरेछ, पहिलो कुरा यो पहिलो कुराहरू मैले बुझाउन खोजाइयो है, किनभने त्यहाँ बिग्रेको त्यहाँ बिग्रे भएपछि त्यसले कन्ट्रोल गर्दा बुझ्दान भन्ने कुरा पनि एउटा पाटोबाट सही पनि होला, तर दोस्रो कुरा चाहिँ के हो भने त्यो त्यो त्यो अरू अलमोस्ट धेरै देशको प्र्याक्टिस पनि हो, र राष्ट्रिय सभा भनेको कस्तो भने सब नेसनल गभर्मेन्टको काउन्सिल हो, सब नेसनल सब सेन्ट्रल सब फेडरल भनेको कस्तो भनेको प्रदेशहरूको काउन्सिल हो त्यो है, त्यसले गर्दाखेरि प्रदेशहरूको भोइस बोली ठाउँ हो, त्यो स्थानीय तहको भोइस बोली ठाउँ हो, किनभने हाम्रो सन्दर्भमा कस्तो भनेको अब राष्ट्रिय सभामा अब पार्टीले राम्रो फिगर पठायो भने त्यो फरक विषय हो, तर अहिलेको जुन हाम्रो संरचना छ नि प्रदेशबाट प्रदेशका सांसदले निर्वाचित गर्ने स्थानीय तहका पदाधिकारीले निर्वाचित गरेर पठाउने हो, त्यसले के हो प्रदेशको भोइसहरू बोल्नु पर्ने हो, स्थानीय तहको भोइसहरू बोल्नु पर्ने हो भन्ने हो होइन, हामीले त त्यही संविधानले सब सेन्ट्रल सब फेडरल भनेको कस्तो भनेको प्रदेशहरूको काउन्सिल हो त्यो है, त्यसले गर्दाखेरि प्रदेशहरूको भोइस बोली ठाउँ हो, त्यो स्थानीय तहको भोइस बोली ठाउँ हो, किनभने हाम्रो सन्दर्भमा कस्तो भनेको

0: सभाको छाया भोइस बोल्नु भन्दा बाहेक केही पनि काम गरेन नि.
1: हो, यहाँनिर समस्या हो, त्यसले गर्दा समस्या यहाँनिर हो. त्यस कारण बरु त्यो राष्ट्रिय सभाको त्यसको अलिकति त्यसको संख्यामा केही सुधार गर्नुपर्छ भने सुधार गरे हुन्छ. किनभने अहिले प्रत्येक प्रदेशबाट 8 जना होइन, 8-7-56 अनि 3 जना राष्ट्रपतिबाट मनोनित 59 जनाको हो. बरु त्यसलाई प्रत्येक प्रदेशबाट 5-5 जना गरिदिएर होइन 35 जना तर राष्ट्रपतिबाट मनोनित गर्ने भनेको त सरकारको प्रतिनिधि हो. त्यस कारण त्यो राष्ट्रिय सभा भनेको कस्तो राम्रो छ हेर्नुहोस् न. राष्ट्रिय सभा भनेको त्यो स्थानीयको प्रतिनिधि पनि छ होइन, प्रदेशको प्रतिनिधि पनि छ, नेपाल सरकारको प्रतिनिधि छ कि छैन अहिले यसो हेर्नुहोस् न. तिनै तहको प्रतिनिधित्व छ नि राष्ट्रिय सभामा हो. त्यस कारण त्यसले एउटा सन्तुलन कि तहगत सम्बन्ध जोड्छ भन्ने हो कि सिद्धान्तले पनि त्यो भन्छ. हाम्रो संविधानको भावना चाहिँ पनि त्यो हो. तर तपाईँले भने जस्तो के हो भने त्यो प्रतिनिधि सभाको छाने जस्तो पनि भयो होइन. फेरि मात्रै होइन कि मैले आफै पनि बोलेको छु कहिलेकाहीँ प्रतिनिधि सभाको हिसाबले राष्ट्रिय सभाको खाँबो चितोर्ने कामहरू भइरहेको छ भनेर यो मैले पटकपटक राष्ट्रिय सभामा बोलेको पनि छु हो. त्यसले गर्दाखेरि अब कस्तो छ भने अब प्रतिनिधि सभामा कुनै एजेन्डा हुन्छ, कुनै राजनीतिक विषय हुन्छ, अनि राष्ट्रिय सभाको बैठकै अवरुद्ध गरिदिने, बैठकै चालन नदिने होइन.
0: राष्ट्रिय सभाले त यसपटक त यो एउटा दुःखद नै भन्नुपर्छ कि विरोधकै कारणले विधेयक पारित गर्न नसकेको नयाँ रेकर्ड यसपटक रहने स्थिति बन्यो. जेठ 20 गते मात्र वैकल्पिक विकास वित्त परिचालन विधेयक
1: होइन, एउटा त्यो भयो. तर अर्को अर्को एउटा अर्को पक्ष पनि रह्यो नि तपाईँको. अर्को पक्ष के भयो भने सरकार नीति तथा कार्यक्रम सर्वसम्मतन पार्थ गर्यो राष्ट्रिय सभाले गर्यो हो. नीति तथा कार्यक्रम यता प्रतिनिधि सभामा के हो भने प्रधानमन्त्रीले सीमाको सन्दर्भमा बोलेपछि प्रतिनिधि सभा होइन स्मृति चल्न सकेन होइन, हो धेरै समयसँग होइन एक खालको अवरोध जस्तै भयो. तर राष्ट्रिय सभाले त सर्वस किनभने जनताले भोट लिएको होइन, प्रश्न उठाउने ठाउँ प्रतिनिधि सभा हो होइन विशेष गरी. तर राष्ट्रिय सभाले अलिक विद्वत देखाउने ठाउँ पनि हो. तर अहिले कतिपय सवालमा विद्वत देखाएको पनि छ. तर म ब्याज चाहिँ तपाईँकै प्रश्नमा आउँछु म, किनभने अब समयको पाबन्दी पनि होला. किनभने मूलभूत विषय तपाईँले संहिताको प्रश्न उठाउनु भएको छ, प्रदेश उठाउनु भएको छ, अनि अब राष्ट्रपाको होइन अहिलेको महाधिवेशन जोड्न खोज्नु भएको छ. हामीले कस्तो भने यो प्रदेश भनेको संहिताको प्राय हो होइन, प्रायवादी प्रदेश प्राय हो. अब यो किन आयो, किन चाहियो भन्ने कुराहरूमा हामीले बुझ्नुपर्छ. यो अलि 2007 सालमा भने अलिकति इतिहासै तपाईँसँग यसो इतिहासमा जोड्न चाहन्छु. मैले 2007 सालमा जुन बेला नेपालमा 104 राणा शासन थियो, त्यो राणा शासन विरोधी आन्दोलनमा नेपाली काङ्ग्रेसले नेतृत्व गर्यो होइन. 1950-2007 सालमा त्यो अन्त भयो. त्यहीसँग मधेसमा रहेका जुन बेला काङ्ग्रेस त्यो राणा विरोधी आन्दोलनमा सहभागी भएका मधेसका नेताहरूले अलिकति होइन परिवर्तन मुलुकमा प्रजातन्त्र आइसकेपछि अब अलिकति नेपालमा अब जातीय रूपमा प्रशासनिक रूपमा अलिक सुधार गर्नुपर्छ, हामीलाई होइन भाषिक रूपमा प्रशासनिक रूपमा अलिकति दबिएको हेपिएको महसुस भएको छ भन्ने कुराहरूमा उनीहरूले त्यो बेला त्यो बैठकमा काङ्ग्रेसको बैठकमा एजेन्डा राखिसकेपछि त्यो बेलाको पार्टीले नमानिसकेपछि 8 सालमा नेपाल तराई काङ्ग्रेस भन्ने पार्टी गठन भएको थियो है. र नेपाल तराई काङ्ग्रेसले संहिताको उत्थान गर्यो, प्रदेश चाहिन्छ भन्यो. भनेपछि यो संहिता र प्रदेशको आवाज भनेको अहिलेको होइन, यो 2008 साल आजभन्दा तपाईँको 70 वर्षभन्दा अगाडिकै कुरा हो. हामीले के बुझ्नु पर्यो भने यो यो कस्तो छ भने यो एकदमै यो सीमान्त तिरसँग पछाडि परेका वर्ग समुदाय लिङ्ग यो होइन यसले मधेस यसले मधे हो मधेसीको किनभने पछिल्लो चोटि त अब 48 सालमा आएर फेरि यो एजेन्डा उठ्यो. त्यो बेला गजेन्द्रनारायण सिंहदेव एजेन्डा उठाए, पछि अब 62-63 पछि हो 64 उसमा मधेस आन्दोलन पनि भयो होइन, ठुलो होइन पहिलो दोस्रो तेस्रो 3 चोटिसम्म मधेस आन्दोलन पनि भए. विभिन्न होइन होइन कुना काप्सामा होइन विभिन्न आदिवासी जनजाति थारू होइन लगायतकाहरू होइन हो सारा पूर्वतिर तपाईँ राई लिम्बूदेखि लिएर सुदूरपश्चिममा थारूदेखि लिएर होइन जताततै आन्दोलन पनि भयो. त्यसले गर्दाखेरि यसले के खालको के दिएको छ भने अब तपाईँ कुनै बेला तपाईँले कतिको अनुभूति गर्नुभएको छ, सुन्नु पनि भयो होला, पढ्नु भयो होला, बोल्नु पनि भयो होला होइन, लेख्नु पनि भयो होला संसारकर्मी भएपछि. अब त्यो सिङ्गो मधेस प्रदेश भनेका होइन मधेस आन्दोलन त्यो आवाज उठाएको थियो हो. कम्तीमा त्यत्रो आवाज उठाइसकेपछि संहिताको सवालमा होइन प्रदेशको सवालमा गइसकेपछि त्यसले जोड्यो मुलुकलाई एक खालको जोड्या छ हो. यसले भाषिक रूपमा यसले किनभने भाषिक रूपमा नेपालमा विभेद छ, जातीय रूपमा विभेद छ, भौगोलिक रूपमा विभेद छ होइन हो. त्यस कारण यो सबै खालको विभेदको अन्त गर्नलाई हामी यो संहितामा गयौँ, यो प्रदेश संरचना ल्यायौँ भनेर हो. हाम्रो संविधानले पनि भन्छ, हाम्रो संविधान सभाका दस्तावेजले पनि भन्छ होइन. के हो अर्को सन्दर्भमा पनि मैले भन्न खोजेको के हो भने हाम्रो शासन प्रणालीको शासन

0: संस्था अथवा कर्णालीका कुनै योजनाहरू, कर्णालीका कुनै कानूनहरू कर्णाली बनाउनु पर्यो भने काठमाडौँले गर्ने होइन, कर्णालीवासीले गर्छ।
1: आज पनि तपाईँ र हामीले यहाँ काठमाडौँमा बसेर यति बहस गरिरहेछौँ, तर वास्तवमै संहिता चाहिन्छ कि चाहिँदैन भन्नका लागि कि त मधेश जानु पर्यो, कि त कर्णाली जानु पर्यो, कि त सुदूरपश्चिम जानु पर्यो।
0: मैले भन्नु खोजेको काठमाडौँमा बसेर जसले यो नेपालको माटो बुझेको छैन, जसले नेपालको भूगोल बुझेको छैन, जसले नेपालको जात जाति भाषाभाषी बुझेको छैन होइन, हो वर्ग समुदाय बुझेको छैन, उनीहरूले भन्ने कुरा हो क्या, उनीहरूले यसो होइन, उनीहरूलाई थाहा छैन, सधैँ विदेश बसेका होला, नेपाल बुझेका छैनन् होइन, हो यहाँ यहाँको नागरीले के भन्छ, यहाँका सीमान्तगिरीले के भन्छन्, यहाँको प्रणालीले के भन्छ, सुदूरपश्चिममा जानुहोस्, त्यहाँ सुदूरपश्चिमवासीले के भन्छन्, हाम्रो होइन सयौं वर्षदेखि हामी हेपिएका छौँ, दबिएका छौँ होइन, हो हामी एकदमै हो, हामीलाई राज्य हामीले राज्यको सरकारको महसुस गर्न पाएनौ, सुदूरपश्चिमतिर जानुहोस्, त्यो आवाज अहिले पनि सुनिन्छ।
1: तर डाक्टर साहब जस्तो त्यो त्यो
0: आवाज अहिले पनि सुनिन्छ
1: हो, त्यो त्यो प्रदेश सभा जसरी बन्यो अहिले अहिले ठ्याक्कै अहिले यो प्रदेश सभाहरूको बजेट आइरहेको छ, दुई प्रदेशमा त बजेटकै कारणले सरकार ढल्ने स्थिति छ, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा। मैले के भन्न खोज्दैछु त भन्दाखेरिमा, जस्तो प्रदेश सभा जसरी बन्यो, सांसदहरू ठेकेदार बने, पूर्णतया सरकार नै योजना किनबेच गर्न लायो, त्यसकारण यो सांसदहरू चाहिएनन्। अब यो अहिले एउटा वितृष्णा भइसकेपछि फेरि मानिसले यो खारेज गरौं भन्दा पनि ठिक छ भनिदिने रहेछ क्या। अहिले राष्ट्रपतिले के भन्दो रहेछ भने, अब यो सभा नराखौं र सभाको ठाउँमा के गरौं त भन्दा, स्थानीय तहका अध्यक्ष उपाध्यक्ष सहितको केहीलाई समेटेर एउटा सभा बनाऊ, तिनैबाट चलाऊ, यसलाई कानून बनाउने काम भनेर भन्दो रहेछ। प्रदेश सभा बिनाको प्रदेश संरचनाको औचित्य कति हुन्छ त्यो स्थानीय तहका प्रतिनिधिहरूलाई समेटेर बनाइने सभालाई हेर्यो भने?
0: यस्तो छ, मैले भनेको होइन, सुधारको कुराहरू गर्न सकिन्छ कि, सुधारिएको प्रदेश संरचनामा सुधार जरुरी छ भन्ने कुराहरूमा त्यो म आफैले धेरैचोटि बोलेको छु, लेखेको छु त्यो, तर प्रदेश संरचना खारेजको कुरा नि तपाईँ ल स्थानीयकै तपाईँले अलिक गर्नुभयो, स्थानीय तहका पदाधिकारीद्वारा गए पनि त्यो आखिर प्रदेश सभालाई नि छ उनीहरू त्यहाँ गएपछि, किनभने त्यसले त कानुन बनाउनु, कानुन पनि बनाउनु छ प्रदेश, त्यसले कानुन बनाउनु पर्यो, बजेट बनाउनु पर्यो, बजेट पास गर्नु पर्यो, निश्चित कार्यक्रम पास गर्नु पर्यो, त्यसले गर्दा एउटा सभा त चाहिन्छ नि होइन, त्यहाँ प्रदेश सरकार चाहिएला, प्रदेश सभा चाहिएला, हो हो, तपाईँले भन्न खोजेको स्वरूप होइन, त्यसलाई अलिक परिवर्तन होला,
1: मुख्यमन्त्रीलाई चाहिँ प्रत्यक्ष निर्वाचित जस्तो बनाउने, अनि सभा कानून त बनाउनु पर्यो, कानून बनाउनका लागि स्थानीय तहबाट
0: गाउँ गाउँ हाम्रो अहिले स्थानीय तहको हिजो बजेट ल्याए सबैले होइन, अल अपवाद होइन केहीले ल्याएनन् होइन, अलमोस्ट धेरैले बजेट ल्याए, तर पनि त्यहाँ गाउँ सभा आखिरी बजेट हो, कार्यपालिका गाउँपालिका नगरपालिका कार्यपालिकाले त अलिक बजेट पेस गरे त गाउँ सभा र नगरसभामा हो नि होइन,
1: हो
0: त्यो सभा त हुन्छ नि हुँदैन, हो त्यस्तै त्यो त चाहियो नि त्यो, किनभने कुनै पनि देशमा यो हामी जुन संहिताको कुरा गर्दैछौँ, संसारको कुनै पनि देशमा यस्तो खालको प्र्याक्टिस छँदै छैन, हो र त्यसरी निश्चित रूपमा सभा चाहिन्छ, प्रदेश सभा चाहिन्छ, तर प्रदेश सभामा त्यो विषयमा बहस गर्न सकिन्छ, तर यहाँ कतिपय खर्चसँग जोडेर जोड्छौँ कतिपयले है, कतिपय यो महँगो भयो, अब कुनै व्यक्तिको कारणले होइन, ऊ कुनै व्यक्ति खराब छ होइन, व्यक्तिको खराबको कारणले होइन, जो ड्राइभिङ सिटमा बसेको राम्रोसँग ड्राइभिङ गर्दैन भने त्यो त ओभरअल सिस्टममा दोष दिने कुरा भएन नि त, ड्राइभर चेन्ज गर्नु पर्यो होइन, हो हो, मुख्यमन्त्रीले राम्रो गरेनन्, प्रदेश मन्त्रीले राम्रो त्यसलाई हटाइदिए भयो, अर्को ल्याए भयो, अथवा स्थायित्व छैन भने स्थायित्वमा छलफल गर्न सकिन्छ, प्रदेश सभामा स्थायित्व भएन होइन, मैले सुधारेको कुरा गर्दाखेरि पटक पटक मुख्यमन्त्रीहरू परिवर्तन भए हो हो, पटक पटक सरकार परिवर्तन भयो, मन्त्रीहरू बढी बनाए हो, यसमा छलफल गराउन, यसमा सुधार गरौँ न होइन, मन्त्रीको संख्या घटाइदिए हुन्छ, म आफै राष्ट्रिय सभाको संहिता कानून अनुगमन संसदीय विशेष समितिको अध्यक्ष हुँदाखेरि है हामीले सिफारिस गराएको प्रदेशमा मन्त्रीको संख्या बढ्यो भयो, प्रदेश सभाको 20% छ हो, यसलाई कर्णालीमा जस्तो 40 जना भएपछि 4 जना मात्रै हुन्छ, त्यस कारण 5 जना भन्न घट्ने गरेर 10% झार्नु भनेर हामीले आफै सिफारिस गरेका छौँ, हो
1: अहिले केही ठाउँमा त्यो प्रयास पनि भएको छ सकारात्मक एउटा,
0: किनभने किनभने होइन यो माथि काठमाडौँमा सिंहदरबारले पनि घटाउनु पर्यो क्या, सबै संरचना कर्मचारी सिंहदरबारमा थुपाउने थुपार्ने इन्स्टिट्युसन थुपार्ने, किनभने जनताको घर दैलोमा सर्भिससँग जोडिया कुरा हो यो संहिता भनेको, सर्भिससँग होइन, जनताको घर दैलोमा कहिले पनि सिंहदरबारबाट बाहिर नजाने कर्मचारीहरू अहिले तल गएका छन्, हो कतिपय कुरा ठुलो वित्तीय स्रोत साधन अनि संहिताको कारण तल गएको छ, एउटा पालिकाको बजेट औसत 80 करोडसम्म छ, यो संहितासँग जोडिएको बेसी हो, अनि कतिपयले गाउँपालिका नगरपालिका तल भए हुन्छ, माथि नेपाल सरकार संघीय सरकार भए हुन्छ भन्छन्, त्यसो भने त हिजो 20 वर्षसम्म स्थानीय निकायले चुनाव भएन भएन, हो त्यो हामी सबैलाई थाहा छ नि. त्यो हुँदा नि त्यत्रो द्वन्द महावरी द्वन्द भयो. महावरी द्वन्दको बेलामा यसो हेर्नुहोस् त, काठमाडौँलाई राम्रोसँग निद्रा थिएन होइन. मधेस आन्दोलन भयो, मधेसले एकदमै हामीलाई संगीतै चाहिन्छ, प्रदेशै चाहिन्छ, भएन भने हामी होइन झापादेखि हो पन्तनपुरसँग चाहिन्छ है. त्यो चाहियो भने, त्यो चाहियो भनेकोले होइन होइन आफ्नो जिल्लामा खुम्चिएका छन्. त्यसले त एक खालको मुलुकलाई जोड्यो नि, त्यसले जोडेन, कमजोर बनाएर संहितालाई झन् बलियो बनाएछ. त्यस कारण खर्चको कुरा गर्दाखेरि पनि खासै ठुलो खर्च छैन. अहिलेकै संरचनामा पनि प्रदेशमा खर्च छैन.
1: यहाँ सँगै सांसद घटाउनु पर्यो भन्छन्, प्रदेशमा यति सांसद कसले पाल्न सक्छ, 500-600 जना भनेर पनि एउटा वितृष्णा रहेछ.
0: होइन, 100 रुपियाँमा 5 रुपियाँ पैसा पनि प्रदेशमा छैन क्या. प्रदेश तपाईँलाई म आफै यो अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमै छ, महालेखा प्रहरीको वेबसाइट डेटा छ, त्यो डेटा हेरे हुन्छ. 3 तहको कुल खर्च, विशेष गरी यो पदाधिकारी र कर्मचारी सहितसँग जोडेँ मैले, प्रदेशको संघका कर्मचारी पदाधिकारीहरू, प्रदेशको कर्मचारी पदाधिकारीहरू, स्थानीय कर्मचारी पदाधिकारीहरूको तिनै तहको कुल खर्च 310 अरब रहेछ 81-82 त्यो महालेखा नियन्त्रणको रिपोर्टमा छ. 310 अरबमा प्रदेशको कर्मचारी र पदाधिकारी खर्च भनेको जम्मा 4.69% भनेपछि 100 रुपियाँमा 5 रुपियाँ खर्च पनि छैन अहिले प्रदेशमा हो. त्यसमा त अझ ₹2 पनि प्रदेश सभाको प्रदेश सरकारको पदाधिकारीको छैन, त्यहाँ त कर्मचारीको खर्च अलिक बढी छ. यसको अर्थ के हो भने समग्रतामा खर्च खासै छैन हेर्नुहोस्. तर पनि तपाईँले निकाल्नुभयो हिसाब हेर्नुभयो भने प्रदेश संरचनाहरू आइसकेपछि धेरै काम आयो. फेरि वित्तीय पद पनि खासै ठुलो छैन हो. बरु सिंहदरबारको चाहिँ मन्त्रालयको या भौतिक पूर्वाधारको बजेट चाहिँ 7 प्रदेशको बजेट भन्दा ठुलो बजेट छ क्या
1: हो.
0: अनि सिंहदरबारमा कतिको ध्यान जाँदैन होइन हो. अनि प्रदेश त कम्तीमा जनतासँग नजिक छन्, तपाईँहरूले समाचार भट्याउनुहुन्छ, कराउनुहुन्छ, लेख्छ होइन, सामाजिक सञ्जालमा आउँछ. त्यो हो नि, जब जनतासँग नजिक भइसकेपछि त्यसको जवाबदेहिता उत्तरदायित्व बढ्छ कि. नागरिक धेरै प्रश्न गर्छन् कि. नागरिकले प्रश्न गर्ने सरकार हामीले खोजेको, त्यो नागरिक स्थानीय सरकारप्रति नागरिकले धेरै प्रश्न गर्छन् किनभने नजिक छ हो. त्यसपछि प्रदेश छ, त्यो एकदम प्रश्न गर्छ, जवाबदेहिता उत्तरदायित्व खोजी गर्छ. तर काठमाडौँको सरकारमा तपाईँ सिंहदरबारबाट तपाईँ तल गेटबाट छिर्न सक्नुहुन्न, घर मन्त्री भेटिँदैन, सचिव भेटिँदैन, भेटे पनि तपाईँको काम हुँदैन. अवस्था त यो हो कि.
1: ओके डाक्टर साहब, म कार्यक्रमको लगभग अन्त्यतिर पनि छु. राष्ट्रपाको यो स्विङ चाहिँ, जस्तो स्विङ म किन भन्दैछु भने, शुरूमा यो सोनी बागले नै भन्नुभएको संख्या र सामर्थ्य पुगेको दिन हामी प्रदेश सभा खारेज गर्छौं भनेर भन्यो. अघि यहाँले पनि सम्झाइदिनुभयो कि प्रदेश सभामा उनीहरूले भाग लिएनन् शुरूमा. त्यसपछि ठ्याक्कै यसपटकको निर्वाचनमा मधेसमा गएर सबैभन्दा कमजोर संगठन रहेको राष्ट्रपामा चुनाव पश्चात सबैभन्दा बलियो संगठन अहिले मधेस प्रदेशमा भएको रहेछ. त्यहाँ गएर बालेन्द्र शाहले अधिकार माग्न काठमाडौँ जाने हो मात्र भन्नुभएन, यो सांसदहरूको खर्च केही हुँदै होइन, यो प्रदेश संरचना खारेज गर्ने कसले भन्यो भनेर भन्नुभयो. अहिले फेरि यो खालको प्रस्ताव आएको छ, यो स्वयं चाहिँ विगतकै निरन्तरता हो कि
0: होइन. यो दुर्भाग्य, विशेष गरी भालेन्द्र शाहले जनकपुरमा होइन प्रदेश संरचनालाई बुलियो बनाउनुपर्छ भएको पहिलो कुरा हो. दोस्रो कुरा के भन्नुभएको छ भने अधिकार माग्न चाहिँ सिंहदरबार जाने होइन, सिंहदरबार जाने भनेको पशुपतिनाथ र सोमनाथको दर्शन गरेर जाने भन्नुभएको छ हो. अनि उहाँले दमकमा प्रदेश संरचना खर्चिलो छैन भनेर दमकमा मतदाताहरू त बोल्या कुरा हो. त्यस कारण यो विषय अहिलेको उनीहरूको दस्तावेजमा लिपिबद्ध, पार्टीको दस्तावेजमा लिपिबद्ध भएर आउनु पर्थ्यो, त्यो आएन, झन् कमजोर पार्ने खालको ढङ्गबाट आयो, दुर्भाग्य हो. त्यसमा अलिकति राम्रैसँग बहस गरिनुपर्छ नागरिक स्तरबाट, पहिलो कुरा मेरो. दोस्रो कुरा, तर सरकारकै निश्चित कार्यक्रमको 100 बुन्दामा संघीय गणतान्त्रिक शासन व्यवस्था चाहिँ हाम्रो मार्गदर्शन हुनेछ भनेर लेखिया छ क्या त्यसमा. त्यहाँ संघीय गणतान्त्रिक शासन व्यवस्था भनेर लेखिएको छ हो. तर तपाईँले भनेको सोनी वाग्लेको दस्तावेजमा त्यहाँ तपाईँले हेर्दै जानु पनि संघीयताको त्यो शब्दै छैन. उसले लेखे तापनि होइन, कमजोर पार्ने, छिज्याउने, खत्तम पार्ने भन्ने ढाँचाबाट भएपछि होइन को सोचाइमा चाहिँ अलिकति के नियतमै शङ्का छ जस्तो हो, विशेष गरी नियतमै खोटो जस्तो लागेको छ मलाई, विशेष गरी उनको दस्तावेज हेर्दा. तर रवि लामी छानेको होइन सभापतिको दस्तावेजमा चाहिँ सुधार्ने कुरा गरिएको छ, विरुद्धवादै छ कि उनको दस्तावेजमा.
1: सोनिमको दस्तावेज एक खालको, सभापतिको एक खालको, अब बालेन्द्र शाहको दस्तावेज के हो भनेर कुर्नुपर्ने स्थितिको आएको छ.
0: होइन तिनवटा दस्तावेज फरक फरक आए तपाईँले भन्न खोज्नुभयो. त्यस कारण मलाई के लाग्छ भने फेरि अर्को विषय तपाईँसँग जोड्न खोजेँ मैले के भने, यो शासन व्यवस्था भनेको अघि मैले भनेको पछाडि परेका वर्ग समुदाय लिङ्ग, चाहे त्यो महिला होस्, चाहे दलित होस्, चाहे आदिवासी जनजाति होस्, चाहे मुस्लिम होस्, चाहे एकदमै होइन कर्णाली होस्, चाहे सुदूरपश्चिम होस्, चाहे सुदूरपूर्व होस्, चाहे मधेस होस्, सबै
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो. यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही.
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 071-562-459 र 98-645-78-232.
4: विदेश यात्राको समस्याको समाधान,
5: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
5: निसन्तान सम्बन्धका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
5: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
4: पितृद्वार,
5: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ.
5: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन. मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223. पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ.
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु. बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला. पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु.
7: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्.
8: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम.
6: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन. मोबाइल 98-451-75-223 98-056-75-223. पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ.
9: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। 9841-75-223 र 9956-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो स्थायीनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सर्वर रेडियो नेटवर्क भरतपुर चितवनबाट, सामुदायिक रेडियो रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेरुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निरगन्त धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। न भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 11 गते, रजनसाल ईस्वी सन 2026 जुन 25 तारिक, सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 तथा राष्ट्र रोदन नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज बिहिबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज एकादशी। आज विशेष गरी आज निर्जला एकादशी यानि कि तुलसी बीजारोपण एकादशी रहेको छ र आजको एकादशी 40 घडी 50 पल्ला रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ स्वाति नक्षत्र, स्वाति नक्षत्र रहेको छ 33 घडी 25 पल्ला। यस्तै गरेर योगमा रहेको छ शिव योग रहेको छ 21 घडी 5 पल्ला। कर्णमा रहेको छ वणिजह करण रहेको छ 9 घडी 21 पल्ला रहेको छ। चन्द्रमा तुला राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी श्री सूर्यनारायण देवता चाहिँ आजको दिनमा विशेष गरी मिथुन राशिमा विशेष गरी आनन्दादि योगमा आज स्थिर योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भए पनि सन्ध्या सूर्यास्त 7:01 हुनेछ र आजको दिनमा घडी 13:50 पल्ला रहनेछ। आज निर्जला एकादशी व्रत तुलसीको दल राख्ने दिन, आज भूमि पूजा गर्ने दिन रहेको छ, असाध्य पवित्र असाध्य शुभ दिन रहेको छ आज भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको विशेष गरी कहाँ कसरी के गरेर व्यतिरहन्छ त्योभन्दा पहिला आजको शुभ समय यानि कि आजको तुलसीको दल राख्ने समय कतिखेर रहेछ त भन्ने विषयमा पनि जानकारी म तपाईँलाई गराउनेछु। विशेष गरी आजको शुभ बेला रहेको छ विशेष गरी साँझको 5:18:59 विशेष गरी साँझको 7:03:11 आज शुभ बेला रहेको छ भने, यस्तै गरेर
आजको लागि लाभ बेला रहेको छ, विशेष गरी लाभ बेला रहेको छ, विशेष गरी दिउँसोको 12:06:26 विशेष गरी दिउँसोको 1:50:37 आज लाभ बेला, आजको काल बेलाको समय रहेको छ दिउँसोको 3:34:48 विशेष गरी दिउँसोको विशेष गरी साँझको 5:18:59 काल बेला रहेको छ। यस्तै गरेर अहिले यतिखेर रोग बेला रहेको छ भनेको 8:38 चाहिँ तुलसीको दर राख्न मिल्दैन है। यस्तै गरेर तपाईँको चाहिँ 8:38 रोग बेलामा राख्यो भने घरमा रोग भित्रिने होइन, तुलसीलाई रोग लाग्ने भन्ने पनि हुन्छ। यस्तै गरेर त्यसपछि उद्योग बेला रहेको छ 10:22, त्यसपछि 12:06 चार बेला रहेको छ, चार बेला रहेको छ, अनि त्यसपछि 12:06 पछि तपाईँले 1:50 भित्र तुलसीको दर राख्न मिल्छ। त्योभन्दा राम्रो भनेको दिनभरि भोकै बस्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, तुलसीको दल राख्नलाई तयार पार्नुहोस्, मठहरू तयार पार्नुहोस्, मठलाई सिँगार पटार गर्नुहोस्, राम्रो सरसफाई गर्नुहोस्, त्यसपछि तपाईँले साँझको 5:18:59 तपाईँको चाहिँ भनेको साँझको 5:19 चाहिँ तुलसीको दल राख्न पाउनुहुन्छ। त्यो बेला पनि राख्न मिल्छ, अहिले बिहान राख्नुभन्दा बेलुका राख्न समयको हिसाबले राम्रो। अब यस्तै गरी तपाईँको चाहिँ भोक कन्ट्रोल गर्न सक्नुहुन्न, अस्वस्थ हुनुहुन्छ भने 8:38 पछि राख्नुहोला, राख्दाखेरि है यसरी तपाईँले यसलाई म्यानेज गर्नुहोला। आजको लागि चाहिँ विशेष गरी तुलसीको मठ छैन भने तपाईँले गमला छन् भने गमलामा भए पनि राख्नुहोस्, गमला पनि छैन भने एउटा बाल्टी चोखो बाल्टी है, जस्तै कपडाहरू नधोएको बाल्टीहरू चोखो बाल्टीहरू छन्, सकभर नयाँ बाल्टी भए पनि हुन्छ, त्यो बाल्टीमा तलपट्टि 2-4 पाल पार्नुहोस् है, एउटा रड तताउनुहोस् अथवा फलामका चिज केही तताएर चाहिँ तल घुसिदिनु भयो भने पाल पर्छ, 4-5 पाल राख्नुभयो भने, अनि त्यसपछि तल अलिकति ढुङ्गाहरू राख्नुहोस् थोरै, जी बाल्टीको पिदामा थोरै ढुङ्गाहरू राख्नुहोस्, त्यसपछि गाईको गोबर अनि माटो राख्नु होला तपाईँले चाहिँ मल, गाईको मल, अनि त्यसपछि तपाईँसँग पिना छन् भने तोरीको पिना छन् भने तोरीको पिनालाई कुटकाट पारेर धुलो बनाएर तोरीको पिना त्यस्तै गरी माटो गोबर मल तपाईँको मिसाएर मिक्स गरेर तपाईँले राख्न सक्नुहुन्छ, भैँसीको मल प्रयोग नगर्नु होला है। तपाईँले चाहिँ आजकोमा विशेष गरी मैले यो तपाईँलाई जानकारी गराएँ। तपाईँ तीन तला 4 तला माथि बस्नुहुन्छ अथवा तपाईँ भाडामा बस्नुहुन्छ भने पनि तपाईँले तुलसीका मठ चाहिँ जस्तै भाडामा बस्नुहुन्छ भने घरबेटीले चाहिँ जहाँ पूजा गर्नुहुन्छ तपाईँ त्यहाँ गएर पूजा गर्न पाइन्छ है। यस्तै गरी तपाईँ 3-4 तला माथि बस्नुहुन्छ, दैनिक रूपमा सेवा पूजा गर्न अलिकति अप्ठ्यारो भइराखेको छ, असहज भइराखेको छ भने तपाईँले एउटा गमलामा भए पनि पूजा चाहिँ गर्नुपर्ने हुन्छ। चोखो ठाउँमा राख्नुहोस्, शुद्ध बनाएर राख्नुहोस्, दैनिक रूपमा जल राख्नुहोस्, घाम लाग्ने ठाउँमा राख्नुहोस्, तुलसीलाई राख्दाखेरि चाहिँ घाम अनिवार्य चाहिन्छ तुलसीलाई, तुलसा भनेको पहाडतिर चिसो हुने हिउँ पर्नेतिर तुलसा हुँदै हुँदैन हेर्नु, किनकि तुलसीलाई के हुन्छ भन्दा चिसो सहन सक्दैन तुलसीले, त्यो भएर अलिकति घाम राख्ने घाम पर्ने ठाउँमा तपाईँको बिहानको घाम 1-2 परोस्, घरको अगाडिपट्टि राख्नुहोस्, घरबाट बाहिर निक्लिँदाखेरि तुलसाको मुठ दाहिनेपट्टि परोस् होइन, त्यसलाई तपाईँको पूर्व पश्चिम उत्तर दक्षिण नहेर्नु होला, घरबाट निक्लिँदा दाहिने हातमा हुनुपर्छ तुलसा, तुलसाको मठ चाहिँ होइन, यसरी राख्नुभयो भने तपाईँलाई एकदम बेस्ट हुन्छ, राम्रो हुन्छ, कुनै कुराको समस्याहरू बाधाहरू आउँदैन भन्ने कुराहरू मैले तपाईँलाई जानकारी गराएँ। पालो रहेको छ ग्रहगोचर, ग्रहगोचरमा आज विशेष गरी ग्रहगोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र विशेष गरी कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ, स्वातिको तेस्रो तर नाम आउँदो रहेछ, रोबाट नाम आउँछ, अन्त्यनारी देवगण पनि परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिस आदि बाल राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन खर्चिलो देखे पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुँदै जाँदैछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रह गोचर देखिएको छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। आफन्तबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बन्न सक्छ। शोक पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइन्दैछ। तैपनि भौतिक साधन जोड्ने समय रहेको छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिँदा राशि मेषलाई आजको दिनमा विशेष शुभ रहनेछ। वृष राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिको लागि विशेष काममा जग बस्ने मौका मिल्नेछ। विभिन्न अवसर प्राप्त हुँदै जानेछन् र मनकै फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुँदै जानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिन्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुँदैछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुँदैछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दैछ। सेवामूलक कामबाट सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरेको नतिजा सफल रहनेछ। गुरूजन र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। पछि लाभ हुने काम पनि प्रारम्भ हुन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन निर्णय मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। अवसरले पछि आए पनि चुनौतीसँग जुझ्नुपर्ने समय रहेको छ। बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। प्रतिष्ठित व्यक्तिसँग साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ मिल्दैछ। शुभचिन्तकलाई साथमा लिएर काममा जुट्नु होला। महत्वाकांक्षी योजना थालनी हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरे कामबाट प्रशस्त लाभ हुनेछ। मेहनतले दैनिकीय परिवर्तन आउनेछ। रोकिया काम बन्नाले थप काम गर्ने अवसर मिल्दैछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। पहिलेका कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले भोलि व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च पाउने हुँदा अर्थ लाभ समय देखा पर्न सक्ने यो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तैपनि मेहनत गर्दा पछिको लागि फाइदा लिन सकिन्छ। स्वास्थ्यको लागि खानपानमा सजग रहनु पर्ला। परिवेश उल्लासमय रहनेछ भने जीवनशैली व्यस्त रहनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छन्। आफन्तका लागि समय दिनुपर्ने हुन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दुर्धुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी गर्न सकिन्छ। अवसर प्राप्त हुँदै जानेछन्। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइहरूसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिन्छ। लाभांश सञ्चय नभए पनि मेहनत गर्दा पछिको खर्च घटाउन सकिने खालको योग भइराशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मनको धनार्जन हुँदै जाँदैछन्, विभिन्न स्रोत साधन जुट्दै जाँदैछन्, आफूले काम बन्द जाँदैछन् भने आमदामीले उत्साह जाँदैछ, श्रमको उचित मूल्याङ्कन हुनाले आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउनेछन्, व्यापारमा राम्रो फड्को मार्न सकिन्छ, सटपट लेनदेन आदिमा फाइदा हुनेछ, मिहिनेतले लक्ष्यमा पुर्याउनेछन्, व्यापारमा थन्किएको वस्तु बिक्री हुँदै जानेछन् र अड्किएको रकम पनि उठ्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ, सामाजिक कार्यले अवसर प्रदान गर्नेछ, भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, व्यापारमा पनि राम्रो फाइदा हुनेछ, प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ, विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम गर्न समय लाग्नेछ, नामदाम इनाम कमाउने अवसर समेत प्राप्त हुने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन फाइदा सामान्य भए पनि तारिफिक काम थालनी हुनेछ, धर्म कर्म तथा परोपकारमा प्रवृत्त भएर चिताको काम छिट्टै सम्पादन हुने योग रहेको छ, सहयोगीहरूले हिम्मत दिलाउँदैछन्, व्यापार व्यवसायमा विस्तार गर्ने समय रहेको छ, आफ्नो क्षेत्रमा राम्रो प्रभाव तुम्न सकिन्छ, सामाजिक दायित्व बढ्नेछ, दिगो कामको चक बसाउनुको साथै दाम र प्रतिष्ठा कमाउने बेला पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन तत्काल लाभ नहोए पनि पछिको लागि काम गर्ने समय रहेको छ, समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ, शुभ चिन्तकहरू जुट्नाले आश मारेको काम पुनः प्राप्त हुन सक्छ, अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्द जाँदैछन्, पहिले बिग्रिएको काम दुहार प्रयत्न गर्नुपर्दा लाभ उठाउन सकिन्छ, स्वास्थ्यका लागि व्यायाम तथा खानपानमा ध्यान पुर्याउनु पर्ने खालको यो भूमि राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूल वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घरेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सर्वप्रथमपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी मैले तपाईँलाई गराइसकेका छु र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ म तपाईँलाई आज विशेष जानकारी गराउन खोजिराखेका छु आज विशेष गरी गीताको विषयमा श्रीमद् भगवत गीताको विषयमा जानकारी भने म तपाईँलाई गराउन खोजिरहेका छु तपाईँले एकदमै ध्यान दिएर सुन्नुहोला है अनि मनन गर्नुहोस् चिन्तन गर्नुहोस् गीताले के भनेको छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँछु श्री परमात्मने नमः श्री कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः विशेष गरी आजको पवित्र बिहानीको रूपमा मैले तपाईँलाई गीताको विषयमा केही कुरा पस्किँदै खोजिराखेका छु विशेष गरी कुरुक्षेत्रको धर्म क्षेत्रमा अर्जुनको हृदयमा फैलिएको शोक भ्रम मोह र उद्विग्नताको घडीमा भगवान श्रीकृष्णको कण्ठद्वारा झरेको दिव्य ज्ञान श्रीमद् भागवत गीता यो पृथ्वीमा प्रकट भएको थियो त्यो समयमा हजारौं वर्ष अघि उच्चारित यी वाणीहरू आज पनि जीवन कर्म कर्तव्य भक्ति र मोक्षका लागि उत्तिकै शक्तिशाली मार्गदर्शक बन्न सकेका छन् विशेष गरी गीता ज्ञान यज्ञको स्मृति हो धर्म मार्गमा हिँड्न प्रेरणा दिने उज्यालो दीपको रूपमा पनि हामीले गीतालाई हामीले बुझ्न सकिन्छ श्रोता मित्रहरू युद्धको रणभूमि कुरुक्षेत्र दुवै पक्षका सेनाहरू उभिएका भीष्म द्रोण जस्ता महर्षि समान योद्धाहरू महावीर अभिमन्यु विराट द्रुपद शल्य र शिखण्डी जस्ता महान बलिशालीहरू चाहिँ युद्धभूमिमा उभिनु भएको थियो र तर अर्जुनको अन्तर्मन भने विचलित भइराखेको थियो युद्ध गर्नको लागि चाहिँ उहाँले देख्नुहुन्छ युद्ध म कोसँग गरिराखेको छु भन्दा आफ्नै गुरु आफ्नै पितामह आफ्नै कुटुम्ब युद्ध जिते पनि मैले यिनै प्रियजनसँगको वध गरेर प्राप्त भएको राज्य कस्तो सुख हुन्छ होला त आफ्नो आफन्तलाई हत्या गरिसकेपछि कस्तो सुख पाउँछु होला त मैले त्यही वेदनामा चाहिँ अर्जुनका वचनहरू चाहिँ कृपया परया पृष्ठो ऋषि दन्ती दमब्रवित हे माधव हे कृष्ण मेरो धनुष हातबाट झरेको छ शरीर काँपेको छ मन अस्थिर रहेको छ युद्ध म कसरी गरौं गीतामा भनेको छ है अर्जुनले भन्नुभएको छ यो युद्ध म कसरी गरौं मन मन्दिर ढाकिएको थियो महोदय तमसले यही घडीमा यही मोडमा भगवान श्रीकृष्णले प्रदान गर्नुभएको जीवन परिवर्तन गर्ने मन शुद्ध पार्ने र कर्तव्य प्रकट गराउने दिव्य उपदेश नै के हो भन्दा गीता हो यसको मूल सारांश भनेको यति नै हो है श्री कृष्ण वदन कृष्णले भन्नुहुन्छ अशो चानन्य सोदन्वम प्रज्ञा बादम सभाषसे हे अर्जुन तिमी जसका लागि शोक गरिरहेका छौ तिनीहरूको शोक गर्न योग्य होइन किनकि आत्मा जन्मिँदैन मर्दैन नजायते मृियते वा कदाचित आत्मा सनातन अविनाशी नित्य शुद्ध र चेतन तत्व हो शरीर क्षणभङ्गुर हुन्छ बसांसी जीर्णान यथा विहाय जसरी पुरानो वस्त्र फेर्छौ त्यसरी नै आत्माले शरीर परिवर्तन गर्दछ यसैबाट शुरू हुन्छ पहिलो अध्याय अर्जुन
विषाद योग दोस्रो अध्याय सांख्य योग र ज्ञानको उज्यालो फैलिन थाल्दछ। भगवान भन्नुहुन्छ कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। यसको अर्थ के हो भने कर्म गर तर फलको प्राप्तिको आसक्ति त्याग गर्नुपर्दछ। हामीहरूले आजको समयमा तनाव दबाव निराशा किन, किनभने हामी फलमा मात्र केन्द्रित छौ कर्ममा होइन। श्रीकृष्णले भन्नुहुन्छ योगस्थ कुरु कर्माणि, अर्थात यसको के हो भन्न खोजे भन्दा मन शान्त बनाएर कर्म गर, शान्त मनले गरिने कर्म सफल हुन्छ अवश्य मेव। कर्मयोगले भन्छ, के भन्छ कर्मयोगले भन्दा कर्तव्य टाढेर भागेर शान्ति मिल्दैन, कर्तव्य पूरा गरेरै के हुन्छ भन्दा शान्ति मिल्दछ। गीताको चौथो र पाँचौ अध्यायमा ज्ञान योग यहाँ भगवानले बताउनुहुन्छ। ईश्वर सनातन अजोपि सन्न व्ययात्मा, भगवान जन्मिने मर्ने होइन, तर धर्म र अधर्मको सन्तुलन बिग्रदा अवतार धारण गर्नुहुन्छ भगवानले। पवित्राणाय साधूनाम विनाशाय च दुष्कृताम श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। ज्ञानाग्नि सर्वकर्माणि भस्म सत् कुरुते, ज्ञानले अज्ञानी रूपी कर्मफललाई जलाइदिन्छ। ज्ञान आयो भने के हुन्छ भन्दा अज्ञान रूपी कर्म रूपी कर्मफललाई चाहिँ यसले ज्ञानले जलाइदिन्छ। गीताको सात अध्याय र बाह्र अध्याय भक्ति योगका फूलहरू यहाँ भगवान अत्यन्त मधुर स्वरमा भन्नुहुन्छ। मनमना भवमत भक्त हो, मेरो चिन्तन गर, मैले समर्पित हो, म प्रति समर्पित हो, तिमीहरू भक्तहरू सबै म प्रति समर्पित हो भनेर श्री कृष्णले भन्नुभएको छ। मलाई नमस्कार गर, म तिमीलाई अवश्य उद्धार गर्नेछु भनेको मेरो अष्टाङ्ग दण्डवत नमस्कार गर्नु, मेरो श्रद्धा भक्तिद्वारा आराधना गर्नु, म तिमीलाई अवश्य उद्धार गर्नेछु। यस्तै प्रतिज्ञा संसारमा कुनै ग्रन्थमा पाइँदैन। यो यस्तो प्रतिज्ञा जुन गीतामा भन्नुभएको छ, यस्तो प्रतिज्ञा संसारमा कुनै पनि ग्रन्थमा पाइँदैन। भगवान भन्नुहुन्छ पत्रम पुष्पम फलम तोयम, तुलसी पत्ते भए पनि शुद्ध मलले चढाए भने भगवान प्रसन्न हुनुहुन्छ। त्यही भएर पूजा लगाउने भन्दैमा धेरै खर्च गरेर पूजा लगाउनु पर्छ भन्ने पनि छैन। पत्रम पुष्पम फलम तोयम भनेको छ, यहाँ के भनेको छ भन्दा तुलसी पातै भए पनि शुद्ध मलले चढाए भने भगवान प्रसन्न हुनुहुन्छ। भक्ति योगको योगको सुन्दरता जसमा जाति वर्ण धनी गरिबको भेद छैन, मन पवित्र भयो भने ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ। मन के चाहिन्छ, पवित्र चाहिन्छ। शरीर बाहिरी रूप छाला पवित्र भएर सुकिला भएर हुँदैन, मन पवित्र चाहिन्छ। जसको मन पवित्र हुन्छ उसको मनमा भगवानको मन्दिर बसेको हुन्छ, ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ, त्यहीँभित्र हुनुहुन्छ। विशेष गरी अब ध्यान योगमा के भन्नुहुन्छ भन्दा चाहिँ ध्यान योग यहाँ भगवान बताउनुहुन्छ सुचौ देश प्रतिष्ठाम्य, ध्यान गर्न शुद्ध स्थान चाहिन्छ, मनलाई शान्त बनाउँदै बिस्तारै बिस्तारै एकाग्रता प्राप्त गर्ने पनि भन्नुभएको छ। यतो यतो निश्चरति मनस्तल मस्थितम, जहाँ जहाँ मन चाहिँ जहाँ जहाँ भड्किन्छ फेरि फेरि ईश्वर स्मरणमा लागिरहनुहोस्। कुनै पनि मन विचलित भयो भने तपाईँले चाहिँ विष्णुको आराधना गर्नु, श्रीकृष्णको आराधना गर्न अगाडि बढ्नुहोस्, मन स्थिर रहन्छ भन्नुभएको छ। आजको जीवनमा तनाव अनिद्रा मानसिक थकान हटाउन ध्यान योग अमृत समान छ। तपाईँहरू अलिक डिप्रेसनमा जानुभएको छ, तपाईँको आफ्नो आफन्तहरू भने पनि ध्यानमा बस्न सिकाउनुहोस् उहाँहरूलाई चाहिँ। अनिन्द्रा छ, तनाव छन् भने ध्यानमा बस्न सिकाउनुहोस्। यो ध्यान योग भनेको आजभोलिको कलियुगको अमृत हो भनेर भनेको छ। विशेष गरी चाहिँ एघारौं अध्याय गीताको शिखर, अर्जुनले श्रीकृष्णको विश्वरूप अवलोकन गर्नुहुन्छ। दिव्य ददामि ते चक्षु, भगवान भन्नुहुन्छ
अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु मेरा अनन्त रूप हेर भनेर भन्नुभएको छ भगवानले है कस्तो राम्रो छ यो यसमा हेर्नुहोस् त अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु भनेर श्री कृष्णले भन्नुभएको छ दिव्य नेत्र दिन्छु मेरो विराट रूपलाई तिमीले हेर देख होला हेर भनेर भन्नुहुन्छ त्यही क्षणमा अग्नि ज्वाला समान तेज अनन्त सूर्यहरूको प्रकाश बराबरको उज्यालो सबै देवता सबै रूप सृष्टि पलायन समय काल सबै एकै एक शरीरमा अर्जुन विस्मित भयभीत र भक्ति विभोध नमस्ते स्तु सहस्रकृत भनेर भन्नुहुन्छ त्यहाँ अर्जुनले दर्शन गर्नुभयो भगवान श्री कृष्णको विराट रूपलाई दर्शन गर्नुभएको छ जीवनको अदृश्य नियमका नियमहरू बताउनुहुन्छ प्रकृति सृष्टिको शक्ति हो प्रकृति चाहिँ सृष्टिको शक्ति पुरुष चेतना आत्मा त्रिगुण रजोगुण सतगुण तमगुण सतगुण रजोगुण र तमगुण मन मानिस किन बद्लिन्छ मनको मन मानिस किन बद्लिन्छ भने हाम्रो मन किन बद्लिन्छ भन्दा किन कहिले शान्त कहिले क्रोध र कहिले आलस्य यी सबै गुणहरूको खेल हो हेर्नुहोस् त सत्वगुण रजगुण र तमगुणमा यी पर्दछन् भगवान भन्नुहुन्छ सत्वगुणले प्रकाश दिन्छ रजगुणले तृष्णा तमगुणले आलस्य र अज्ञान ल्याउँछ त भन्नुहोस् है अब तपाईँहरूमा कुन छ कुन सत्वगुण छ कि रजगुण छ कि तमगुण छ कि सत्वगुणले प्रकाश लिएर आउँदछ उज्यालो राम्रो रजगुणले तृष्णा तमोगुणले आलस्य र अज्ञान लिएर आउने गर्दछ गीता सिकाउँदछ हामीलाई के भन्छन् गीताले भन्दा गुणातीत बन्ने अभ्यास गर्नु पर्छ जसलाई गुणले छैन त्यही मुक्त आत्मा बन्न सक्छ यी तिनटै सत्वगुण रजगुण र तमोगुण जसलाई हामीलाई छुन सक्दैन त्यो नै पछि भविष्यमा हाम्रो चाहिँ आत्मा परम आत्मा बन्न सक्ने गर्दछ भनेर भनेको छ यसमा विशेष गरी 18 अध्याय पूर्व निष्कर्ष भगवान अन्त्यमा मानव जीवनको सार भन्नुहुन्छ सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज भन्न खोजे के भन्दा सबै मेरो शरणमा आउनुहोस् समर्पणमा नै मोक्ष छ मानव जीवनका सबै विवाद तनाव भ्रम अज्ञान अन्त्य गर्ने वचन अहम् त्वा सर्वपापेभ्यो मोक्ष इष्यामि माम् शुचः चिन्ता तिमी चिन्ता नगर तिमीलाई म अवश्य उद्धार गर्नेछु भन्दा भगवान श्रीकृष्णले भन्नुभएको छ गीतामा 18 अध्यायको 5 घरमा घिउको दियो बाल्नु पर्दछ श्रीकृष्णको नाम जप गर्ने ओम नमो भगवते वासुदेवाय दान धर्म परिवारसँग बसेर गीता सार पाठन गर्नु पर्दछ मन शुद्ध वाणी मधुर कर्म तत्पर तत्पर्थमा हुनेछ विशेष गरी चाहिँ गीता 18 अध्यायमा हजुरले सक्नुहुन्छ दिनको एक अध्याय गर्नुहोस् नभए एउटा श्लोक भए पनि तपाईँले पाठ गर्ने गर्नुहोस् दैनिक रूपमा गीता असाध्यै पवित्र ग्रन्थको रूपमा हामीले मानिन्छ जीवन रूपी समुद्रमा तर्ने डुङ्गा हो गीता भनेको ज्ञान कर्तव्य भक्ति योग यी चार स्तम्भमा टेकेर हिँड्दा मनमा शान्ति सुख समाधान स्वयं प्राप्त हुने गर्दछ भनेको छ यत्र योगेश्वर कृष्ण यत्र पार्थ धनुर्धर तत्र शिर विजय भूतिर ध्रुवानी तिर्मतिर्ममा जहाँ कृष्ण छन् त्यहाँ नीति छ धर्म छ शान्ति छ विजय अवश्य हुनेछ भनेर गीतामा विशेष गरी चाहिँ भनेको छ यो गीताको चाहिँ विशेष गरी चाहिँ अब गीता 18 अध्याय अनि त्यसपछि विष्णु सहस्र नाम पनि हुन्छ विशेष गरी चाहिँ हाम्रो भनेको छ यसरी चाहिँ भनेको छ विशेष गरी चाहिँ हाम्रो जीवन आफैमा एउटा कुरुक्षेत्र जस्तै छ विशेष गरी कर्तव्य मोह ज्ञान माया जीवनको सुख सुखहरू बीच चलिरहेको निरन्तर संघर्ष यही संघर्षलाई भगवान श्रीकृष्णले अर्जुनलाई बुझाइदिनु भएको कथा नै श्रीमद् भागवत गीता हो यो तपाईँलाई थाहा छँदैछ यो गीतामा 18 अध्याय 700 श्लोकहरू छन् तर श्लोकभन्दा महत्वपूर्ण कुरा के छ भन्दा जीवनलाई कसरी चलाउने कर्तव्य कसरी निभाउने भगवत प्राप्ति कसरी गर्ने भन्ने कुराहरू चाहिँ विशेष गरी चाहिँ लेखिएको छ म तपाईँलाई प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागिहाल्यो मलाई है आज प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागेको छ म भन्छु तपाईँले एकदम ध्यान दिएर सुन्नुहोस् है युद्धभूमिमा अर्जुनले आफन्त गुरु काका भाइ भतिज सबैलाई अगाडि देख्दा उनको हात
अध्याय एकमा के छ भन्दा यो अध्याय एकको कुरा गरिरहेको छु मैले चाहिँ अगाडि देख्दा उनको हात कान्छ धनुष खस्छ मन भताभत हुन्छ मन आत्तिन्छ युद्ध गरेर के पाउने भन्ने ठूलो प्रश्न उठ्छ मनमा यो अध्यायले जीवनको एउटा महान सत्य सिकाउँदछ समस्याबाट भागेर हुँदैन दुःख द्वन्द्व र मानसिक भ्रम यिनैबाट ज्ञानको प्रारम्भ हुने गर्दछ अर्जुनको विश्वास वास्तवमा पतन होइन ज्ञान यात्राको प्रवेशद्वार हो भन्ने कुरा बुझ्न सकिन्छ हामीले दोस्रो अध्यायमा हामीले यहाँ भगवान श्री कृष्णले पहिलो पटक दार्शनिक सत्य खोलिदिनु भएको हुन्छ सबैभन्दा ठूलो वाक्य नजायते मृयते वा कदाचित आत्मा न जन्मिन्छ न मर्छ शरीर बदलिन्छ आत्मा शाश्वत छ जीवनका सबै भय दुःख मोह किन दुख्छ किनकि हामी शरीरलाई म भनी भन्छौ विशेष गरी म हो मेरो शरीर हो भन्छौ कृष्ण भन्नुहुन्छ कर्तव्य गर तर फलको अपेक्षा बिना यो नै निष्काम कर्म हो यो चाहिँ द्वितीय अध्यायमा यो गीताको निचोड गरिएको छ तेस्रो अध्यायमा भनेको छ कर्म छोडेर शान्ति मिल्छ कि कृष्ण भन्नुहुन्छ छोडेर होइन भगवान्लाई अर्पण गरेर कर्म गर्दा शान्ति मिल्दछ विश्वासलाई चलाइरहेको कर्म चक्र छ सूर्य उदाउँदा पानी विशेष गरी सूर्य उदाउँदा पानी पर्छ बत्ती बल्छ सबै कर्म नै कर्मकै आधारित हुन् सूर्य पनि उदाउँछ पानी पनि पर्छ बाली पनि फल्छ सबै कर्मकै आधारित हुन् मानिसले पनि कर्मबाट कहिले भाग्न मिल्दैन तसर्थ कर्तव्य जन्म सिद्ध धर्म हो कर्म गर्नाले मन शुद्ध हुन्छ भनेर भनेको छ विशेष गरी चाहिँ श्रीकृष्ण भन्नुहुन्छ मैले यो योग सूर्यलाई मनुलाई इक्वाक्सु राजालाई पनि दिएको थिएँ यसको अर्थ योग गर धर्म योग ज्ञान सदैव रहन्छ यो नयाँ होइन यहाँ भगवानका अवतार विषम प्रकट हुन्छन् यदा यदा यी धर्मस्य ग्लानेर भवति भारत भन्ने श्लोक पनि रहेको छ धर्म पतन भएर अधर्म बढेपछि भगवान अवतार धर्म अवतार चाहिँ धारण गर्नुहुन्छ कर्म ज्ञान सन्यास यी तिनीलाई एकै कसरी एकै ठाउँमा मिलाउन सकिन्छ भन्ने सूत्र यही अध्यायले दिउँछ जुन कि चार अध्याय हो अब पाँचौं अध्यायमा कर्मयोग र सन्यास कुन उत्तम हो कर्मयोग र सन्यास कुन उत्तम हो कृष्णको निचोड के रहेको छ भने मनले आसक्ति त्यागेर कर्म गर्नु नै ठूलो सन्यास हो मनले आसक्ति कर्म गर्नु नै ठूलो सन्यास हो वस्तु छोड्नु सन्यास होइन मोह छोड्नु सन्यास होइन भित्रबाट मोह रहँदा बाहिर वस्तु छोडेर जंगल जाँदा सन्यास नै नसुनिन्छ सन्यास हुँदैन भनेर लेखेर छैठौं अध्याय भनेको छ यहाँ कृष्णले ध्यान कस्तो गर्नु कसरी गर्नु कहाँ बस्नु कति खानु कति निन्दा लिनु सक्नु उत्तम हो कृष्णको निचोड के रहेको छ भने मनले आसक्ति त्यागेर कर्म गर्नु नै ठूलो सन्यास हो मनले आसक्ति कर्म गर्नु नै ठूलो सन्यास हो वस्तु छोड्नु सन्यास होइन।

अभ्यास होइन तुको केना वैराग्य गइयते अभ्यास वैराग्य र ध्यानको दुई पिल्लर हुन्। ध्यान नै आत्मा र उन्नतिको सदैव सबैभन्दा प्रभावकारी साधन हो। ध्यान गर्न सिक्नु पर्दछ हामीले भनेर भनेको छ। कृष्णको स्वरमा के भन्नुहुन्छ भन्दा अर्जुन यो संसारमा जस कसैलाई भेट एक मकै रूप हुन् माटो जल अग्नि वायु आकाश ईश्वरका तत्वहरू हुन् यो चाहिँ यहाँ भगवानका दुई रूप सिकाइन्छ अपर प्रकृति जड पदार्थ परा प्रकृति चित्त चेतना जीवात्मा भनेर लेखिया छ। ईश्वरको महिमा बुझ्न यो अध्याय अत्यन्त जरुरी छ। सात अध्याय तपाईँले ईश्वरको महिमा बुझ्न सक्नुहुन्छ पढ्नुभयो भने है। अनि आठौं अध्याय भनेको छ मृत्यु समयको चिन्तन प्रभात कृष्ण भन्नुहुन्छ जीवनभरि जसको स्मरण गर्छु अन्तिममा त्यही स्मरण हुन्छ। अन्तिम स्मरण नै अर्को जन्मको ढोका बनिदिन्छ। अन्तत शुद्ध स्मरण शुद्ध भयो भने भवसागर पार हुन्छ। त्यही भएर भनेको छ नि त भर्गो नाम चाहिँ जपिरहनुपर्छ। भर्गो नाम चाहिँ भनिरहनुपर्छ। नाम पनि जप गर्नु भएन भन्नु पनि भएन भने के हुन्छ भन्दा विशेष गरी अन्तिममा मर्ने बेलामा जसको धेरै आसक्त जो प्रति धेरै आसक्त हुनुहुन्छ तपाईँ त्योतिर नै हाम्रो भाव जान्छ भन्न खोजे है। अनि नौ अध्यायमा यहाँ सबैभन्दा गोप्य विद्या चाहिँ विद्या भक्ति ज्ञान योग कर्म सबै सुन्दर तर कठिन भक्ति सरल सहज सबैको लागि खुल्ला। कृष्ण भन्नुहुन्छ पात्रता जे होस् मन पात्र मेरो प्रीति भएको हुनुपर्छ। व्यक्ति जथासुकै होस् मनमा चाहिँ म प्रति ढल्किएको हुनुपर्छ। यो अध्यायमा चाहिँ भक्ति र श्रद्धाको हृदयमा जाने कुराहरू बताउँछ नौ अध्यायमा। दश अध्यायमा कृष्णका ऐश्वर्य शक्तिहरू सूर्यमा प्रकाश चन्द्रमा शीतलता अग्निमा तेज सीमामा वीर्यता समुद्रमा गहिराई शिवमा रुद्रत्व वसुधामा धैर्य यी सबै मेरा अंश हुन् भन्नुहुन्छ श्री कृष्ण। भक्तले जहाँ जहाँ उत्कृष्ट देख्छ त्यहाँ भगवान्लाई सम्झन सिकाइहाल्छ भनेर भनेको छ। एघार अध्यायमा सबै अध्यायभन्दा विस्मयकारी छ कृष्णले अर्जुनलाई विशेष गरी चाहिँ दैवी चक्षु दिनुहुन्छ। सम्पूर्ण सृष्टि एकै रूपमा आविभार्य विनाश काल शक्ति रूप एकै पटक विराट रूपमा दर्शन दिनुहुन्छ। अर्जुन कामुहुन्छ चकित हुनुहुन्छ नमस्कार ढोक गर्नुहुन्छ दण्डवत प्रणाम गर्नुहुन्छ। यो अध्यायले सिकाउँछ ईश्वर सानो रूपमा मात्र होइन सम्पूर्ण ब्रह्माण्डमा व्यापित रहनु भएको छ भनेर सिकाउँछ एघार अध्यायले। बाह्र अध्यायमा के छ भन्दा भक्ति योग कसरी भक्त बन्ने को प्रिय भक्त कृष्ण भन्नुहुन्छ द्वेष नभएको मेरो प्रिय भक्त मित्रवर क्षमाशील समता राख्ने अहिंसक मन वचन कर्म शुद्ध भएको त्यस्तो व्यक्ति मेरो अनन्य भक्ति हुन्छ अनन्य भक्त हुन्छ भन्दा भन्नुभएको छ। अब तेह्र अध्यायमा के छ भन्दा क्षेत्रज्ञ विभाग योग भनेको छ शरीर क्षेत्र हो आत्मा क्षेत्रज्ञ हो भगवान महादेवेश्वर हो। यो अध्यायमा अद्भुत दार्शनिक छ। हामी शरीर होइनौ हामी चेतन आत्मा हौ। शरीर परिवर्तनशील छ आत्मा अपरिवर्तनशील छ। हाम्रो मृत्यु भएपछि हाम्रो मृत्यु हुँदैन आत्माको मृत्यु हुँदैन। मात्रै हामीले नयाँ लुगा किनेर लिएर आयौँ भने पुरानो लुगा छोडेर नयाँ लुगा लगाउँछौ त्यही नै हो मृत्यु भनेको चाहिँ यो शरीरबाट अर्को शरीरमा जानु नै मृत्यु हो। यसमा कुनै मृत्यु भयो भने हामीले आत्तिरहनु पर्दैन भनेर सिकाउँछ। चौथो अध्यायमा सिकाउँछ प्रकृतिका तीन गुण सत्वगुण रजगुण र तमगुण। सत्वगुण भनेको उज्यालो ज्ञान शुद्धता अघि पनि मैले भनेको थिएँ तपाईँलाई। रजगुण भनेको चाहिँ इच्छा दौड़धूप। तमगुण भनेको अज्ञान आलस्य। सत्वगुणले के भन्छ भन्दा उज्यालो ज्ञान शुद्धता कुनै पनि भाग हुँदैन उज्यालो हुन्छ मनमा ज्ञान शुद्धता पवित्रता हुन्छ। अनि रजगुण भनेको चाहिँ इच्छा दौड़धूप पैसा कमाउने होइन त यो पनि चाहियो त्यो पनि चाहियो भने लोभहरू धेरै हुन्छ रजगुणमा चाहिँ। अनि तमगुणमा चाहिँ अज्ञान हुन्छ आलस्य हुन्छ। मानिसले गर्ने सबै कर्म यी गुणले प्रेरित गर्दछन्। उद्धार तब हुन्छ जब गुणभन्दा माथि उठिन्छ हामीहरू भनेको छ। पन्ध्र अध्याय भनेको छ जीवनलाई उल्टो रूप जस्तै वर्णन गर्नु मूल भगवान शाखा संसार जीवात्मा भगवानको अंश अमर शाश्वत छ। पुरुष प्रकृति परम पुरुष योग यी तीनै

सिद्धान्तको व्याख्या गर्न सिकाउँदछ। सोह्र अध्यायमा दैवी गुण, निर्भर्यता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन भन्ने सिकाउँछ। आसुरी गुण क्रोध, हिंसा, लोभ, दम्भ, मोह, अविवेक यो सिकाउँछ। दैवी गुणमा के पढौ? निर्भयता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन। हामी कुन गुणमा पर्छौँ त? हामी आसुरी गुणमा के पर्छ? क्रोध, रिसाउने, हिंसा, लोभ, दम्भ, मोह, अविवेक। मनुष्य दैवी गुणले उन्मुक्ति, आसुरी गुणले पतनतर्फ जान्छ भनेर लेखेको छ। सत्र अध्यायमा के भनेको छ? तीन प्रकारका श्रद्धा, सात्विक, राजसी र तामसी। मन मानिसले खाने, बोल्ने, गर्ने, यज्ञ, तप, ज सबै उसको श्रद्धा गुण अनुसार उसलाई उसले प्राप्त गर्दछ। सात्विक, राजसिक र तामसिक। अठार अध्याय भनेको छ, के भनेको छ भन्दा, कर्तव्य अनुसार कर्म गर, भक्ति राख, भगवान्लाई शरणमा, भगवानको शरणमा जाऊ। अन्त्यमा सर्वश्रेष्ठ वाक्य भन्नुभएको छ, सर्वधर्मान् परित्यज्य मामेकम् शरणम् व्रज। सबै चिन्ता मोह भ्रम र भ्रम म हटाइदिन्छु, भक्तिले मात्र विश्वास गर भनेर भनेको छ। गीतामा चरम निचोड भनेको के छ भन्दा, कर्तव्य, भक्ति, ज्ञान र मोक्ष मार्ग, मोक्ष मार्ग भनेर चाहिँ भनेको छ। मैले तपाईँलाई आज गीताको विषयमा छोटो जानकारी मलाई आज पनि तपाईँलाई दिन मन लाग्यो। गीताको सारांशको विषयमा, गीताको विषयमा छोटो जानकारी मैले तपाईँलाई गराएको छु। तपाईँले अरू अरूलाई पनि सिकाउनु होला, यो कुराहरू पनि सिकाउनु होला। कार्यक्रम ज्योतिष वास्तुको बसाउँछौँ यतिखेर हामी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत, वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामीले दिने गरेका छौँ। अनि तपाईँहरू यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने, प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। म कुनै दिन तपाईँलाई श्रीमद् भागवतको विषय पनि जानकारी गराउँछु। भागवतले के भन्छ त? भागवतमा के भनेको छ? भागवतमा यसो भागवतको सारांश के हो, निचोड के हो त भन्ने कुराको विषयमा छोटो मिठो जानकारी दिएर फेरि पनि म कुनै समय तपाईँहरूसँग उपस्थित हुनेछु। आज मैले तपाईँलाई गीताको विषयमा जानकारी गराएँ। कुनै दिन म तपाईँलाई वेदको विषय पनि जानकारी गराउन सक्छु। हाम्रा वेद चारवटा वेद रहेका छन्। चार वेद मध्येमा कुन वेदको काम के रहेको छ, कुन वेदले के सिकाउँछ भन्ने विषयमा पनि म जानकारी लिएर कुनै समयमा उपस्थित अवश्य नै हुनेछु। किनकि हाम्रो धर्म, संस्कार, संस्कृतिलाई कसरी जगेर्ना गर्नुपर्दछ, अनि हाम्रो धर्मले के भन्छ, संस्कारले के भन्छ, संस्कृतिले के भन्छ, गीताले के भनेको छ, वेदले के भनेको छ, धर्मशास्त्रहरूले के भनेका छन् भन्ने विषयमा जानकारी पनि हामीले तपाईँलाई गराउने गरेका छौँ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा यतिखेर हामी, र कार्यक्रम ज्योतिष वास्तुमा हामी तपाईँको भूत, वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामी तपाईँलाई अवश्य विवर गराउनेछौँ। आजको लागि पनि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राप्तदेखि पनि तपाईँलाई इसारा भएको छ। भोलि बिहान फेरि ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845572223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जर्जला एफएम 96.4 MHz। जर्जला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। आज निर्जला एकादशी अर्थात तुलसीको दल राख्ने दिन राष्ट्रपा महाधिवेशनमा मतदान शुरू, व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिको असन्तुष्टि। देशभर 1,37,000 हेक्टर जमीनमा रोपाई, देशका केही भूभागमा वर्षा, केही स्थानमा तातो दिन। रोल्पा नगरपालिकाको 1900 नगरसभा सम्पन्न, रोल्पा सुनसरी गाउँपालिकाले ल्यायो 41,63,72,000 बजेट। रूकुम पूर्वमा करेन्ट लगाएर माछा मार्ने दुई युवा पक्राउ, दाङको भालुबाङबाट लागौसा सहित दुईजना पक्राउ। र भेनेजुएलामा 2 शक्तिशाली भूकम्प, राजधानीमा ठूलो क्षति, कयौं भवन भत्किए। विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा पर्वे।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 718 98 95 14 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। आज निर्जला एकादशी अर्थात तुलसीको दल राख्ने दिन सम्बन्धी प्रसंगबाट। ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ। श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान नारायणको पूजा गरिन्छ। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ। आज पूर्ण रूपले उपवासी बसी जल वा शर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने शास्त्रमा वर्णन गरिएको छ। आज पवित्र स्थानमा तुलसीको दल राखेर हरि शयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधनी एकादशी दिन भगवान विष्णु भगवानसँग विवाह गर्ने प्रचलन रहेको छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नले शुभ फल प्राप्त हुनेछ। जुन भक्तले श्रम दम र दानमा प्रवृत्त भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस निर्जला एकादशीको व्रत गरेको छ, उसले आफूसँगै बितेको 100 पुस्ताको र आगामी 100 पुस्ताका व्यक्तिहरूलाई भगवान वासुदेवको प्रमधाममा पुर्याउँछ। निर्जला एकादशीका दिन अन्य वस्त्र गहुँ जल शय्या सुन्दर आसन कमण्डलु तथा छाता दान गर्नुपर्दछ। ऋषि व्यासले भीमसेनलाई भन्नुभएको छ, हे भीमसेन, ज्येष्ठ मासमा शुक्ल पक्षको जुन शुभ एकादशी हुन्छ त्यसको निर्जल व्रत गर्नुपर्दछ। त्यस दिन सखर सहित जलको घडा दान गर्नुपर्दछ। यसो गर्नाले मनुष्यले भगवान विष्णुको समीपमा पुगेर आनन्दको अनुभव गर्दछ। त्यस पश्चात द्वादशीमा दिन दुखीलाई भोजन गराएपछि स्वयं आफूले पनि भोजन गर्नुपर्दछ। यसरी पूर्ण रूपले यस पाप नाशिनी एकादशीको व्रत गर्छ। ऊ सबै पापबाट मुक्त भई आनन्दमय पद प्राप्त गर्न सफल हुन्छ। यो सुनेर भीमसेनले पनि यस शुभ एकादशीको व्रत आरम्भ गर्नुभएको थियो। तुलसीको दल राख्ने विधि, बिहान उठेर नित्य कर्म सकाएर गंगा तथा पवित्र नदी तथा खोलामा स्नान गर्ने, साथै पूजा स्थलमा सफा गरी भगवान विष्णु नारायण श्रीकृष्ण वा शालिग्रामको मूर्ति स्थापना गर्ने रहेको छ। यस्तै एक दिन अघि वा बिहान यस्तै तुलसी दल संकलन गर्ने, एक दिन अघि वा बिहान स्नान पछि श्रद्धापूर्वक तुलसी टिप्ने, तुलसी टिप्दा ओम नमो भगवते वासुदेवाय वा विष्णु मन्त्र जप गर्न सकिन्छ। भगवानलाई जल अक्षता फूल धूप दीप अर्पण गरेपछि तुलसी दल चढ़ाउने, प्रत्येक पात अर्पण गर्दा ओम नमो नारायण वा ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नुपर्दछ। आज विष्णु सहस्र नाम वा हरि नाम संकीर्त गर्दै तुलसी अर्पण गर्नु विशेष फलदायी मानिन्छ। पूजा सम्पन्न भएपछि भगवानलाई चढ़ाएको तुलसी दल प्रसादका रूपमा ग्रहण गर्न सकिन्छ। धार्मिक महत्व, तुलसीलाई देवी स्वरूप मानिने हुनाले एकादशीमा तुलसी दल अर्पण गर्दा विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास रहेको छ। आजको दिन निर्जला व्रत बस्नाले पाप क्षय मनोकामना पूर्ति र आध्यात्मिक उन्नति हुने कुरा शास्त्रमा वर्णन गरिएको छ। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको पाँचौ दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्ने बताइएको छ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेको दावी विरोधको छानबिन, उम्मेद्वारी खारेजी तथा फिर्ता लिने क्रम पछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने रासोपाको विधानमा व्यवस्था रहेको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। 900 केन्द्रीय सदस्यको लागि मतदान भइरहेको छ। यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रासोपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किसकेका छन्। पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूले गुनासो गरेका छन्। देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको छ। गएको वर्षको तुलनामा असारको पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिदेशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसुनी अलि ढिला सक्रिय भएको र रोपाईको लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन सकेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। विभागले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ। अब मौसम सम्बन्धी जानकारी। देशका केही भूभागमा आज वर्षा हुने बताइएको छ। हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा तातो दिन हुनेछ। मनसून सबैतिर नफैलिँदा केही स्थानमा तातो दिन हुने पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहनेछ। हिमाली र पहाड़ी भूभाग थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तातो लहर चल्नेछ। बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागका अनुसार राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हाल कोशी मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसूनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा नगरपालिकाको 19 नगरसभा सम्पन्न। रोल्पा सुनसहरी गाउँपालिकाले ल्यायो 41,63,72,000 रूपैयाँको बजेट लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
6: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
6: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र चल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने मुख गनाउने लगायतको उपचार बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
6: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: हर हरको आवाज गाउँ सहरको आवाज हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज हो तपाईँको मनको आवाज रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगर सुशासन र समृद्धिको आधार कृषि शिक्षा पर्यटन र पूर्वाधार भन्ने मूलनाराका साथ रोल्पा नगरपालिका नगर कार्यपालिकाको 1900 नगर अधिवेशन बुधबार हिजो सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षता तथा नगर सभाका सदस्यहरूको उपस्थितिमा भव्य तवरले सभा सम्पन्न भएको छ। नगर कार्यपालिकाका सदस्य सचिव गणेश घिमिरेको सञ्चालनमा सम्पन्न भएको नगर अधिवेशनमा नगर प्रमुख सुरेन्द्र थापा घरतीले पेश गर्नुभएको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम र नगर उपप्रमुख गीता आचार्यले पेश गर्नुभएको आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट कार्यक्रम तथा विभिन्न प्रस्ताव तथा निर्णयहरू सर्वसहमतिले पारित भएको छ। नगर प्रमुख तथा उपप्रमुखद्वारा संयुक्त पानसमा दियो बालेर नगरसभाको समुद्घाटन पश्चात राष्ट्रियगान शहीदप्रति सम्मान लगायतका कार्य सम्पन्न भएका छन्। 1900 नगर अधिवेशनमा रोल्पा नगरपालिकाको 2083-84 को लागि कुल बजेट 80,25,50,000 विनियोजन भएको छ। विनियोजन बजेट मध्ये चालु खर्चतर्फ रु 64,89,95,080.74% र पूंजीगत खर्चतर्फ रु 15,46,19.26% हुने अनुमान गरिएको छ। आन्तरिक राजस्व तर्फ रु 2,05,00,000 आमदानी हुने लक्ष्य राखिएको छ। प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ जम्मा 1,60,00,000 सामाजिक विकासतर्फ जम्मा 5,80,00,000 पूर्वाधार विकासतर्फ जम्मा 10,24,00,000 सुशासन तथा संस्थागत विकासतर्फ जम्मा 13,70,00,000 विनियोजन भएको छ। यस्तै रोल्पा नगरपालिका नगर कार्यपालिकाको 1900 नगर सभामा विभिन्न सरकार लाई सम्मानित तथा पुरस्कृत गरिएको छ, जसमा नियमित सरसफाई र समुदाय परिचालन गरे बापत थलीबाङ टोल विकास समिति यस्तै व्यावसायिक कागती खेती तथा माछा पालन गरेर कृषितर्फ उत्कृष्ट रोल्पा नगरपालिका 8 का देव बुढा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत रोल्पा नगरपालिका नम्बर 6 कोटगाउँ स्वास्थ्य चौकीका प्रमुख देवका बस्नेत शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत बाल उदय मावि माडीचौर ओडा नम्बर 7 का शिक्षक टेक बहादुर पुनमगर एसीमा 3.84 जीपीए प्राप्त गर्न सफल उत्कृष्ट विद्यार्थी स्मृति थापा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका अन्नपूर्ण दैनिक पोस्टका जिल्ला प्रतिनिधि खेम बहादुर बुढा मगर कराते 60 केजी जिल्ला तथा प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा प्रथम र राष्ट्रिय स्तरमा तृतीय स्थान हासिल गर्न सफल खेलाड़ी रितु राणा हाईजम्प जिल्ला तथा प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा प्रथम भएको खेलाड़ी विवेक विघ उत्कृष्ट कार्य सम्पादन कर्मचारी तर्फ रोल्पा नगरपालिका नम्बर 6 कोट गाउँका वडा सचिव मन प्रसाद विघ, उपभोक्ता समिति तर्फ दिपेन्द्र मावि सानो, लिबाङको चार कोठी भवन निर्माण उपभोक्ता समिति वडा नम्बर 1 नियमित कर भुक्तानी गरे बापत कुवा पाटल किराना पसल वडा नम्बर 9 आशपुरा बुढा विगत 30 वर्षदेखि स्वास्थ्य खाना तथा राम्रो आतिथ्यता दिँदै आउनुभएका न्यू सम्झना होटल रोल्पा नगरपालिका चारका प्रोप्राइटर गीता खड्का लगायत संस्था तथा व्यक्तिहरू सम्मानित तथा पुरस्कृत हुनुभएको छ। नगरसभामा रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्यले पेश गर्नुभएको रोल्पा नगरपालिकाको विनियोजन विधेयक 2083 सर्वसहमतिले पारित भएको छ। यसैगरी रोल्पा नगरपालिकाको 19 नगरसभाबाट पारित भएको आर्थिक ऐन 2083 विनियोजन ऐन 2083 सर्वसहमतिले पारित भएको छ। सभाको बन्द सत्र मा बेरोजु फर्चेउट समितिका संयोजक राजकुमार पुरीले पेश गर्नुभएको प्रतिवेदन र न्यायिक समितिद्वारा पेश भएको प्रतिवेदनमाथि छलफल गरी प्रतिवेदन ग्रहणका साथै आवश्यक कार्यहरू अघि बढ़ाउने निर्णयका साथ अनुमोदन गरिएको छ। यस्तै उद्घाटन र बन्द सत्र गरी दुई सेशनमा भएको नगरसभामा बन्द सत्रको सेशनमा वडाहरूका तर्फबाट नगर प्रवक्ता प्रकाश डागीले र उपप्रमुख गीता आचार्यले शुभकामना मन्तव्य दिनुभएको थियो। सभाको अन्त्यमा 19 नगरसभालाई भव्य रूपले सम्पन्न गर्न सहयोग गर्ने सबै नगरसभाका सदस्यहरू, कर्मचारीहरू, पत्रकारहरू, विभिन्न सरकारवालाहरू, सबै नगरवासीहरूलाई नगर प्रमुख सुरेन्द्र थापा घटीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। नगरसभा रोल्पा नगरपालिकाको आफ्नै हालमा सम्पन्न भएको थियो। रोल्पाको सुनसहरी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि 41,63,72,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्षले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कुल बजेट मध्ये 32,07,27,000 रूपियाँ अर्थात 77% चालुतर्फ र 19,56,45,000 रूपियाँ अर्थात 23% पूँजीगत तर्फ विनियोजन गरिएको जानकारी दिनुभएको छ। प्रस्तुत बजेट कार्यान्वयनको लागि बैंक मध्यदात र आन्तरिक राजस्वबाट 1,05,00,000 रूपियाँ आन्तरिक स्रोत परिचालन गरिने भएको छ। यसै गरी संघीय सरकारबाट राजस्व बाँडफाँड समानीकरण सशक्त सम्पूरक तथा विशेष अनुदान र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान मार्फत बजेटको स्रोत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाइने नीति समेत लिएको छ। राजस्व परामर्श समितिको सुझाव तथा राजस्व सुधार कार्ययोजना 2082 अनुसार राजस्वका नयाँ क्षेत्र पहिचान गरी करको दायरा विस्तार गर्ने तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। गाउँपालिकाले प्रस्तुत बजेटले विकास, निर्माण, सेवा प्रवाह तथा स्थानीय नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका नम्बर 8 दुईजना युवालाई जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले पक्राउ गरेको छ। सानीभेरी नदीमा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा 19 वर्षे गणेश यसलाई पुनः एकपटक सुन्नुहोला। पक्राउ पर्नेहरूमा 29 वर्षे गणेश बुढा र 27 वर्षे करण रावल रहेका छन्। हिजो 7:30 बजेको समयमा सिस्ने 8 स्थित सानीभेरी नदीमा करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा अस्थायी प्रहरी धपेबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नदीमा करेन्ट लगाएर माछा मारिरहेको भनी स्थानीयले दिएको सूचनाको आधारमा धपेबाट प्रहरी सहायक निरीक्षक जन्मचय शाहीको कमाण्डमा खटिएको 4 जनाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर विकले जानकारी दिनुभएको छ। जामा खोला ल भूजल विद्युत आयोजनाको विद्युतको पोलबाट करेन्ट चोरी माछा मार्न प्रयोग गरिएको 500 मिटर तार सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विकले जानकारी दिनुभएको छ। धपे प्रहरी पोस्ट ले जिल्ला प्रहरी कार्यालयमा घटनाको विषयमा जानकारी गराएपछि प्रहरी निरीक्षक विकको कमाण्डमा 5 जनाको प्रहरी टोली थप अनुसन्धान को लागि धपेमा गएको थियो। उनीहरूलाई 7 दिनको म्याथप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दाङको भालुवाङबाट लागौस सहित 2 जना पक्राउ परेका छन्। राप्ते गाउँपालिका 1 आप खोलीमा लागौस ब्राउन सुगर सेवन तथा बिक्री वितरण भइरहेको भनी गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङले छापा मार्दा 2 युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राप्ती गाउँपालिका 1 नयाँ बस पार्क निवासी 28 वर्षे योगेश पौडेल र आँखोली निवासी 21 वर्षे राज विश्वकर्मा रहेका छन्। प्रहरीले असार 9 गते दिउँसो करिब 3 बजेको समयमा राज विश्वकर्माको घरमा खानतलासी गरेको थियो। सो क्रममा योगेश र राजलाई शंकास्पद अवस्थामा फेला पारेको प्रहरीले बताएको छ। प्रहरीले दुवैजनाको शरीर तलासी लिने क्रममा योगेशको साथबाट कालो प्लास्टिकमा लुकाई छिपाई राखिएको शुद्ध तौल 620 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थलाई लागोसद ब्राउन सुगर भएको आशंकामा दुवैजनालाई तत्काल नियन्त्रणमा लिए थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा दाङ जिल्ला अदालतबाट म्याथप अनुमति प्राप्त गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ। अब देश बाहिरको समाचार। भेनेजुएलामा लगातार 2 वटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठूलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौं भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ संरक्षणका अनुसार पहिलो 7.2 म्याग्निच्युडको भूकम्प गएको मात्र 39 सेकेण्ड पछि 7.5 म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ। स्थानीय समय अनुसार बेलुकी बेलुकी 18:04 बजे मोन्टा लवान क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर रहेको थियो। यसैबीच अर्को धक्काको केन्द्रबिन्दु युमारे भन्दा 23 किलोमिटर दक्षिणी पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा रहेको जनाएको छ। भूकम्प लगतै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला युएस भर्जिन आयरल्याण्ड्स र ब्रिटिश भर्जिन आयरल्याण्ड्सका लागि सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ भने भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियो इस्दादो काबेलोले सरकारी टेलिभिजन च्यानल भीटीभीसँग फोनमा कुरा गर्दै देशका धेरै राज्यहरू भूकम्पबाट प्रभावित भएको जानकारी दिनुभएको छ। प्रारम्भिक विवरणहरूले भूकम्पको तीव्रता 7 म्याग्निच्युड भन्दा धेरै ठूलो रहेको देखाएको उहाँले बताउनु भएको छ। भूकम्पको समयमा राजधानी काराकासमा व्यापक त्रास फैलिएको थियो। रोएटासँग कुरा गर्दै स्थानीयवासीले भवनसँगै कैयौं पर्खालहरू चर्किएको र भत्किएको बताएका छन्। अन्तिमा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह सीको खेलमा ब्राजिलले स्कटल्याण्ड विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको छ। केही बेर अघि सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको हो। अमेरिकाको मियामी स्टेडियममा खेलको 7 मिनटमा भिनिसिएस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 बलियो अवस्थामा पुर्याएका थिए। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाव कायम राख्यो। खेलको 60 मिनटमा म्याथियस कयुनाले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याएका थिए। खेलको 77 मिनटमा ब्राजिलका स्ट्राइकर नेमार मैदानमा प्रवेश गरे पनि गोल भने हुन सकेन। पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको छ। यसै एटलान्टा स्टेडियममा भएको खेलमा मोरक्कोले हैटीमाथि 4-2 जित निकालेको छ। मोरक्कोका लागि अहरफ हाकिमीले 39 इसामेल साइबेरीले 46 र सुफयान रहिमीले 78 र जाकरिया अल ओदीले थप समयमा गोल गरे भने हैटीका लागि लेनी जोसफ र बिसन इसी डोरले कर्मश 10 र 43 मिनटमा गोल गरेका थिए। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। आज निर्जला एकादशी अर्थात तुलसीको दल राख्ने दिन। रासोपा महाधिवेशनमा मतदान शुरू। व्यवस्थापन भद्रकुल भएको प्रतिनिधिहरूको असन्तुष्टि। देशभर 1,37,000 हेक्टर जमीनमा रोपाई। देशका केही भूभागमा वर्षा, केही स्थानमा तातो दिन। रोल्पा नगरपालिकाको 900 नगर सभा सम्पन्न। रोल्पा सुनसहरी गाउँपालिकाले ल्यायो 41,63,72,000 बजेट। रूकुम पूर्वमा कनेन्ट लगाएर माछा मार्ने दुई युवा पक्राउ। दाङको भालोबाङबाट लागोस सहित 2 पक्राउ। र भेनेजुएलामा 2 शक्तिशाली भूकम्प। राजधानीमा ठूलो क्षति, कैयौं भवन भत्किए। विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यो 3 दिनसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: बच्चाको भविष्य हाम्रो हातमा छ।
1: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
2: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्षभित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
1: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
2: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
1: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
2: शरीरलाई खुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
1: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
2: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा, मासु समेटिने गरी खानुपर्छ।
1: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
2: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
6: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड। बाजे के भो, किन गालामा हात
7: दुखेको छ? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
10: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
11: नदुखाई दाँत निकाल्ने,
10: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
10: 9805614652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
15: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
14: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
14: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
15: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
16: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डनिपन पुरा रौँदाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग रुदो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
14: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड पड़ेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
15: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा हार्जोनी तथा नसा रोग विशेषज्ञ,
16: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
14: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा
1: आउने सम्पूर्ण रोगको उपचार।
15: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
15: जसका लागि मोबाइल नम्बर 98548443 98478076770 र ल्यान्डलाइन फोन नम्बर 08952961670।
1: डाम बाथरोम एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
17: लौ छ टाइम पर्ने आटो, सबैजना यता आउँ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
18: हुन्न हुन्न, सटाइम पर्ने रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
19: हो र
18: हो नि, सट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
19: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
18: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
19: चट्याङ
18: हुन्न हुन्न, सट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
19: हो र
18: हो नि, सट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका

0: सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
3: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
4: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टाभित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
3: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
4: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नगरौ बिना सिति दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
2: शिक्षक सेवा आयोगका प्रावि, निभावि, मावि र शिक्षक लाइसेन्स।
1: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।

0: जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
2: हेलो
3: हेलो,
2: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल, किन दिन्छ?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, दिलोतमा 5 मणिग्राम, रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-45-78-232।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपामा 900 केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, सदस्यको नतिजा आइसकेपछि मात्र पदाधिकारी चयनको प्रक्रिया शुरू हुने।
0: गर्मी बढेपछि वीरगंजका सबै विद्यालय 4 दिनका लागि बन्द, तराईका भूभागमा आज दिनभरि चर्को गर्मी हुने।
1: नागदीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु, अवरूद्ध बनेको सड़क बिहानदेखि सञ्चालनमा।
0: भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प, हजारौं मानिस हताहत भएको अनुमान।
1: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल फिफा विश्वकपको नकआउटमा प्रवेश।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशन अन्तर्गत 900 केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति 1 बजेदेखि विद्युतीय मेसिन मार्फत मतदान भइरहेको छ। दिउँसो 12 बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। बिहान 8 बजेसम्ममा 1600 भन्दा बढ़ी प्रतिनिधिले मतदान गरेका छन्। आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जनाले उम्मेद्वारी दिएका थिए। यसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 निर्वाचित हुनेछन्, 7 प्रदेशबाट 35 निर्वाचित हुनेछन् भने 64 खुलाका लागि 210 जनाको उम्मेद्वारी दर्ता भएको हो। केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्री परिषदका 9 जना सदस्यले उम्मेद्वारी दिएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले गण्डकी प्रदेश खुल्लातर्फबाट उम्मेद्वारी दिनुभएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले खुल्लातर्फ, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बागमती प्रदेश खुल्लातर्फ र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बागमती प्रदेशबाट उम्मेद्वारी दिनुभएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खुल्ला केन्द्रीय सदस्यतर्फ तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले सुदूरपश्चिम खुल्लातर्फ केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिनुभएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले खुल्ला मधेसी समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। पहिलो चरणको मतदानबाट 900 सदस्य चयन भएपछि दोस्रो चरणमा पदाधिकारी चयन प्रक्रिया शुरू हुनेछ। यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
4: गर्मी बढ़ेपछि पर्साको वीरगंजका सबै विद्यालय आजदेखि 4 दिनका लागि बन्द गरिएको छ। अत्यधिक गर्मी बढ़न थालेपछि सबै विद्यालयमा 4 दिनका लागि विदा दिएको महानगरपालिकाले सूचना मार्फत जनाएको छ। बढ़दो गर्मी र अत्यधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बताएको छ। बढ़दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार 11 4 दिन वर्खे विदाबाट खट्टी हुने गरी महानगर अन्तर्गत बाल विकासदेखि कक्षा 12 सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने भनिएको छ। पछिल्लो दिनमा तराई मधेसका जिल्लामा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ।
3: आज पनि तराईका भूभागमा तातो लहर तथा तातो दिन रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर जारी रहने भएको हो। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ, जसका कारण आज धनगढ़ीमा 40, नेपालगंजको 41, भैरवको 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्ने महाशाखाको अनुमान छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि आज तातो दिन हुने सम्भावना छ। काठमाडौँ उपत्यकामा 31 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ। मनसूनी वायु कमजोर भएको कारण पानी कम पर्दा गर्मी बढ़ेको हो। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका तराई भूभाग का थोरै स्थानमा तथा मधेस प्रदेश बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा मेकर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
4: म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महावीरमा पहिरोले इभी गाड़ी तुरिदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार गैराति करिब 8 बजे महावीर स्थित बेनी जोमसुम सड़क खण्डमा पहिरो खस्दा गुड़िरहेको इभी गाड़ी पुरिएको थियो। गाड़ी चालक पर्साको वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ। पहिरोले गाड़ी पुरिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी गुल्मा हेडक्वार्टर म्याग्दीबाट संयुक्त टोलीले उद्धार गरेको छ। मियालाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी पुर्याउँदा चिकित्सक मृत घोषणा गरेका थिए। पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बेनी जोमसोम सड़क आज बिहान 8 बजेपछि मात्र खुलेको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्वलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। आज निर्जला एकादशी, हिन्दू धर्मावलम्बीले भगवान नारायणको पूजा गरी मनाउँदैछन्। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान छ। आज पवित्र स्थलमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरिबोधनी एकादशीको दिन भगवान विष्णु भगवानसँग विवाह गर्ने प्रचलन छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि आजको दिनको व्रत गर्नाले शुभ फल प्राप्त हुने विश्वास छ। निर्जला एकादशीका दिन अन्न, वस्त्र, गहुँ, जल, सैया, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्ने चलन छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो 7.2 म्याग्नेच्युडको भूकम्प गएको, 39 सेकेण्डपछि 7.5 म्याग्नेच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको हो। भूकम्पले राजधानी काराकासमा ठूलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कयौं भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले ठूलो हताहत र व्यापक क्षतिको आशंका गरेको छ। उसले मृत्यु हुनेको संख्या 10,000 नाग्ने बताएको छ। 18 जनाको जीवितै उद्धार गरेको र 500 भन्दा बढ़ी उद्धारकर्मीले उद्धार कार्य जारी राखेको अधिकारीहरूले बताएका छन्। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय संचार एजेन्सीहरूले जनाएका छन्। स्थानीय समयअनुसार बेलुकी 6:04 मोन्टालवान क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर थियो। अर्को धक्काको केन्द्रबिन्दु युमारे भन्दा 23 किलोमिटर दक्षिण पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा रहेको जनाइएको छ। भूकम्प लगतै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्याण्ड र ब्रिटिश भर्जिन आइल्याण्डका लागि सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ। अब खेल समाचार। विश्वकप क्रिकेट चलिरहेकै बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 14 एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो। निलम्बन कायम रहन्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा संचालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पनि पाउने छैनन्। निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टीमदेखि क्लबसम्मको टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। फिफा र एएफसीबाट पाउँदै आएको फण्ड पनि बन्द हुनेछ। यसअघि राष्ट्रिय खेलकुद परिषद राखेपर एन्फाबीच निर्वाचन र संघको सञ्चालनबारे विवाद चर्किएको थियो। नियामक निकायहरूमा देखिएको राजनीतिकरणले नेपाली फुटबल र खेलाड़ीहरूको भविष्य नै अन्यलमा परेको छ। फिफा विश्वकपको समूह सीको खेलमा ब्राजिलले स्कटल्याण्डलाई पराजित गर्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ। नियमित स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोलले पराजित गरेको हो। ब्राजिलका लागि पहिलो हाफमा भिनिसियस जुनियरले 2 गोल गरे भने दोस्रो हाफमा म्याथियस कुनाले 1 गोल थपे। यस्तै ब्राजिलका स्टार स्ट्राइकर नेमार करिब 3 वर्षपछि राष्ट्रिय टोलीको जर्सीमा मैदान फर्किए। स्कटल्याण्डसँगको खेलको 76 मिनटमा म्याथियस कुनालाई प्रतिस्थापन गर्दै नियमार मैदान प्रवेश गरेका थिए। ब्राजिलसँग पराजित स्कटल्याण्ड समूह सीको तेस्रो स्थानमा रहँदै समूह चरणको खेल सक्यो। 12 समूहका तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने 8 टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान छ। यही समूहको मोरक्कोले हाइटीलाई 4-2 गोलले पराजित गर्दै नकआउटमा स्थान बनाएको छ। हाइटीको भने विश्वकप यात्रा रोक सकिएको छ। यस्तै समूह बीको खेलमा स्विजरल्याण्डले क्यानाडालाई पराजित गरेको छ। भ्यानकुभरमा भएको कड़ा प्रतिस्पर्धापूर्ण खेलमा जित निकाल्दै स्विजरल्याण्डले समूह बीको विजेता बनेको हो। यो पराजयसँगै समूहमा दोस्रो स्थानमा धकेलिएको क्यानाडा उपविजेताका रूपमा नकआउटमा प्रवेश गरेको छ। गैराती नै भएको अर्को खेलमा कतारलाई 3-1 पराजित गर्दै बोस्निया एण्ड हर्जगोभिनाले अन्तिम 32 आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई बलियो बनाएको छ। यस्तै आज बिहान सम्पन्न समूह एका खेलमा आयोजक मेक्सिकोले चेक रिपब्लिक विरूद्ध 3-0 गोलको जित निकालेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गरेको छ। यस्तै मेक्सिको र दक्षिण अफ्रिका नकआउट चरणमा पुग्दा दक्षिण कोरिया भने अरू टोलीको अंकमा भर पर्नुपर्ने भएको छ। चेक रिपब्लिक भने समूहबाट बाहिरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लागि जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपतिमा 79 केन्द्रीय सदस्य चयनका लागि मतदान जारी। सदस्यको नतिजा आइसकेपछि मात्र पदाधिकारी चयनको प्रक्रिया शुरू हुने।
3: गर्मी बढेपछि वीरगंजका सबै विद्यालय 4 दिनका लागि बन्द। तराईका भूभागमा आज दिनभरि चर्को गर्मी हुने।
4: नागदीको अन्नपूर्ण गाउँपालिकामा पहिरोले गाड़ी पुरिँदा चालकको मृत्यु। अवरूद्ध बनेको सड़क बिहानदेखि सञ्चालनमा।
3: भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प। हजारौं मानिस हताहत भएको अनुमान।
4: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउटमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
7: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
8: के सर हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा।
9: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदा यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन हो।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका हो नि। मस्तका जरुरी सूचना। झुङ पेला खिमरिदे गरम ओबोजुरी जेउ पेला सुनौ। फुरी प्रकाश ओचुरी जेउ आउ पेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना ताए। आउ ये जिमी प्राकृतिक सम्पदा र संक्षेप्त ज सक्षम नाभे। वातावरण मिले नेला झ्यापा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सुनौ। नाखार नामले ल घे लागिने सज जिमी किमी लापरवाही सुनौ। चाउसो खेल गेमा दुख जिन्दगी कोठे लेला किनाते जन धनी ने खेपा छेटी ताउ खोकाई
14: ओछो छाम्ने
13: उनको माथि
8: लान्थाङ नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झाल्ने च अनुगमन दिने व्यवस्था चाउसौ
13: गेसो छामेला खोरे ल चाउसी खोलिए होलिदे तरिङकाई गेसो मिर्के लैजु अब नजिरे बनाए गेन ल गेसो मिर्केमा लाए औले लायो कि नाइजे
8: वन जङ्गल छ जुबिसी हो घेनबारी ल बाली नाली चिउला चिउली यात्रा हो सकाउँछु छुली ले चाउसो सहिरहेको खेले
13: वन जङ्गल मेलाई घेमाइए मे होला तिमी पाँचजना खरनाङ्गार मिलिदिए भने सानोजना मे घेसे
8: बतास उचुलिजु बेलाको घिजिमकेको टल मेन्की सताङ्कीले हेनौ छिन्नी ले चाउसो घेसे
13: मे लागि निताई के भने के पछि सोनो अरूले भने के पछि
8: के छ छामला पोयाल मे लागि किसिमकीले के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिदिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
14: डिभिजन वन कार्यालय रोल्पाको अपील
15: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा थुरोट चलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
14: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
16: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ
14: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
15: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं
14: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
15: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुस्तान गरौं डिभिजन वन कार्यालय लिबाङ रोल्पा
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेरसाबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर खटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
23: ए नानी यो त सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
22: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
23: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
23: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
1: सुनो ला हजार दिन का आमालाई पोषण के हो था छा।
5: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
6: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
5: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
6: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
5: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
6: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
5: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
24: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
25: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
26: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर काटमा पार्नु अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
26: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चरा चुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियौ। रोल्पा नगरपालिकाको कार्यालय।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
6: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं गोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2 38,
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98578-2275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
7: विषय 38
6: सुलीचौर शाखा का लागि मोबाइल नंबर 98578-2275, रेणुका रोका 98481-68697।
7: साथ ही शाखा कार्यालय लुम्बिनी प्रदेश।

0: शेर्पाको सार्वजनिक अनुरोध,
1: अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमि परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरापान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
3: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रोल्पा।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
11: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
10: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
11: सम्पर्क मोबाइल 98578211105
10: 98479002802
11: 98095826005
10: र 98103939940।
0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
12: होइन के भाषा र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
12: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
13: अरे काका यसको लागि त घोराले डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
14: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 98654483383
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: FM 124 MHz. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865 78232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा बिहान 9:30 बजेसम्म 2500 प्रतिनिधिले मतदान गरेका छन्। विद्युतीय भोटिङ मेसिन वा प्रदायक राम लक्ष्मण विद्युतीय भोटिङ सेवा प्रदायक राम लक्ष्मण इनोभेशनका रामप्रसाद रिमालले बताए अनुसार 2500 प्रतिनिधिले मतदान गरेका छन्। मतदान 12 बजेसम्म खुल्ला राख्न निर्वाचन समितिले आग्रह गरेको उहाँले बताउनुभयो। पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भइरहेको छ। मतदान सकिएको 2 घण्टामा परिणाम दिन सकिने रिमालले बताउनुभयो। त्यसपछि दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुन्छ। केन्द्रीय सदस्य निर्वाचित हुने मध्येबाट पदाधिकारी छानिनेछन्। सबै प्रतिनिधिहरूले पदाधिकारीका लागि पनि मतदान गर्ने व्यवस्था छ। केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्री परिषदका 9 जना सदस्यले उम्मेद्वारी दिएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुल्ला तर्फबाट उम्मेद्वारी दिनुभएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले खुल्लातर्फ, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बागमती प्रदेश खुला र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बागमती प्रदेशबाट उम्मेद्वारी दिनुभएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खुल्ला केन्द्रीय सदस्यतर्फ तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले सुदूरपश्चिम खुल्लातर्फ केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिनुभएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले खुल्ला मधेसी समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ। पहिलो चरणको मतदानबाट 900 सदस्य चयन भएपछि दोस्रो चरणमा पदाधिकारी चयन प्रक्रिया शुरू हुनेछ। यसअघि सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। यता उम्मेद्वारहरूको क्रम सूची तल परेपछि केही नेताहरूले आपत्ति जनाएका छन्। दीपक बोहरा, गणेश कार्की लगायतका नेताहरूले आफूले उम्मेद्वारी दिँदा भरेको क्रम संख्या अनुसार भोटिङ मेसिनमा नाम नआएको भन्दै आपत्ति जनाएका छन्। धेरैले नयाँ समायोजन भई आएका नेताहरू र पार्टी संगठनसँग धेरै घुलमिल नभएका नेताहरूलाई जिताउनका लागि यसो गरिएको हुन सक्ने आशंका पनि गरेका छन्। गर्मी बढेपछि पर्साको वीरगंजका सबै विद्यालय आजदेखि 4 दिनका लागि बन्द गरिएको छ। अत्यधिक गर्मी बढ़न थालेपछि सबै विद्यालयमा 4 दिनका लागि विदा दिइएको महानगरपालिकाले सूचना मार्फत जनाएको छ। बढ़दो गर्मी र अत्यधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयमा 11 गतेदेखि 4 दिन बर्खे विदाबाट कटौती हुने गरी विदा दिइएको जनाइएको छ। पछिल्लो दिनमा तराई मधेसका जिल्लाहरूको तापक्रम निरन्तर वृद्धि हुँदा समस्या भएको छ। आज निर्जला एकादशी, हिन्दू धर्मावलम्बीले भगवान नारायणको पूजा गरी मनाउँदैछन्। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ। आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशी को दिन तुलसीको मठमा रोपेर हरिबोधनी एकादशीको दिन भगवान विष्णुसँग विवाह गर्ने प्रचलन छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि आजको दिन व्रत गर्नाले शुभफल प्राप्त हुने विश्वास छ। निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, सैया, सुन्दरासन, कमण्डलु तथा छाता दान गर्ने प्रचलन छ। र विश्वकप फुटबल चलिरहेकै बेला अन्तर्राष्ट्रिय फुटबल फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 14 बमोजिम इन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो। निलम्बन कायम रहन्जेल इन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। इन्फा वा इन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा संचालित विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन्। निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टीमदेखि क्लबसम्मको टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैन। फिफा र एएफसीबाट पाउँदै आएको फण्ड पनि बन्द हुनेछ। यसअघि राष्ट्रिय खेलकुद परिषद राखेप र इन्फाबीच निर्वाचन र संघको सञ्चालनबारे विवाद चर्किएको थियो। नियामक निकायहरूमा देखिएको राजनीतिकरणले नेपाली फुटबल र खेलाड़ीहरूको भविष्य नै अन्यलमा परेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: कमिंग अप नेक्स्ट
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हाकपारे र पालनदेखि देउडा र टप्पासम्म कार्यक्रम लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
5: कार्यक्रम सुसेली
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
5: कार्यक्रम
6: AIO
7: Yes, AIO All in Walmart The best place for shopping
8: के छ र हो खास त्यहाँ
7: के छैन भन न नुनदेखि सुन सम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
8: वाउ कहाँ छ र यो
7: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
9: All in Walmart Helping make your life easier
10: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98-510-600-69
11: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हँ तिमीलाई केही थाहा छ
12: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
12: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
11: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
12: यता आइदौ न एकपल्ट सारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
11: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
12: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
12: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
13: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
12: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
13: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
11: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौँ शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
15: नेपाल सरकार विज्ञापन बोर्ड जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
0: कार्यक्रम सुशेली।
2: सारङ्गीको तारदेखि तुम्नाको ढुङसम्म, हातपारे र पालमदेखि देउरा र टप्पासम्म,
3: सुसेली
2: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।

आकाशको कालो मैलो पानी पर्न होला उडी हिँड्ने बादल जस्तै यो मान्छेको चोला। हार्दिक स्वागत अनि अभिवादन छ सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी। सुशेली तपाईँको घर छेउको रेडियोबाट अनि अनलाइनबाट पनि प्रसारण हुन्छ। घरदेशमा नेपालमा हुनुहुन्छ, परदेशमा नेपाल बाहिर हुनुहुन्छ, जहाँ भए पनि हामी सुशेलीमा सँगसँगै रहन्छौ। दैनिक सुशेली यही बेला प्रसारण हुन्छ। लोक साहित्य, लोक संगीत र लोक संस्कृतिको प्रतिविम्ब त्यसैको सेरोफेरोमा सुशेली रहने गर्छ। लोकगीत र दोहोरी गीतहरू बजाउँदै हाम्रो यो भेट भएको समयलाई लोक संगीतमय बनाउने कोशिश गर्छौं। प्रकृति मिश्रित हाम्रो जीवनमा स्थित यस्ता गीतहरू सुनिसकेपछि हामीलाई मनमा उसै शान्ति र आनन्द त मिल्छ नै। कयौं ऐतिहासिक जानकारीहरू, अहिलेका वर्तमान परिस्थिति र हामी आउने समयलाई पनि गीतबाट आकलन गर्न सक्छौ। सुशेलीको आजको बसाईमा हामी नेपाली लाहुरे जीवनका केही गीतहरू सुनाउनेछौ र नेपाली लोकगीतका विशेषतामाथि केही चर्चा गर्ने कोशिश पनि कार्यक्रममा गर्नेछौ। कार्यक्रमको उद्घाटन गर्छु। आजको पहिलो गीत छ नेपाली लोकगीतका हिमशिखर झलकमान गन्धर्वको स्वरमा। नेपाली लाहुरे जीवनका यस्ता गीतहरू छन् जसले कुटुक्कै बाडुली लिएर आइदिन्छ। पहिलो गीत आमाले सुल्लिने खैछरा भन्ने लाहुरेको यो ऐतिहासिक वास्तविकताको गीत।

बाबा रुन्छन् लो वर्ष दिन आमा जोगभरिलाई झलकमान गन्धर्वको यो स्वर सुनायो। नेपाली रेकर्ड भएका अधिकांश धेरै लोकगीतहरू चाहिँ दुःखका र पीड़ाका छन्। जित्नेहरूको इतिहास लेखिन्छ, तर समाजमा त्यस्ता योगदान पुर्याउने जसले प्रशस्ति जित्न नसके पनि ती सामाजिक योगदानको मूल्याङ्कन र ती हार्नेहरूको कथा व्यथा पनि लोकगीतले टिपिरहन्छ। त्यसर्थ इतिहास भन्दा कम महत्वको छैन लोकगीत, जसले बितेका कैयौं यामहरूलाई पुनर्ताजकी रूपमा बचाइरहेको छ। त्यसर्थ अलिखित इतिहास लोकगीत हो। धेरै लोकगीतहरूमा लाहुरेका कथा व्यथाहरू हुन्छन्। घर बस्नेहरूका वियोगहरू गीतमा सुन्न सकिन्छ, अनि परदेशमा रहँदा पनि आफ्ना घर गाउँ घर खेत र घरबार सम्झेर बिलौना गरेका कुरा गीतैबाट पाइन्छ। र लाहुरेका अझ यो सेना पुलिसमा जागिर खानेहरू जसले विश्वयुद्धमा पनि आफ्नो कला कौशल देखाएर अहिले पनि विभिन्न देशका सुरक्षा अंगहरूमा नेपाली कार्यरत छन्, र ती ठाउँमा हुने लड़ाई झगडा र त्यस बेला भएका ती विभिन्न युद्धहरूलाई सम्झेर युद्धका घटनाहरूलाई पनि गीतमा जस्ताको तस्तै शब्दचित्र उतारेको गीत हामी प्रशस्त पाउँछौं। र लाहुरे जीवनका धेरै गीतहरू छन्, कोही माया पीड़ितका, कोही घटना दुर्घटनाका, अनि युद्धका र त्यसपछि शान्तिका गीत पनि लाहुरे जीवनका गीतहरू हामी पाउन सक्छौ। झलकमानको स्वर सुनाएर आजको हाम्रो सुशेली अघि बढ़ाइरहेका छौं। आज हामी नेपाली लाहुरे जीवनका यिनै र यस्तै केही गीतहरू सुनाउँदै नेपाली लोकगीतका विशेषतामाथि केही चर्चा गर्ने कोशिश गर्दैछौ। नेपाली लोकगीत नेपालीहरूकै लामो जीवन यात्राका क्रममा विभिन्न रूपले सिंजिँदै फिजारिँदै लोकजीवनका घाम छाया बनेर आएका गीत हुन्। कुनै गीत खास खास क्षेत्रमा वरिपरि बढ़ी प्रचलित हुन्छन् भने कुनै गीतले धेरै लामो फड्को मार्दै विभिन्न स्थान चाहिरहेको पाइन्छ। लोकगीत मनमा उठ्ने सुख दुःख वा हर्ष पीड़ाले अभिव्यक्त यो हुने क्रममा गीय झंकृति लिएर बन्छ र ओठ ओठमा खेल्न थाल्छ, अनि यसले अरू सबैलाई छुन्छ नै। त्यसपछि त्यो गीत वरपरका खोला घाट गौचरण चौतारी ठाँटी देउराली भन्ज्याङ र वरपर फिजारिँदै जाने गर्छ। लोकगीतमा गेडा लय र भाका मन परेपछि तिनलाई अरूले टिप्ने दोहोर्याउने थप्ने सिर्जने क्रम बढ़ो रमाइलोसँग चल्दै जान्छ, र अन्यत्र सहजै प्रसारित हुन सक्ने यही आकर्षण बोकेर एक ठाउँमा बनेको लोकगीत अर्को ठाउँमा सर्दै फिजिँदै गएको पाइन्छ, र यो पाँजो फिजिँदै कहाँ कहाँ पुग्छ त्यसको ठेगान हेक्का नै हुँदैन। यो क्रममा केही नयाँ रूपरंग लिँदै र स्थानीय वा आंचलिक विशेषतालाई समेत ग्रहण गर्दै नेपाली लोकगीत नेपालीहरू जहाँ जहाँ पुगेका हुन्छन् त्यहाँ त्यहाँ पुगिरहेको छ, अनि माइती सम्झेर आउने चेली झैं भएर भित्रिरहेको पनि छ हाम्रो जनहृदयमा। त्यस्ता गीत अटिरहेको छ, त्यस्ता गीत समेटिरहेको छ। कार्यक्रममा अर्को कोशेली यहाँलाई सुनाऊ। यो पनि घर छोडे पछिको पीड़ा र पर हुनेहरूले घर गाउँ र आफ्ना गोठ बाँधेर वन जंगललाई सम्झिएर गाएको गीत हो। संगीत श्रोताको शब्द संयोजनमा अञ्जन बाबु शर्माको यो सुर गुनासा फुल्यो रातै रातै पारेको छ।

नेपाली लोकगीतले प्रायश सम्झनाका कुरालाई अघि सारेको छ, त्यसैमा माया पिरती हुन्छ, त्यसैमा सांस्कृतिक जानकारी हुन्छ र आफ्ना दुःख सुख सन्चो विसन्चको कुरा पनि गीतैबाट पुगाउने हाम्रो समाज छ। नेपाली समाज हाम्रो दुरावस्थामै रहिरहेको कारणले दुई छाक जोहो गर्नकै निम्ति नेपालीहरू संसार चाहिरहेको यो अवस्था आजको मात्रै होइन हिजैदेखिको हो। त्यसैले लाहुरे जीवन हाम्रो संस्कृति जस्तै बनेको छ, चलन जस्तै बनेको छ। प्रत्येक घर घरबाट परदेश लाग्नेहरूको संख्या दिन दुई गुणा रात चौगुना भनेको हिजोभन्दा आज झनझन संख्या बढ़िरहेको छ र नेपाली कहिले नपुगेका देशावरहरूमा पनि नेपालीले पाइला टेक्न पुगेका छन् र आज झन यस्ता गीतहरू बढ़ी संख्यामा रेकर्ड हुन थालेका छन्। जे होस्, नेपाली लोकगीतले मनको बिलोना पोख्ने माध्यम दिएको छ। लोकगीतमा लोक संस्कृतिको प्रतिविम्ब अब सम्भावी भएर रहेको हुन्छ। यसै विशेषतालाई जोड़ दिँदै लोकगीतका अनुसन्धानदाता धेरैले यसको उद्गारका विषयमा आफ्ना तर्क लेखेका छन्। लोकगीत कुनै संस्कृतिको मुखमुखैले बोलिने चित्र हो भन्ने कुरामा धेरैजसो अन्वेषकहरू धेरैजसो विद्वानहरू सहमत हुनुहुन्छ। साँच्चै नेपाली लोकगीतले पनि आफ्ना सांस्कृतिक सामाजिक जीवनका विविध पक्षलाई मूर्तता दिने काम गरेकै छ। यसको विस्तारमा लोकजीवनका असंख्य कलाकार गायक र नर्तकहरूले ठूलो भूमिका खेलिरहेका छन्। नेपाली लोकगीतलाई नेपाली जातिसँगै अंगाल्दै खेलाउँदै लैजाने सांस्कृतिक जीवनका यो दूत हुन् उनीहरू गायक कलाकारहरू, जसले वाद्यवादन गरे, गीत गाए, नाचे र आफ्नो संस्कृतिमा मन फुरुङ्गो पारे। त्यसरी नै लोकको मानसिक उत्साह र मान्यताले यसप्रति स्वभावत हार्दिक अभिव्यक्ति जनाएको छ र यसको गरिमा अझै बढ़ाएको छ। गीतले कहाँको जीवन कहाँ पुर्याइदिन्छ, कहाँको सन्देश कहाँ पुर्याउँछ, त्यसैले गीत संचारको प्रमुख माध्यम हो भनी भन्दा फरक पर्दैन। एउटा युग थियो जसले सिंगो संचारलाई बोकेको थियो। लोकगीतले नै संचारलाई जीवन्त बनाएको थियो। आज समय परिवर्तित भएको छ। आजको संचारले लोकगीत बोक्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले हामी के भन्दछौं भने, पहिलाको समयमा गीतहरूबाटै समाचार आदान प्रदान हुन्थ्यो र तिनै दोहोरीहरू र लोकगीतले मान्छेको मनकथा बोकेर कहाँ कहाँ लान्थे। कार्यक्रममा आज हामी त्यसै माफिकका गीतहरू सुनाइरहेछौं। राम थापा र सुनिता सुब्बाको यो कोसेली यहाँलाई

राम थापा र सुनिता सुब्बाको यो स्वर हामीले सुनायौं। हामी नेपाली लाउरे जीवनका गीतहरू आज सुनाइरहेका छौं। केही माया पिरतीका छन्, अरू केही सन्चो विसन्चोका शोधनी छन्, अनि लाहौरका व्यथा कथा पनि प्रशस्ति छन् गीतमा। नेपाली लोकगीतले सिंगो संचारलाई बोकेको थियो, तर यता 60 वर्ष यता आइसकेपछि नेपाली गीत संगीत प्रतिको लोकप्रियतालाई बढ़ाउन नेपाली संचारले प्रशस्त सघाउ पुर्याएको छ। वर्तमान समयमा नाना भाँति विकृति र विसंगतिको प्रवेश पनि यसमा हुन थालेको छ। तैपनि नेपाली लोकगीतको अस्तित्व आफ्ना ठाउँमा चलिरहेकै छ। यसले पूर्वदेखि पश्चिमसम्म, लेखदेखि बेसीसम्म, अनि पर्वदेखि जात्रासम्म, भेलादेखि मेलासम्म, अनि भित्रका भूभागदेखि बाहिरका भूभागसम्म प्रत्येक गाउँ र प्रत्येक अवस्थालाई ढाकेको छ। यहाँ भित्रको भूभाग र बाहिरको भूभाग भन्ने यहाँलाई अस्पष्ट रह्यो भने हामीले नेपाल र नेपाल बाहिरको कुरा गर्न खोजिया। आज नेपाल नेपालको सीमा क्षेत्र मात्रै नेपाल छैन, नेपाल संसारभर पुगेको छ। भारतमा प्रशस्त नेपाल छ, अमेरिकामा प्रशस्त नेपाल छ, बेलायतमा पर्याप्त नेपाल छ जो ऐतिहासिक कालखण्डदेखि रहँदै आएको छ, अनि बर्मामा, दार्जीलिङमा, सिक्किम भारतका त प्रशस्त ठाउँहरू भए र अरू कैयौं देशमा नेपाल छ भनेको त्यहाँ नेपाली लाखौं हजारौंको संख्यामा बसोबास गर्छन् र जहाँ नेपाली बसेका छन् नेपाली संस्कृति त्यही पुगिरहेको छ। त्यसैले त नेपाल सबैतिर छ, नेपालीहरू गाउँ बस्तीदेखि पल्टन र छाउनीसम्ममा पुगेका छन् र त्यहाँ त्यहाँ हाम्रै गीतहरू प्रवेश गरिरहेका छन्। विस्तृत रूपमा फैलिएका नेपाली लोकगीतलाई विभिन्न परिप्रेक्ष्यमा हेर्न र तिनका रूप, बान्की र विशेषतालाई चिनेर फन्को मार्न त्यत्तिकै व्यापक प्रयासको आवश्यकता पनि पर्दछ र धेरै विषयका लोकगीतहरू छन्। लोकगीतले कैयौं विषय छोएको छ। बढ़ी चाहिँ भावनाका गीतहरू, वियोगका गीतहरू, पीड़ाका र लड़ाईका गीतहरू नेपाली जनहृदयमा लोकप्रिय भएका छन्, भिजेर बसेका छन्। किनभने जसले जुन कुरा बढ़ी भोग्यो त्यही कुरा बढ़ी मनपर्दछ। नेपालीले बढ़ी भोगेको विषय दुःख हो, बढ़ी भोगेको पक्ष त्यही वेदना र अप्ठ्यारो हो। त्यसैले दुःख अप्ठ्यारोकै गीतहरू नेपाली जनहृदयमा बढ़ी भिज्ने गर्छ र पस्ने गर्छ। लोकगीतका विभिन्न किसिम, स्वरूप र श्रृंखला हुन्छन्। त्यसमाथि प्रत्येक देशका लोकगीतको परिवेश आफ्नै हुन्छ र त्यसमा त्यही देशको माटोको गन्ध आउँछ। यो स्थितिमा सबै देशका लोकगीतका विशेषता यिनै हुन् भनेर सर्लक तोक्न त मिल्दैन। लोकगीतको पृथक अस्तित्वलाई चिनेर यसको परिचय प्राप्त गर्ने सन्दर्भमा प्रथमत यसका उद्भावले नै आश्चर्यचकित तुल्याउँछ। त्यसैले यो कहाँबाट आउँछन् त्यतिका लोकगीत सम्झाउने बिसाउनेका आँखा झिम्काईबाट, केही अट्टहासबाट, केही उदास हृदयबाट, अनि तिनै अरू केही कुरा पनि छन् जो जीवनका खेतमा उम्रिरहन्छन् र सब गीत बन्छन्। कल्पनाका पनि आफ्नै काम हुन्छन् र रसवृत्ति र भावना पनि नृत्यको यो फुलाई पनि, परन्तु यी सबै मल हुन् जीवनका सुख दुःखका, जीवनका दुःख यिनै हुन्, लोकगीतका बीज यिनै हुन्। यिनै बीजहरू उम्रिएर झाङ बनिरहेका छन्, रूख बनिरहेका छन्, प्रशस्ति फैलिरहेका छन्, फुलिरहेका छन् र फल दिइरहेका छन्। र त आज हजारौं लाखौंको संख्यामा लोकगीतहरू हामी सुन्छौं, सुनाउँछौं, गाउँछौं र गाउन लगाउँछौं। आज नेपाली बस्ती बस्ती यिनी गीतहरूले गुन्जायमान बनेको छ। केही सम्झनाका छन्, केही मायाका छन्, अनि कति चाहिँ भावनाका पनि छन्। तर त्योभन्दा धेरै यथार्थ फरक गीतहरू छन्। जितेन राईको यो स्वर सुनाउँछु यति बेला।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो।
1: बाप्रे
0: अब चाहिँ के हुने हो?
2: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्थ्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन हो।
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन, सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
7: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पुर्याउनु छ।
8: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
7: नमस्कार।
8: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
7: यो त साइड जब दाइ, यो चाहिँ मेन।
8: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
7: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
8: थाहा छ, त्यसैले त यही लिन आएको।
9: विदेशमा पनि फ्लोगार्ड र देशी प्रडक्ट नै युज हुन्छ,
8: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो नाम मार्बल।
9: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
8: सुरक्षा घरको
7: साथ जीवन।
10: रेडियो संसार 99.4 तपाईँ सुन्दै हुनुहुन्छ
11: कार्यक्रम सुशेली।
12: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र तप्पासम्म।
13: सुशेली
12: सुशेली
13: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
12: कार्यक्रम सुशेली सुशेली।
13: सुशेलीमा तपाईँलाई फेरि स्वागत छ। लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली दैनिक यही बेला आउँछ र लोकगीत र दोहोर गीत सुनाउँछ। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ त्यहीँ पुग्छ सुशेली, तपाईँको घर छेउको रेडियोबाट। अनि इन्टरनेट सुविधा छ भने अनलाइनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। आज हामी नेपाली लाहुरे जीवनका केही गीतहरू सुनाउँदै नेपाली लोकगीतका विशेषतामाथि चर्चा गर्ने कोशिस गरिरहेका छौं। कार्यक्रमको अर्को प्रस्तुति यहाँलाई सुनाउँछौ, लक्ष्मी छेत्रीको संकलनमा लोकबहादुर छेत्रीको स्वर। आमा रुँदै गाउँदै सिमेलैमा, छोरा रुँदै गोरखपुर रेलैमा।

आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा, झण्डै तीन दशक भन्दा पहिला रेकर्ड भएको यो गीत आज पनि आजकै गीत भएको छ। यो रचनाको सुशैली होइन, यो बाध्यताको सुशैली हो। नेपाली आज पनि लाखौं नेपाली नेपाल बाहिर छन्, ती सबैको पीड़ा, ती सबैको कुरा र नेपालमा बस्ने आफ्ना परदेशीहरू जो सम्झेर रहेका छन् उहाँहरूको हृदयबाट पनि यो कुरा अभिव्यक्त हुने गर्दछ र हामी आज पनि यही बाध्यतामा छौं। नेपाली लाहुरे जीवन प्रचलन जस्तो भएको छ, चलन चल्ती जस्तो, संस्कृति जस्तो बनिसकेको छ। प्रत्येक नेपाली घर घरबाट आज लाहुरे हिँडिरहेको छ, कोही स्वदेशमा त कोही विदेशमा, तर धेरैभन्दा धेरै नेपाली आफ्नो सगुल परिवारभित्र छैन, छरिएर रहनु परेको छ। त्यसको एउटै कारण हाम्रो आर्थिक दुरावस्था हो। तिनीलाई समेटेर नेपाली लोकगीतले आफ्नो प्रस्तुति प्रस्तुत गरिरहेकै छ। नेपाली लोक साहित्यमा प्रमुख रूपमा रहेको लोकगीत अत्यन्त प्रचलित र प्रिय विधा पनि हो। यो सबैले गाउन सक्छन्, सबैले बजाउन सक्छन्, सबैले नाच्न सक्छन् र सबैले यी चीज सुनाउन सक्छन्। लोकगीत युगौंदेखि आत्मअभिव्यक्तिको एउटा प्रमुख साधन भएर गाइँदै बजाइँदै आएको छ। यसले देश, काल र अवस्था अनुसार मानव जातिलाई अंगालिरहेको हुन्छ। सरल तथा सरस भएकाले नेपाली लोकगीतले नेपालका डाँडा काँडा, रणवन, शिखर स्तुति प्रस्तुत गरिरहेकै छ। नेपाली लोक साहित्यमा प्रमुख रूपमा रहेको लोकगीत अत्यन्त प्रचलित र प्रिय विधा पनि हो। यो सबैले गाउन सक्छन्, सबैले बजाउन सक्छन्, सबैले नाच्न सक्छन् र

संगीतले वसन्तका रमाइला दिन र शरदका हरियालीमा मात्र होइन जेठको खरेरी असार साउनको झरी भदौको भेल र उर्लन्दो याम र शिशिरका उराखिला दिनमा समेत नेपाली लोकगीत जनजीवनको सुख दुःखको साथी भएको छ अनि मिलन बिछोडको अभिव्यक्ति दिने माध्यम नेपाली लोकगीत किन नहोस् त। त्यस्ता कैयौं पीरतीका गीत छन्, कैयौं मायाका संगुल फूलहरू नेपाली लोकगीतबाटै फुलिरहेका छन्। विमलदा छेत्री र विमा कुमारी दुराको यो स्वर सुनाउँछु, कसको आँगन कुरेर बसमा।

कसको आँगन कुरेर बस्तौली त्यही लाग्ने पिरालो विमलदा छेत्री र बिमा कुमारी दुराको स्वर गुन्जिरहेको छ। लोकगीतको रचयिता अथवा गीत संकलन गर्ने, गीत खोज्ने, गीत लेख्ने मान्छे सायदै अज्ञात हुने गर्छ। परिष्कृत गीतहरूको मात्रै ज्ञात हुन आएको छ। अज्ञात रचनाकारले रचना गरेको गीत सबैको गीत बन्दछ। गीत प्राय लोकगीत सामूहिक भावभूमिमा रहने गर्छ। सहजता र स्वाभाविकता यसको अर्को विशेषता हो। प्रायश नेपाली लोकगीत मौखिक परम्परामा आधारित छ, मौलिक छ, सरल छ र

संगीतको कथन विधि विविधतामा रहेको छ। सामान्यत सबै भाषाका लोकगीतमा पाइने विशेषता नेपाली लोकगीतका पनि विशेषता हुन्, तर पनि कुनै जाति विशेषतामा निहित रहने लोकगीतका आफ्नै छुट्टै मौलिक विशेषता भेटिन्छन्। समाजका राम्रा घटना, मानिसका रहनसहन तथा रीतिस्थिति, जीवनका भोगिने सुख दुःखका अवस्था आदि लोकगीतमा प्रतिविम्बित भएका हुन्छन्। नेपाली लोकजीवनमा विभिन्न भाषाभाषीका जातिहरूद्वारा गाइने लोकगीतले आफ्ना यिनी अनेक विशेषता छर्दै आएको पाइन्छ। कोमल र कठोर दुवै प्रकारको जीवन भोगाईबाट निस्कने कल्पना र यथार्थका विविध पक्षलाई पनि नेपाली लोकगीतले समेटेको छ। कयौं चाहिँ हाम्रा बाध्यताका छन् र तिनै बाध्यताका सुसेली पनि नेपाली लोकगीत नै बनेका छन्। आज पनि हामी तिनै गीत अक्सर ती परिस्थितिमा पुग्ने बित्तिकै, मन त्यहाँ डुल्ने बित्तिकै गाइहाल्ने गर्दछौ र धेरै जसो हाम्रा नेपाली लाहुरेका जीवनका गीतहरू चाहिँ मिलनका भन्दा बिछोडका, सुखका भन्दा दुःखका नै धेरै छन्। आज पनि कति नेपालीहरू मुगलानी नपरे पनि लाहुरे नभए पनि लाहुरे हुनुपर्ने बाध्यात्मक परिस्थितिमा छन्। नारायण रायमाझीका गीतहरूबाट यो गीत एकैछिन सुनाउँछु सुशील।

नेपाली लोकगीत वाद्यताको सुशैली हो यो फुलबारीमा मैले यहाँलाई प्रवेश गराएको मात्रै यसमा डुलाउनु धेरै बाँकी छ घुमाउनु धेरै बाँकी छ यहाँका वासनाहरू सुनाउन धेरै बाँकी छ जसबाट न तपाईँ कहिले अगाउनु भएको छ न म कहिले अगाएको छु जति सुन्यो उति सुनिरहू जस्तो लाग्ने प्रिय गीतहरू छन् हामीसँग नेपाली लोकगीत भेट बिछोड़का क्षणमा सम्झौनी बिर्सौनी युद्धकै बेला प्रेरणा स्रोत खेती किसानीमा लाग्दा थकाई मेट्ने साधन घाँसपात गर्दा अनि गोठालो खेतालो जाँदा र मेलापातमा पुग्दा म्यास्रो मेट्ने साधन र उमङ्ग पोख्ने साथी हुनाको साथै केटाकेटीमा खेल्ने रमाउने युवा युवतीमा माया पिरती बाँध्ने र बुढेलीमा शान्ति लिनेसम्मको सम्बन्ध सूत्रका रूपमा युगौं युगदेखि नेपाली भूमिमा उर्वर रहेको छ यति फराक रूपमा लोक जीवनमा भिज्दै र झाँगिँदै आएको नेपाली लोकगीतका विशेषतालाई झ्वाट्ट भन्नु सम्भव छैन यो जो हामीले मनमने गमेका छौं यसको पर्याप्त ठूलो विशेषता रहिआएको छ लौ त आजलाई केही सुशीलीको समय यही सकिन आँट्यो हामीले नेपाली लाहुरे जीवनका केही गीतहरू सुनायौं र अरू त्यस्तै प्रासंगिक कुरा भन्यौं तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सुझाव सल्लाह पक्कै सुशीलीलाई प्राप्त हुनेछ छुट्टिने बेला प्राज्ञ भजराज भट्टको यो स्वर सुनाउँछु यसरी पनि नेपाली जीवनको प्रतिछाया चित्र प्रस्तुत गर्नेछ पैया गुडन लागे एघि सुनाउँदै सुशीलीबाट मैले बिदा लिएँ नमस्कार

0: 99.4 Radio Taha Sanchar, Chu Liu Chai.
1: It's 11 a.m.
2: जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
5: प्रदायक लक्ष्मण लाल इनोभेसन राम प्रसाद रिमालले इनोभेसनका रामप्रसाद रिमालले बताए अनुसार 2500 प्रतिनिधिले मतदान गरिसकेका हुन्। मतदान 12 बजेसम्म खुला राख्ने निर्वाचन समितिले जनाएको छ। पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भइरहेको हो। मतदान सकिएको 2 घण्टामा मतपरिणाम दिन सकिने रिमालले बताउनु भएको छ। त्यसपछि दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुनेछ। केन्द्रीय सदस्य निर्वाचित हुने मध्येबाट पदाधिकारी छानिनेछन्। सबै प्रतिनिधिले पदाधिकारीको लागि पनि मतदान गर्ने व्यवस्था रहेको छ। केन्द्रीय समितिको निर्वाचनको लागि वर्तमान मन्त्री परिषदका 9 जना सदस्यले उम्मेद्वारी दिएका छन्। गर्मी बढ़ेपछि पर्साको वीरगंजका सबै विद्यालय आजदेखि 4 दिनको लागि बन्द गरिएको छ। अत्याधिक गर्मी बढ़न थालेपछि सबै विद्यालयमा 4 दिनको लागि विदा दिएको महानगरपालिकाले सूचना जारी गर्दै जनाएको छ। बढ़दो गर्मी र अत्याधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। बढ़दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई नजर गर्दै आजदेखि 4 दिन बर्खे विदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा 12 सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने बेहोरा जानकारी गराइएको सूचनामा उल्लेख छ। पछिल्लो दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। आज निर्जला एकादशी हिन्दू धर्मावलम्बीले भगवान नारायणको पूजा गरी मनाउँदैछन्। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ। आज पवित्र स्थानमा तुलसीको दल राखेर हरि स्वयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरि बोधनी एकादशीका दिन भगवान विष्णुसँग विवाह गर्ने प्रचलन रहेको छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूको लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। निर्जला एकादशीका दिन अन्न वस्त्र जौ जल लगायत दान गर्ने प्रचलन रहेको छ। भक्तपुरका बर्ड फ्लू पुष्टि भएका कुखुरा नष्ट गरिएको छ। चाँगो नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू रोगको कुखुरामा सरेपछि हालसम्म चाँगो नारायण 2, 8, 9 पालिएका 38,795 कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले जानकारी दिनुभएको छ। बर्ड फ्लूका कारण सूर्य विनायक 1, 4 र 8 9,378 कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। जिल्लामा 48,173 कुखुरा नष्ट गरिसकेको जानकारी दिँदै उहाँले बर्ड फ्लू रोगको कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताउनु भएको छ। र विश्वकप फुटबल चलिरहेकै बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 14 बमोजिम इन्फालाई अनिश्चितकालको लागि निलम्बन गरेको हो। निलम्बन कायम रहन्जेल इन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। इन्फा वा इन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एफसीद्वारा संचालित विकास कार्यक्रम तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन्। निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टिम
6: बाजे के भो किन गालामा हात
7: दुखेको छ त खानै दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
6: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
8: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
10: नदुखाइ दाँत निकाल्ने
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने
10: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095 94 1452
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
11: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
12: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
11: शिक्षक सेवा आयोगका प्रावि निभावी मावि र शिक्षक लाइसेन्स
12: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राचो शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
11: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
12: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412
11: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
13: खै जन्मदाता दिनुहोस् त
14: जन्मदाता गरेको छैन नि म्याडम
13: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
14: हो र मलाई त थाहा नै थिएन म्याडम
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
14: ए पहिला कसैले भनेन
15: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
16: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
16: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छैन।
1: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन जेनरल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिमनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: मेलाइरो माइलका लागि त सुनसरी गाउँपालिकाले मस्तक जरुरी सूचना। झुङ बेला खिमरिदे, गरम औबेदिनी जेउ बेला सुनौ, भुरी बेला ओचुरी जेउ आउ बेला क, वन जङ्गल ल घे लागिने मस्तक सम्भावना चाहिए। आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्ना दे, वातावरण मिलेने ल घेप्पा असर किने, उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त जपानहरू बनाई, जलवायु परिवर्तन ल असर सकिने सुन, नाफा नामले ल मिहे लागिने सज, जिमे गिमे लापरवाही सुन, चासो खेलगेमा दुख, गिजिमुगेको ठैल मिहे लागिना दे, जन धनी खेप्पा छुटी ताउ फोकाई
4: वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्दै छ अनुगमन दिने व्यवस्था
3: चाउसेला खोरेल चाउसी खोलिए हरिदे तरिङ्काई गेजन निकेलाइजु आब नजिले बनाए गेन ल गेजन निकेमा लाए औलेन लायो कि लाइजे
4: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली यात्रा र सकाउसो छिनी ने चाउसो सहिदेखि खेले
3: वन जङ्गल मेलाकी गेमाइए मेला किनी पाँचजना खर्नामार मिलिदिए भने सानोजन के सही
4: बतास उचुलिजु बेलाको घिजिम्केको टल मेकी सताङ्कीले हेनौमा छिन्ने ले चासो के सही
3: मे लागि निमिताए के भने के पछि सुन अरूले भने के गर्छ
4: के छ छामला पोयाल मे लागि किसङ्कीले गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिदिए
3: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति गोबाङ रोल्पा
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
0: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
8: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
7: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
8: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
7: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: हेलो, हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भनेर छ, के हो, के भयो?
5: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्छ?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
1: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
1: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो? खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
12: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
11: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराहाई दाङ।
12: सम्पर्क मोबाइल 98578211105,
11: 98479802,
12: 98095826005
11: र 98103940।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
15: अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ,
15: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
13: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिलचिलापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
14: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
14: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407677 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
13: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
16: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
17: होइन, के भएको छ र तपाईँलाई?
16: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
17: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
18: अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
19: हो। यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
20: सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
19: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरती सुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
19: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर
21: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
22: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
21: के रे नानी त भर्खर 17 की लागि होइन र
22: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
21: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
24: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
25: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
24: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइगर्छन् के होला र निको
25: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
24: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
25: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हाफ टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छ,

0: सुत्ने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
14: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
14: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
13: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
13: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
14: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण

0: प्रदान र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: Antenne Duplo 12 MHz. जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि भएको मतदान अन्तिम चरणमा दुई घण्टामा नतिजा आउने, पदाधिकारी नछान्दै प्रतिनिधि घर हिँडे।
0: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई सकियो, स्रोत नखुलेको लाखौं रूपियाँ सहित एक भारतीय पक्राउ।
1: गर्मी बढ़ेपछि वीरगंजका सबै विद्यालय चार दिनको लागि बन्द, तराईका भूभागमा आज दिनभर चर्को गर्मी हुने।
0: भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प, हजारौं मानिस हताहत भएको अनुमान।
1: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल फिफा विश्वकपको नकआउट चरणमा प्रवेश।
2: मार्बलको पाइप जडान गयो, घरलाई पनि केही भन्नुपर्छ, एकदम चिसो कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसै त यही लिन आएको।
4: विदेशमा पनि फ्लोघाट र देशी प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
2: सुरक्षा घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान अन्तिम चरणमा पुगेको छ। 900 केन्द्रीय सदस्य चयनका लागि भएको मतदान अन्तिम चरणमा रहेको भन्दै महाधिवेशन स्थलमा माइकिङ गरिएको छ। हिजो राति 1 बजेदेखि जारी मतदान अन्तर्गत अहिलेसम्म कतिजनाले मत हाले भन्नेबारे आधिकारिक आँकड़ा खुलाइएको छैन। यद्यपि बिहान 9:30 बजे नै 50% भन्दा धेरै मत खसेकाले अन्तिम चरणमा रहेको बुझ्न सकिन्छ। केही बेर अघि सभापति रवि लामिछाने पनि मत हाल्न पुग्नु भएको छ। मत खसाल्नु अघि निर्वाचन कार्यालयमा छलफलमा जुट्नु भएको छ। मतदान गर्न दिउँसो 12 बजेसम्मका लागि तोकिएको समय भने सकिएको छ। मतदान सकिएको 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ। त्यसपछि दोस्रो चरणको निर्वाचन अन्तर्गत पदाधिकारी चयन गरिनेछ। यद्यपि धेरै महाधिवेशन प्रतिनिधिहरू भने हिजै जिल्ला फर्किसकेकोमा आज केन्द्रीय सदस्यलाई भोट हालेर धेरै प्रतिनिधि फर्कदैछन्। आयोजक समितिले व्यवस्थापनमा लापरवाही गरेको भन्दै हिजोदेखि नै प्रतिनिधिहरू आक्रोशित बनेका थिए। पदाधिकारीको निर्वाचनमा यही कारण कम मत खस्ने आकलन गरिएको छ। सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ।
1: पूर्व उप प्रधानमन्त्री विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई सकिएको छ। पौडेल पत्नी दो मायाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनवाई भएको हो। सुनवाई सकिए पनि आदेश आउन बाँकी छ। रिटमा राजनैतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै रिहाईको माग गरिएको छ। बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराई लगायतले पौडेललाई जरूरी पक्राउपूर्जी जारी गर्नुपर्ने अवस्था नभएको बताएका थिए। व्यापारी दीपक भट्टसँग कुनै कारोबार भएको नदेखिएको अवस्थामा जसले पोले उसलाई पक्राउ नगरी पौडेललाई मात्र पक्राउ गरिनु गैर कानूनी र प्रतिशोधपूर्ण भएको जिकिर गरिएको छ। पौडेल सोमबार दिउँसो सुर्खेतबाट पक्राउ परेका थिए।
0: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रूपियाँ, अमेरिकी डलर र सुन चाँदी सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको जिल्ला सांगली, महाराष्ट्र तासगाउँ तालुका, झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका 25/6 IT बस्ने 33 वर्षीय अमित इरगोण्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। उनको साथबाट नेपाली 7,30,000 रूपियाँ, अमेरिकी डलर 34,500, सुन जस्तो देखिने पहिलो धातुका विभिन्न टुक्रा 17 थान 75 ग्राम बराबरका तथा चाँदी जस्तो देखिने धातुका विभिन्न आकारका टुक्रा 2 किलो 600 ग्राम बरामद गरिएको छ। पक्राउ परेका घालीलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो।
1: गर्मी बढेपछि पर्साको वीरगंजका सबै विद्यालय आजदेखि चार दिनको लागि बन्द गरिएको छ। अत्याधिक गर्मी बढ़न थालेपछि सबै विद्यालय चार दिनको लागि विदा दिएको महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो। बढ़दो गर्मी र अत्याधिक तापक्रम लूलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पन्न सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी विदा घोषणा गरेको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। बढ़दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै आजदेखि चार दिन बर्खे विदाबाट कट्टा हुने गरी महानगर अन्तर्गतका बाल विकासदेखि कक्षा बाह्रसम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने बिहोरा जानकारी गराइएको सूचनामा उल्लेख छ। पछिल्लो दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ।
0: आज पनि तराईका भूभागमा तातो लहर तथा तातो दिन रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर आज पनि जारी रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको मौसम सफा रहनेछ, जसका कारण आज धनगढ़ीमा 40, नेपालगंजको 41, भैरहवाको 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि आज तातो दिन हुने सम्भावना छ। काठमाडौँ उपत्यकामा 31 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ। मनसुनी वायु कमजोर भएका कारण पानी कम पर्दा गर्मी बढ़ेको हो। आज दिउँसो देशका हिमाली तथा पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस तथा बागमती गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बदली हुनेछ।
1: म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 महावीरमा पहिरोले ईवे गाड़ी पुरिन्दा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार गैराती करिब 8 बजे महावीर स्थित बेनी जंक्सन सड़क खण्डमा पहिरो खस्ता गुड़िरहेको ईवे गाड़ी पुरिएको थियो। गाड़ी चालक पर्साको वीरगंज महानगरपालिका 21 23 वर्षीय सोहेल मियाको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ। पहिरोले गाड़ी पुरिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी गुल्मा हेड क्वार्टर म्याग्दीबाट संयुक्त रूपमा खटिएको टोलीले उद्धार गरेको थियो। मियालाई उपचारको लागि प्रदेश अस्पताल बेनी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो। पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेको बेनी जोमसोम सड़क खण्ड बिहानबाट खुलिएको छ।
0: भक्तपुरमा बर्ड फ्लू पुष्टि भएका कुखुरा नष्ट गरिएको छ। चाँगु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगु नारायण 2, 8, र 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले बताउनुभयो। बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4, र 8 9,378 कुखुराहरू नष्ट गरिएको छ। जिल्लामा हालसम्म 48,173 कुखुरा नष्ट गरिएको उहाँले बताउनुभयो।
1: नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा 5,200 र चाँदी 250 रूपियाँले घटेको हो। घटेको मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला 2,78,300 र चाँदी 4,235 रूपियाँ निर्धारण भएको छ। हिजो सुन तोलामा 2,83,500 कारोबार भएको थियो। चाँदी तोलामा 4,485 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस 3,979 अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज निर्जला एकादशी हिन्दू धर्मावलम्बीले भगवान नारायणको पूजा गरी मनाउँदैछन्। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ। आज पवित्र स्थानमा तुलसीको दल राखेर हरि स्वयनी एकादशीको दिन तुलसीको मठमा रोपेर हरि बोधनी एकादशीको दिन भगवान विष्णु सँग विवाह गर्ने प्रचलन रहेको छ। अन्य एकादशीमा व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुने विश्वास छ। निर्जला एकादशीका दिन अन्न वस्त्र गौ जल सैया सुन्दर आसन कमाण्डलु तथा छाता दान गर्ने प्रचलन रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो 7.2 म्याग्निच्युडको भूकम्प गएको र 39 सेकेण्डपछि 7.5 म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पले राजधानी काराकासमा कैयौं भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले ठूलो हताहत र व्यापक क्षतिको आशंका गरेको छ। उसले मृत्यु हुनेको संख्या 10,000 नाग्ने बताएको छ। बीबीसीका अनुसार अहिलेसम्म 32 जनाको शव निकालिएको छ। 700 भन्दा बढ़ी घाइतेको उद्धार गरिएको छ। भग्नावशेषमा हजारौं मानिस बेपत्ता छन्। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन्। स्थानीय समय अनुसार बेलुकी 6:04 मोन्टालवान क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराई 13.2 किलोमिटर थियो। अर्को धक्काको केन्द्रबिन्दु युमारे भन्दा 23 किलोमिटर दक्षिण पूर्वमा जमीनबाट 10 किलोमिटर गहिराईमा रहेको छ। भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्याण्ड र ब्रिटिश भर्जिन आइल्याण्डमा सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ।
1: अब खेल समाचार। विश्वकप फुटबल चलिरहेकै बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 14 बमोजिम एन्फालाई अनिश्चितकालको लागि निलम्बन गरेको हो। निलम्बन कायम रहन्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा संचालित विकास कार्यक्रम तालिम वा प्रशिक्षण बाट लाभ लिन पाउने छैनन्। निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टीमदेखि क्लबसम्मको टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। फिफा र एएफसीबाट पाउँदै आएको फण्ड समेत बन्द हुनेछ। यसअघि राष्ट्रिय खेलकुद परिषद राखेपा र एन्फा बीच निर्वाचन र संघको सञ्चालनबारे विवाद चर्किएको थियो। नियामक निकायहरूमा देखिएको राजनीतिकरणले नेपाली फुटबल र खेलाड़ीहरूको भविष्य नै अन्यलमा परेको छ।
0: फिफा विश्वकप अन्तर्गत समूह सीको खेलमा स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल समूहको शीर्षमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 गोलले पराजित गरेको हो। ब्राजिलका लागि पहिलो हाफमा भिनिसियस जुनियरले 2 गोल गरे भने दोस्रो हाफमा म्याथ्यस कुनाले 1 गोल थपे। ब्राजिलसँग पराजित स्कटल्याण्ड समूह सीको तेस्रो स्थानमा रहँदै समूह चरणको खेल सक्यो। 12 समूहको तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने 8 टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान छ। यस्तै ब्राजिलका स्टार स्ट्राइकर नेमार करिब 3 वर्षपछि मैदान उत्रिएका छन्। स्कटल्याण्डसँगको खेलको 76 मिनटमा म्याथ्यस कुनालाई प्रतिस्थापन गर्दै नेमार मैदान प्रवेश गरेका थिए। समूह सीकै मोरक्कोले हाइटीलाई 4-2 पराजित गर्दै नकआउटमा स्थान बनाएको छ। हाइटीले भने विश्वकप यात्रा सकाएको छ। यस्तै समूह बीको खेलमा स्विजरल्याण्डले क्यानाडालाई पराजित गरेको छ। भ्यानकुभरमा भएको कड़ा प्रतिस्पर्धापूर्ण खेलमा जीत निकाल्दै स्विजरल्याण्डले समूह बीको विजेता बनेको छ। यो पराजयसँगै समूहमा दोस्रो स्थानमा धकेलिएको क्यानाडा उपविजेताको रूपमा अघि बढ़ेको छ। गैराती नै भएको अर्को खेलमा कतारलाई 3-1 पराजित गर्दै बोस्निया र हर्जगोभिनाले अन्तिम 32 आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई बलियो बनाएको छ। त्यस्तै आज बिहान सम्पन्न समूह ए का खेलमा आयोजक मेक्सिकोले चेक रिपब्लिक विरूद्ध 3-0 गोलको जीत निकालेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गरेको छ। यो सँगै मेक्सिको र दक्षिण अफ्रिका नकआउट चरणमा पुग्दा दक्षिण कोरिया भने अरू टोलीको अंकमा भर पर्नुपर्ने भएको छ। चेक रिपब्लिक भने बाहिरिएको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राजसपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि भएको मतदान अन्तिम चरणमा 2 घण्टामा नतिजा आउने पदाधिकारी नछान्दै प्रतिनिधि घर हिँडे।
0: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई सकियो। स्रोत नखुलेको लाखौं रूपियाँ सहित एक भारतीय पक्राउ।
1: गर्मी बढ़ेपछि वीरगंजका सबै विद्यालय 4 दिनको लागि बन्द। तराईका भूभागमा आज दिनभरि चर्को गर्मी हुने।
0: भेनेजुएलामा लगातार 2 शक्तिशाली भूकम्प, हजारौं मानिस हताहत भएको अनुमान।
1: र अखिल नेपाल फुटबल संघ एन्फा फिफाको निलम्बनमा समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चो र धर्मराज बिदा हुन्छौ। नमस्कार।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: बाजे के भो किन गालामा हात
2: दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाई दाँत निकाल्ने
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने साथ बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
8: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849993412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
10: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
11: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
13: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दान।
2: सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुमो पेला खिमरिगे गरम ओबेदी जेउ पेला सुनो भोलि कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल मे लागिने मस्तक सम्भावना चाहिए। आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त जसक्षम नाभे वातावरण मिलेने लक्षा असर किर्ने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी किने लापरवाही सुनो चासो खेल गेमा दुख को जन धनी खेप्पा छेपिता उभियो खोकाई वन जङ्गल सर मेरा आयुरी बानी एमएल एमए मेला लिउसोकर पोतरालाई पार बजे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिस्रालाई जबाङ्जा र यामा दिने पोल के नै या इतौ चिस्र रहे वन जङ्गल याल के भावा या
2: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मेले 400 सयदेखि खेनाले वन जङ्गल ओसो छाम्नु भएको बारीको चुरो दिदी ओरे बने
3: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउस दिए
2: गेसो छानेला खोलेर चाउसी खोलिए हरिदे गरिङ्गाई गेसो मेके लैजु अब नजिरे बनाई गेङ्गेल गेसो मेके नलाए औले नयो के नाइजे
3: वन जङ्गल जुलिसी घेङबारी ल बालीनाली कुचिला चिउली झाक्रा र सताउसे छिनी ने चाउसो सहिदेकी खेले
2: वन जङ्गल मेलाकी गेमाइए लागि तिमी पाँचजना खरनामा मिलिदिए भने चारजना नै के छ
3: बतास उचुलिजु बेलाको हिजिङ्गेको टल मेकी सताङ्गीले हेनोठीमा छिन्नी मे चासो के छ
2: मेरो लागि निमिताई के भने के पछि सुन अरूले भने के पछि
3: के छ छामला पोयाल मे लागि के सङ्कीले गे छ त ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालय खबर दिदिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा।

ओ एमकुरी, एउटा कुरो थाहा पाइस्? त्यो काजीको दुइटै छोरीहरू त नि त्यो दुइटा आवारसँग लागेको रहेछ नि यार। यो कुरो कसैलाई नभन्ने, फेरि एक कान दुई कान मैदान होला।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हर्जी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478770।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किटकी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: मरेको के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन
0: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
5: हुन्छ
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको

0: बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानसिक समस्याबाट बच्ने उपायहरू।
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
10: असल साथीहरूसँग मात्रै संगत गरौं।
9: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
10: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
9: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान चकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन? तिमीलाई केही थाहा छ?
14: खोइ दिदी, ठेकेदार र पाली

0: तपाईँले बजेट पुगेन भनेको छ अरे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
0: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
0: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
0: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, म त निस्किसक्नु हो।
2: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Liebe zum Flug, sagen wir Kraft.
1: Zolzola, drive check. यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 9645-78-232।

0: बाजे के भो किन जालामा हात
1: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3018 98 95 14 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निभावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903 र मोबाइल नम्बर 98578343122 र 98578343123।
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनि मस्तक जरुरी सूचना झुङ बेला खिमरिदे गरम ओबेरी जेउ बेला सुनो भोलि कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नाधे वातावरण मिलेने ल क्या असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाधे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल मे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेल गेमा दुख जिन्दगीको ठेल मेला कि नाते जन धनी खेप्पा छेटिका उठ्यो खोकाई वन जङ्गल सज मेरा आइहुरी बानी एमएल एमए हो सामेला दिउँसोको पोतरालाई पाजोगे हटाए
10: सलाई लाइटर स्याउला ले सचाउने चित्रालाई जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भावा या
9: पिकनिक वनभोज बाटो ले सचाउँछु छिन्ने मेले चाल सोसाइ देखि खेनाले वन जङ्गल ओसो छाम्नु भएको बारीको चुरोट बिरी ओरे बनाइ
10: लाङथाङ नाम ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने झाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
9: गेसो छानेला खोरेर चाउसी खोलिए हजिदे चरिङ्काई गेसो निके लैजु अब नजिरे बनाई गेम गेल गेसो निके नलाए औले नयो के नाइजे
10: वन जङ्गल सजुबिसियो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउसो छिने ने चाउसो सहिरेकी खेले
9: वन जङ्गल मेला गेमाइए
10: ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
9: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्षोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजी फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथरा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
9: सम्पर्क तुलसीपुर कन्सर्न आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
10: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ
9: सम्पर्क मोबाइल 9857821105
10: 9849702
9: 9805682605
10: र 9810939940
11: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
11: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा
11: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाजोपनको समस्या यौनाङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
12: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ
13: द्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
11: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
12: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार जोड्ने तथा नसा रोग विशेषज्ञ
13: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छ्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
11: पाउन्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
12: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08551976770
11: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
14: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
15: होइन के भएको छ र तपाईँलाई
14: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
16: अरे काका यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
17: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
18: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
15: यति मात्र कहाँ हो र हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
15: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर।
19: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
20: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
21: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जे सुझै गर्नुहोस् तपाईँले।
20: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
21: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
20: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
21: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
15: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
18: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
15: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
18: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
22: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
23: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
22: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावी फोहोर गर्ने काम नगरौं।
23: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
23: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
25: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका केटाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: हेलो निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपद, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: डालोमा होला दाना हालिदेऊ नानी
1: खै योमा त दाना छैन कहिलेदेखि भन्दासो दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्नेकन नहुन्नन् भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847850571 र 9855724171 रूपा स्टोर रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेल रोल्पा
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
4: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
5: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
5: थप जानकारीका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
6: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
6: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
7: मद्यपान र धुम्रपान सेवन नगरौं
6: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
9: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भयो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन हो।
22: देशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु।

0: प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आग लागे सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
2: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र होइन होला त्यस्तो त?
8: सोहिता, तिमीहरूको के खासखुस कुरा आउँदैछ? के भयो भन त?
7: के होइन मिस,
8: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किन आँखा मिसेको मिसै गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
0: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
7: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी,
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि

0: शिविरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्मदर्ता दिनुहोस् त।
7: जन्मदर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98 6 45 78 232।
3: Radio Thaha Sanchar, Studio Time.

0: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार आज राति 12 बजेबाट शुरू भएको मतदान 12:30 सम्पन्न भएको हो। चितवनमा राजसपाका सभापति मिनी माधव खनालका अनुसार महाधिवेशनमा 4,100 प्रतिनिधि रहेकामा 3,950 मत खसेको अनुमान गरिएको छ। विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम 2 घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ। चितवनको भरतपुरमा जारी राजसपाको महाधिवेशन अन्तर्गत पहिलो चरणमा 900 जना सदस्यका लागि मतदान सम्पन्न भइसके अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ़ने आयोगले जनाएको छ। पार्टीका प्रवक्ता मनिष थाका अनुसार 900 जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचन मार्फत पदाधिकारीहरू छान्नेछन्। राजसपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार 7 गते चितवनमा शुरू भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजात रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। उहाँले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढ़ाएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। उहाँले शुक्रदास कर्तिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप करिब 40 दिनलाई पुग्ने मौजात रहेको बताउनुभयो। उत्तर गोर्खाको सामागाउँ र साम्बो स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बीओपीको संयुक्त टोलीले नेपाल चीन सीमा स्तम्भ तथा मिस्ता सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ। सुनुम्बी गाउँपालिका 1 साम्बोमा रहेको बीओपीका सशस्त्र प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी जनप्रतिनिधि र अन्य स्थानीय वासीको संयुक्त टोलीले आज रुईला नाका र त्यहाँ रहेको 35 नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन गरेको हो। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: रेडियो थाहा संचार 99.4
1: बाजे के भयो किन गालामा हात
2: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
6: नदुखाइ दाँत निकाल्ने
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9905 94 1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
3: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
3: शिक्षक सेवा आयोगका प्रावि निभावी मावि र शिक्षक लाइसेन्स
7: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
3: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रहरी युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
3: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
8: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
1: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुमु तेला खेमृदे गरम अगेबिनी जेउ टेला सोनो भूमिकदास ओचुरी जेउ आउ तेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त जस खेम नाभे वातावरण मिलेने लक्षता असर किर्ने रि उमूल र थङ्ने भूछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखर नामले ल मे लागिने सज जिमी किने लापरवाही सोनो चासो खेल गेमा दुख को जन
11: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल अनुगमन दिने व्यवस्था चाउसो गिरिए
10: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे गरिन्छु अब नजिरे बनाए गेम गेज निकेमा लागे औले नयोजनाइए
11: वन जङ्गल जुडिसियो घेन बारी ल बाली नाली चुला चुली झात्रा चाउसो छिने मे चाउसो सैदेखि खेले
10: वन जङ्गल मेलाको गेमाइए मेला देखिने पाँचजना खरनामबाट मिलिदिए भने चामजन
11: बतास उचुलिजु बेलाको घिजिमके कोटल मेकी सताङ्कीले हेन अठेमो छिन्ने मे चासो गेस्ट
10: मेला गेम अरूले भने

0: नमस्कार, म गायक तथा संगीतकार युनि भोजराज भित्र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज
1: हेलो
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा. तपाईँ सम्पूर्णलाई स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु. तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर. हजुर आदरणीय श्रोता, तपाईँतिरको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ? यो दिउँसोको समय छ. आफ्नै कामकाजमा तालिम बिजी व्यस्त रहनु भएको छ होला र काली ओराली भन्जाङ चौतारे गर्दै हुनुहुन्छ होला. यो एकदमै घाम छ होइन, चर्को चर्को घाम लागिराखेको छ, गर्मी धेरै छ होइन. यो गर्मीमा आफ्नै कामकाज गर्दै हुनुहुन्छ होला र तपाईँ साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रत्यक्ष गरिबस्नु भएको थियो होला. ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु. तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहेका पनि प्रोग्राम हेलो जलजला श्रोतदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा हिजो मनभरि सम्हालेको छु. हजुर आदरणीय श्रोता, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँको मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्दरमा पनि सुन्न सक्नुहुनेछ. साथसाथै म टिकटक लाइभमा पनि आएको छु. टिकटक लाइभबाट हामीलाई हेर्न सक्नुहुनेछ, जसको लागि तपाईँले तेजिन्द्र दत्तप्रिया सर्च गर्नुभयो भने पनि त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइफमा हेर्न सक्नुहुनेछ र सुन्न पनि सक्नुहुनेछ. साथसाथै हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फ्रक श्रृंखला फ्रक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी कुन श्रृंखलामा छौ त? आज हामी बिहिबार श्रृंखलामा छौ है. बिहिबार श्रृंखलामा हामी साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ. साथीको बारेमा वर्णन गर्नको लागि 97 45 26 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ भन्दै अब भने म कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु. त्यसपछि पुनः उपस्थित हुने नै छु. फोन डायल गर्दै गर्नुहोला.

हजुर, सुतेको दिल चोर्यो मेरो चोरले यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भन्नुपर्ने तपाईँको रहनेछ आज सहभागिता जनाउनु भएन भने हामी यहाँबाट बिहिबारे बसाइ चेन्ज गर्छौँ ल। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। कार्यक्रमको शुभारम्भ स्वरूप मैले यहाँबाट झरले हजुर झरले विष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा रहेको यो गीत तपाईँको माझमा मैले प्रस्तुत गरिसकेको छु। पहिला तपाईँको रहनेछ हेर्नुहोस् न 95 जनाले हेरिराख्नु भएको छ टिकटक लाइभमा, र तर पनि डबल ट्याप भन्छन् नि होइन, लाइक कमेन्ट भने एक छैन क्या तपाईँहरूको, अलिकति हुँदैन टिकटक लाइभमा आइसकेपछि होइन, यो गर्नुपर्छ, यो कर्तव्य हाम्रो हो भन्ने कुरा अलिकति हुनपर्छ होइन, डबल ट्याप भन्ने अनि यो लाइक कमेन्ट्स हुन्छ नि होइन, जुन मैले भनिसकेँ लाइक कमेन्ट गर्नु पर्यो तपाईँहरूले। र यो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन सक्नुहुनेछ मलाई टिकटक लाइभमा नै होइन, म्यासेज हेर्नुहोस् टिकटकमा गइसकेपछि मेरो टिकटकलाई भ्यू गर्नुहोस् होइन। 97 45 99 36 20 है, 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ भन्दै थिए। यतिखेरको समयमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त म स्वागत गर्छु। नमस्कार हजुर भन्दै थिए, फोनमा आइसकेपछि ध्यान यतातिर केन्द्रित गर्नु पर्यो है। लास्टमा 95 भएको साथी नभएर 34 भएको तपाईँ सहभागिता जनाइसकेपछि ध्यान यतातिर केन्द्रित गर्नु पर्यो अनि मात्रै हुन्छ है। अब भने म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। लौ गाह्रो छ मलाई, फोन डायल गर्नुहुन्छ अनि गीत बजाउँदा पनि मजाले बस्नुहुन्छ क्या होइन, अनि गीत सुन्नुहुन्छ अनि आफूले पनि बजाइराख्नुहुन्छ होइन, यहाँको पनि सुनिराख्नुहुन्छ, रेडियो पनि आफ्नो छेउमा लिएर बजाइराख्नुहुन्छ। लास्टमा चौतिस भएको साथीले साथी हुनुहुन्छ होइन, नम्बर चाहिँ मैले तपाईँको वाचन गरेन, लास्टमा चौतिस भएको नम्बर होइन, फोन हान्नुहुन्छ अनि गीत सुनिराख्नुहुन्छ, त्यसपछि म बोले भने चाहिँ फोन काटिदिनुहुन्छ, त्यस्तो काम चाहिँ नगर्नुहोला। 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। यतिखेरको समयमा अर्को साथी, नमस्कार हजुर।
1: नमस्ते हजुर। नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट बोल्नुभयो?
1: म रुकबेली जनस्थिति भन्ने मान्छे, म हजुरकै लाइफको जसबाट नम्बर नमिसी नभएर बल्ल यही नम्बर नै हो।
0: जनक केसी रुकमेली होइन,
1: जुन 34 नम्बर हुनुहुन्छ त्यही हो।
0: अनि के छ, सन्चिता हुनुहुन्छ?
1: एकदम ठिक छ, आराम छु, म एकदम आराम छु। म तपाईँको नम्बर प्रयास गर्न लागेको धेरै भयो, अर्को उठायो बल्ल आज चाहिँ।
0: आज नम्बर थाहा भयो
1: एकदमै।
0: कार्यक्रममा आउनु भएको छ अनि आज के गर्नुपर्छ जानकारी छ?
1: मलाई ठ्याक्कै मैले तपाईँले कार्यक्रम सुरु भइसकेपछि मात्रै थाहा भयो, म पछि आएँ अलिकति। मेरो मोबाइल स्विच अफ भयो, म लाइभ चाहिँ हेरेको थिएँ भर्खर, तपाईँको चाहिँ आदि कार्यक्रम सुरु भइसकेपछि हेरेँ, गीत बजाउँदा मात्रै सुने।
0: ल हुन्छ, तपाईँलाई म जानकारी दिए आजको कार्यक्रमको बारेमा, साथीलाई सम्झने भन्दा पनि आफ्नो एकजना मनमुल्ने साथीको बारेमा वर्णन गर्ने।
1: गजलबाटै गर्ने कि भनेर?
0: गजल होइन, साथीको बारेमा वर्णन गर्नुपर्छ।
1: मेरो एकदम मिल्ने साथीको होइन,
0: एकदम मिल्ने साथी है। तपाईँको मिल्ने साथी को हुनुहुन्छ त?
1: मेरो एकजना एकदम मिल्ने साथी हुनुहुन्थ्यो, जहाँ अहिले चाहिँ मेरो नजिक हुनुहुन्न, अहिले रुकुममै हुनुहुन्छ। केटाकेटी जुन भन्ने हुन्छ होइन,
0: भन्नुहोस् भन्नुहोस्।
1: मेरो एकजना समीर पौडेलजी भन्ने हुनुहुन्छ, उहाँले एकदम मलाई धेरै माया गर्नुहुन्थ्यो, हामी सँगै एउटै स्कुलमा पढ्न जाने, आज उसले धेरै धेरै याद आउँछ कि मलाई, हामी एउटै थालमा सायद एउटै थालमा पनि भात खायौँ होला होइन, त्यो त्यो पलहरू मलाई चाहिँ आज धेरै याद आउँछ। सँगै घाँस सँगै घाँस जाँदा जाने, घाँस काटेर आउने, अन्त हामी सँगै स्कुल जाने, एउटै क्लासमा पढ्ने, तर आज धेरै भयो हाम्रो चाहिँ कन्ट्याक्ट विन भएको धेरै भयो होइन, भेट भएको छैन, यदि सुनिरहनु भएको छ, यदि हाम्रो पिक्चर लाइभ नै सुन्नु सुन्नु भएको छ भने मलाई चाहिँ जसरी हुन्छ फोन गरिदिनु होला, सम्झिनु होला अथवा म्यासेज गरिदिनु होला, र म धेरै धेरै मिस गरेको छु। म अहिले कहाँ हुनुहुन्छ मलाई पनि थाहा छैन, तर हामीसँगै यति हुनेको त्यति छुट छुट्नु पर्दो रहेछ होइन, तर म त्यही भन्न चाहन्छु, भन्न त धेरै थियो तर अब हामी यो कार्यक्रमलाई चाहिँ साथीहरूलाई पनि पालो दिनुपर्छ, र उहाँले चाहिँ जहाँ हुनुहुन्छ मलाई चाहिँ सम्झेर एकल फोन गरिदिनु होला भन्न चाहन्छु।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नु होला, अहिलेको लागि साथीहरूलाई सम्झिनु।
1: म अहिले विशेष भन्नुपर्दा यो कार्यक्रम सञ्चालन गर्ने हजुरलाई एकदम पहिलो प्राथमिकता दिन चाहन्छु,
0: धन्यवाद,
1: धेरै धेरै सम्झिरहन्छु हजुरको कार्यक्रम, म हेरिराख्छु जहिले पनि, म हुँदासम्म मेरो यहाँ चाहिँ टाइम मिल्दासम्म म तपाईँको कार्यक्रम छोड्दिनँ, हिजो अस्ति देखेन मैले, र बाँकी तपाईँलाई चाहिँ प्रार्थना चाहिँ दिएँ, र बाँकी मेरो मसँग पढ्ने म नाम लिँदैन, धेरै साथीहरू हुनुहुन्छ नि, सम्पूर्णलाई एकमुष्ट सम्झिन चाहन्छु, र मेरो गाउँमा हुनुहुने मेरो अङ्कल आन्टीहरू र भाइ बहिनीहरू सबैलाई सम्झिन चाहन्छु, मेरो त्यो स्कुल मैले पढेको स्कुलको सम्पूर्ण साथीहरूलाई, यदि लाइभ हेर्दै हुनुहुन्छ भने सरदेखि लिएर विद्यार्थीहरूसम्म मलाई जहाँदेखि हेर्नु भएको छ उहाँलाई एकदम सम्झिन चाहन्छु।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छु, नमस्कार।
1: नमस्ते नमस्ते।
0: यतिखेरको समयमा आउनुभएको थियो, रुकुमबाट आउनुभएको थियो, उहाँसँग हामी कुराकानी गर्यौं, 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। अर्को साथी आउनु भएको छ, नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: रेडियोलाई बन्द गर्नुहोला है।
2: हजुर, सधैँ गइरहेको छु।
0: कुन ठाउँबाट को बोल्नु भयो?
2: म चाहिँ माडी एक जबाङदेखि कमल घाँसी नगर।
0: माधि एक जवाङबाट कमल घरती मगर
2: हजुर
0: के छ कमलजीको हालखबर
2: अहिले हालखबर भन्नुपर्दा ठिकै छ बादल लागिरहेको छ त्यतिकै बसेर कार्यक्रम सुन्दैछु भनेर
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन
2: हजुर
0: अनि कार्यक्रम कस्तो लाग्छ तपाईँलाई
2: हजुर मैले सुन भन्छु राम्रै लाग्छ कार्यक्रम अहिलेसम्म ठिकै छ केही भेटाएपछि सल्लाह सुझाव दिनुहोला
0: केही भेटाएसम्म सल्लाह सुझावलाई दिनुहोला है
2: हजुर
0: अनि खाजा जस्तो खानु भयो कि भएन कमलजीले
2: अब अझै भएको थिएन एकछिनपछि खाजा नास्ता खाएर गोठालोतिर जानु भएको छ अझै भएको थिएन भने
0: अझै भएको छैन है
2: हजुर
0: ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि आज कसको बारेमा वर्णन गर्नुहुन्छ त
2: म टिकापुर कैलालीको साथी रमेश चौधरीको बारेमा गर्न चाहन्छु हामी सानैदेखि जोड दिएका थियौँ उसँग चाहिँ अनि जता गए चाहे इन्डियातिर होस् चाहे अर्को तेर्सो कन्ट्रीतिर जतातिर गए पनि हामी साथै जान्छौँ र अहिले केही समय केही वर्ष यता मात्रै हामी अहिले अलग अलग जस्तै छौँ तर दिनहुँ पुरा भइरहन्छ उसको राम्रो पक्ष भनेको धेरै राम्रो मिलनसार एकदमै हुनुहुन्छ त्यसैले यति भन्न चाहन्छु
0: ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
2: हजुरलाई अनि यतिखेर हजुरको टिकटकलाई हेरेर बसिरहनुभएका सम्पूर्ण साथीहरूलाई र रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण साथीहरू अनि मेरो घर परिवार सम्पूर्णलाई सम्झिँदै बिदा हुन चाहन्छु नमस्कार
0: नमस्कार यतिखेरको समयमा आउनु भएको थियो कमल आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्यौं पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला अब फेरि पनि म अर्को गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, गइरह घरेका अहिले गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने पहिलो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइनमा सहभागिता जनाउनु होला। मलाई टिकटक लाइभमा धेरैजनाले मलाई इनबक्समा मेसेजमा नम्बर छ दिनुहोस् भन्नुभएको छ है। मैले भनिरहेको छु, पटक पटक भन्छु, तपाईँहरूले सुनिदिनुहुन्न होइन, अनि मैले नसुनेपछि म केमै गर्न सक्छु र मेसेज फोड्न त सक्थे तर अलिकति मलाई समस्या हुन्छ होइन, यता बोलाउ कि उता म्यासेज छोडौ कि होइन, तपाईँहरू त्यस्तो नगर्नुहोला है, र टिकटक लाइफमा ल्याउनुहोस् भन्ने कुरा पनि नगर्नुहोला। मलाई गाह्रो हुन्छ होइन, यता गरौ कि उता गरौ है, त्यसै कारणले गर्दा तपाईँहरूले नम्बर सुन्नुहोस् अनि मात्र फोन डायल गर्नुहोस् 97 45 99 36 20 97 45 99 36 20 को लाइनबाट सहभागिता जनाउनु होला भन्दै थिए। अर्को साथी आउनुभएको छ, नमस्कार हजुर।
1: हेलो हजुर, नमस्कार हजुर, नमस्कार
0: नमस्कार, कन्ठबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म बोल्दैछु हजुर, यता माझीबाट
0: भान्डिर पुल मान्छे होइन
1: हजुर, म एकदमै म ओली लाग्छ हजुर, एकदमै
0: अनि सुपर ओली त हो नि होइन र
1: हजुर,
0: अनि के छ भानुवीरजीको खबर?
1: होइन नि तपाईँले के भन्नुभयो भयो सुपर हो भन्नुभयो भयो नि मलाई त
0: एकदम सुपरम्यान भन्न खोज्या हो कि मैले चाहिँ ओली हुन्छ नि होइन, जस्तो अब त्यो फाल्टु ओली होइन, अनि अरू के के भन्छन् अरू अरू धेरै छन् होइन, सक्कली नक्कली भन्छन् नि
1: हजुर,
0: एकदम सक्कली त हो नि तपाईँ भन्न खोज्या
1: खै मैले आफैलाई के भन्नु र मैले आफूलाई आफैले तारिफ गर्यो भने भन्यो भने फेरि त्यो नमजा होला
0: होइन, नमजा होला होइन,
1: आफूले आफूलाई नै भन्ने काम चाहिँ मेरो चलन छैन के अरे, त्यही भएर मैले भन्ने नै हजुर
0: हो एकदम। फेरि अब म भानवीर ओली होइन भनेपछि त फेरि अब यो ओली कहाँकै रहेछ यस्तो भन्ने मान्छे होइन, आफ्नै इज्जत भएन भनेर फेरि मान्छेहरूले बयान गर्छन् कि होइन,
1: यो भानवीर ओली भन्ने फेरि यो कहाँको रहेछ कहाँ रहेछ भनेर फेरि भनेपछि अब मैले फेरि के भन्नु होइन, त्यसको लुगा के दिउँ कसो गरौँ भन्नेखेरि मलाई गाह्रो हुन्छ होइन,
0: गाह्रो हुन्छ होइन, खाजा नास्ता खानु भयो कि भएन,
1: खाजा नास्ता भइसक्यो प्रियाजी, तपाईँको त के भयो कस्तो भयो नि तपाईँको?
0: मेरो भएको छैन ग्यारे, अब भानगिरजीले कुनै बेलामा चाहिँ पठाउनुहुन्छ भन्ने आश गरेरै बसिरहेको छु कि म तपाईँले दिन दिनकै होइन, अब आज पनि पठाउन ढिलो भयो, आज पनि फेरि पठाउन ढिलो भयो होइन, भोलि पनि फेरि पठाउन ढिलो हुन्छ, अनि यसरी गरी गरी दिन बित्छ बुढेसकाल लाग्छ, अनि तपाईँले कहिले पठाउनुहुन्छ र खाने भनेर यहाँ म प्रतीक्षा गरी बसेको छु।
1: ए मेरो प्रतीक्षामा बस्नु भयो है, अब मलाई यहाँ हतार भइहाल्छ, अब यता मलाई हतार हुँदा यहाँ मैले खाइहाल्छु है, अब तपाईँलाई उता हतार भइहाल्छ खाइहाल्नुहुन्छ, अब
0: होइन त्यसरी हतार गर्नु हुँदैन कि, हतार गरेर खाएको चाहिँ शरीरमा लाग्दैन रे, बिस्तारै बिस्तारै खाने हो खानेकुरा चाहिँ होइन, काम गर्दा पनि बिस्तारै गर्ने हो, खाने बेला पनि बिस्तारै खाने हो, अनि तपाईँ पनि हतारिनु भएन, अब म चाहिँ लुबाङतिर जान्छु, लुबाङतिर सँगै खाउला भनेर बोकेरै आउनुहोस् न, अनि तपाईँ हामी सँगै मिलेर खाउला नि त, के छ र है,
1: ल ल खाउ न खाउ ल, आएपछि अब त्यतातिर अब जलजला परिवारसँग है भेट्यो भने अब भेट यदि भइहालेछ भने अब चढ्ने दामहरू लगायत सबैजना मिलेर खाउला नि त नि, के भएर
0: ल हुन्छ, कुनै बेला आउनु भएछ भने चाहिँ खाउला हिँडे सँगसँगै, अनि कार्यक्रममा आउनु भएको छ आजको बारेमा त जानकारी छ हाम्रो भानवीरजीलाई,
1: लौटरी लाउन मलाई चाहिँ जानकारी खाना चाहिँ कसको लागि भन्ने हो मैले र अब मैले भन्नु पर्ने हुन्छ, आइसकेपछि अब नभनौँ भनेर नि अब के भन्ने भन्ने भनेर आएको होइन त, मैले चाहिँ योभन्दा अगाडि कति भयो 4 वर्ष भयो जस्तो कि होला त्यतिको समयमा जो काठमाडौँको समय काठमाडौँ हुँदाखेरिको बेला चाहिँ मलाई चाहिँ मेनु त बुझाएको छु कि उहाँजीले धेरै एकदमै हरेक समयमा हरेक सवालहरूमा चाहिँ हरेक कुरामा चाहिँ धेरै साथ सपोर्ट दिनुभएको थियो उहाँ मेनुको बुझाएको छु कि जहाँ हुनुहुन्छ जुन अवस्था जहिले जुन अवस्थामा जहाँ हुनुहुन्छ जहिले अवस्थामा पनि म चाहिँ उहाँलाई चाहिँ धेरै सम्मान प्रकट गर्न चाहन्छु र सम्मान प्रकट गर्दै एकदमै उहाँको सबै कुराको चाहिँ मैले गुणले कहिले पनि भन्न सक्दैन र हामीले चाहिँ अहिले चाहिँ सबै परिस्थितिले होइन यो अवस्थाले चाहिँ यति टाढा चाहिँ दुरीमा तोडिए तापनि अहिले हप्ते नहाँदाखेरि चाहिँ सबै भइसक्यो हामी छौँ आफू सबै कुरा चाहिँ धेरै मलाई मन पर्ने गर्थ्यो र उहाँ अलिकति झप्ते रिसाउनुहुन्थ्यो र अलिकति एकछिनभरि मैले चाहिँ हजाइदिन्थेँ उहाँलाई चाहिँ है त्यसपछि उहाँलाई चाहिँ मैले चाहिँ खगाइहाल्थेँ अनि त्यसपछि हजुर फर्किनुहुन्थ्यो मलाई चाहिँ धेरै सन्तमाए पनि सक्नुहुन्छ नि मसँग जोडिन चाहनुहुन्छ नि यदि जोडिन होला पनि भन्न चाहन्छु र यति भन्दै मैले चाहिँ यसको बारेमा मात्रै भनिदिन
0: ल हुन्छ कार्यक्रममा आउनुभयो एकदमै पनि धेरै बयान गर्नुभयो अहिलेसम्म फोन डायल गरेर होइन सहभागिता जमाएर यतिको उत्कृष्ट साथीको बारेमा वर्णन गर्नु गर्ने व्यक्ति तपाईँ नै हुनुहुन्छ होला साथीहरूलाई त्यति थाहा छैन होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नुहोला अहिलेको लागि कसलाई सम्झनुहुन्छ
1: विशेष गरी त एकदमै सम्झना समर्पणमा सम्झना समर्पण सक्नु पर्दाखेरि चाहिँ पर्पल चाहिँ जलदला सबै परिवारलाई र आज सञ्चारिका आज क्रिया पिए बहिनीजी हजुरलाई र चाहिँ साइडी मित्रलाई र चाहिँ त्यो समयमा टिकटक उनीहरू बसेर चाहिँ होइन धेरै साथ टिकटकबाट चाहिँ एकदमै साथ सबैले राख्नुभएको छ टिकटकमा जोडिएर चाहिँ त्यो समयमा चाहिँ साथी राख्नुभएको सबैजनालाई एकदमै सम्झना पनि छ र टिकटकमा रहेर कल पनि गर्नु न भन्न पनि चाहन्छु तपाईँहरूलाई है सबैजनालाई चाहिँ सबैजनाले चाहिँ एकदम सहयोग गर्दै सहभागी रहनु हुनेछ भने पनि भन्न चाहन्छु र मेरो घरसम्म पुगाएर सबै मेरो एक विथ आवर माई फ्रेन्ड सबैजनालाई एकदमै सम्झि चाहिँ
0: नमस्कार यतिखेरको समयमा भान्दै रहनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 20 को लाइन भएर सहभागिता जनाएर सहभागी जनाएर तपाईँले आफ्नो साथीको बारेमा वर्णन गर्न सक्नुहुनेछ अर्को साथी आउनु भएको छ कहाँबाट हुनुहुन्छ नमस्कार हजुर भन्दै थिए यसरी फोन काट्ने काम चाहिँ नगर्नु होला मैले तपाईँको नम्बर यहाँबाट वाचन गरिहाले 97 4 64 नभएर 97 43 40 38 36 यो नम्बरबाट मिस्कल आइसकेको छ कतिचोटि भनिसकेपछि दुईचोटि मिस्कल आएको छ यसरी मिस्कल हान्ने अनि भाग्ने काम चाहिँ नगर्नु होला म तपाईँलाई आग्रह गर्छु र अब फेरि पनि अर्को गीत राख्छु त्यसपछि पुनः उपस्थित हुनेछु।

हजुर, धरती कुलको आकाश जनको यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने म यहाँबाट छुट्टिएर जाने समय भइसकेको छ। आज नगए त भोलि कसरी आउन सक्छु र होइन, त्यसैले त म जान्छु भने हो। अब भने म पनि जानुपर्ने हुन्छ। जुनसम्म कार्यक्रम सुन्ने म प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। र टिकटक लाइभमा अन्तिमसम्म हेरिदिनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भए हामीलाई दिन सक्नुहुनेछ, जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता नभएर फोन डायल गरेर तपाईँले सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: کلب توپلو سر نگهت. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झन्झमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562 र 98645 78 232।
3: संसार सुन्न थाल्छ। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपतिको पदाधिकारी छन्न, दोस्रो चरणको चुनाव 4 बजे शुरू हुने, पहिलो चरणको चुनावको नतिजा केही बेरमा सार्वजनिक गर्ने।
0: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश, अदालतमा उपस्थित हुनुपर्ने।
1: सशस्त्र प्रहरीको विपद प्रतिकारी योजनामा 1,67,000 स्वयंसेवक परिचालन, 54 स्थानमा अस्थायी बेस स्थापना।
0: भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु, 2 जना गम्भीर घाइते।
1: र महिला टी20 विश्वकपमा आज 2 खेल हुँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको जारी महाधिवेशनमा दोस्रो चरणको तयारी शुरू भएको छ। पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको चुनावमा 2959 मत खसेको छ। 4311 प्रतिनिधिमध्ये राष्ट्रपामा 1352 जना मतदानमा अनुपस्थित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। नतिजा केही बेरमा सार्वजनिक गर्ने तयारी छ। अब दोस्रो चरणको पदाधिकारी चयन गर्न मतदानको तयारी शुरू भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। उहाँले दिउँसो 4 बजेबाट दोस्रो चरणको निर्वाचन थाल्ने गरी पार्टीको निर्वाचन आयोगले काम गरिरहेको बताउनुभयो। राज्यसभाको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका पालन शाह सर्वसम्मत भइसक्नु भएको छ। 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री पदको लागि निर्वाचन हुने भएको हो। पदाधिकारीका लागि मतदान गर्न 1 जनालाई कम्तीमा 4-5 मिनटसम्म समय लाग्ने अनुमान छ। 19 सदस्यीय पदाधिकारी रहेको राज्यसभामा 3 उपसभापति मध्ये 1 जना मनोनित गर्ने व्यवस्था छ। 2 महामन्त्री मध्ये 1 जना, 5 सहमहामन्त्री मध्ये 2 जना मनोनित हुने व्यवस्था राज्यसभाको विधानले गरेको छ।
1: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको 1 करोड़ इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो। सर्वोच्चले विपक्षीको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कुनै कारण भए जवाफ दिन निर्देशन दिँदै पौडेललाई अदालतमा उपस्थित गराउन भनेको छ। पौडेलकी पत्नी दुमाया पौडेलले हिजो गैर कानूनी थुनाबाट राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा असार 8 गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब 10,000 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल करिब 10,000 भायल एन्टी रेबिज खोल मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। उहाँले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढ़ाएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप करिब 40 दिनलाई पुग्ने मौजदात रहेको जानकारी दिनुभयो।
1: सशस्त्र प्रहरी बल नेपालले मुलुक बहर विपद व्यवस्थापन र प्रतिकारलाई प्रभावकारी बनाउन 1,67,000 भन्दा बढ़ी विपद सूचक स्वयं सेवक परिचालन गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सूचीकृत भएका ती स्वयं सेवकहरूले विपदका सूचना संकलन र प्रतिकार योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। प्रधान कार्यालय र जिल्ला स्थित कार्यालयहरूले नियमित रूपमा ऱ्याण्डम स्याम्पलिङ मार्फत स्वयंसेवकहरूसँग सम्पर्क समन्वय गरिरहेको पनि उहाँले बताउनुभयो। स्वयंसेवकहरूबाट प्राप्त सूचनाकै आधारमा सशस्त्र प्रहरीले आफ्नो योजना र प्रतिकारलाई थप प्रभावकारी बनाएको संगठनको दावी छ। सशस्त्र प्रहरीले मनसूनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद कार्य संचालन केन्द्र लगायतका निकायहरूसँग सशस्त्र प्रहरीका कर्मचारीहरूले 24 घण्टा समन्वय गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो।
0: छ दिनपछि बोलाइएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ। आज दिउँसो 1:15 लागि बस्ने गरी तय भएको बैठक सूचना टास गरेर स्थगित गरिएको हो। विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्षले भोलि दिउँसो 1:15 बस्ने गरी निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकालेको सूचनामा उल्लेख गरिएको छ। यसअघि राष्ट्रिय सभाको बैठक यही असार 5 बसेको थियो। छ दिनपछि बस्ने गरी आजका लागि बैठक तय भए पनि बस्दै नबसी सूचना टास गरेर स्थगित गरिएको हो। यसअघि बिहिबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको थियो।
1: यस्तै लुम्बिनी प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ। आज बिहान 11 बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि सूचना टास गरेर स्थगित गरिएको हो। आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा वार्षिक कार्यक्रम रातो किताबलाई लिएर प्रतिपक्षसँगै सत्तापक्षकै प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेपछि प्रदेशसभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्वलका सीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कैलालीको धनगढ़ीमा फायरिङ अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ। एक सहसेनानी घाइते भएका छन्। मोहनियल गाउँपालिका साथ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमुल सेनाका अनुसार घाइते विष्टको लंकी स्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त घटनामा नजिकै रहनुभएका सहसेनानी हिमराज जोशी पनि छडा लागेर घाइते हुनुभएको छ। घाइते जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। आज बिहान 9 बजेको समयमा सुदूरपश्चिम कीर्तन अन्तर्गतको तालिम शिक्षालय कोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यास भएको थियो।
3: पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे प्लाञ्चोक सिन्धुली खण्डमा स्थायी रूपमा थालिएको पुननिर्माण कार्यसँगै अबको केही दिनमै पुननिर्मित ट्र्याकबाट सवारी आवागमनको तयारी भइरहेको छ। यसका लागि पछिल्ला केही महिनादेखि पुननिर्माणलाई तीव्रता दिँदै आइएको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड़ने छोटो दूरीमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्रेभेलसम्मको काम तथा अन्य केही स्थानमा भने ठूला ढुंगा राखेर सड़क तयार गरिरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। वर्षायामलाई मध्यनजर गर्दै पुरानै सड़कमा खोलिएको ट्र्याकबाट असाध दोस्रो साता अर्थात केही दिनमै सवारी साधन सञ्चालन गर्ने गरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताउनुभयो। उहाँका अनुसार हाल पनि चार स्थानमा माथिबाट गाड़ी सञ्चालन गर्न सक्ने अवस्था छ भने तत्कालै पनि बाढ़ी आयो भने माथिबाटै चलाउन शुरू गर्न सकिनेछ। बाढ़ी पहिरोले राजमार्गको सड़क क्षतिग्रस्त बनाएपछि हाल रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन गराउँदै आइएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। मध्य प्रदेशको मन्दसौरमा दिल्ली मुम्बई एक्सप्रेस वेमा एउटा कारले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा अन्य 2 जना गम्भीर घाइते भएका छन्। आज बिहान 11 बजेतिर दुर्घटना भएको थियो। कारमा 6 जना सवार रहेको र सबै महाराष्ट्रको औरंगाबादबाट र दिल्ली जाँदै गरेका थिए। प्रत्यक्षदर्शीहरूले कार तीव्र गतिमा रहेको बताएका छन्। चालकले नियन्त्रण गुमाएको र पछाडिबाट ट्रकमा ठोकिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। लामो प्रयासपछि सबै घाइते र मृतकहरूलाई कारबाट बाहिर निकालिएको थियो। सबैलाई अस्पताल पठाइएकोमा डाक्टरहरूले 4 जनालाई मृत घोषित गरेका हुन्।
3: अब खेल समाचार। महिला टी ट्वेन्टी विश्वकपमा आज 2 खेल हुँदैछन्। पहिलो खेलमा भारत र बंगलादेश बीच म्यान्चेस्टरमा साँझ 7:15 बजे खेल शुरू हुनेछ। टी ट्वेन्टी विश्वकपको इतिहासमा बंगलादेशले अहिलेसम्म भारतलाई हराउन सकेको छैन। यी दुई टोली 3 पटक आमने सामने भएका छन्, जसमा भारतीय टोलीले 3 पटक बाजी मारेको छ। दक्षिण अफ्रिका र नेदरल्याण्ड्स बीचको दोस्रो खेल ब्रिस्टलमा आज राति 11:15 बजे शुरू हुनेछ। सेमी फाइनलमा पुग्न भारत दक्षिण अफ्रिका र बंगलादेशलाई यो खेल जित्नै पर्ने दबाव छ। समूह एमा रहेका तीनै टोलीको 3 खेलबाट 4-4 अंक रहेको छ। नेदरल्याण्ड्स भने शीर्ष 4 को दौड़बाट बाहिरिसकेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपतिको पदाधिकारी छल्न, दोस्रो चरणको चुनाव 4 बजे शुरू हुने, पहिलो चरणको चुनावको नतिजा केही बेरमा सार्वजनिक गर्ने।
3: एमाले उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश, अदालतमा उपस्थित हुनुपर्ने।
4: सशस्त्र प्रहरीको विपद प्रतिकार्य योजनामा 1,67,000 स्वयंसेवक परिचालन, 54 स्थानमा अस्थायी बेस स्थापना।
3: भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु, 2 जना गम्भीर घाइते।
4: र महिला टी ट्वेन्टी विश्वकपमा आज 2 खेल हुँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी स्मिता हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: 呀，
1: 爸爸，你不你能干了吗？我
0: 都给过车呢，他那天呢吧，都给过都给个车停车，我你干了吗？我那打，我真巴子。
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
1: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
1: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
5: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
1: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
6: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
6: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
7: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
6: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
8: मेलाइयो मायुका लागि त सुनसरी गाउँपालिका हो नि मस्तको जरुरी सूचना। झुमो बेला खिम्रिदे गरम ओबरी जेउ बेला सुनो फोरी कटास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये हिमे प्राकृतिक सम्पदा र संक्षेप्त जस खिम्नादे वातावरण मिले नेला खेपा असर किर्ने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमे किमे लापरवाही सुनो चासो खेलगेमा दुख हिन्दीको ठेल मेला किनाथे जन धनी खेप्पा छेपिता उठ्यो खोकाई पिकनिक वनभोज बाँसु छिन्ने मेले चासो सैदेखि खेनाले वन जङ्गल ओसो छाम्ने तैके बारीको चुरोट विधि ओरे बनाइ
9: नान्थाङ नाम ल लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने झाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
8: गेसो छानेला खोरेल चाउसी खोलिए हरिदे गरिङ्काई गेसो निके लैजु अब नजिरे बनाई घेङ्गेल गेसो निके नलाए औलिन नायो कि नाइजे
9: वन जङ्गल छ जुबिसियो घेङबारी ल बाली नाली कुचिला चुली यात्रा र सताउसी छुली ने चाउसो सैदेकी खेले
8: वन जङ्गल लेला कि गेमाइए
9: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
8: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रवाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर थपक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथरा काट्ने हाँगा बिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किटकी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
9: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
10: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ
9: सम्पर्क मोबाइल 9857821105
10: 9849002802
9: 9805682605
10: र 9810939940
11: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
11: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: यदि त्यस्तो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा
11: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाजोपनको समस्या यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
12: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
13: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डनिफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
11: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
12: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार जोड्ने तथा नसा रोग विशेषज्ञ
13: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
11: पाउन्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारेरोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारेरोग मस्तिष्क ज्वरो बाथरोग माइग्रेन ब्रोड पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
12: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08551976770
11: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
14: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
15: होइन के भएको छ र तपाईँलाई
14: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
16: अरे काका यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
17: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छापसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
18: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
19: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-03, 98-65-44-83-83।
19: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: भैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिल्यै सुन्ने होइन
5: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याउँ
2: जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश

0: बाटो गएर ल्याउनु न
1: लौ उसो भए म सामान लिन गइहाले
0: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9857830504
0: श्री स्वर्गोदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
3: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
3: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट जलजला पदयात्रा स्याकाई र ओखलेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू डारबोट सहित गेट खुमेल सहित गेट लिबाङ टुटीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
3: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
3: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं व्यवस्थित तवरले पार्किङ गरौं आफ्नो घर आँगन घर अगाडिको बाचो नालीहरू सफा गरौं घरबाट निस्किएका फोहोर मैलालाई कुहिने

कुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9855

0: Herlebe Duplo, 12 MHz. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-462-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ सा प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट यो कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निर्सिममा 107.1 MHz अर्घखाँचीबाट कोपिलाचारी, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छापसाङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट विजय गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश राई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटे उडार 90.8 MHz लमजुङबाट प्रमिया रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काव्य प्लान्ट कोसीपारीबाट नकुल गल्ती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजहरीबाट मनिषा डागी, रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट भनी साथ दिइरहनु भएको छ। विनुमाया राईले रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट, जानु तामाङ रेडियो खबर पालिका 88.7 MHz धनकुटाबाट, खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएम 103.5 MHz रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। बेलका एफएम 103.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 MHz हुम्ला बाछ हामीलाई धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 102.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। आवाजमा म छु वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म कार्यक्रम
लोकसारथी तपाईँले सुन्दै गर्दा हामी यति बेला कार्यक्रम लोकसारथीको बिहिबारी बसाईमा छौं। आज बिहिबारी बसाई हो, बिहिबारी बसाईमा के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई गीत रोजाईमा पार्ने र सम्झना समर्पण राख्ने बसाई हो र आफूलाई मन लागेको कुरा गीत संगीतको बारेमा आफ्नो विचार धारणा राख्ने दिन पनि हो। त्यसैले तपाईँलाई मनपर्ने गीत सुन्न चाहनुहुन्छ, लोक भाकाहरू विशेष गरी सुन्न चाहनुहुन्छ भने तपाईँले फोन डायल गर्नुहोला। 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं। नम्बर फेरि एकचोटि जानकारी गराउँछु, 9868609940 को नम्बरमा फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौं। आउनुहोस् त तपाईँ कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौं। लोकभाका पछि तपाईँको माझमा फेरि आउँछौं। यो लोकभाका तपाईँको लागि

0: योगित प्रसाद तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथी सँगै छौ। हामी विष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा गीत राखिसकेका छौ, कार्यक्रमको शुभारम्भ गरिसकेका छौ। अब पालो तपाईँको हो, फोन गर्नुहोला। पहिलो साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: को बोल्नु भयो, कहाँबाट? जीवन साङ्गीतिक मगर प्युठानबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: के छ प्युठानतिरको हाल खबर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। जीवनजीले आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: मलाई यो नयाँ गीत भर्खरै आएको थियो, यो परिवारको जोडी।
0: परिवारको जोडी होइन?
1: हजुर।
0: कसले गाउनु भएको परिवारको जोडी भन्ने गीत?
1: कलरको नाम त थाहा भएन, तर परिवारको जोडी चाहिँ गीतको बोल
0: हो। हुन्छ, भेटायो भने अवश्य पनि बजाउँछौ, भेटायो भने पनि अर्को साथीलाई गीत रोज्ने अवसर पाउनुहुनेछ। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: सम्झन्छु,
0: धन्यवाद।
1: र परिवार अनुभव सम्झन्छु, र नेत्र घटी, बालकृष्ण मगर, सुन्दर मगर, सुजन ओली, मौसम मगर, दिवेश मगर, ठाकुर मगर, सबैले सम्झदै।
0: हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा जीवन साङ्गीतिक मगर आउनु भएको थियो प्युठानबाट, उहाँसँग कुराकानी गरिसकेका छु। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? को बोल्नुभयो, कहाँबाट? हेलो। टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ, तर उहाँको कल हामीले लिन सकेन, उहाँको आवाज आएन। काटिदिनुहोला पाइमित्र, अर्को साथीलाई भित्राउँछौ हामी। 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्छौं। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर।
2: नमस्कार, म खोटाङको किर्ला गाडी खेतीबाट दिपेन्द्र सम्पाङ राई बोल्दै।
0: दिपेन्द्र सम्पाङ राई, के छ दिपेन्द्रजी खबर?
2: अहिले बस्तु भेरा बाटाहरू हेर्दै गरेको छु।
0: के छ खबर भनिरहेको छु मैले, के गर्दै हुनुहुन्छ भने?
2: खबर त एकदम ठिक छ, अहिले मौसमहरू राम्रै छ, हजुर। राम्रो घाम लाग्यो, राम्रो खबर पनि ठिक छ।
0: अनि यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ भनेको त उत्तर आइसक्यो। अनि ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत रोजाइमा परेको छ, साथीहरूलाई सम्झन समर्पण राख्नुहोस्।
2: साथीहरू भन्नु पर्दा, रेडियो यतिखेर हाम्रो जुन जुन माध्यमबाट सुन्दैछन् त्यही माध्यमबाट सबैले भन्न चाहे है त।
0: हुन्छ, अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा खोटाङबाट आउनु भएको साथीले पनि साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। पालु तपाईँको, फोन गर्नुहोला। 9868309040 फोन गर्नुहोला। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि गीत राखौँला। नमस्कार हजुर। नमस्कार हजुर।
3: हेलो भाइ, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
3: नगरपालिका 10 बनिसारा विश्वकर्मा।
0: बनिसारा, आज भोलि बनिसाराको फोन आउनै छोडेछ नि, किन हो?
3: सुन्न पाइँदैन र कामको अलिकाल मकै जोत्ने भलाउने त्यसको काम चलिरहेछ, त्यो भएर नि।
0: एउटा सानो रेडियो किन्नुहोस्, गोजीमा राख्नुहोस् अनि सुन्दै हिँड्नुहोस् क्या। अनि कार्यक्रममा आउनु भएको छ, जो बच्चा लिएर भनौँ न खेत खेतमा हिँड्नु भएको छ क्या, होइन?
3: हजुर।
0: ठिक छ, बच्चालाई पनि हिँड्ने पर्यो क्या, फेरि रोइहाल्छ होइन?
3: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झना समर्पण राख्नुहुन्छ?
3: सर्वप्रथम दाजुलाई, अनि पराकुदुङमा बस्ने दिदीलाई, अनि मेरो घर परिवारलाई, अनि मेरो काठमाडौँमा हुनुभएको दिदीलाई, अनि मेरो माइती परिवार, आमा, भाइ, बहिनीहरूलाई सम्झिँदै छु।
0: नमस्ते। अब गीत राख्छौ, यो गीत पछि तपाईँको आवाजमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: यो दिवस तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज गीत रोजाएको बसाईमा छौ र यति बेला आर्का सहभागी हुनुहुन्छ, दोस्रो लहरको पहिलो साथी। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
1: म धनकोटादेखि हो, सदीक्षा तामाङ।
0: सदीक्षा तामाङ धनकोटाबाट, के छ सदीक्षा हालखबर तपाईँको?
1: खबर सबै ठिकै छ।
0: यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला कार्यक्रम सुन्दै यतिकै बसिरहेको भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै यतिकै बसिरहनु भएको छ, कुन रेडियोबाट सुन्नुहुन्छ धनकोटामा?
1: यहाँ लाली गुराँसबाट,
0: रेडियो लाली गुराँस एफएमबाट सुन्नुहुन्छ होइन? आज कुन गीत रोजाइमा पार्नुहुन्छ सदीक्षाजीले?
1: आज धरती कुनको आकाश जुनकै हो भन्ने सुन्न चाहन्छु है।
0: ल, धरती कुनको आकाश जुनकै हो होइन? हुन्छ, यो गीत तपाईँको लागि बजाउने छौ, कसलाई सम्झिनुहुन्छ?
1: तपाईँलाई अनि प्रार्थी सिस्टरलाई पनि बस्ने भएको छ, इन्जोय गर्नु भन्न चाहन्छु। अनि जति साथीहरू यति बेला कार्यक्रम लोकसारथी सुनेर बसिराख्नु भएको छ, सबै सबैलाई बस्ने भएको सुन्दै इन्जोय है भन्दै चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सदीक्षा पी मगर धनकुटा बाट, पालो तपाईँको हो आर्का सहभागी। नमस्कार हजुर।
2: नमस्ते दाई।
0: को बोल्नुभयो, कहाँबाट?
2: म ओखलढुङ्गाबाट निमबहादुर मगर बोल्दैछु।
0: निमबहादुर मगर ओखलढुङ्गाबाट, रेडियो आफ्नो एफएम सँगै हुनुहुन्छ होइन?
2: हजुर दाई, हजुर, एकदमै सुनिरहेको छु।
0: कतिको रमाइलो लाग्छ कार्यक्रम सुन्न पाउँदा?
2: हजुर, एकदमै एकदमै रमाइलो लागिरहेको छ।
0: अनि के छ आज भोलि के हुँदैछ तपाईँको उतातिर, मौसम कस्तो छ, पानी पर्छ कि पर्दैन?
2: मौसम धुम्म धुम्म छ, पानी परेको छैन, कहिले घाम लाग्ने कहिले बादल लाग्ने त्यस्तै त्यस्तै भइरहेको छ।
0: ल, आज कुन गीत? एउटा गीत रोजाइमा परिसकेको छ, अब साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा त हजुरको लागि र हाम्रो रेडियो जलजला एफएम र अन्य धेरै धेरै रेडियो बजिराखेको छ, हाम्रो सम्पूर्ण रेडियोको चाहिँ भनौँ न प्राविधिक साथीहरू, हाम्रो ओखलढुङ्गाबाट आफ्नो एफएमको दिदी धनु दिदीको लागि र अरू साथीहरू सम्बोधन र हाम्रो उदयपुर खोटाङतिर उता कैलालीतिर उता हाम्रो के भन्छ गोर्खातिर जहाँ जहाँ हाम्रो रेडियो लोकसारथी सुन्नुहुन्छ सम्पूर्ण साथीहरूलाई सम्झाउँदै दिन चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा मिम बहादुर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँ तपाईँको हो 9860 6040 40 एकजना साथीको कल लिन्छौ, त्यसपछि रामजी खान र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिन्छौ। साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर।
3: हेलो, नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
3: उदयपुरबाट गीता राई।
0: गीता राई उदयपुरबाट, के छ गीताजी उदयपुरतिरको हालखबर?
3: ठिकै छ, राम्रो छ, गर्मी छ, अरू सबै ठिकै छ भनौँ न।
0: अनि कुन रेडियोबाट सुन्नुभयो उदयपुरमा?
3: रेडियो लाली गुराँस 105.2 मेगाहर्ज।
0: ओहो, रेडियो लाली गुराँस एफएमबाट कार्यक्रम सुन्नुभयो है?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ थाहा छ नि तपाईँलाई होइन गीताजी?
3: हजुर, थाहा छ।
0: आज पहिलोचोटि हो तपाईँले फोन गर्नुभएको? आइतबार पनि लागिरहेको थियो। गीता के भन्नुभयो तपाईँले? गीता
3: राई।
0: गीता राई, हुन्छ, कार्यक्रममा आउनु भएको छ, अब साथीहरूलाई सम्झिनुहोस्, एउटा गीत राख्दैछौँ है त।
3: हुन्छ, खोज्नु तपाईँ अनि हाम्रो लोकसारा थियो अनि जीवन गान्धी जेनबान्ता हुनुहुन्छ, शर्मिला चोखिम रूपा राई हुनुहुन्छ, रात गलो मगर लवली रात
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीता राई उदयपुरबाट। अब गीत राख्छौ तपाईँको लागि, धरती कुनको आकाश जुनकै हो, रामजी खान र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिन्छौ, त्यसपछि फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: मैले बाजा कसमै खाइसके जोनी जोनी म त उनकै हो विष्णु माझी र रामजी खानको आवाजलाई यहाँबाट स्थान दियौं र यति बेला दोस्रो लहरको पहिलो साथी तेस्रो लहरको पहिलो साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नु भयो कहाँबाट
1: सुरेश
0: कार्की के छ सुरेशजी खबर ठिक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो पास्तरमा हामीलाई रेडियो मेन्स्यामबाट सुन्नुभयो आज कुन गीत रोजाइमा पार्नुहुन्छ हजुर
1: हजुर हाम्रो पूर्वेली गीत हो एउटा यो
0: यो गीतको बोल के हो भन्नुहोस् त फेरि
1: यो गीतको बोल मूल घाट हुँदै आउनु धरामा
0: मूलधा के भन्नुभयो
1: मूलघाट
0: हुँदै आउने धारामा होइन ए धराना मूल घाट हुँदै आउने धराना होइन
1: हजुर हजुर
0: ल ठिक छ यो गीत हामी बजाउनेछौँ यतातिर भेट्यो भने भेट्यो नि त पूर्वतिरका रेडियो बेलका रेडियो मेनश्याम अनि यी रेडियोहरूका साथीहरूले पक्कै पनि गीत पठाइदिनुहुनेछ हुन्छ अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्
1: साथीहरू समर्पण गर्नुपर्दा सर्वप्रथम हजुर ब्रेमलाई
0: धन्यवाद
1: लगायत सम्पूर्ण प्राविधिक साथीहरूलाई है अनि जुन जुन एफएमबाट लोकसारथी प्रसारण गर्नुभएको छ उहाँहरूलाई यो गीत सुनेर सुन्जाइ गर्नुहोला भन्न चाहन्छु यसै गरी मेरो मनभित्रको साथीहरू सम्झाउनु पर्दा मेरो प्यारो काली लगायत श्रेष कार्की भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु कहिले पनि बिर्सेको छैन
0: अहिलेको लागि विदाई गर्छौं टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले मूलघाट हुँदै धरान भन्ने गीत रोजाइमा पार्नु भएको छ पूर्वेली गीत हो भन्नुभएको छ के छ भेटिएको छ भने हामी एकैछिनपछि त्यो गीत बजाउनेछौँ यति बेला साथी नमस्कार हजुर साथी हुनुहुन्छ अब यो गीत भेटिएको छैन भन्नुभएको छ हाम्रो पूर्वतिरका रेडियो रेडियो बेलका एफएम रेडियो आफ्नो एफएम अनि रेडियो मेनश्याम का साथीहरूले प्राविधिक साथीहरूले मूलघाट हुँदै धरानमा जाउँला भन्ने यस्तो गीत रुजाइमा पार्नु भएको छ पूर्वेली गीत हो उहाँहरूले चाहिँ खोजेर चाहिँ पठाइदिनु होला भन्छु यदि भेटिएन भने अर्को साथीलाई हामी गीत रोज्ने अवसर दिन्छौँ दोस्रो साथीलाई लिँदै गर्दाखेरि भेट्यो भने भेट्यो नत्र भने हामी अर्को साथीलाई गीत रोज्ने अवसर दिन्छौँ यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट उदयपुरबाट प्रतिमा के भन्नुभयो प्रतिमा स्पर्शी उदयपुर कुन ठाउँबाट
2: उदयपुर
0: बेलकाबाट बोल्दैनुहुन्छ होइन के छ बेलकातिरको हालखबर
2: खबर एकदम राम्रो छ त्यही यता मजाले घाम लागिरहेछ होइन
0: हाम्रो पनि एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ अनि कुन रेडियोबाट सुन्नुभयो बेलुकामा हामीलाई
2: मैले बेलुकामा पनि सुन्छु
0: लालीगुरा एफएम क्लियर बज्छ कहिले काहीँ बेलुकाबाट पनि सुन्नुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज एउटा गीत रोजाइमा परेको छ होइन तर त्यो गीत भेटेको छैन अब तपाईँलाई गीत रोज्न दिनुपर्छ कि भनेको छु मैले कुन गीत रोजाइमा पार्नुहुन्छ हिमालय चुली त्यो पल्लो पाथी झुल्के घाम देखिन्छ हुन्छ हाम्रो प्राविधिक मित्र अलिक खोज्दै हुनुहुन्छ होइन भेट्यो भने अवश्य पनि बजाउँछौ है त हुन्छ कार्यक्रममा आउनुभयो अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्
2: हुन्छ विशेष गरी हजुर अनि हाम्रो टेक्निसियन मित्र लगायत रेडियोमा तिमी नै अब बज्ने लोकाका सुनाउन चाहिँ अनि बाँकीलाई पनि शुभ विशेष भन्न चाहेँ
0: अनि
2: त्यसै गरी आज विशेष मेरो प्यारी बहिनी दीपिकाको जन्मदिन छ बहिनीलाई जन्मदिनको अवसरमा लाग्छ शुभकामना जस्तो शिक्षा गर्दा सुविधा होइन, अनि अब साथीहरू त थुप्रै हुनुहुन्छ होइन, यतिखेर जसले फ्रेन्ड सुनिरहनु भएको छ, एकमुठसँग सबै साथीहरूलाई मिठो सम्झना भनेर बिरा भएको।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, पालो तपाईँको हो। यति बेला अब अर्को एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि गीत बजाउँछौँ। यति बेला साथी नमस्कार हजुर।
3: नमस्ते दाइ,
0: को बोल्नुभयो त्यहाँबाट? एलिसा बान्तावा राई। कुन रेडियोबाट सुन्नुभयो हजुर? लालीगुराँसबाट सुन्नुभयो होइन? लालीगुराँसबाट सुन्नुभयो। ल, कार्यक्रममा आउनु भएको छ, अनि आज के गर्छौ तपाईँलाई जानकारी होला क्या रे?
3: साथीलाई गीत रोजिसक्नु भएको छैन।
0: त्यही त, साथीले गीत रोजिसक्नु भएको छ, अब साथीहरूलाई सम्झिनुहोस्।
3: सुन्छ, फर्स्टमा तपाईँ लगायत दलदलाई चाहन्छु, अनि साथीहरू सम्झिनु पर्दा इमानतिरै हुनुहुन्छ, चन्द्रकै हामीले सम्झना सर्जामा मान्छेहरूसँग सम्झिनु नपुन, अनि एन्जरतासिर बान्तारा बाल्टोमा रहेको जन्मदिन आउँदैछ 15 गते, उहाँलाई ह्याप्पी बर्थडे त्यही भन्न चाहन्छु। रिपालाई हुनुहुन्छ, अनि मनको साथी जीवनका सेकेन्डतिर हुनुहुन्छ, आशिषमा बस्ने जगन्दरी सुन्नुहुन्छ, जे जति प्रोग्रामसँग बस्ने सबैलाई हामीलाई।
0: हुन्छ, नमस्ते। अब गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको आवाजमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ हिमाल चोली पाल्लो पाटी। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार, के बोल्नुभयो, कहाँबाट? उदयपुरबाट, गोरी मगर। के छ गोरी हाल खबर तपाईँको? मेरो मात्र कार्यक्रम हो र, मैले धेरै साथीहरूलाई तपाईँको मेरो मात्र कार्यक्रम हो र भने अनि तपाईँ हामी सबैको कार्यक्रम हो, लोकसारथी कार्यक्रम सुन्दै भन्नुहोस् है। ल, कार्यक्रमको नाम पनि प्रमोट हुन्छ, अर्थात् कार्यक्रमको नाम पनि सम्झिन सजिलो हुन्छ होइन?
1: अनि
0: त्यही त नि, लोकसारथी कार्यक्रम भन्नु पर्यो क्या। तपाईँको हाम्रो तपाईँको मेरो यो हुँदैन, हामी सबैको कार्यक्रम हो है। हुन्छ, कुन गीत रोजाइमा पार्नुहुन्छ गोरीले? यो गीतको बोल भन्नुहोस्, गीतको टुक्का होइन। माया कस्तो, यो टुक्का हो कि गीतको बोल हो? यो गीतको बोल हो माया कस्तो भन्ने?
1: गीतको बोल हो दाइ।
0: के गीतको बोल भन्नुभयो, माया कस्तो अनि अरू के भन्नुभयो?
1: माया कस्तो के गर्छ गर्छ भन्ने।
0: माया कस्तो के गर्छ गर्छ होइन, कसले गाउनु भएको? गायक र गायिकाको नाम थाहा छ?
1: हजुर, गायकको नाम
0: होइन, अर्को रोज्न पाइँदैन, एउटा गीतको नाम मात्रै भन्न पाइन्छ। भेट्यो भने भेट्यो, भेटेन भने अर्को साथीलाई गीत रोज्न लगाउँछ है। र हुन्छ, ल साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, फर्स्टमा हजुरको लागि अनि हाम्रो लोकसाथी एफएम अरू साथीको लागि अनि साथीहरूले सुन्दै सुन्दै हुनुहुन्छ होला दाइ, निश्चयलाई सम्झिरहेको छु भाइ, सबैमा सम्झना भन्दैछु टिम सुबाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो दबाईको हो, अर्को सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। 9868309440 फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर, साथी हुनुहुन्छ? नमस्कार हजुर, तेह्रथुमबाट सीता भण्डारी भन्नुभयो? के छ सीताजी तेह्रथुमतिरको हाल खबर? तपाईँको आवाज सानो आयो, एयरफोन निकालिदिनुहोस्, लाउड स्पिकर बन्द गर्नुहोस् है। ठिक छ, कार्यक्रममा आउनु भएको छ, अब साथीहरूलाई सम्झिनुहोस्। गीत भेटेन भन्नुभएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ भन्नुहोस् त? होइन, गीत भेटिएन अरे कि, उहाँले अब टुक्का रोजिदिनुहुन्छ साथीहरूले, गीतको बोल भन्नुहोस् भन्दा टुक्का रोजिदिनुहुन्छ, त्यही भएर भेटिन्न कि।
2: पुष्कर शर्मा र लक्ष्मी जानेको मुटु जलाइ जलाइ भन्ने बजाइदिनु।
0: पुष्कर शर्मा र लक्ष्मी न्यौपानेको होइन नि, हो त पुष्कर शर्मा र विष्णु माझीको हो है। ल, मुटु जलाइ जलाइ, हुन्छ यो गीत बजाउँछौ, साथीहरूलाई सम्झिनुहोस्।
2: हजुर, म साथीहरू चन्द्र पर्दा दादा हजुरहरू सबैजनालाई अनि ओखल ढुङ्गातिर हुनुहुन्छ दाई, अनि यता भोकतिर हुनुहुन्छ राजु पटेल दाई, अनि मलाई चिन्ने सबै साथीहरूलाई कि त भण्डारी भनेर चिन्ने सबै साथीहरूलाई चिन्ने लिने गर्नुहोला भनेर।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मुटु जलाइ जलाइ बजाउने भाइयो है। यति बेला साथी हुनुहुन्छ, गीत रोज्ने बेलामा तपाईँहरूले गीतको बोल अनि गायक र गायिकाको नाम सम्भव हुन्छ भने गायक र गायिकाको नाम भनिदिनु होला, टुक्का भनेर त भेटिँदैन है, टुक्का भनेर त भेटाउन गाह्रो हुन्छ। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: हेलो हजुर, नमस्ते, नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: दिपक तामाङ भन्नुभयो
0: है, तेह्रथुमबाट दिपक तामाङ। ल, प्राइम मित्र हाम्रो म्यासेन्जरमा साथीले गीत पठाइसक्नु भएको छ, त्यो सुरुको साथीको गीत आइसकेको छ, त्यही गीत बजाउनेछौँ हामी। अनि तेह्रथुमबाट नाम के भन्नुभयो?
3: दीपक तामाङ भन्नुभयो।
0: दीपक तामाङ है, के छ दीपकजी हालखबर तपाईँको?
3: मेरो हर्खबर हुनुपर्छ, एकदम ठिकै नै छ, प्रोग्राम सुन्दै बसिरहेको छु, गर्दै भन्नुपर्छ है त।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी एउटा गीत बजाउँदैछौँ, कसलाई सम्झिनुहुन्छ?
3: अहिले रोजेर जानुहुन्छ मुटु जलाइ जलाइ भन्ने गीत प्ले गर्नु
0: होइन, यो यो अर्को गीत चाहिँ हाम्रो साथीले हाम्रो भेटाइसक्नु भएको छ, हाम्रो हामी सुरुकै गीत बजाउँछौँ, सुरुकै गीतले मान्यता पाउने भयो।
3: गीत रोजेर जाने हुने गोरी साथीलाई आफ्टर सङ सुनेर अपोजि साथीहरूको पनि उहाँले आफ्टर सङ सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि फसलले त्यही मात्रै बोल्नुहुन्छ, हाम्रो चाहिँ ढोक्छ नि हजुरदाले पनि आफ्टर सङ सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। र जति पनि साथीहरू रिटेन्सन ट्युनिङ गरेर यो प्रोग्राम सुनिराख्नु भएको छ,
0: त्यही नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। अब गोरी मगरले रोजाइमा पार्नु भएको गीत हाम्रो भनौँ न प्राविधिक साथीहरूले पठाउनु भएको छ, म त्यो गीत बजाउँछु, त्यसपछि तपाईँको माझमा हामी आउनेछौँ। तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक सारथी, र यो गीत तपाईँको लागि हामीले यो गीत पठाउने हाम्रो भनौँ न मुटु जलाइ जलाइ नै पठाउनु भएको रहेछ। ल ठिक छ, यो गीत हामी तपाईँको लागि बजाउँछौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: ल अब यो भन्दा अघिल्लो साथीले अघिल्लो लहरको साथीले रजाइमा पार्नु भएको गीत हाम्रो प्राविधिक मित्रले बजाउनु भयो होइन 9868 3040 40 मा फोन गर्नुहोला पूर्वेली गीतका लागि. अब बेलुका एफएम का साथीहरूले हामीलाई खोज्नका लागि सहजीकरण गर्ने भन्नुभएको छ, भेटेसम्म हामी खोज्ने सहयोग गर्छौं भन्नुभएको छ. लगायत मेन्स्याम एफएम आफ्नो एफएम का साथीहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि सहयोग गर्नुहोला होइन. पूर्वेली गीतहरूको बारेमा त्यति हामी पश्चिमेलीलाई जानकारी नहुन सक्छ होइन, त्यो कारणले गर्दाखेरि हाम्रा पूर्वेली भेगतिरका प्राविधिक साथीहरूले सहयोग गर्नुहुनेछ. यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर.
1: नमस्ते
0: नमस्कार, के बोल्नुभयो, कहाँ भएको छ? भूमिका राई.
1: आरेनिका
0: राई धरान भएको छ. अनि धरान कुन ठाउँबाट हुनुहुन्छ आरेनिका जी? ल कार्यक्रममा आउनु भएको छ. कुन गीत रोजाइमा पार्नुहुन्छ हजुरले?
1: मैले अगाडिको सिस्टरलाई भनेको छु है,
0: यहाँ पनि भन्नुपर्छ.
1: मैले डाली नुग्यो चरीले टेकेर भन्ने गीत.
0: डाली नुग्यो चरीले टेकेर होइन, हुन्छ. यो गीत तपाईँको लागि राख्ने छौ, कसलाई सम्झिनुहुन्छ?
1: नमस्कार,
0: आउनु भएको थियो एरिनिका भन्ने गरी होइन, उहाँसँग कुराकानी गरिसकेका छौँ. धरानबाट फोन गर्नुभएको थियो, उहाँले गीत रोजाइमा पार्नु भएको छ. पालो तपाईँको हो, फटाफट फोन डायल गर्नुहोला 9868 3040 40 मा. अर्का सहभागी नमस्कार हजुर. को
2: बोल्नुभयो?
0: खल्डुङ्गाबाट गीता कार्की होइन गीता कार्की अघालघर. हाल खबर सबै ठिकै छ? के छ, पानी परेको छ कि छैन उतातिर? पानी नआएर मकै सुक्यो तपाईँको? ल ठिक छ, अब केही समयपछि पानी पर्ला नि होइन?
2: हजुर, अब आशा गरौँ
0: भर्दै नभरौँ भन्ने अरे कि होइन. हुन्छ, कार्यक्रममा आउनु भएको छ. आज एउटा गीत रचाइमा पारेको छ, कसलाई सम्झिनुहुन्छ?
2: मेरो नानीहरूको झापामा मलाई धेरै हिजो सम्झिरहेको छु भन्छु. मेरो नानीहरू काठमाडौँ नानीहरूलाई सम्झिरहेको छु नानी हो भन्छु. मेरो बाबु पोखरा त धेरै सम्झिरहेको छु बाबु भन्दा मेरो साथीहरू सबैलाई सम्पूर्ण साथीहरू सम्झिरहेको छु.
0: हुन्छ, बिदाई गर्छौ, नमस्ते. टेलिफोन सम्पर्कमा गीता कार्की आउनु भएको थियो उखालडुङ्गाबाट, उहाँसँग कुराकानी गरिसकेका छौ. पालो तपाईँको हो, फोन गर्नुहोला 9868 3040 40 मा. अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर.
3: नमस्ते दाई,
0: को बोल्नुभयो, कहाँबाट?
3: म पाँचकरबाट रिता लिम्बु.
0: रिता लिम्बु, के छ रिता खबर?
3: एकदमै ठिकै छ दाई.
0: के गर्दै हुनुहुन्छ
3: अहिलेको समयमा? बसी बसाइ भन्नुपर्छ है त,
0: बसी बसाइ छ होइन?
3: हजुर.
0: अनि कुन रेडियोबाट सुन्नुभयो पास्तरमा?
3: मैले रेडियो मेन्स्याम्बाट सुने.
0: रेडियो मेन्स्याम्बाट रिताजीले सुन्नुभयो है?
3: हजुर.
0: ल आज कसलाई सम्झिनुहुन्छ, एउटा गीत रोजाइमा परेको छ?
3: हुन्छ, अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झना र समर्पण गर्नुपर्दा जति पनि श्रीमती रिताको नाम र आवाजसँग परिचित हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई अब बस्ने गीत सुनेर रमाउनुहोला भन्दै छुट्टिन्छु ल.
0: नमस्ते, अब छुट्टो गीत राख्छौ, त्यसपछि समय पुग्यो भने कल लिउँला, नत्र भने मुटु जलाइ जलाइ छँदैछ होइन, साथीले रोज्नु भएको गीत राख्छौ, गीतपछि फेरि आउँछौ.

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। रामजी खान र देवी घारतीको आवाजलाई यहाँबाट प्रस्तुतिमा जोड्यौं। अब 52 मिनट गएको छ र अब हामी कुनै पनि साथीलाई लिन लिँदैनौ, किनभने एउटा गीत त बाँकी छ नि, त्यो गीतलाई पनि बजाउनु पर्छ होइन। अब 52 मिनट गएको छ र तपाईँ कार्यक्रममा लोक सारथी सुन्दै गर्दाखेरि भनौँ न विभिन्न साझेदार रेडियोहरूबाट हामी कार्यक्रम प्रसारण गर्दै गर्दाखेरि तपाईँले कार्यक्रमलाई सुन्दै गर्दाखेरि कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह वा प्रतिक्रियाहरू पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ होइन। धेरै साथीहरूले कार्यक्रम सुन्नुहुन्छ, तथापि कार्यक्रम सुन्दै गर्दाखेरि उहाँले फोन त गर्नुहुन्न तर कार्यक्रम मजाले नियमित सुन्नुहुन्छ। फोन गर्ने साथीहरू भन्दा रेडियो सुन्ने साथीहरू धेरै हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि तपाईँलाई तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्दै गर्नुहुन्छ, कुन कुन रेडियोबाट कार्यक्रम सुन्दै गर्नुहुन्छ र भनेर तपाईँको नाम अनि ठेगाना लेखेर पठाइदिनु भयो भने हामीले यहाँबाट तपाईँको नाम र ठेगाना सहित तपाईँले कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरा हामी जानकारी गराउनेछौ। म्यासेजमा पनि पठाउन सक्नुहुन्छ, फोन गरेर पनि हामीलाई टिपाउन सक्नुहुन्छ, किनभने सबैको फोन लाग्छ भन्ने हुँदैन नि त होइन, र त्यो सम्भव पनि हुँदैन भन्दै र आजको लागि कार्यक्रम सुनेर साथ दिने तपाई सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु र तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिनका लागि म्यासेजको माध्यमबाट अथवा फोनको माध्यमबाट कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरा जानकारी दिनका लागि तपाईँले 98646-17-298-6444-17-298 मा म्यासेज वा फोन गरेर कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ भन्ने कुरा जानकारी गराउनुहोला र कस्तो लाग्छ कार्यक्रम त्यो पनि जानकारी गराइदिनुहोला भन्दै विष्णु माझी र पुष्कल शर्माको आवाजमा रहेको मुटु जलाई जलाई गीत हामी राख्नेछौ र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलझलाबाट प्रिया मगर सँगै सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू बोल्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ होस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साकेका अनुसार प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो। उक्त विधेयक आज प्रमाणीकरण गरिएको साकेले जानकारी दिनुभएको छ। सरकारले स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने काठमाडौँका सुकुमवासीले चेतावनी दिएका छन्। काठमाडौँको किर्तिपुर स्थित राधास्वामी सत्संगमा बसिरहेका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्। उनीहरूले बसिरहेको ठाउँबाट हटाएको 2 महिना बितिसक्दा पनि स्थायी बसोबासका लागि कुनै विकल्प नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन्। काठमाडौँका विभिन्न स्थानका सुकुमवासी बस्तीमा बसिरहेका सुकुमवासीलाई सरकारले गत वैशाख 12 गतेदेखि हटाउन शुरू गरेको थियो। त्यति बेला सरकारले 15 दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि 60 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो। तर 2 महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनका लागि पहल गरिएको छैन। वरू असार 9 जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरी असार 12 गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको छ। उनीहरूलाई 25,000 रूपियाँ लग्न र त्यसपछि आफै बसोबासको व्यवस्था गर्न सूचनामा उल्लेख गरिएको छ। त्यसलाई लिएर सुकुमवासीले विरोध जनाएका हुन्। उनीहरूले सुकुमवासी परिवारको लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग गरेका छन्। त्यस्तै जबरजस्ती उठीवास लगाइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न स्थायी व्यवस्था नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधा सहित बस्ने व्यवस्था गर्न र उचित व्यवस्थापनको व्यवस्था गर्न उनीहरूले माग गरेका छन्। भारतीय पक्षबाट नेपाली चिया निर्यातमा अवरोध भएपछि बन्द भएका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। उद्योगीहरूले संघीय सरकारबाट समस्या समाधानका लागि प्रतिबद्धता आएपछि उद्योग पुनः सञ्चालनमा ल्याइएको बताएका छन्। नेपाल चिया उत्पादक संघले विगत केही समयदेखि गर्दै आएको उद्योग बन्दसहितका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको जनाएको छ। सरकारले चिया क्षेत्रमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि संघले आजदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चिया भारत निर्यातमा अवरोध सृजना भएको थियो। निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए। सरकारले समयमै चासो नदेखाएको भन्दै संघले बाध्य भएर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो। र सरकारले कक्षा 12 परीक्षाका विषयमा विद्यार्थीले उठाएका आवाज सम्बोधन गर्न समिति गठन गरेको छ। शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 विद्यार्थीको उक्त पुस्तिकाको स्याम्पलिङ परीक्षण परीक्षाङ्क तथा डेटा एन्ट्रीको भेरिफिकेशन गर्न समिति गठन गरिएको जानकारी दिनुभएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले बताउनुभयो। कक्षा 12 परीक्षाको नतिजा हतारमा प्रकाशित गर्दा गडबड भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले आज माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए। त्यस विषयमा आफ्नो ध्यान आकर्षण भएको भन्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा समिति गठन गरिएको जानकारी दिनुभएको हो। उहाँले नतिजा प्रकाशन गर्न हतार नगरिएको दावी समेत गर्नुभएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भो किन जालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840740318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्ससम्मका कोर्सहरू
5: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
5: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: होइन
7: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
7: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराई

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: अधिकारीले रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रूख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: निधि फोन आयो।
1: निधि
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
3: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोजी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनि चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई डाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479702802,
1: 98095682605
0: र 98103940।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही साङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरा र दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ।
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
7: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथो माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
7: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
5: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08551976
7: डाउन बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन
8: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
9: होइन के भएको छ र तपाईँलाई
8: के भन्नु र नानी धन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
10: अरे काका यस्तो लागि त घोडाले जान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
11: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
12: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
5: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
12: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: छैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9847557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश

0: निर्माण मायुका लागि छ सुनसरी गाउँपालिका हेर्ने मस्तक जरुरी सूचना झुनु बेला खिमरिदे गरम ओबेरी जेल बेला सुनो भोलि बेला ओचुरी जेल आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आउने दिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नाले वातावरण मिलेर खेप्पा असर किर्ने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल भे लागिने सज जिने किने लापरवाही सुनो चासो खेल गेमा दुख को भेला कि नाटे जन धनी झेप्पा छेपी ताउ खोकाई वन जङ्गल सर मेरा आयुर्वेदी
1: सचाउने चिज्रालाई जाबाङ्जा र यामाडेले पोल गेले या इतो चिज्र रहे वन जङ्गल गे भए
0: पिकनिक वनभोजबाट मे सचाउँछु छिन्ने मेरै चार सौ सयदेखि छिनाए वन जङ्गल ओसो छान्नु भएको बारीको चुरोट गिरी ओरे बनाइ
1: नान्थाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेसो छानेला खोलेर चाउसी खोलिए हरिदे करिङकाई गेजो मृत्यु लैजु अब नजिरे बनाए गेम गेल गेजो मृत्युमा लागे औले मायोमा लिए
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बालीमाली चिउला चिउली यात्रा हो सताउँछु छिने मे चाउसो सहिरहेकी खेले
0: वन जङ्गल मेलाको गेमाइए लागि तिमी पाँचजना खरनामदार मिलिदिए भने चामजा मिनी के सही
1: बतास उचुलिजु बेलाको हिजिङ्केको टल मेन्के सताङ्कीले हेन अखिमा छिन्ने मेरो चासो के सही
0: मेरो लागि मिनी ताई के भने के पछि सुनो अरूले भने के पछि
1: के छ छामला पोयाल मेरो लागि किसानकीले गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज हिमछरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
2: ए लौ न चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो
2: ए लौ न चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न चट्याङ

0: व्यक्त गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
4: होइन, यो बुढीले केही गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: ल उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव

0: गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सुनौला हजार दिनका आमालाई के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानु पर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आमा बच्चा सोस्था फुल्दिलो।

0: Fruits are make hearts. जोजोला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना खड्तीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। सरकारले कक्षा 12 को उत्तर पुस्तिका नमूना परीक्षण गर्ने। असार 15 गतेदेखि बीपी राजमार्गको नयाँ ट्र्याकबाट गाड़ी चलाउने तयारी। रासोपा पदाधिकारीको मतदान राति 9:15 बजेदेखि नयाँ सरकार गठन भए यता नेप्से झण्डै 300 अंकले घट्यो। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा 2 जना घाइते। रोल्पाका 10 वटा स्थानीय तहले सार्वजनिक गरे बजेट, विकास र समृद्धिको आधार तयार पार्ने दावी। सानीभेरी गाउँपालिकाको 55 करोड़ बढ़ीको बजेट सार्वजनिक। कृषि पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता। संचारकर्मीसँग सहकार्य गर्दै अपराध नियन्त्रणमा जुट्ने प्रहरी निरीक्षक न्यौपानेको भनाई। र हसिनाको पतनको 2 वर्षपछि बंगलादेशीलाई भारतले पर्यटक भिसा दिन थाल्यो। विद्यालय स्तरीय प्रथम उपमेर कप खोको प्रतियोगिता शुरू।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने सम्बन्धी प्रसंगबाट। सरकारले कक्षा 12 को नतिजा उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजा प्रति विद्यालय विद्यार्थीहरूबाट असन्तुष्ट बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षा फल तथा तथ्याङ्क प्रविष्टको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त नरहेको माग गर्नुलाई रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आजै विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिन दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो रहेको छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ। बीती राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुनः निर्मित ट्रयाकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार आउँदो सोमबार असार 15 गतेदेखि नयाँ ट्रयाकबाट गाड़ी आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सी कुना कालढुङ्गा र डालाबेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डेबेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोसी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन हुँदै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा दुई लेनको सड़क बनाइनेछ। 500 पुललाई पनि दुई लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालो पत्रे गरिनेछ। क्षतिग्रस्त सड़कको पुननिर्माणका लागि सरकारले 8.50 अर्ब करोड़को स्रोत सहमति दिएको छ भने बर्खे खोलाले पिपलेसम्मको 3.2 किलोमिटर सड़क खण्ड जापानको जाइकाको 2.63 अर्ब करोड़ रूपियाँ बराबरको अनुदानमा पुननिर्माण हुँदैछ। सुरक्षाको दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पदाधिकारीका लागि आज राति 9:15 बजेदेखि मतदान शुरू हुने भएको छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नावावली प्रकाशित हुनेछ। 9:15 बजे अन्तिम नावावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्यराति 12:00 बजेसम्म मतदान हुनेछ। भोलि बिहान 1:30 बजे मत परिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख रहेको छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 8.50 अंकले घटेर 2651.52 बिन्दुमा झरेको छ। नेप्सी 4 महिना यताकै न्यून बिन्दुमा झरेको हो। गएको फागुन 13 गते नेप्सी 2648 बिन्दुमा रहेको थियो। नयाँ सरकार गठन भए यता नेप्सी झण्डै 300 अंकले घटेको छ। बालेन्द्र शाहले गएको जेठ 13 गते प्रधानमन्त्रीको शपथ लिँदा नेप्से 2950 बिन्दुमा रहेको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झण्डै 2% ओह्रालो लागेको छ। आज 172 कम्पनीको शेयर घटेकोमा 83 बढ़ेको छ। यस्तै 19 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज भुजुङ हाइड्रो पावर शेयर 11% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रो पावर र एम्बलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सैसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब करोड़को कारोबार भएकोमा आज 338 कम्पनीका 64,80,000 रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम जेठ 4 गते यताकै कम हो। त्यस दिन 2.45 अर्ब करोड़ रूपियाँको शेयर कारोबार भएको थियो। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा 2 घाइते। रोल्पाका 10 स्थानीय तहले सार्वजनिक गरे बजेट। विकास र समृद्धिको आधार तयार गर्ने दावी। लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भो, किन गालामा हात?
4: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, साथ बनाउने, समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9805014652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
8: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोलपाली आवाज, यो हो तपाईको मन को आवाज, रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पाको माडी गाउँपालिका एक फेदी खोला स्थित घरती गाउँ जिनुवा भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। गैराती करिब 1 बजे जुगारबाट जलजलातर्फ जाँदै गरेको लु प्र 02002 P1884 नम्बरको 220cc क्षमताको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक त्रिवेणी गाउँपालिका 4 सिम्पानी निवासी 22 वर्षीय विनोद ओली घाइते हुनुभएको छ। उहाँको टाउको र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका 20 वर्षीय धर्मराज कार्ति मगरको बायाँ हातमा चोट लागेको छ। स्थानीयवासीले बिहान 7:30 बजे इलाका प्रहरी कार्यालय घरती गाउँमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको थियो। दुवै घाइतेको अवस्था मध्यम रहेको र उनी उपचारका लागि घरतीका स्मृति अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। रोल्पा जिल्लाका सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष 2083/84 लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाको 1 नगरपालिका र 9 गाउँपालिकाले आफ्नो गाउँसभा तथा नगरसभाको नीति कार्यक्रम र बजेट पारित गर्दै आगामी वर्षको विकासको खाका सार्वजनिक गरेका हुन्। स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खानेपानी, रोजगार प्रवर्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छन्। सार्वजनिक बजेट विवरण अनुसार रोल्पा नगरपालिकाले जिल्लामै सबैभन्दा ठूलो 80,25,50,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले कृषि उत्पादन वृद्धि, सड़क स्तर उन्नति, खानेपानी विस्तार, शैक्षिक सुधार, स्वास्थ्य सेवा सुदृढीकरण तथा नगरभित्रका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जनाएको छ। त्यसै गरी सुनिल स्मृति गाउँपालिकाले 58,57,80,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन विकास, युवा स्वरोजगार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। परिवर्तन गाउँपालिकाले 52,00,000 13,77,000 रूपियाँ तथा त्रिवेणी गाउँपालिकाले 52,44,34,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। यी गाउँपालिकाले उत्पादनमूलक क्षेत्र, कृषि आधुनिकीकरण, स्थानीय सड़क सञ्जाल विस्तार, विपद व्यवस्थापन तथा सामाजिक विकासका कामलाई बजेटको प्रमुख प्राथमिकतामा राखेका छन्। रुन्टीगढ़ी गाउँपालिकाले 51,42,68,000 रूपियाँ तथा लुङ्गी गाउँपालिकाले 48,84,00,000 रूपियाँको बजेट प्रस्तुत गरेका छन्। दुवै गाउँपालिकाले ग्रामीण सड़क, कृषि उत्पादन वृद्धि, खानेपानी, स्वास्थ्य सेवा विस्तार तथा शिक्षाको गुणस्तर क्षेत्रमा सुधार विशेष जोड़ दिएका छन्। गंगादेव गाउँपालिकाले 47,44,34,000 रूपियाँ, थाबाङ गाउँपालिकाले 43,52,15,000 रूपियाँ तथा सुनसरी गाउँपालिकाले 41,63,72,000 रूपियाँ बजेट ल्याएका छन्। स्थानीय तहहरूले कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, सामुदायिक विकास, सामाजिक सुरक्षा, स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छन्। त्यस्तै माडी गाउँपालिकाले 39,24,000 रूपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै कृषि, पर्यटन, पूर्वाधार विकास तथा सेवा प्रवाह सुधारमा बजेट केन्द्रित गरेको जनाएको छ। स्थानीय तहहरूले संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट प्राप्त हुने आयलाई आधार बनाएर बजेट निर्माण गरेका हुन्। अधिकांश स्थानीय तहले उत्पादन र रोजगारी सृजनालाई प्राथमिकता दिँदै युवालाई स्वदेशमै अवसर सृजना गर्ने योजनालाई बजेटमा समेटेका छन्। साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। स्थानीय जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटले विकास निर्माणका कामलाई गति दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि बजेट कार्यान्वयनको प्रभावकारिता, स्रोत व्यवस्थापन र समयमै योजना सम्पन्न गर्नु स्थानीय तहका लागि मुख्य चुनौतीका रूपमा रहने देखिएको छ। रोल्पाका 10 स्थानीय तहले बजेट सार्वजनिक गरेसँगै अब आगामी आर्थिक वर्षका विकास योजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्। बजेटमा समेटिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा जिल्लाको समग्र आर्थिक, सामाजिक तथा भौतिक विकासमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 55,08,24,000 रूपियाँ बजार बराबरको बजेट ल्याएको छ। गाउँपालिकाले 1900 गाउँसभामा उपाध्यक्ष कमला रोकापुनले बजेट प्रस्तुत गर्दै विकास, निर्माण, कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। सार्वजनिक बजेट अनुसार कुल विनियोजित रकम मध्ये चालू तर्फ 39,33,92,432 रूपियाँ अर्थात 71.41% र पूँजीगत तर्फ 15,74,31,568 रूपियाँ अर्थात 28.58% बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले आगामी वर्षका लागि विभिन्न स्रोतबाट आमदानी हुने प्रक्षेपण गर्दै आन्तरिक राजस्वबाट 1,12,86,000 रूपियाँ, स्थानीय तह राजस्व बाँडफाँडबाट 30,00,000 रूपैयाँ, संघीय राजस्व बाँडफाँडबाट 9,89,00,000 रूपैयाँ, संघीय समानीकरण अनुदानबाट 9,42,00,000 रूपैयाँ तथा कर्णाली प्रदेश राजस्व बाँडफाँडबाट 15,40,835 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालू तर्फ 21,97,00,000 रूपैयाँ, पूँजीगत तर्फ 2,96,00,000 रूपैयाँ, विशेष अनुदान तर्फ 1,00,00,000 रूपैयाँ, समपूरक अनुदान पूँजी तर्फ 1,55,00,000 रूपैयाँ विनियोजन हुने अपेक्षा गरिएको छ। प्रदेश सरकार तर्फबाट समानीकरण अनुदान 1,20,54,000 रूपैयाँ, समपूरक अनुदान 1,19,00,000 रूपैयाँ, सशर्त अनुदान पूँजी गततर्फ 2,75,00,000 रुपियाँ, सशर्त अनुदान चालुतर्फ 16,24,000 रुपियाँ तथा विशेष अनुदान पुँजीगततर्फ 50,00,000 रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको 1 करोड रुपियाँ नगद मौजदात समेत आगामी वर्षको स्रोतका रूपमा समावेश गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ। गाउँपालिकाले सार्वजनिक गरेको बजेटले स्थानीय उत्पादन वृद्धि, रोजगारी सृजना, आधारभूत सेवा विस्तार तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जनाएको छ। सीमित स्रोत साधनका बीच समावेश विकास सेवा प्रभावको प्रभावकारिता र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ। इलाका प्रहरी कार्यालय भालुबाङका नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल नेउपानेले राप्ती क्षेत्रको समग्र शान्ति सुरक्षा कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। हालै इलाका प्रहरी कार्यालय भालुबाङमा सरुवा भई आउनुभएका प्रहरी निरीक्षक नेउपानेले बिहिबार आफ्नै कार्यक्षेत्रमा कार्यकक्षमा राप्ती प्रेस मञ्च तथा क्रियाशील पत्रकारहरू संघको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले संचारकर्मीहरू संघको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागू औषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, लागू औषध दुर्व्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, लम्बै भालुबाङ सड़क खण्डमा टाइम कार्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण, राप्ती नदी दोहन रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा सुझाव सहित ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल, अध्यक्ष अर्जुन कुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष बलराम शाही भिसुन, महासचिव ओम प्रकाश गुप्ता, सचिव देवेन्द्र राज कडेल, श्रीधर, कोषाध्यक्ष लक्ष्मी पोखरेल, सहकोषाध्यक्ष लालमणि भूषाल, सदस्यहरू मुक्तिराम पौडेल र मोतीराम भट्टराई, सल्लाहकारहरू वासुदेव नेउपानी र जमीर शाह तथा पूर्व कार्य समिति सदस्य इराधा झाँक्री मगर लगायतको उपस्थिति रहेको थियो। अब देश बाहिरको समाचार। भारत सरकारले बंगलादेशी नागरिकलाई पुनः पर्यटकीय भिसा दिने भएको छ। असार 14 गतेदेखि भिसाका लागि आवेदन स्वीकारिने बंगलादेशका लागि भारतका नयाँ उच्चायुक्त दिनेश त्रिवेदीले बताउनु भएको हो। शेख हसिना सरकारको पतनपछि विगत 2 वर्षदेखि भारतले भिसा सेवा निलम्बन गरेको थियो। यसअघि मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको कार्यकालमा भारत र बंगलादेश बीचको सम्बन्ध सबैभन्दा निकै तिक्त रहेको थियो। यो कदमलाई भारत र बंगलादेश बीचको सम्बन्ध सुधारको संकेतको रूपमा हेरिएको छ। स्वास्थ्य उपचार गर्न भारत जानुपर्ने बंगलादेशी नागरिकलाई भने भारतले भिसा दिने गरेको थियो। बिहिबार ढाकाको जमुना फ्युचर पार्कमा रहेको भारतीय भिसा आवेदन केन्द्रमा बोल्दै भारतका नयाँ उच्चायुक्त दिनेश त्रिवेदीले भन्नुभयो, यात्रा भिसा पुनः शुरू गर्न पाउँदा म खुशी छु। आइतबारदेखि भिसा आवेदन स्वीकार गरिनेछ। मानवीय आधारमा आवश्यक पर्ने मेडिकल भिसा पहिले जस्तै जारी रहनेछ। उहाँले बंगलादेशका ढाका, राजशाही, चटगाउँ, सिलहट र खुलानबाट भिसा दिइने र भविष्यमा यी सेवा थप विस्तार गरिने बताउनु भएको छ। अन्तिममा खेल समाचार। किर्तिपुरका बडहलमा प्रथम उपमेयर कप खोखो प्रतियोगिता 2083 शुरू भएको छ। काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खोखो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेको हो। खेलमा छात्राहरूतर्फ 10 र छात्रतर्फ 8 गरी 18 टीमका 216 खेलाड़ी प्रतिस्पर्धामा छन्। प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा खेलाड़ी, 36 जना प्रशिक्षक र टीम व्यवस्थापक गरी 252 जनाको प्रत्यक्ष सहभागिता छ। खेल असार 13 गते समापन हुनेछ। प्रतियोगितामा शान्ति निकुञ्ज मावि, महाकाल मावि, भीमसेन गोला मावि, पद्मकन्या मावि, जनप्रभात मावि, शहीद शुक्र मावि, विश्व निकेतन मावि, सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मावि र कल्याण मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन्। खेलको शुभारम्भ गर्दै शिक्षा विभागका प्रमुख नवराज ढकालले उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको क्षमता विकास, व्यक्तित्व विकास र नेतृत्व विकासका लागि खेलकुदका कार्यक्रमलाई सशक्त कार्यक्रम जतिकै महत्व दिएर सञ्चालन गरिरहेको बताउनु भएको छ। विद्यार्थीहरूका चाहना र मागलाई थप व्यवस्थित गर्दै कार्यक्रम सञ्चालन गरिने ढकालको भनाइरहेको थियो। उद्घाटन अवसरमा संघका अध्यक्ष प्रदीप महर्जन, महानगरपालिकाका खोखो संघ अध्यक्ष दीपक महर्जन सहित वक्ताहरूले काठमाडौँ महानगरपालिकाबाट सहयोग प्राप्त गरेपछि यस वर्ष प्रतियोगिता सम्भव भएको बताउँदै यसलाई निरन्तरता सञ्चालन गर्न योजना सुनाउनु भएको छ। प्रतियोगितामा सामुदायिक विद्यालय तथा कक्षा 10 सम्म अध्ययनरत छात्र छात्रा हुने दुवै समूहका खेलाड़ीहरूले भाग लिएका छन्। खेल लिकअप नकआउटका आधारमा खेलाइँदैछ। प्रतियोगिताको निर्णयका लागि 30 जना निर्णायक मण्डल रहनेछन्। महिला र पुरूष छुट्टा छुट्टै समूहमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमले 50,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै दोस्रो र तेस्रो हुने टीमले क्रमशः 25,000 रूपियाँ र 10,000 रूपियाँ प्राप्त गर्नेछन्। यस्तै बेस्ट रनर र बेस्ट चेन्जरलाई जनै 10,000 रूपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको महत्वपूर्ण पक्ष भनेको खेलाड़ीहरूको दुर्घटना बीमा हो। खेल अवधिमा कसैलाई चोटपटक लागेमा 1,00,000 रूपियाँसम्मको उपचार प्रदान गरिनेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने, असार 15 गतेदेखि बीपी राजमार्गको नयाँ ट्र्याकबाट गाड़ी चलाउने तयारी। रासोपा पदाधिकारीको मतदान राति 9:15 बजेदेखि, नयाँ सरकार गठन भए यता नेप्से झण्डै 300 अंकले घट्यो। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा 2 जना घाइते। रोल्पाका 10 वटै स्थानीय तहले सार्वजनिक गरे बजेट, विकास र समृद्धिको आधार तयार गर्ने दावी। सालीभेरी गाउँपालिकाको 55 करोड़ बढ़ीको बजेट सार्वजनिक। कृषि पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता। संचारकर्मीसँग सहकार्य गर्दै अपराध नियन्त्रणमा जुट्ने प्रहरी निरीक्षक नेउपानेको भनाई। र हसिनाको पतनको 2 वर्षपछि बंगलादेशीलाई भारतले पर्यटक भिसा दिन थाल्यो। विद्यालय स्तरीय प्रथम उपमेयर कप खोको प्रतियोगिता शुरू। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। राम्रो वेबसाइट जलझलापेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। तेतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: बाजे, के भयो? किन जालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
5: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
5: 9805614652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: ए, पहिला कसैले भनेन नि?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन हो।
13: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
14: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
13: भाषा तर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
14: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
13: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
14: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
13: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
14: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
13: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
14: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
13: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त

0: समयमा सुन्न सक्नुहुन्छ। सुनछरी गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो मालोत्री 105 मेगाहर्जले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाईँ रेडियो मालोत्री 105 मेगाहर्ज, रेडियो रोल्पा 93.8 मेगाहर्ज, रेडियो जर्जना 96.4 मेगाहर्ज र रेडियो सभ्यता 99.5 मेगाहर्जबाट एकैसाथ सुन्न सक्नुहुन्छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम सुनछरे गतिविधिमा आज हामी सुनछरे गाउँपालिकाका संस्थापक अध्यक्ष आज बहादुर गुण मगरसँग कुराकानी गर्न गइरहेका छौं। अब सुनौ हाम्रा सहकर्मी गणेश केसीले सुनछरी गाउँपालिकाका संस्थापक अध्यक्ष आज बहादुर गुण मगरसँग गर्नुभएको कुराकानी।
1: म आरामै छु। आज भोलि आफ्नो दिनचर्या भनौँ अथवा आफ्नो हरेक समयलाई चाहिँ कतातिर देखिन्छ?
2: प्रसङ्गको लागि विशेष धन्यवाद दिन चाहन्छु। मेरो आजभोलिको दिनचर्या भनेको अलिअलि अब पार्टीको काम गर्ने, अन्य सामाजिक संस्थाहरू सहकारीको, त्यसपछि विद्यालयको लगायतका सामाजिक कामहरूमा चाहिँ म निरन्तर लागिराखेको छु र अलिअलि व्यक्तिगत कामहरूमा पनि स्वाभाविक रूपमा जोडिने कुरो भयो, त्यसरी नै बितिराखेको छ।
1: भनेपछि सुनछरी गाउँपालिकालाई 5 वर्ष राख्नुभयो, त्यसपछि पनि सामाजिक कार्य चाहिँ निरन्तर दिइराख्नु भएको छ।
2: 5 वर्ष 2074 पहिलो स्थानीय तहको निर्वाचनमा सुनछरी गाउँपालिकाबाट म अध्यक्षको रूपमा चाहिँ निर्वाचित भएँ। निर्वाचित भइसकेपछि मैले आफूले भ्याएसम्म, मैले मेरो दिमाग मेरो सोचले भ्याएसम्म चाहिँ योजनाहरू बनाएर सिङ्गो टिमलाई त्यसमा डोल्याउँदै म 5 वर्ष स्थानीय सरकारको चाहिँ नेतृत्व चलाएँ र त्यो नेतृत्व चलाइसकेपछि एउटा प्रक्रियागत रूपमा 5 वर्षको अवधि, त्यसपछि अर्को निर्वाचन, त्यसपछि अर्को जनप्रतिनिधि, यसरी आउने क्रममा चाहिँ म 79 अब जनप्रतिनिधिहरू आइसकेपछि म चाहिँ आफ्नो नियमित व्यक्तिगत काम र अन्य सामाजिक काम कार्यहरूमा चाहिँ जोड दिएर चाहिँ अगाडि बढिरहेको छु।
1: अब जसपछि सशस्त्र द्वन्द्वको समयमा पनि सक्रिय भूमिका खेल्नुभयो, शान्ति प्रक्रियामा आइसकेपछि 5 वर्ष स्थानीय सरकार हाकिसकेपछि पनि फेरि समाजसेवा गर्ने हुटुटी मरेको छैन, जसले गर्दाखेरि अझै निरन्तर सामाजिक सेवामा चाहिँ लागिराख्नु भएको छ, किन चाहिँ जोड दिइराखेको छ?
2: म विगत 46 सालमा नेपालमा बौडेल आयो। बौडेल आइसकेपछि एउटा उभार थियो, एउटा ऊर्जा थियो, आफ्नो मौलिक हकको लागि, वाक स्वतन्त्रताको लागि संगठन बनाउने, त्यसपछि आएर चाहिँ विचार चेतनाको चाहिँ स्तर उठाउने त्यो अवसर आयो। त्यो अवसर आउने क्रम सँगसँगै विद्यार्थी जीवनदेखि म विद्यार्थी सङ्गठनमा आबद्ध भएर चाहिँ अगाडि बढ्दै जाने क्रममा चाहिँ अन्य अत्याचारको विरुद्धमा आवाज उठाउँदै जाने क्रममा पछि जनयुद्ध लड्नुपर्ने स्थिति आयो र म जनयुद्धको पनि इनिसिएटरकर्ता अर्थात् थालनीकर्ताको रूपमा चाहिँ रहेँ र निकै चुनौतीहरूको सामना गर्दै 10 वर्षको जनयुद्ध लडियो। कयौँ आफ्नो सहयोगदाहरूलाई गुमाइयो, आफ्नै दिदी दुई बहिनी दिदीहरूलाई पनि गुमाएँ, मैले चाहिँ दिदीहरू शहीदको रूपमा चाहिँ पाएँ तर म बाँचेँ र अहिले आउँदाखेरि यो नाफाको जिन्दगी हो भन्ने पनि लाग्छ। त्यस कारणले पनि म चाहिँ अब जनताको सेवा, त्यसपछि आएर चाहिँ जनतासँग रहेर जनजागरण गर्ने कुरोहरूमा चाहिँ म पछि हट्दिनँ र त्यो जनताको सेवा गर्न चाहिँ मलाई एउटा हुटोती र म अबको बाँकी जीवन पनि जनताकै सेवामा चाहिँ बिताउँछु भन्ने कुरो चाहिँ मेरो आफ्नो प्रतिबद्धता हो।
1: अब हजुरले 5 वर्ष पहिलो कार्यकालको जनप्रतिनिधिको रूपमा त्यो स्थानीय सरकार सुनछरी गाउँपालिका हात्दाको अनुभवलाई सुन्दाखेरि अथवा चाहिँ अविस्मरणीय कुराहरू सुन्दाखेरि हजुरले गरेका राम्रा कामका थालनीको कुरा सुन्दाखेरि अहिले चाहिँ कसरी सम्झिनुहुन्छ?
2: नेपालमा एउटा ठुलो युग परिवर्तन भयो। नेपालमा राजतन्त्र थियो, 250 वर्षको राजतन्त्रलाई हटाउन चान्चुने विषय थिएन, चान्चुने बलिदान भएन। नेपालमा राजतन्त्रलाई एउटा भगवान्को रूपमा राजालाई मान्दै आएको व्यवस्था, जो स्थायी स्थिति व्यवस्था थियो, त्यो व्यवस्थालाई, त्यो सामन्तवादी व्यवस्थालाई अन्त गर्नको लागि निकै ठुलो चाहिँ परिवर्तनशील आन्दोलन भयो, 10 वर्षको बलिदानीपूर्ण आन्दोलन।

0: र पछि आउँदा चाहिँ 62 सूचीमा चाहिँ 12 बुढे समझदारी पछि नेपालमा सात राजनीतिक दल र नेकपा माओवादी बीचमा चाहिँ एकता भयो, कार्यगत एकता भयो र राजतन्त्रको विरुद्धमा गणतन्त्र र संघीयताको पक्षमा चाहिँ 19 दिने जनआन्दोलन बलिदानपूर्ण भयो। त्यसको जपमा नेपालमा ठूलो परिवर्तन भयो। राजतन्त्रको अन्त्यसहित नेपालमा नयाँ संविधान 2072 सालमा आयो र त्यो संविधानको आधारमा आधारित रहेर संघीयताको परिकल्पना गरिएको थियो। नेपालमा आम जनतालाई घर नजिकैबाट चाहिँ राज्यको सेवा सुविधामा चाहिँ जोड्ने परिकल्पना थियो। त्यो अनुसार नेपालभरि 753 वटा स्थानीय सरकारहरू बने र त्यो 753 वटा स्थानीय सरकारहरूको नेतृत्वहरूमध्ये म पनि एक हुँ, संस्थापक अध्यक्षहरूमध्ये म पनि एक हुँ। त्यसकारण प्रारम्भमा जुन उत्साहका साथ 753 स्थानीय तहहरू बने र रोल्पा जिल्लाको 10 वटा स्थानीय तह बन्दै गर्दाखेरि सुरुमा 7 वटा अथोरिटी माथि केन्द्रबाट आएको थियो र पछि विभिन्न आन्दोलन मार्ग सबै कुराले गर्दाखेरि 10 वटा स्थानीय तह बन्यो र त्यो 10 वटा स्थानीय तहमा चाहिँ सुनछरी गाउँपालिका एक हो र सुनछरी गाउँपालिका स्वाभाविक रूपमा चाहिँ एउटा दूरदराज बस्तीहरूको चाहिँ केन्द्रीकृत स्थानीय तह थियो र यहाँ 70% मगर बाहुल्यता रहेको र अरू बाँकी चाहिँ दलित गुरुङहरू हुनुहुन्छ, नेवारहरू हुनुहुन्छ, त्यो प्रकारको थियो र यहाँको आर्थिक अवस्था, शैक्षिक अवस्था चेतनागत रूपमा अनि विकासको पूर्वाधारको हिसाबले निकै दूरदराजको बस्तीहरू थियो र यहाँ स्रोतको हिसाबले चाहिँ धेरै धनी थियो। यहाँ फलाम खानी छ, सुन खानी छ, त्यसपछि आएर चाहिँ जडीबुटी अनि जलजलाबाट बग्ने नदी, त्यसपछि आएर कोठीभिरबाट बग्ने नदी, ठुला ठुला नदीहरू त्यस्तै बगेर गइरहेको छ अनि रिसोर्सको हिसाबले सबैभन्दा धनी थियो। त्यसकारण ती कुराहरूलाई केन्द्रमा राखेर चाहिँ यो स्थानीय तह प्रस्तावित गर्ने र त्यो अब समितिको विभिन्न कार्यशाला गोष्ठीहरूमा पूर्वबाट चाहिँ म निरन्तर रूपमा हरेक कार्यशाला प्राविधिक समितिको चाहिँ कार्यशाला गोष्ठीहरूमा चाहिँ म सहभागी भएँ र पछि आउँदाखेरि स्थानीय तहको निर्वाचनमा चाहिँ मेरो घर यही भएकोले म सुनछरी गाउँपालिकाको अध्यक्ष भएँ र अध्यक्ष भइसकेपछि हाम्रो अगाडि धेरै चुनौतीहरू थियो। एउटा कुरो संघीय शासन प्रणाली गणतन्त्र हामीले चाहिँ चाइनाको पढेका थियौँ, रुसको पढेका थियौँ, अरू अरू देशको पढेका थियौँ, तर यहाँको माटो सुहाउँदो कसको हुन्छ भन्ने कुरो हिजो हाम्रो जिजू बाजे कसैले प्रयोग नगरेको, अभ्यास नगरेकोले हाम्रो लागि त्यो एउटा गर्वको विषय तर चुनौती र नयाँ थियो। यो बीचमा हामी सबै कुरोहरूलाई अन्तर्क्रिया छलफल गर्दै जनताको मनोभावनाहरूलाई कसरी समेट्न सकिन्छ भन्ने सोचका साथ हामीसँग कानूनका आधारहरू थिएन, सीमित नमूना कानूनहरू केन्द्रीय सरकारले पठाइदिएको थियो, त्योभन्दा अरू थिएन र यहाँको सापेक्षतामा हामीसँग कानून थिएन, हामीसँग भौतिक पूर्वाधार थिएन, कार्यालय थिएन, त्यसपछि आउँदाखेरि चाहिँ अनुभव थिएन। यो बीचमा स्थानीय सरकार सञ्चालन गर्नुको लागि चाहिँ हामी धेरै अन्तर्क्रिया छलफल गरेर चाहिँ आयौँ र एउटा प्रकारको मकसद, एउटा प्रकारको जग खडा गऱ्यौँ र त्यो जगमा अहिले थप केही जगहरू खडा गर्दै अहिलेको पछिल्लो 79 चाहिँ जनप्रतिनिधिहरूले इत्ता थप्दै यहाँसम्म आएको चाहिँ मैले देखिराखेको छु।
1: त्यसै त्यो बेला चुनौतीहरू पनि थियो होला नि त, अब भवन छैन, कुनै खालको वडाका कुराहरू गरौँ त्यस्तै अवस्था छ, कर्मचारीका कुराहरू होला, जनप्रतिनिधिहरू पनि कसरी जाने भन्नेमा कुनै केही रूपरेखा नभएको बेलामा चुनौतीहरू त सामना गर्नुपर्ने
0: हो। हाम्रो अगाडि कस्तो थियो भन्दाखेरि मैदान खाली थियो, तर कस्तो थियो भन्दाखेरि एउटा अन्धकार बङ्कर जस्तो थियो, एकदम काँडै काँडाको बीचमा चाहिँ पाइला टेक्दै शिखर पुग्नुपर्ने जस्तो अवस्था थियो। कयौं कयौं समयहरूमा कस्तो पनि थियो भन्दाखेरि कसरी जाने त भनेर एकदमै निकै सोच्ने विषयहरू, अल्लमल्ल पर्नुपर्ने विषयहरू पनि थियो, तर जनताले दिएको भारी मतको अभिभावक हामीमाथि थियो र त्यो हामीले जसरी पनि त्यसलाई चाहिँ थाम्नु थियो, समाधान गर्नु थियो र धेरै अन्यताको बीचमा चाहिँ हामी पछि सबै कुरोहरू जाँदै गर्दाखेरि अन्तर्विरोधलाई बुझेर हामीले समस्याको निकास निकाल्दै अगाडि बढ्ने काम चाहिँ भयो र हामी धेरै कुराहरूमा चाहिँ छलफल गऱ्यौँ होइन, धेरै कुराहरूमा अन्तर्क्रिया गऱ्यौँ, अरूको अनुभव अनुभूतिहरू पनि हामी रेफरेन्सको रूपमा दियौँ। उतिखेर हामीसँग जनशक्तिको निकै ठुलो अभाव थियो। सुरुमा जम्मा 6 जनशक्तिले गाउँपालिकाको चलाएको अवस्था थियो, हामीसँग सचिवहरू हुनुहुन्थ्यो, हामीसँग अरू दक्ष जनशक्ति थिएन, हामीसँग पूर्वाधार थिएन, एउटै कोठाबाट सम्पूर्ण शाखाहरू सुनसरी गाउँपालिका जस्तोमा चाहिँ चलाउनु पर्ने अवस्था त्यो पनि घर भाडामा लिएर, त्यसकारण यहाँ डेरा थिएन, ठुलो जटिलताहरूको बीचमा चाहिँ हामीले चाहिँ सुनसरी गाउँपालिकाको चाहिँ जग बसालेको मलाई आज र हिजो जस्तै लाग्छ र त्यो अनुभूति मसँग चाहिँ पर्याप्त छ र त्यसको आधारमा अहिले हामीले चाहिँ समस्याहरू त छन्, सबै समस्याहरू हट्यो भन्ने कुरो होइन, तर आधारभूत समस्याहरू हामीले समाधान गरेको चाहिँ महसुस भइराखेको छ र अहिले पछिल्लो 79 जनप्रतिनिधिले हालसम्म आउँदाखेरि धेरै आधारहरू खडा गरेर अपुग कानुनहरूलाई चाहिँ पूरा गरेर यहाँसम्म आएको चाहिँ छ र अहिलेसम्म आउँदाखेरि सुनसरी गाउँपालिकाले धेरै उपलब्धिहरू, आन्तरिक बाह्य उपलब्धिहरू, पूर्वाधार र आन्तरिक क्षमता विकासको चाहिँ विकासको गतिमा चाहिँ एउटा नयाँ उचाइमा चाहिँ आएको चाहिँ तुलनात्मक रूपले गर्दाखेरि छ। यद्यपि

0: तुलना गर्दाखेरि हामी धेरै पछि छौँ. हाम्रो आफ्नै तुलना हिजो 74 अहिले चाहिँ 83 गर्दाखेरि हामी धेरै थप ठाउँमा आएको छौँ. शिक्षामा, स्वास्थ्यमा, रोजगारमा, त्यसपछि सडक सञ्जालका कुरोहरूमा, त्यसपछि भवनको कुरोहरूमा, अहिले गाउँपालिकाको आफ्नै सुव्यवस्थित भवन छ, हल छ, त्यसपछि आएर थुप्रै स्कुल भवनहरू अहिले चाहिँ आरसिसी भवनहरू बनेको छ, स्वास्थ्य भवनहरू, ठुला ठुला भवनहरू बनेको छ, पुल पुलेसा बनेको छ, सडकहरू पुगेको छ. यसरी हेर्दाखेरि चाहिँ अहिले धेरै उचाइमा चाहिँ विकासले फड्को मारेको छ भन्ने कुरो मेरो आफ्नो अनुभव विगत र अहिलेलाई तुलना गर्दाखेरि त्यो उचाइमा उठेको छ सुन्छ.
1: अब हिजोको कुरालाई सम्झिँदाखेरि चाहिँ विद्यालयका कुराहरू, अब प्रशासकीय भवनको कुरा त गरिहाल्नुभयो, भाडामा बसेका हिजोको अनुभवहरू, विद्यालय स्वास्थ्य चोरीका सडक सञ्जालहरूको अवस्था चाहिँ सुरुवातमा कस्तो थियो यहाँ सुन्छ हजुर? अब
0: विगतमा के थियो भन्दाखेरि हामीसँग शिक्षामा जान्न चाहे, शिक्षामा कस्तो थियो भन्दाखेरि हामीसँग 5 निमाति थियो, एउटा पनि थिएन. हामी गाउँपालिका बन्दै गर्दाखेरि 5 चाहिँ निमाबी थियो, जेलबाङ, फगाम, अनि आएर चाहिँ जयमा कृष्णको नमुना मावि, त्यसपछि आएर जनता मावि र जनसेवा मावि, यति सेरम र गाम, यति 5 चाहिँ निमाबी थियो, यसलाई मावि बनायौँ. अहिले पनि हामीसँग 9 मावि छ. 5 निमाबि दरबन्दीले चाहिँ प्लस 2 चलाइराखेको छ 12, अनि 4 चाहिँ प्रावि दरबन्दीले चाहिँ मावि चलाइराखेको छ. अहिले अहिले पछिल्लो स्थितिमा आउँदाखेरि स्वीकृत थाई दरबन्दी चाहिँ यहाँ छैन. अहिले चाहिँ केही अनुदान होइन, त्यसपछि आएर सङ्घीय अनुदान, प्रदेश अनुदान, गाउँपालिकाले अनुदानको सुनिश्चित गरेर केही जनशक्ति बढाएको छ. अरू थाई माविहरूमा हेर्दाखेरि 5-6 माविको दरबन्दी छ. अहिले हामीसँग चाहिँ त्यो पर्याप्त जनशक्ति पनि छैन, त्यो अवस्थामा चाहिँ हामी थियौँ. त्यसपछि सडक तपाईँ हामीले हेर्ने बेला चाहिँ गाउँसम्मको चाहिँ सडक गएको थियो, अनि फुलिबनसम्मको सडक थियो, जेलबाङ र फगामसम्मको यो 4 लाइफ लाइन सडकहरू थियो. हामी चुनाव लड्दै गर्दाखेरि धेरै जसो गाउँ बस्तीहरूमा हामी पैदलै पुग्यौँ होइन, भित्रीगामको कुरो, अनि बिच सिउरीदेखि पोबाङ, पोबाङदेखि चाहिँ फगाम, पोबाङदेखि चाहिँ जेलबाङ, पोबाङदेखि सेरम भुसबाङ, यी ठाउँहरू सबै ठाउँमा हामी हिँडेर चाहिँ चुनाव प्रचार गरिने गर्थ्यौँ भने, अहिले 79 आउँदाखेरि अधिकांश ठाउँमा चाहिँ चुनावी प्रचार पनि राजनीतिक दलका साथीहरूले चाहिँ गाडीमा गरे. अहिले चाहिँ 6 भए पनि सबै गाउँहरूमा चाहिँ अहिले गाडी पुगिराखेको छ, र केही गाउँहरू जस्तै भुसबाङ पुगेको थिएन, हिजो आज त्यहाँ पुगिसकेको छ. त्यसपछि भित्रीगामका कुरोहरू, जेलबाङको धेरै बस्तीका कुरोहरू, अधिकांश बस्तीहरूलाई यसले चाहिँ सडक सञ्जालले छोएको छ. यसमा खुसी लाग्छ, र अब यसलाई निरन्तर 12 चलाउने र यसको चाहिँ सडक सञ्जालसँग चाहिँ जनताको जीवन स्तर जोड्नको लागि अबको चुनौती त हुने भयो, तर अहिले सडक सञ्जालले अधिकांश गाउँहरू र वडादेखि गाउँपालिकासम्म सबै वडाहरूलाई जोडेको हेर्दाखेरि अहिले चाहिँ एउटा ढङ्गले आनन्दको अनुभूति पनि हुन्छ विगतको तुलनामा. तर यसलाई चाहिँ अझ सुधार गर्ने, अझ विकसित गर्ने, र अझै यसलाई चाहिँ 12 चल्ने बनाउने, र पुल पुलेसासँग जोड्ने त अझै बाँकी छ. त्यो विकासको क्रम सँगसँगै यो गर्दै जाने कुरोहरू त्यतातिर चाहिँ अब हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने देख्छु मैले.
1: त्यसै सडक सञ्जालहरूको विकास सन्तोषजनक भए पनि यो केन्द्रीय प्रसार लाइनको विद्युतहरू वितरणको काम चाहिँ अलि नपुगेको हो कि, अथवा अलि स्लो गतिमा, फेरि कम गतिमा चाहिँ गएको हो कि जस्तो देखिन्छ हजुर? यो विद्युत विस्तार,
0: विद्युत विस्तार र केही कुराहरू स्थानीय तहको आफ्नो पहुँचमा छैन. स्थानीय तहलाई म धेरै भन्न चाहदैन, पहल पनि गरिराखेको सन्दर्भ छ. किन भन्दाखेरि म गाउँपालिकाको अध्यक्षबाट निस्किसकेपछि म चाहिँ यही गाउँमा छु, यही ठाउँमा छु, प्रत्यक्ष स्थानीय सरकारको गतिविधिहरूमा म पनि त छु, बुझिराखेका छु. उहाँहरूले भनिराख्नु भएको छ, वडा अध्यक्षहरू निरन्तर विद्युत कार्यालयमा चाहिँ धाइराख्नु भएको छ. तैपनि के छ भन्दाखेरि विद्युत वन केही कार्यालयहरू अहिले स्थानीय तहको चाहिँ पहुँचभित्र छैन. र अहिले के छ भन्दाखेरि विद्युतमा अर्थमन्त्री वर्षमान पुल हुने बेला चाहिँ पर्याप्त बजेटहरू आयो होइन, त्यो बजेटको टेन्डर पनि भयो होइन, तर टेन्डर भइसके

0: कि ठेकदारले काम गर्दिन, कतिलो गर्दिन भन्यो भने हुन्छ भन्छ, कहिले विस्तार नगरिदिने होइन, यस्तो प्रकारको एकदम गैर जिम्मेवार चाहिँ निर्माण व्यवसायहरूमा चाहिँ भयो र यो अलिकति विलम्ब नै मान्नुपर्छ। अब पछिल्लो हामीले हाम्रो जिम्मेवारी छोडिसकेपछि गामतिर विस्तार भयो, उतिखेर चाहिँ पोर्सोल यताउता जाने क्रम चाहिँ भयो र हामी पोबाङसम्म चाहिँ पोबाङमा म निर्माण व्यवसाय अनि उतिखेर विपुलको कार्यालय प्रमुख श्याम शर्मा हुनुहुन्थ्यो, उहाँहरूलाई यहाँ लिएर तीन पक्षीय सम्झौता गरेर यहाँ चाहिँ विद्युत बालियो। त्यसपछि योभन्दा अगाडि विस्तार हुन सकेन, यसमा चाहिँ निर्माण व्यवसायहरूको ठुलो कमजोरी हो र अब सुनसरी गाउँपालिकाको सभामा चाहिँ एउटा प्रतिबद्धता गाउँपालिकाले गर्नुभएको पनि छ, गाउँपालिका अध्यक्षले त्यो भनेको उहाँहरूको कार्यकालमा अब छ आठ महिनाभित्र यहाँको चाहिँ विद्युतलाई विस्तार नगर्ने हो भने यो चाहिँ ठुलो नोक्सानी हुन्छ र ठुलो बिल्ला हुने चाहिँ म देखिरहेका छु। उहाँहरूलाई मेरो सल्लाह सुझाव पनि हुन्छ र उहाँहरूले अरू तरारुकताका साथ एकदमै जोड दिएर चाहिँ विद्युत विस्तारको लागि चाहिँ ठुलो पहल नगर्दासम्म चाहिँ यो विद्युत विस्तार हुने चाहिँ मैले देखिराखेको छुइनँ, यो समस्याको रूपमा नै छ।
1: त्यसो हरेकको कार्यकालमा आउने एउटा गुनासो भनौँ अथवा जनताले दिने सुझाव भनेको चाहिँ अधिकांश जनप्रतिनिधिहरूले विकास भनेको चाहिँ भौतिक पूर्वाधारले मात्रै देख्नुहुन्छ, सडकलाई देख्नुहुन्छ, भवनलाई देख्नुहुन्छ, पुलपुले सहरलाई देख्नुहुन्छ, तर सामाजिक विकास र आयोजनमा चाहिँ अलिक कम बजेट खर्च गर्नु छ अथवा उहाँहरूको क्षेत्र त्यतातिर ध्यान कम जान्छ भन्ने पनि गुनासो आउँथ्यो हजुरहरूको कार्यकालतिर।
0: यस्तो छ, तिम्रो गुनासोहरू पनि ठिकै हो, तर कस्तो रह्यो भन्दाखेरि जनताको उतिखेरको आवश्यकता भनेको पूर्वाधारकै थियो। अझ मेन कुरो के थियो भन्दाखेरि मेरुदण्ड, विकासको मेरुदण्डको रूपमा सडकको थियो, त्यसपछि विद्युतको थियो, त्यसपछि सञ्चारको थियो। यो तिनवटा पूर्वाधार विकास चाहिँ अरू विकासको लागि चाहिँ करिब करिब मेरुदण्ड नै हो, यो नभए अरू विकास चाहिँ गर्न सकिन्न। एउटा विकास निर्माण खानेपानीको सिँचाइको त्यहाँ सामग्रीहरू गिटी बालुवा सिमेन्ट र पुर्याउनको लागि चाहिँ सडक चाहिन्छ, मान्छेले त्यो बोकेर चाहिँ त्यहाँ पुर्याउन सम्भवै हुँदैन। एक अर्को कुरो, हामी स्थानीय तहको जिम्मेवार बनेर आउँदै गर्दाखेरि सरकार चलाउने हात हाल्दै गर्दाखेरि हाम्रो 21 विद्यालय 34-35 विद्यालयहरू छन्, यी विद्यालयहरूको कहीँ कतै पनि तार भएर कम्पाउन्ड थिएन होइन, त्यसपछि आएर स्वास्थ्यको भवनहरू थिएन, वडा कार्यालय भवनहरू थिएन, त्यसपछि प्रारम्भमा चाहिँ खानेपानीहरू खानेपानी थिएन, अनि सिँचाइको कुराहरू त्यसो हुँदाखेरि हाम्रो अवधिमा चाहिँ अब सामाजिक विकासतिर होइन मानव पुँजी विकासतिर चाहिँ ध्यानै नदिएको कुरो होइन कि अधिकांश हाम्रो चाहिँ बजेट कहाँ गयो भने पूर्वाधार निर्माणतिर गयो र अहिले चाहिँ आधारभूत रूपमा त्यसमा जग बसिसक्यो। अब सेकेन्ड फेजको जनप्रतिनिधिहरूले त्यसलाई अझ पूर्णता दिने काम भयो, यो 100 पूर्णता त हुँदैन, योलाई चाहिँ पूर्णता दिँदै अबको बाँकी दशक चाहिँ मानव संसाधन पुँजी विकास, आर्थिक आधारको विकास र रोजगारतिर अबको विकास त्यता केन्द्रित गर्नुपर्छ, यो चरणबद्ध गरेर चाहिँ हामी चाहिँ अगाडि बढ्नुपर्छ र यो जति पनि पूर्वाधारहरू बन्यो अहिलेसम्म त्यो पूर्वाधारलाई जनजीवन र मानव विकास पुँजीतिर चाहिँ जोड दिनुपर्छ, अबको त्यसो चाहिँ जानुपर्छ र हामी गर्दै नगरेको भन्दा पनि अलिक बढी चाहिँ हाम्रो पूर्वाधारतिर आवश्यकता पनि थियो र प्रत्येकको माग चाहिँ त्यो प्रकारको हुने भएकोले खानेपानी करिब करिब आज गाउँपालिका अध्यक्षले चाहिँ भनिराख्नु भएको थियो, त्यहाँ 90% खानेपानी पुरा भएको छ अनि प्रत्येक घरमा चाहिँ धारा पुगेको छ र अब त्यसपछि स्कुलका भवनहरू बनाएका छन्, स्वास्थ्यका भवनहरू बनाएका छन् भने अब त्यताको निर्माण गर्ने कुरोलाई ब्रेक गरेर अब चाहिँ अलिकति रोजगार, त्यसपछि आर्थिक उत्पादनतिर, कृषितिर अनि शिक्षा स्वास्थ्यतिर अनि मानव चेतना विकासतिर चाहिँ अब त्यतातिर अलिक बढी भोल्युममा चाहिँ अबको दिनमा चाहिँ बजेटिङ गर्नुपर्छ भन्ने मेरो पनि हो।
1: अब हिजोको संस्थाको गाउँपालिका अध्यक्ष भइरहँदाखेरि जग बथान स्तरीय हजुरलाई नै जान्छ, त्यो बेलामा हजुरले हरेक क्षेत्र र सेक्टरमा शिक्षा स्वास्थ्य खानेपानी विद्युत बाटो घाटो पुल पुलेसा आर्थिक विकासदेखि लिएर हरेक क्षेत्रमा चाहिँ एउटा परिकल्पना गर्नुभएको थियो होला, मेरो कार्यकालसम्म चाहिँ यहाँ पुग्छु, त्यसपछि अब जनप्रतिनिधि यहाँ पुर्याउँछ अनि सुनसरी गाउँपालिका चाहिँ यो खालको बनाउन सकिन्छ भनेर एउटा कल्पना गर्नुभएको थियो होला, दोस्रो खालको जनप्रतिनिधिहरूको पनि समय सकिँदैछ, अब एक वर्ष मात्रै, एउटा आर्थिक वर्ष मात्रै उहाँहरूले चलाउन पाउनुहुन्छ। यो दशकको बीचमा हेर्दाखेरि हजुरले जति कल्पना गरेका कुराहरू अनुसार दोस्रो खालका जनप्रतिनिधिहरू काम गरेको पाउनुभयो भएन, नजिकबाट हेर्नु भएको छ हजुरले?
0: प्रश्न गर्नुभयो, धन्यवाद। मलाई धेरै कुराहरू तपाईँको प्रश्नले चाहिँ सम्झाइदियो। व्यवस्था परिवर्तन गर्नुको लागि एउटा कलकलाउँदो उमेरमा कलम काती छोडेर बन्दुक समाएर जीवनलाई एउटा हत्केलामा राखेर शरीर शिरमा कात्रो बाँडेर चाहिँ हिँडियो, न्याय र मुक्तिको लागि भनेर संयोग एउटा नाफाको जिन्दगी, मेरो कयौँ सहृदयहरू शहीद हुनुभयो, म अङ्गभङ्ग त भएँ तर चाहिँ शहीद हुन चाहिँ सकेन। र पछि बदलिएको व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको सरकार प्रमुख भएर यो व्यवस्थाको चाहिँ जग बसाल्ने अवसर ऐतिहासिक रूपमा चाहिँ मलाई मिल्यो, त्यो सन्दर्भमा चाहिँ ठुलो गर्वको अनुभूति पनि हुन्छ। र यसरी जाँदाखेरि कयौं सोचहरू कस्तो हुन्छ भन्दाखेरि, मैले यहाँ तपाईँहरूको यो लोकप्रिय रेडियो मार्फत सबैलाई के पनि जानकारी गर्न चाहन्छु भन्दाखेरि, हामी एउटा उत्साहका साथ सरकार सञ्चालन गर्नको लागि चाहिँ अगाडि बढ्यौं। अगाडि बढ्ने क्रममा एक वर्ष हामीलाई कानून भएन, अनुभव भएन, होइन सबै कुराले चाहिँ हामी त्यति गति ल्याउन सकेनौं। जब दोस्रो वर्षदेखि गति ल्यायौं, दुई वर्ष हामीलाई कोरोनाले अस्त व्यस्त बनायो, कोरोनाको व्यवस्थापनमा हामीले लाखौं लाख बजेट खर्च गर्नु पर्यो, सम्पूर्ण योजनाहरू कोल्याप्स गरेर कोरोना व्यवस्थापनको लागि चाहिँ हामीले बजेटिङ गर्नु पर्यो, होइन त्यसपछि आउँदाखेरि अरू काम अब अलिकति फुर्ने बेला चाहिँ हाम्रो कार्यावधि चाहिँ सक्यो, होइन तैपनि हामीले कयौं नीति योजना कार्यक्रमहरू बनाएका थियौँ, त्यो नीति योजना कार्यक्रमहरू अब पछिल्लो पिरियडको जनप्रतिनिधिहरूले चाहिँ अब पिकअप गरिदिनुभयो, कतिपय कुराहरू फेरि सोचाइ मैले सोचेको कुरो र उहाँहरूले सोचेको कुरो फिट नहुन पनि सक्छ, कयौं योजनाहरू छुट्न पनि पुगेका छ, जस्तै एक गाउँ एक सहित पार्कको परिकल्पना गरिएको थियो, लगायतका अरू अरू विषयका कुरोहरू गरिएको, ती विषयहरू अलिकति छुट्न पुगेको छ। अरू त फेरि समग्रमा फेरि अब जो आएर गरे पनि यहाँको आवश्यकतालाई सम्बोधन गर्दै यहाँको मापको आधारमा चाहिँ काम गर्दै अगाडि जानुपर्ने भएकोले अरू पूर्वाधारका कुराहरू, शिक्षा स्वास्थ्यका कुराहरू त निरन्तर रूपमा चाहिँ एउटा इच्छा थप्दै अगाडि बढ्ने गरिराखेको नै म चाहिँ संस्थापक अध्यक्षले त्यो प्रकारको अनुभूति चाहिँ गरिरहेको छु।
1: जस्तै एउटी पार्टीबाट हजुर पनि एउटी पार्टी अहिलेको दोस्रो कार्यकालको जनप्रतिनिधि एउटी पार्टीमा आउँदाखेरि त्यो धेरै मतान्तर नभएको, त्यो धेरै फरक नभएको त्यो पनि हुनसक्छ,
0: त्यति धेरै फरक छैन। जस्तै दृष्टिकोणका कुराहरूमा, दर्शनका कुरोहरूमा, जनतालाई बुझ्ने, व्याख्या गर्ने, अन्तर्विरोधहरूको चाहिँ व्याख्या गर्ने, त्यसलाई पकड्ने र अगाडि बढ्ने कुरोमा चाहिँ अहिलेको जनप्रतिनिधि र अहिलेको अध्यक्ष र मेरो बीचमा चाहिँ त्यो फरक होइन। तर त्यसको टेक्निकली कुरोहरूमा, विषय कहाँनिर को कोलाई प्राथमिकता दिने भन्ने कुरोहरूमा चाहिँ केही फरक पर्न सक्छ, सोचाइहरूमा चाहिँ फरक पर्न सक्छ। यसको वैचारिक धरातलको हिसाबले, अन्तर्विरोधको विश्लेषणको हिसाबले हाम्रो त्यति फरक होइन। त्यसको लागि चाहिँ अहिले धेरै ठुलो फरक पर्यो, त्यसपछि आएर केही गर्न सकेनन् भन्ने पक्षमा चाहिँ म छैन। केही कुराहरू अलिकति स्वाभाविक रूपमा चाहिँ तलमाथि हुन्छ नै, त्यो त के भन्दा कार्यशैलीका कुरो अनि सोच्नेका कुरोहरू, अलिकति जोड र कमजोडका कुराहरू, त्यो त फरक पुरिहाल्छ, त्यो व्यक्ति विशेषका कुरोहरू हुन्। अरू चाहिँ अन्तर्विरोधलाई बुझ्ने, त्यसलाई समाधान गर्ने कुरोहरू, उहाँको तौरप्रतिका, उहाँको दृष्टिकोण, मेरो दृष्टिकोण उयो।
1: अब यो दोस्रो कालको जनप्रतिनिधिहरू पनि विदा हुने यो आर्थिक वर्ष, अब उहाँहरूले पनि अन्तिम आर्थिक वर्षको लागि बजेट विनियोजन गरिसकेछ। अब यो बीचमा हजुरले हेर्दाखेरि आगामी आउने जनप्रतिनिधिहरूले, सुनसरी गाउँपालिका हामीले शुरूआत यहाँबाट गरेका थियौँ, अहिले यहाँसम्म आइपुग्यो, भोलि यहाँसम्म पुर्याउनको लागि आगामी आउने जनप्रतिनिधिहरूले अझ यस्तो यस्तो गर्दाखेरि, सुनसरी गाउँपालिकामा यो आवश्यकता छ, यो कुराहरू गर्दाखेरि अझ बेटर हुन्थ्यो भन्ने कुरा गर्नुपर्दाखेरि के छ त्यो सुनसरी गाउँपालिकामा अब गर्न बाँकी?
0: ठिकै हो, अब कस्तो छ भन्दाखेरि, समय आफ्नो गतिमा चाहिँ निरन्तर अगाडि बढिरहेको छ, त्यो पछि फर्किन्न, होइन भोलिको दिन आउँछ तर आजको फर्केर आउँदैन। त्यसो हुँदाखेरि समयमा सोच्ने गर्ने कामहरू चाहिँ अब गर्नुपर्छ, हामीले त्यो ढङ्गले सोचेको कुराहरूलाई चाहिँ व्यावहारिकरण गर्नुपर्छ र विगतमा हामीले जुन ढङ्गले जुन तौरले जगहरू बसाल्यौँ त्यो जगमा चाहिँ थप जगहरू बसाल्दै उता थप्दै यहाँसम्म आउने काम भयो र अब यता गऱ्यो उता गऱ्यो अब 79 जनप्रतिनिधिहरूको पनि 5 अब करिब करिब अन्तिम आर्थिक वर्षको बजेट नीति कार्यक्रम चाहिँ ल्याउनु भयो। यसपछि एउटा सभा बस्नुहुन्छ नियममा त त्यो बिड्यान सभा पनि भन्छ युडे सभा पनि भन्छ त्यति हो। त्यसपछि उहाँहरू करिब करिब औपचारिक सभाबाट बिदा भइहाल्नुहुन्छ र यसको कार्यान्वयन पाटामा चाहिँ उहाँहरू अर्को चुनाव नहुँदासम्म चाहिँ उहाँहरूले नै गर्ने हुन्छ। अहिले उहाँहरूले चाहिँ उत्थान गर्नु हो र बैठान यसको समापन चाहिँ अर्को सिक्टको जनप्रतिनिधि आएर चाहिँ गर्छ। यसो हुँदाखेरि अहिले पर्याप्त कामहरू बनेको छ भएको छ। मूलभूत रूपमा यो एक दशकमा के भयो भन्दाखेरि मुख्यत मैले के शब्द प्रयोग गरेँ मुख्यत पूर्वाधारतिर अर्थात् पुँजीगत ऊतिर चाहिँ अलिक बढी चाहिँ बजेट खर्च भएको छ र अब निरन्तर यो होइन कि अब यसलाई अलिक ब्रेक गरेर यसको समीक्षा गर्नुपर्छ। पहिलो कुरो होइन 10 अवधिमा चाहिँ समानुपातिक समावेशीको चाहिँ कति परिणाम आयो अनि अरू अरू चाहिँ मानव संसाधन पुँजी विकासमा चाहिँ कति डेभलप भयो जस्तै शिक्षा स्वास्थ्य मान्छेको चेतना अनि आर्थिकतिर कृषिमा चाहिँ कति डेभलप भयो त्यसपछि आएर अरू अरू विषयहरूमा चाहिँ पूर्वाधारतिर कति भयो अनि पूर्वाधारलाई टिकाउने त्यसलाई संरक्षण गर्ने र जनताको जनजीवनसँग जोड्दै अबको के गर्नुपर्छ भने अबको बाँकी दशक चाहिँ आर्थिक उत्पादनको दशक जनताको जनजीवन स्तर वृद्धिको दशक र अब यहाँबाट चाहिँ आयात होइन कि निर्यातको दशक बनाएर एउटा लक्ष्य बनाएर चाहिँ अगाडि बढ्नुपर्छ र शिक्षाको स्तर नयाँ ढङ्गले उठाउने स्वास्थ्यको स्तर सेवाको स्तर नयाँ ढङ्गले उठाउने र मूलत के छ भन्दाखेरि कुटीर उद्योगहरू सञ्चालन गर्ने र यहाँको माटो सुहाहरू उत्पादन जे हुन्छ जे गर्न सकिन्छ कृषिमा मान्छेहरूलाई प्रेरित गरेर तरफको तरफ यहाँबाट चाहिँ खसी बोका यहाँबाट अन्य खाद्यान्न उत्पादन गरेर चाहिँ बजार पुर्याउने बजारीकरण गर्ने त्यसको ब्रान्डिङ गर्ने र त्यहाँबाट आएको पैसा चाहिँ जनताको जीवन स्तरसँग जोड्ने र जनताको सुख शैलमा चाहिँ प्रयोग गर्ने त्यो प्रकारको वातावरण त्यो प्रकारको मनोविज्ञान बनाएर सबैले त्यो योजनामा चाहिँ हिँडाउन चाहिँ जरुरी हुन्छ। अबको एक दशक हामीले निर्माणको दशकमा बितायौं पूर्वाधार निर्माणको दशकमा बितायौं र अरूको जग बसाल्यौं। अबको बाँकी थप एक दशक चाहिँ के गर्नुपर्छ थप 10 चाहिँ के गर्नुपर्छ भन्दाखेरि उत्पादन आत्मनिर्भरताको र शिक्षा स्वास्थ्यमा चाहिँ नयाँ स्तरको गुणस्तरको चाहिँ दशक बनाउनुपर्छ र 20 चाहिँ एउटा उचाइमा चाहिँ सुनसरी गाउँपालिकालाई अगाडि लग्ने गरेर यहाँको खानी वन जङ्गल त्यसपछि चाहिँ पानी यसको चाहिँ सही सदुपयोग पनि गर्ने त्यसपछि त्यसलाई पनि एउटा चाहिँ उद्योगमा ढाल्ने त्यसपछि आउँदाखेरि चाहिँ कृषिलाई पनि नयाँ ढङ्गले उठाउने चाहिँ योजना बनाएर चाहिँ अबको दशकलाई चाहिँ त्यो ढङ्गले एउटा ऊर्जाशील दशक बनाएर चाहिँ जान्न जरुरी देखेको छु मैले।
1: अब अहिलेको चुनौतीको रूपमा चाहिँ के देख्न थाल्यो भने भौतिक पूर्वाधारको निर्माणको हिसाबले गर्दाखेरि मेरुदण्ड हुन् तिनीहरू हामीले चाहिँ विकास गर्नुपर्छ प्राथमिकता राख्नु गर्दै पर्छ भन्दाखेरि अग्ला अग्ला पहाडका चुचुराहरूमा पनि सडकहरू कालोपत्री भएका छन् सुनसरी गाउँपालिकाको हिसाबमा हकमा कुरा गर्दाखेरि पनि विभिन्न विद्यालय विकट स्थानमा भएका विद्यालयहरूमा आशिषी चिटिक्क परेका भवनहरू बनेका छन् तर ती पहाडका चुचुरामा बस्ने मान्छेहरू बसाइ सरेर सहरतिर झरिसके विद्यालय ती टिटिक्क परेका विद्यालयहरूमा चाहिँ विद्यार्थीको संख्या कम घट्दै घट्दै गइरहेको अवस्था रहेको छ। एउटा नयाँ चुनौती चाहिँ सिर्जना भयो
0: अहिले पछिल्लो समयमा के छ भन्दाखेरि यो बसाइ सराएको तीव्र देखियो यो तीव्र बसाइ सराईले गर्दाखेरि गाउँहरू खाली हुँदैछ। म केही समय अगाडि एउटा मिडियामा चाहिँ पढेको थिएँ नेपालमा करिब 6 लाख घरहरू तालाचाबी झुन्डिसक्यो त्यो जनशक्ति तराईतिर जहाँ विकसित ठाउँतिर सीमित ठाउँमा कोचिन गएको छ र हुँदै हुँदै अब युरोप पुगेका छन् अमेरिका जापान पुगेका छन् होइन यसरी चाहिँ यहाँबाट चाहिँ बस्ती विस्थापनको क्रम चाहिँ तीव्र छ, यो हाम्रो लागि चाहिँ निकै ठुलो चुनौती हो। यसले के गरेछ भन्दाखेरि विकास बनायो, विकासको उचित सदुपयोग भइराखेका छैन, लगानी गरौँ यसले फाइदा चाहिँ दिइराखेका छैन। फाइदा कसले निकाल्ने भन्दाखेरि त्यहाँ जनशक्तिले हो, जनशक्ति छैन, यो प्रकारको बनिराखेका छ। र अहिले यो विषयमा पनि ठुलो बहस त हामीले गरौँ, समीक्षा त गरौँ। अब एउटा घर पहाडको टुप्पोमा छ, त्यहाँ पनि बिजुली पुर्याइदिनु पर्ने, त्यहाँ उसलाई चाहिराखेका छ, त्यहाँ पुर्याइदिनु परिराखेका छ। तर त्यो घर चाहिँ अहिले बिजुली बाटो पानी पुर्यायौँ अनि त्यो घर चाहिँ खाली हुँदै गइराखेको सन्दर्भमा यो नेपालको लागि यो ठुलो चुनौती हो। छुनछडी जस्तो बस्तीमा त्यो त अझ ठुलो चुनौती हो। यसलाई रोक्नको लागि दुई तिनवटा कुरोहरू मैले आफूले बुझेको कुरो, एउटा कुरो यहाँको शिक्षा, यहाँ कम्तीमा पनि स्वास्थ्यको स्तरलाई उठाउँ होइन, त्यसले शिक्षाको स्तरलाई उठाउँ। अहिले मान्छे यहाँबाट विस्थापित गर्ने एउटै सजिलो कुरो के छ भन्दाखेरि यहाँको पढाइ राम्रो भएन भनेर जग्गा जमिन बेचेर विदेशबाट रिमिटेन्सबाट छोराछोरीहरूलाई चाहिँ बाहिर पढाउने क्रम चाहिँ तीव्र बनिराखेको स्थिति छ होइन। त्यसकारण त्यसलाई रोक्नको लागि यहाँको शैक्षिक स्तरलाई बढाउनु पर्नेछ। त्यो स्तर बढाउनको लागि हाम्रो अगाडि धेरै ठुलो चुनौती छ, राज्यको सपोर्ट ठुलो रूपमा चाहिँ चाहिन्छ। गाउँपालिकाको उसले मात्र सक्दैन, अब गाउँपालिका नभएर सङ्घ प्रदेशले माथिबाट के गर्नुपर्छ भन्दाखेरि दरबन्दी क्रिएट गर्ने र दरबन्दी अनुसारको चाहिँ गुणस्तर शिक्षकहरू पठाउने र यी स्कुलहरू विद्यालयहरूलाई पनि हामी अलि नयाँ ढङ्गले आवासीय टाइपले चाहिँ चलाउन जरुरी छ र स्तर उठाउनु जरुरी छ। र यहाँको उत्पादित जनशक्ति विश्व अर्थात् नेपालको तुलनामा उ कम्पिटिसन युक्त होस्, त्यतातिर हामीले सोच बनाउनु पर्नेछ एउटा कुरो। अर्को कुरो यी बाटोहरू सेवा सुविधाको कुरोहरूलाई पनि हामीले चाहिँ अलिकति उठाइदिनु पर्नेछ होइन। तराईमा आजभोलि घामले खाएर हैरान परेको छ, यहाँको चिसो हावा जस्तो त्यहाँ किन्नुपर्छ पैसा हालेर, यहाँ चाहिँ नेचुरली प्रकृतिले दिएको चिसो हावा छ, पानी छ, यहाँ फ्रिज चाहिँदैन, या झोल पनि चाहिँदैन, यहाँ पङ्खा पनि चाहिँदैन, यस्तो प्रकारको नेचुरली यस्तो राम्रो ठाउँको खाना अति मिठो छ। यहाँको म हेर्छु साथीहरूले तल तराई झर्नुहुन्छ अनि त्यहीँ गामको जेलबाङको आलु लगेर खानुहुन्छ, त्यसपछि सिस्नो लगेर खानुहुन्छ, तिमुर लगेर खानुहुन्छ, मिठो त फेरि यहीँको छ नि होइन, उहाँहरूले साथै माया पनि गर्नुहुन्छ। तर बस्न रुचाइराख्नु भएको छ, बस्न रुचाउने बनाउने कसरी भन्ने कुरो यहाँको राजनीतिक दलहरूले एउटा जागरण ल्याउनु पर्यो, सरकारले त्यसलाई सपोर्ट गर्नु पर्यो, शिक्षाको स्तर उठाउनु पर्यो, स्वास्थ्यको स्तर सुविधा उठाउनु, सुविधाको व्यवस्थापन गर्नु पर्यो, एउटा कुरो त्यसरी। अर्को कुरो के छ भन्दाखेरि यी नाना काना यी पाखा पखेरीहरूमा लाखौं लाख पैसा आर्जन भएपछि त विदेश किन जाने भन्ने चाहिँ वातावरणले त्यो प्रकारको प्रोग्राम चाहिएको छ। त्यतातिर स्थानीय सरकारले कर्मश बाने सधैँ अगाडि बढिराखेको छ, लगानी पनि गर्दैछ, तर परिणाममुखी चाहिँ त्यो भइराखेको छैन। मान्छे खास व्यावसायिक कृषि गर्ने चाहिँ मान्छेहरू चाहिँ अहिले चाहिँ गर्न सकिराखेका छैनन्, गर्न चाहिरहेका छैनन्, गर्दै जाँदाखेरि विदेशी मजदुर हुने यो प्रकारको छ। यसरी पैसा आउने बनाएपछि मान्छे आउँछन् र कर्मश फर्किराखेको पनि मैले देखिराखेको छु। एक अर्को कुरो के छ भन्दाखेरि अहिले रुस र युक्रेन बीचमा भयो होइन, त्यसपछि अमेरिका र अर्को इरानको बीचमा भयो, त्यो विध्वंसकारी लडाईहरू ठुल्ठुला लडाईहरू भयो, अनि कोरोना हुने बेला त सहरबाट सबै मान्छे डाँडा काँडामा त्यो तालचा चाबी झुन्डाइएको चाहिँ घरहरू खोलेर कहिले राखेको चाहिँ त्यो कहिले मैलो परेको भाँडा कुँडा धोएर आखिर यहीँ आए भित्र बाँच्नको लागि त गाउँमै आए। त्यसो हुँदाखेरि यस्तो प्रकारको विपद एउटा विग्रहले चाहिँ मान्छेलाई गाउँ फर्काउँछ। त्यसकारण चाहिँ हामी विग्रह विपत्ति भन्दा पनि यहाँ स्वाभाविक रूपमा चाहिँ यहाँ लगानी गरेर विकास गरेर एउटा प्रगति, पैसा पनि यहाँ छ है, शिक्षा त यहीँ पनि छ नि त, निशुल्क शिक्षा छ नि त भन्ने वातावरण बनायो भने मान्छे फर्किन्छन् भन्ने कुरोमा चाहिँ म ढुक्क छु। यतातिर हाम्रो योजना, हाम्रो राजनीतिक पार्टीहरूको सोच अनि राजनीतिक पार्टीबाट जाने सरकार चलाउने सबै जनप्रतिनिधिहरूको सोच, आम बुद्धिजीवीको सोच यता केन्द्रित गर्न सकेनौ भने यो बसाइसराई त यति तीव्र भएको छ कि यो कसैले रोक्नै सक्दैन।
1: अब सुनसरी गाउँपालिकाको अर्को सम्भावना बोकेको क्षेत्र भनेको चाहिँ यो प्राकृतिक स्रोत र साधनका कुराहरू जो अगाडि हजुरले पनि क्लिक गर्नुभयो
0: हो
1: यहाँका हाम्रा पुर्खाहरूले हेर्दाखेरि तामा खाने उत्खनन गरेका फलाम खाने उत्खनन गरेका विभिन्न खानेहरू उत्खनन गरेर यहीँ आत्मनिर्भर भएका कुराहरू छन् सुनसरी झरना जो सुन चाहिँ बगिरहेको कुराहरू छ त्यो सँगसँगै यहाँ अग्ला अग्ला ठाउँहरूमा महत्वपूर्ण जडीबुटी खेतीहरू गर्न सकिन्छ भन्ने कुराहरू सम्भावना छ तर पनि त्यो सम्भावनाले वास्तविकतामा ल्याउनको लागि व्यवहारमा कार्यान्वयन गर्नको लागि अहिलेसम्म कुन प्रयास भएको छैन नि कसरी अगाडि बढ्दैछ
0: यस्तो छ यहाँको खानीको सन्दर्भमा चाहिँ संघीय सरकारको जिम्मेवारीमा छ होइन गाउँपालिकाले त्यहाँ अपनत्व बोध गर्छ त्यसको रक्षाको लागि कयौं अथोरिटी भनी रोयल्टीका कुरामा चाहिँ स्थानीय सरकारको पनि आफ्नो हक लाग्छ तर आफै उत्खनन गर्न चाहिँ पाउँदैन नेपालको संविधान अनुसार यस्तो प्रकारको छ पर्यटन नभएन यहाँ धेरै मान्छेहरूलाई रिसर्च पनि गरायौं जेलवाङको फलाम खाने पटक पटक ल्याबमा पठायौं अनि त्यसको भोल्युम कति छ त्यो चाहिँ खास धेरै पत्ता लाग्न सकेन अनि गाममा चाहिँ एउटा माइन्ड ग्रुप भन्ने चाहिँ ऊ थियो त्यो ग्रुपलाई त्यहाँ निश्चित एरियादेखि चाहिँ मेरै कार्यकालमा चाहिँ खानी तथा बुगरबाट पत्र पनि आयो त्यहाँ चाहिँ रिसर्च गर्न चाहिँ त्यो ग्रुप त्यहाँ कति छ के छ भन्ने कुरो आएन तर प्रयत्नहरू पर्याप्त भएको छ डिप्ली परिणाममुखी चाहिँ नभएको कुरो हो अनि यसलाई चाहिँ गर्नुपर्छ अनि फलाम खाने त गामदेखि जेलबाङसम्म छ अब पुरानो विधि र प्रक्रियाबाट चाहिँ अब हुँदैन यहाँ ठुलो स्केलमा चाहिँ विद्युत अनि त्यो विद्युतबाट चाहिँ त्यो उत्पादन गर्ने कुरो हो होइन त्यतातिर प्रयत्न चाहिँ अब हामीले गर्नुपर्छ र मूल कुरो यस्तो भोल्युम कति छ भन्ने कुरोमा चाहिँ एकदम प्रयास गरिराखेका छैनौँ गरिराखेका छौँ यो चाहिँ पत्ता लागिराखेका छैन र अलिकति यसको मात्रा पनि प्रतिशतको हिसाबले चाहिँ अलिक कम छ भन्ने कुरो चाहिँ एक दुईवटा ल्याबबाट त्यो प्रकारको चाहिँ छ र अर्को कुरो के छ भन्दाखेरि यहाँको जडीबुटी यताउता व्यावसायिक रूपमा चाहिँ धेरै पटक ट्रेनिङ पनि दिला गरी पनि राखेका छन् ठुलो पैमानामा चाहिँ हुन सकिराखेका छैन जस्तै यहाँ चाहिँ परम्परालका कुरो भयो अरू अरू जडीबुटीहरू किरायतोका कुरोहरू त्यो चाहिँ चलिराखेको छ एकदम व्यावसायिक रूपमा चाहिँ त्यो गर्न सकिराखेका छैनौँ र यस अलावा अर्को चाहिँ पर्यटन हो पर्यटनमा पनि पर्यटनहरू भइराखेका छ तर चाहिँ हामी एकदम ठुलै स्केलमा चाहिँ पर्यटकहरू भित्राउने र त्यो पर्यटकलाई एउटा चाहिँ उद्योगको रूपमा एउटा उत्पादनको रूपमा चाहिँ हामी जोड्न सकिराखेका छैनौँ र अहिले पछिल्लो पिरियडमा एउटा उभार कहाँ छ भने पकेट सिस्टमबाट जाँदाखेरि आलुका कुरोहरू त्यसपछि आउँदाखेरि पशुपालनका कुराहरू यता पनि ठिकै छ जस्तै सुन्तलाका कुराहरू अरू अरू विषयहरू सिम्बोलिक रूपमा त्यो भएको छ तर पुग्दो छैन यसलाई चाहिँ अझ स्केल बढाउन मैले भने अबको त्यतातिरको कृषकलाई चाहिँ सपोर्टका कुराहरू कृषकलाई एउटा जागरण ल्याउने र त्यतातिर जागर म गर्छु भन्ने वातावरण चाहिँ राज्यले क्रिएट गर्नुपर्छ अबको प्लानिङ त्यतातिर जानुपर्छ
1: अब हामी कार्यक्रमको करिब अन्तमा पनि छौँ अन्तिम प्रश्न हजुरको लागि विगत ठाउँमा यस्ता दूरदराज भूभागहरूमा चाहिँ काम गर्न कतिको सकस छ रिजल्ट निकाल्न कतिको सकस छ यहाँका जनताहरू के भन्छन् कतिको चाहिँ सन्तुष्ट छन् यहाँका जनताहरूसँग नजिक हुनुहुन्छ हजुर
0: यस्तो हो यो नेपाल के छ भन्दाखेरि हिमाल पहाड तराई छ त्यसो हुँदाखेरि सबै तराई जस्तो हुने भए चाहिँ नेपालै हुन्नथ्यो यहाँ विविधताको चाहिँ खानी हो नेपाल मौसमको हिसाबले पनि भूगोलको हिसाबले पनि त्यसकारण प्राकृतिक कठिनाइहरू विकताहरूलाई हामीले चाहिँ विकासको उचाइले चाहिँ घटाउने होइन घटाइजाने हो यहाँको मान्छेलाई अन्त चाहिँ बसाइ सर्ने सराई गर्ने होइन पहाडमा डोल्पा जस्तो ठाउँमा छन् मान्छे हुम्ला मुगु जस्तो ठाउँमा छन् जुम्ला जस्तो ठाउँमा छन् होइन अब गोर्खाको पनि उपलब्ध कति हिमाली क्षेत्र कति दुर्गम ठाउँहरू छ त्यही त्यो मान्छेलाई त्यही विकसित गर्ने र त्यहीँको आर्थिक आधार त्यही जे उत्पादन हुन्छ त्यसमा चाहिँ जोड दिने कुरो यद्यपि कठिनाइ के छ भन्दाखेरि उता तराईमा चाहिँ 5 लाखले 1 किलोमिटर बाटो खन्छ भने यहाँ चाहिँ 20-25 लाख 30 लाखले 1 किलोमिटर खन्छ पहाडमा के छ 30 मिटर माथिबाट झार्यो 6 मिटर बाटो निस्किएन यस्तो प्रकारका जटिलताहरू छ हामीलाई पुल पलेसाको धेरै खाँचो छ तराईमा पुलको धेरै खाँचो नहोला सम्म ठाउँमा त्यो नहोला त्यसमा जटिलता त छ तर के छ भन्दाखेरि राज्यले पनि त्यो प्रकारको अहिले पछिल्लो स्थितिमा हेर्दाखेरि के छ भन्दाखेरि बजेट वितरणको विनियोजनको आधार भनेको चाहिँ त्यहाँको पछौट्यापन त्यहाँको जनघनत्व र भूगोल हो यो तीनवटा हो तर अहिले बजेट विनियोजन गर्दाखेरि के गर्छ भन्दाखेरि संघीय सरकारले प्रदेश सरकारले पनि यो दुई कुरालाई सोधेर छोडेर कहाँ केलाई गर्छ भनेदेखि जनसङ्ख्यालाई आधार मान्छ जनसङ्ख्या सबैभन्दा घनत्व उपन्दीयमा छ कपिल वस्तुमा छ, नेपालगञ्जमा छ, होइन त्यसपछि पोखरामा छ, काठमाडौँमा छ, तिन ठाउँहरू आफ्नो आन्तरिक राजस्व पनि भयङ्कर ठुलो चाहिँ उठिराखेका छ, अनि हिजो विकसित भएर मान्छे पनि त्यही खप्दिएर बसेका छन्, अनि त्यही ठाउँमा जहाँ विकास भएको छ त्यही चाहिँ बढी बजेट हुन्छ, र सुनसरीमा अहिले चाहिँ रोल्पा जिल्लाको अझ सबैभन्दा पुच्छरको बजेट सुनसरीमा छ, होइन अहिले लिवाङ, अहिले सुलिचो, जहाँ चाहिँ सानसाना सहरहरू छन् मान्छेहरू त्यहाँ खाँदिएका छन्, अनि खाँदिएको जनघनत्व चाहिँ त्यहाँ हुँदाखेरि यो पनि अलिकति सोच्नुपर्ने, बहस छलफल गर्नुपर्ने र त्यो ढङ्गले राज्यले बजेटबाट सपोर्ट गर्नुपर्ने चाहिँ आवश्यकता देखिन्छ। र हामी जुन ठाउँमा चाहिँ जे छ त्यसलाई कठिनाइ होइन कि त्यसलाई आफ्नो अनुकूलता प्रतिकूलताभित्र अनुकूलता खोजेर अब पुल पुलेसा बाटोघाटोले चाहिँ यी अप्ठ्याराहरू विकट र प्रतिकूलतालाई घटाएर जाने कुरो, सञ्चारले जोड दिने होइन, त्यसपछि अरू अरू कसरी हुन्छ त यसलाई जोड दिने कुरोतिर हामी जोड गर्नुपर्छ। यो कठिन भयो, यो विकट भयो भनेर यहाँ छोडेर जानुहुन्न भन्ने कुरो चाहिँ मेरो सोच हो। र मेरो आफ्नो प्रतिबद्धता पनि के छ भन्दाखेरि सुनछरीवासीहरूकै बिचमा बस्नुपर्छ, नेतृत्वले छोडेपछि जनताको चाहिँ मनोबल गिर्छ, पहल गरिनेको पनि कमजोरी हुन्छ भन्ने कुरोमा मेरो आफ्नो पनि कमिटमेन्ट अर्थात् प्रतिबद्धता हो।
1: तर जनताहरूले गुनासो त गर्छ होला नि,
0: जनताको गुनासो धेरै हुन्छन्, कतिपय राइट गुनासो हुन्छ, कतिपय रङ गुनासोहरू हुन्छ, होइन त्यस कारणले गुनासोहरू धेरै छन्। गुनासो भन्ने कुरो त दक्षिण कोरियामा, कोरिया भयो, जापान भयो, त्यहाँ पनि गुनासै गुनासो, त्यहाँ पनि आत्महत्या गर्छन् मान्छेहरूले, अमेरिकामा पनि आत्महत्या गर्छन् मान्छेहरूले, होइन गुनासो मान्छेको चाहिँ कहिले पनि 100 स्केलमा के पुग्दैन। तर त्यसलाई चाहिँ सापेक्षित रूपमा चाहिँ सन्तुष्ट हुने वातावरण हो कि होइन भन्ने कुरो सबैले अध्ययन गर्नुपर्छ। र अब त्यो गुनासो मात्र होइन कि सबैले गर्नुपर्छ है, साथ सम्बन्ध एकताबद्ध भएर चाहिँ अगाडि बढ्नुपर्छ है भन्ने मान्यता सबैमा चाहिँ जागृत हुनुपर्छ।
1: अन्त्यमा केही भन्न चाहनुहुन्छ?
0: सबै कुराहरू मैले धेरै भनिसकेँ। अब तपाईँहरूको यो मालेश्वरी रेडियो, लोकप्रिय रेडियोले लामो समयपछि चाहिँ मसँग भेटेर चाहिँ यति धेरै कुराकानी गर्ने अवसर दिनुभयो। मलाई लागेको कुरोहरू, आफ्नो अनुभूति जन्ने कुरोहरू चाहिँ यो रेडियो मार्फत चाहिँ सेयर गर्ने अवसरहरू दिनुभयो। आगामी दिनहरूमा पनि यस्तै प्रकारको अनुभूतिहरू, आफूलाई लागेको कुरोहरू चाहिँ जुराइदिनुहुनेछ भन्ने कुरो चाहिँ आशासहित म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: कार्यक्रममा समय दिनुभएको छ,
0: धन्यवाद।
2: कार्यक्रम सुनछरी गतिविधिमा अहिले तपाईँले सुन्नुभयो सुनछरी गाउँपालिकाका संस्थापक अध्यक्ष आज बहादुर गुणसँग सहकर्मी गणेश केसीले गर्नुभएको कुराकानी। उहाँसँगको कुराकानी सँगै आजको हामी कार्यक्रमको अन्त्यमा आएका छौ। आजको कार्यक्रममा हामीले प्रसारण गरेको सामग्री तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसका लागि अहिले तपाईँले सुनिरहनु भएको यो रेडियोमा पनि सल्लाह सुझाव जिगाउन सक्नुहुन्छ। उचित सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासा तथा अनुभवलाई हामी कार्यक्रममा समेट्नेछौं। हवस् त, रेडियो कार्यक्रम सुनछरी गतिविधिको समय यही सकिएको छ। अहिलेसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। आजको रेडियो कार्यक्रम सुनछरी गतिविधिबाट सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार।

0: तपाईँको आवाज तपाईँको मनको आवाज लोगो रेडियो चर्चुला 96.4 MHz।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
4: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
4: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
4: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
3: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
4: सम्पर्क मोबाइल 98571
3: 98479802,
4: 98095
3: र 98103940।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र
7: चेतना, मनोरञ्जन र कला, यो हो सामुदायिक रेडियो चन्जला चन्जला चन्जला।
1: फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भक्तपुरमा पनि बर्ड फ्लू पुष्टि, 48,000 भन्दा बढ़ी कुखुरा नष्ट। सुकुम्बासी आन्दोलन चर्किँदै, विकल्प नदिए पुरानै बस्तीमा फर्किने सुकुम्बासीको चेतावनी। प्राविधिक समस्याले रासपाको मतपरिणाम घोषणा ढिलाइ। कक्षा 12 को नतिजामा त्रुटि नभएको शिक्षा मन्त्रीको दावी। यसभन्दा अगाडि पनि यस्तै हुने गरेको राष्ट्रिय परीक्षा बोर्डको दावी।
8: कुन विषयमा के भयो भनेको समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु पर्यो व्यक्तिगत रूपमा।
1: झुटो नागरिकता सिफारिस गरेको आरोपमा मोरङका वडा अध्यक्ष पक्राउ। विपद व्यवस्थापनका लागि 1,68,000 स्वयंसेवक परिचालन। सरकारी आश्वासनपछि चिया उद्योग पुनः सञ्चालनमा।
9: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेर छ होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसलाई सिरियसली लाग्नु भएको छ।
1: भेनेजुएलामा लगातार गएको भूकम्पका कारण 164 जनाको मृत्यु। फिफा विश्वकपमा आज राति समूह ईको दुईवटै खेल हुँदै।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: निकै तामझाम सहित नेपाललाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरेको करिब एक दशक बितिसकेको छ। घोषणा गरे पनि शौचालयविहीन बस्तीहरू अझै धेरै छन्। देशलाई खुल्ला दिशामुक्त घोषणा गर्नु, सरसफाई र धारो नपुगेको क्षेत्रलाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गर्नु नेपालको विसंगत विकास प्रवृत्तिको एउटा उदाहरण हो। अब यस्ता विकासी विसंगति र शासकहरूको गैर जिम्मेवारपूर्ण प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
11: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदानमा जोडिँदा परिणाम घोषणा हुन सकेको छैन। निर्वाचनमा अधिकांश मतगणना दिउँसो 1 बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको राष्ट्रपा निर्वाचन आयोगले जनाएको छ। प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए। सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको हो। समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो। विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। साथै उत्तर पुस्तिका परीक्षाङ्क र डेटा इन्ट्रीको थप अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो। कक्षा 12 को नतिजा र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निशुल्क रिटोटलिङ, उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। विद्यार्थीहरूले नतिजा विवाद अंकको मात्र नभई हजारौं विद्यार्थीहरूको भविष्यसँग जोड़िएको विषय भएको बताएका छन्। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले भने पनि कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यले CIN भन्नुभयो,
8: उहाँहरूको जस्तो अब के भनेका छन् भने जस्तो कुनै विद्यार्थीको कुन विषयमा केमा के भयो भन्ने कुरो समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु पर्यो व्यक्तिगत रूपमा। जिटेमा नतिजामा खुट्टा विषय नगर्ने रिजुटलको प्रावधान छ। उत्तर पुस्तिका देखाउने पुनः परीक्षण गर्ने प्रावधान पनि छ बोर्डसँग। एउटा अर्को कसैको रिजल्टहरू स्थगित भएको छ, नतिजा नमिल्दो आएको छ, कसैको चाहिँ सिमा नम्बरहरू बिग्रेको कारणले, रेजिस्ट्रेसन नम्बर पनि बिग्रेको कारणले, रिटर्फ बिग्रेको कारणले त्यस्तो भएको छ भने मिलेर मिल्दाखेरि उतै नै समाधान भइहाल्छ। समग्रता भन्दा नि मेरो कुनै विद्यालयको भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थीको भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचेर।
11: किर्तिपुर स्थित राधा स्वामी सस्तन होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। सरकारले 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न दबाव दिएको आरोप लगाउँदै पीड़ितहरूले स्थायी समाधान लगत संकलन तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। सीआईएनसँग कुरा गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी दलमर्दन कामी भन्नुहुन्छ,
12: 50 वर्षदेखि बस्दै आएको घर 24 घण्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्रमा होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन। अब चाहिँ हामीलाई चाहिँ अन्त लान खोजिरहेको छ, यसको हामी घोर भत्काने गर्छौँ। भू स्वामित्व सहितको हामी होल्डिङ सेन्टर छोड्दैनौँ।
11: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले देशभर विपद स्वयंसेवक परिचालन गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्कीले स्वयंसेवकले विपदको सूचना संकलन र प्रतिकारी योजनामा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिनुभयो। बाढ़ी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तराईका विभिन्न क्षेत्रमा तथा स्थायी विपद प्रतिकार्यवेश स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
13: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन, स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ। उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ, उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ। त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
11: झापा र इलामका बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले चिया निर्यातसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेपछि बन्दका कार्यक्रम स्थगित गर्दै उद्योग खोल्ने निर्णय गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध भएपछि उद्योगहरू बन्द गरिएका थिए। संघले किसान मजदूर र चिया व्यवसायीको हितलाई ध्यानमा राख्दै सरकारको पहललाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सीआईएनसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो।
9: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ, होइन, हामीले केही चिजहरू राखेका छौँ। उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
14: यसमा केही बुदाहरूमा सहमति भएको छ?
9: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ, होइन। हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ। हजुर,
11: झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका 5 का वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झुटो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिश गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कार्यवाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ। जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिकामा 38,795 र सूर्य विनायक नगरपालिकामा 9,378 कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू फैलिएको पुष्टि भएका फर्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरेको कार्यालयले जनाएको छ। यसँगै पछिल्लो 2 महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। भेनेजुएलामा लगातार आइएको 2 शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। भत्किएका भवनहरूमा फँसेका मानिसहरूको खोजी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको क्रम 7.2 र 7.5 म्याग्निच्युडका गएका थिए। दुवै कम्पन करिब 1 मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएलामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र रूपमा रहेको जानकारी दिएको छ। अब खेल खबर फिफा विश्वकप फुटबलमा आज राति पौने दुई बजे समूह ई को दुईवटा खेल हुँदैछ। अमेरिकामा हुने खेलमा कुरासाओ र आइकोरी कोस्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। चार पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान पौने पाँच बजे समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्।
1: सन्तोषी रावल पछिल्लो समय फैलिएको बर्ड फ्लूको संक्रमणले उपभोक्ता त्रसित
15: पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बडा बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
1: मासु र अण्डाबाट बर्ड फ्लू नसर्ने विज्ञसँगको कुराकानी सँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
17: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉक फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय धेरै जिल्लाहरूमा बर्ड फ्लूको संक्रमण फैलिएको छ। यस्तो बेलामा मासु अण्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ। साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नु भएको छ।
15: पर्दैन, किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसैले नै खाँदैन। काँचो मासु खानु नै भएन, काँचो मासु खायो भने बर्ड फ्लू मात्रै होइन अरू विभिन्न रोगहरू लाग्छन्। ब्याक्टेरिया भाइरस फङ्गल रोगहरू लाग्छन्, मान्छेलाई अपच हुन्छ, फुड पोइजनिङ हुन्छ। तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बडा बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा।
19: तर सर्छ भन्छ नि त।
15: हो, सर्छ, कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ। काँचो जुन चाहिँ जसले काटकुट गर्छ, बर्ड फ्लू लागेकै कुखुराहरू काटकुट गर्ने, सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा हुँदा हुँदा हुँदा उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ।
19: विक भन्नाले?
15: विक भने कमजोर, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ। जसरी हामीलाई रुगाखोकी लाग्छ नि, धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो। तर प्रायः चाहिँ पंक्षीबाट पंक्षी मात्रै सर्छ प्रायः चाहिँ। तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभन गाईमा सरेकोमा पनि उदाहरणहरू छ प्रशस्त। तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको गाईहरूमा सरेको चाहिँ उदाहरण छैन। तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो,
19: क्षमता
15: चाहिँ छ त्यो हो। तर कस्तो अवस्थामा चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नै जरुरी छ। किन मार्नु परेको त सर्दैन, सर्दैन भने त किन मार्नु पर्यो त? थपकन पकाउने खाँदा भइहाल्दो रहेछ, यत्रो किन नाटक गर्नु पर्यो भन्ने जस्तो पनि लाग्छ मान्छेहरूलाई होइन। तर किन मार्नु परेको भनेपछि त बर्ड फ्लूको भाइरस जुन अहिले चलखेल गरिरहेछ र मान्छेको फ्लूको भाइरस मान्छे नै लाग्छ नि फ्लू लाग्छ रोगाखोकी लाग्छ उसको भाइरस कन्टामिनेटेड देखिए संक्रमण देखियो भने पुष्टि भयो भन्ने बित्तिकै त्यो फार्ममा दसौँ हजार कुखुरा छ भने पनि अरू स्वस्थ देखिन्छन् भने पनि हामी सबैलाई मारिहाल्छौँ

0: त्रिवेणीकललाई सरेको छ हामीलाई थाहा हुँदैन. प्रत्येक दस बाह्रवटा पंक्षी टेस्ट गर्दै हिँड्दै गर्नु भने अझै रोगहरू सर्न सक्छ भाइरसले चलखेल गरेर चाहिँ तेस्रो भाइरस मजाले सिटी लगाएर खाने भयो राम्ररी पकाउने भन्छ कम्तीमा 72 डिग्री सेल्सियसमा पाक्यो भने भइहाल्यो भाइरस मरिहाल्छ.
1: भित्र त्यो रात रातो मासु देखिनु भयो
0: 72 डिग्री सेल्सियसमा पाक्नु पर्यो त्यति हो
1: कति मिनट भन्ने हुन्छ.
0: अर्को कस्तो छ बर्ड फ्लूको भाइरसले धेरै तातो सहन गर्न सक्दैन कि बाहिर आएपछि बाहिर वातावरणमा आइसकेपछि धेरै तातो भने सहन गर्न सक्दैन भनेपछि तपाईँले जब तेल तताउनुहुन्छ तेल त धेरै नै तातो भइहाल्छ राम्ररी उल्टाइ पल्टाइ गएर कम्ती 15-20 मिनट तपाईँले पकाउनु भयो भने त्यो भाइरस त्यहाँ बच्ने चान्स चाहिँ एकदमै न्यून हुन्छ. त्यो भएर डराउनु पर्दैन.
2: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट.
3: भक्तपुरकी कुखुरा व्यवसायी सन्त माया तामाङले बर्ड फ्लू रोग फैलिराख्दा फर्मभित्र रहेका कुखुराहरूलाई कसरी बचाउने भनेर प्रश्न गर्नुभएको छ. उहाँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल.
4: बाहिरी मान्छेको प्रवेशहरू हुन नदिने बाहिरी मान्छे मात्रै भनिन मैले जंगली चराहरूको जुन चाहिँ कहिलेकाहीँ कागहरू आउने कहिलेकाहीँ अरू चराहरू आउने अब आउने नदिन त सक्नुहुन्न आउने बित्तिकै तत्कालै त्यसलाई भगाइहाल्ने व्यवस्थापन गर्नु पर्छ किनभने थोरै पनि संक्रमित सुली भयो भने त्यसले ठूलो संख्यामा कुखुरालाई क्षतिग्रस्त हुन सक्छ. अर्को बाहिरबाट ल्याउने सामग्रीहरू चाहिँ वास्तवमा गाडीमा सर दिँदाखेरि चाहिँ एकदम धोएर धोई पखाली अथवा गाडीलाई राम्रोसँग निसङ्क्रमण गरेर मात्रै कुरो छिर्नु पर्यो. भर्सक बाहिरका कुनै पनि सवारी साधन आफ्नो फार्ममा छिर्ने त्यो कुरो गर्नु भएन मेरै फार्ममा भनेर चाहिँ हल्टेका गरेर कोही पनि नजानु होला जानु जाने कुरा पनि भएन भन्ने कुराहरू हो. र चाहिँ फार्मभित्र चाहिँ विशेष गरी चाहिँ समय समयमा औषधिहरू छर्किने कामहरू गर्नु पर्यो.
5: नमस्कार म यता हरियरपुर गढी गाउँपालिका सिन्धुली जिल्लाबाट बोलेको. हाम्रो यो बिजुली चाहिँ जब हाम्रो यो आकाश गर्जिन थालेपछि तपाईँको जुनै पनि बेलामा हामीले राम्रोसँग बत्ती बाल्न पाएको छैन खास कुरो के हो हामीले पनि बुझ्न सकेको छैन. अब त्यो उतै कुनै सामानहरू बिग्रेको छ कि अब के भएको छ यदि यो कुरो चाहिँ जान्न पाए हामी चाहिँ आभारी.
3: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ सिन्धुली विद्युत प्राधिकरणका सहायक इन्जिनियर लाल बहादुर मुक्तान.
6: लाइन चाहिँ धेरै टाढो जङ्गली एरिया हो होइन अनि हाम्रो चाहिँ धेरै टाढो थियो कि लाइन चाहिँ त्यो झन्डै 200-250 किलोमिटर टाढो लाइन छ. हाम्रो कम्प्युटर सर्भिसबाट चाहिँ सप्लाई छ त्यो एरियामा अनि त्यो लाइनहरू चाहिँ बिग्रिरहेको छ क्या. अहिले बर्खामा चाहिँ कहिले बाँस ढल्ने कहिले रुख ढल्ने कहिले पहिलो जाने अस्ति चाहिँ 5-6 पोलै ढल्यो अस्ति रुख ढलेर त्यो भएर अहिले चाहिँ त्यो बनिसकेका छ.
3: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ. हामी सरकारवाला निकायबाट जवाफ लिनेछौं.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. जनतालाई बाँडेको आशा अनुसार काम गर्दाखेरि पूरा हुन्छ कि हुँदैन भन्नेमा सांसदहरू चिन्तित.
7: के भन्छ पुराना केसहरू उब्जिरहेछन्
8: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला.
7: मैले गल्ती गरेँ मैले तपाईँ हातकडी लगाएर म जेलमा आउनु पर्यो.
2: गल्ती गरेको भए हातगडी लगाउन पनि तयार. संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
9: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद.
8: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लिङ्ग प्रकाश चन्द. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मान्छे.
11: नमस्कार धन्यवाद.
8: कस्तो लागिरहेछ तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो. समानुपातिक सूचीमा दुईपटक पर्नुभयो तर तपाईँले अवसर पाउनु भएन होइन. झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ. खुसी त अवश्य पनि हुनुहुन्छ होला. त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछि?
11: सर्वप्रथम त म यो पहिला नेभी सङ्घ
7: तरुण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो।
8: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यहाँ?
7: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ, मेरो उमेर अनुसार ठिक हो।
8: ठिकै हो,
7: ठिकै हो।
8: त्योभन्दा अघि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
7: त्यस्तो हुटुटी थिएन।
8: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नु
7: भयो? चुनावमा गरेका बाचा बिर्सिनु त पुरै भएन। नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि कुरीति र कुसंस्कार हटाउनका लागि निरीक्षणबाट लागेको मान्छे हो।
8: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु भयो तपाईँले, जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको।
7: अब यो यस्तो छ कुरो के हो भने हामीले
8: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
7: यस्तो हो निज प्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला
8: गर्छौँ अवश्य पनि हुनुहुन्छ।
7: हाम्रो पहिलो एजेन्डा हो हिल्सा सिमीकोट मोटर बाटो, कवारी सरिसल्ला पुरेटो बाटो भन्ने, खचरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
8: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो,
7: अहिले त्यो
8: उठाउनु,
7: समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
8: हुम्लामा पुग्यो,
7: हुम्लामा हुम्ला सरुकामसम्म तपाईँको चाइनाको सीमामा हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ। तर त्यो बाटो स्तर उन्नति भएको छैन र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हाम्रा त्यो बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
8: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो,
7: अहिले त्यो उठाउनु, समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी

0: जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्यूट्रल पर्सन, खेलाड़ी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो दुईटा उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
1: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजी आन्दोलनका क्रममा 7% संरचना नष्ट भएता इम्बोस्ट नम्बर 13 सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ़न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब एक दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ट नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभाग निर्देशक मणिराम भूषाललाई इम्बोस्ट नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौं।
2: भदौ 24 को जुन जेजी आन्दोलन भयो नि त्यसमा यो इम्बोस्ट प्लेटको 100% संरचनाहरू ध्वस्त भयो लगभग, होइन? पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए, प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडिको त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो 2600 बजारमा लगभग जिरोमै पुगेको छ। ठेकेदारको टाइम चाहिँ मंसिरमा म्याथ सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याथ चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मेसिन बनाउने, अगाडि बिल्डिङ बनाउने, मेसिन बनाउने, यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याथप गरेका छौँ। म्याथप गरेको पनि 7 महिना भइसक्यो, होइन? अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
3: 25 लाखले टार्गेट गरेका छन्।
2: हाम्रो ठेक्का सम्झौतामै 25 लाखको भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पे अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो। बीचमा फेरि अदालतहरूबाट चाहिँ स्टेडहरू आएर चाहिँ अलिकति लम्बिएको थियो। जेएनजी आन्दोलन पछि चाहिँ काम अझ लम्बियो।
3: अब अहिलेसम्मको प्रगति चाहिँ के छ? शुरूबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट शुरू हुन्छ भन्ने उनीहरूले बताएका छन्, या प्रगति विवरण के छ?
2: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ, होइन? सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम देखिन्छ।
3: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो इम्बोर्ट हुन्छ कि नन इम्बोर्ट नै दिन्छ? अहिले
2: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौता अनुरूपै हुने भयो,
3: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नराएको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले?
2: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ, होइन? अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
3: तीन खाले नम्बर प्लेटहरू छ नि, जुन पुरानो अनि प्रादेशिक अनि त्यसपछि यो
2: इम्बोसको चाहिँ यसो सुरु गरेको, अब सुरु गरेर बीचमा यो भएर चाहिँ उहाँलाई म्याथ गरेर छ, उहाँले 3 वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने हामी तपाईँलाई छलफल गरेर देखिदिनुहुन्छ।
1: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा लगातारका दुई शक्तिशाली भूकम्पमा परि कम्तीमा 164 जना मारिएका र झण्डै 1000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। बुधबारको दोस्रो भूकम्प उक्त दक्षिण अमेरिकी मुलुकले एक शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
4: भेनेजुएलामा संकटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरूद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झण्डै 50 लाख जनसंख्या रहेको राजधानी कराकसमा स्थानीय समय अनुसार साँझको 6:04 जाँदा दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निच्युड मापन गरिएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 भन्दा बढ़ी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू

0: प्रभावित भएको बताए। 1000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बोगोटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ्न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार, इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिएको बताएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
3: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टपाउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारिबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी, विभिन्न प्राविधिक साथीको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई त्यति मात्र होइन, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज, रेडियो स्काई गुल्मी, रेडियो हापुरे दाङ, अनि सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्जबाट पनि यति बेला हामीलाई कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइटको आज हामी बिहिबारी बसाईमा छौं। विगतका दिनहरूमा बिहिबारी बसाईमा हामी तपाईँसँग अभिनय गर्थ्यौं, नाटक गर्थ्यौं भनौँ न, दोहोरो नाटक गर्थ्यौं भने अबको बसाईमा, अबको भनौँ न पालोमा हामीले तपाईँसँग अभिनय गर्दैनौं। किनभने अभिनय गर्ने साथीहरू प्राय साथीहरूले चाहिँ अभिनय गर्ने नआउने, त्यसपछि फोनै नगर्ने, फोन नआइकन त कार्यक्रम त मजा आउँदैन नि त होइन। त्यो कारणले गर्दाखेरि आजदेखि हामी तपाईँका प्रतिभाहरू सुन्नेछौ है, तपाईँका प्रतिभाहरू सुन्नेछौ। तपाईँले प्रतिभा सुनाउनको लागि जुनसुकै प्रतिभा पनि सुनाउन पाउनुभयो अब तपाईँले कार्यक्रममा, तपाईँलाई सहज भयो होइन, जुनसुकै प्रतिभा सुनाउन र गुड नाइटका शब्दहरू राख्नका लागि आउन सक्नुहुन्छ। जसका लागि फोन डायल गर्नुहोला 98-60-60-39-40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ तपाईँले, र 98-60-60-39-40 फोन डायल गर्दै गर्नुहोला। हामीलाई प्राविधिक संयोजनको रूपमा सामुदायिक रेडियो स्काईबाट सुषमा मल्ल, सामुदायिक रेडियो हापुरेबाट रीता बुडामगर, सामुदायिक रेडियो धनकुटाबाट सञ्जिता लिम्बुले साथ दिनुभएको छ, रेडियो जलजलाबाट म वीरेन्द्र गिरी तपाईँको साथमा छु। र अब म तपाईँको लागि एउटा गीत राख्न चाहन्छु होइन, गीत जब रात पर्छ तिम्रो याद आउँछ, यस्तै यस्तै गीत छ होइन। उक्त गीत पछि तपाईँको माझमा हामी आउनेछौ। जब रात पर्छ उनको याद आउँछ, यो गीत तपाईँको लागि राख्दैछौ भन्दै थिए, गीत मैले खोजिराखेको छु। ल उसो भए यो गीत तिम्रो यादमा कल्पी कल्पी भन्ने गीत हामी बजाउँछौ। तिम्रो यादमा कल्पी कल्पी गीत आइसकेको छ, यो गीत पछि तपाईँको माझमा हामी फेरि आउनेछौ। त्यसपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तिम्रो यादमा कल्पी कल्पी खोइ त गीतै गीतै भेटिएन कि क्या हो, ल भेटियो ल, तिम्रो यादमा कल्पी कल्पी भन्ने गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत गर्छौ कार्यक्रम गुड नाइटमा छौ। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईसँग रहँदै गर्दाखेरि हामी तपाई सँगसँगै कार्यक्रम गुड नाइटमा छौ र गुड नाइटमा रहँदै गर्दाखेरि आज बिहिबारीय बसाईमा छौ र बिहिबारीय बसाईमा रहेर के गर्छौ कसो गर्छौ तपाईँहरूलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा तपाईसँग हामी कुराकानी गर्छौ, त्यसपछि तपाईँका जुनसुकै प्रतिभाहरू पनि तपाईँले आजको कार्यक्रममा सुनाउन पाउनुहुन्छ, जसका लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 9868309940 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। यो कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु, पटापट फोन डायल गर्नुहोला। तपाईँको लागि नम्बर खुला गरेका छौ, फोन डायल गर्नुहोला। यति बेला पहिलो साथी कहाँदेखि कुनै साथीको आगमन भएको छ, पहिलो साथी हुनुहुन्छ। अब प्रतिभा जुनसुकै प्रतिभा पनि सुनाउन पाइन्छ र गुड नाइटको शब्दहरू पनि बोल्न पाइन्छ है। यति बेला साथी नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो कहाँबाट? नगरपालिका छ बाट, नाम के भन्नुभयो? मन्जिता। तपाईँको आवाज नि एकदमै कस्तो कस्तो आइरहेछ, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बन्नुहुन्छ। लिबाङमै हुनुहुन्छ। तपाईँको नाम के भन्नुभयो?
1: नन्दिता।
0: ल नन्दिताजी के छ हालखबर, कोट गाउँ तिराको के छ, तपाईँको लिबाङ तिराको के छ भन्नुहोस् त। हजुर, कोसँग बोल्नुहुन्छ हौ? हामीसँग बोल्दै हुनुहुन्छ भने नितान्त हामीसँग ध्यान दिनुहोस् कि, अरूहरूसँग नबोल्नुहोस्, पछि बोले पनि हुन्छ है।
1: हुन्छ, आमाले यहाँ रेडियो बजाइराख्नु भएको छ, अलि आवाज ठुलो छ त्यही भएर अलि इन्जेक्ट हुनुहुन्छ।
0: ल ठिक छ, अनि नन्दिताले के गर्नुहुन्छ लिबाङमा?
1: खास त्यस्तो केही गर्दिन, बच्चाहरूलाई हेर्नु भन्नुपर्छ स्कुल।
0: ए, स्कुलले बच्चाहरूलाई हेर्नुहुन्छ होइन? घर आउने जाने जानुहुन्छ, घर आउने जाने गर्नुहुन्छ कि नै?
1: हजुर सर,
0: घर आउने जाने गर्नुहुन्छ कि नै भने? ए, अलिकति लामो बिदा भयो भने चाहिँ हुन्छ होइन? ठिक छ, आज के सुनाउनुहुन्छ हामीलाई? हुन्छ, तपाईँलाई के आउँछ होइन? यो कल हामी लिन सक्दैनौँ, माफ गर्नुहोला। कमसेकम फोन गरिसकेपछि त नितान्त हामीसँग बोलिदिनुपर्छ नि होइन? घरि उता बोल्या छ, घरि उता बोलेदेखि भएन साथीहरू होइन? कि त हामीसँग बोल्नु पर्यो कि त उतै बोल्नु पर्यो है। यो दुईतर्फी बोलेर दुईवटा ढुङ्गामा यदि पाइला राखेर यात्रा गरियो भने त्यो पाइला कहाँ गएर त्यो मान्छे कहाँ गएर डुबेर सरखाप हुने हो कि के हुने हो केही पनि थाहा हुन्न। त्यो कारणले गर्दाखेरि एकतर्फी एकतिर मात्रै बोल्नुपर्छ है। पहिलो कुरै फोन गर्नुभन्दा पहिलो कुरै मलाई म रेडियोमा फोन गर्न लान्छु है भनेर सबै कुराहरू मिलाएर बल्ल फोन गर्नुपर्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज सानो आयो, लाउडस्पिकर गर्नुभएको छ भने बन्द गर्नु है। सुनिल स्मृति गाउँपालिका पाँचबाट, नाम के भन्नुभयो? तपाईँको आवाज आएन हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको आवाज सुन्निएन, हामीले सुन्न सकेनौ। फोन गरिसकेपछि आवाज प्रष्ट सुन्ने नै हुनुपर्छ अनि बल्ल हामी तपाईँसँग कुराकानी गर्न सक्छौ। मिसकल नगर्नुहोस् भनेर राखेको छु। अब मिसकल गर्ने साथीहरूको नम्बर वाचन भयो भने चाहिँ यसलाई अन्यथा नलिनु होला। यदि अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: राजा नमस्कार।
0: नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? घुमसरा जिल्ले लाउड स्पिकर गर्नु भएको छ हो?
2: हजुर सुनिराखु दादा।
0: लाउड स्पिकर गर्नु भएको छ हो?
2: नाइ गराइन।
0: गर्नु भएको छैन?
2: हजुर।
0: ल ठिक छ। अनि घुमसराले सल्यानमा के गर्नुहुन्छ? बसाबस मात्रै हो?
2: हजुर।
0: बसाबस मात्रै त होइन होला,
2: बसाबस भन्नुपर्छ।
0: ल ठिक छ। कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो?
2: मैले त खाइसकेँ हजुर। खानुभयो?
0: हामीले पनि खाइसक्यौँ क्या। अरे अनि दिनहरू कसरी बिताउनुहुन्छ तपाईँले?
2: घर चाहिँ काम गर्न बितिन्छ।
0: ला आज के सुनाउनुहुन्छ त हामीलाई?
2: म एउटा गीत सुनाउँछु।
0: ओके लगाउनुहोस्।
2: सहर बसी उनकै घर बसेको बस्दा बसै मायामा फसेको चलुको सहरमा मेरो ठुलो पनि भन्दिन ठुलो पनि भन्दिन गाली र ओराली यति नै भन्नुपर्छ है दाजु।
0: हिलो पनि भन्दिन धुलो पनि भन्दिन उकाली ओरारी गरिराख्ने मन छ होइन? तपाईँको सहरमा घर छ र? सहरमा घर नभए पनि गीत त गाउन आउँदो रहेछ होइन? के छ पछि सहरमा बसाइ सर्ने विचार गर्नु भएको छ कि? के बसाइ सरिसक्नु भएको हो? त्यस्तो भएको छैन तपाईँको बिहा भएको छैन? टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी। यसरी फोन काट्न त पाइन्न है, कुराकानी गर्दै गर्दाखेरि फोन काट्न त पाइन्न है। फोन नकाटिदिनु होला म तपाईँलाई आग्रह गर्छु। अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? कुराकानी गर्दै गर्दै रमाइलो प्रसङ्ग पनि आउँछ, त्यो प्रसङ्गमा रमाइलो कुराकानी गर्न सक्नुपर्छ। यति बेला साथी नमस्कार हजुर। तपाईँको आवाज सानो आइराखेको छ, यसो गर्नु न तपाईँले अर्को मोबाइलमा अर्को मोबाइलदेखि फोन ट्राई गर्नुहोस् है। तपाईँको मोबाइलमा समस्या छ है? तपाईँको मोबाइलमा समस्या छ, तपाईँको आवाज सानो आयो होइन? अघि नै पनि सानो आएको थियो, अहिले पनि सानो आयो, त्यसैले अब अर्को मोबाइलबाट फोन गर्नुहोस् ल। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, फोन त एकदमै दुःख गरी गरी लगाउनु भयो, तर के गर्ने आवाज सानो आउँछ होइन? सानो आइसकेपछि के गर्ने, हामीले पनि त सुन्नु पर्यो, तपाईँहरूलाई पनि सुनाउनु पर्यो होइन? त्यो कारणले गर्दाखेरि अर्को मोबाइलबाट फोन गर्नको लागि हामीले उहाँलाई भन्यौँ। अब उहाँले अर्को मोबाइलबाट फोन गर्नुभयो र आवाज राम्रो भयो भने हामी तपाईँसँग कुराकानी गराउँछौँ उहाँको। आज तपाईँले जुनसुकै प्रतिभा पनि सुनाउन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। पट्टाफट फोन डायल गर्नुभयो भने जुनसुकै प्रतिभा पनि सुनाउन पाउनुहुन्छ आजको बसाइमा, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँ फटाफट फोन डायल गर्नुहोला 9868309040 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? यदि साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, तपाईँको आवाज पनि सानो आयो। कहाँदेखि को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो? अलि आवाज सानो आयो त, तपाईँको आवाज सानो आयो। कहाँदेखि को बोल्नुभयो? टेलिफोन सम्पर्कमा आउनु भएको थियो। साथीहरूको आवाज आज किन सानो आइरहेछ? रेडियोमा पनि सानो गइरहेछ, यहाँ पनि सानो आइरहेछ। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट?
3: बनकुटाबाट।
0: नाम के होला?
3: कमला थापा।
0: कमला थापा,
3: कुमाला थापा।
0: कुमाला थापा
3: हजुर,
0: के छ कुमालाजीको हाल खबर? खाना खाएर बसिरहनु। के के खाना खानुभयो
3: हजुर?
0: के के खाना खानुभयो?
3: दाल भात तरकारी
0: अनि खै त मलाई
3: तपाईँ रोजामा हुनुहुन्छ यहाँ भन्छु तपाईँलाई कसरी त
0: मायाले पठाएपछि त आउँछ त होइन
3: हजुर
0: मायाले पठाउनु पर्छ आउँछ त हो नि तपाईँले हामीलाई तपाईँले हामीलाई माया नै मान्नु हुने रहेन छ होइन हो कि होइन भन्नुहोस् त होइन खै मलाई त हो जस्तो लाग्छ हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनु हुन्छ हामीलाई जे पनि सुनाउन मिल्छ गीत गजल मुक्तक भावना चुटकिला के आउँछ तपाईँलाई भन्नुहोस् त सुनाउने भन्दाखेरि साथीहरूले फोनै काटिदिनुहुन्छ यस्तो त नगरौँ भयो होइन यसो त गर्नु हुँदैन क्या पाप लाग्छ भनौँ भने अब के भन्ने साथीहरूले फोन चाहिँ नकाटिदिनु होला है फोन गरिसकेपछि फोन चाहिँ नकाटिदिनु होला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते
0: को बोल्नुभयो कहाँबाट रेनिसा राई धनकोटाबाट
4: हजुर
0: के छ रेनिसा खबर हाम्रो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि
4: अहिले त म खाना खाएर अनि बसिरहेको छु अनि लाइभबाट तपाईँलाई पनि सुन्दैछु भन्नु
0: न धनकुटामा लाइभबाटै सुन्नु पर्दैन नि रेडियो धनकुटाबाट पनि सुन्न पाइन्छ क्या
4: हजुर रेडियो धनकुटा चाहिँ म बस्नुको ठाउँबाट सिकन्सीबाट बस्दैन त्यही भएर हो
0: ए रेडियो धनकुटा चाहिँ तपाईँ धनकुटाको कुन ठाउँमा हुनुहुन्छ
4: म यता धनकुटा छिङताङबाट हो
0: ए त्यहाँ चाहिँ रेडियो धनकुटा बस्दैन
4: हजुर
0: धनकुटाको कुन
4: मतलब भोजपुर एफएमबाट निलालिज एफएमबाट पनि बस्थ्यो आज चाहिँ छैन रहेछ
0: होइन भोजपुर एफएमबाट पनि बस्थ्यो भोजपुर एफएम बन्द भयो लालीगुराँस एफएमबाट कार्यक्रम लोकसारथी मात्रै बस्छ कि यो कार्यक्रम चाहिँ रेडियो धनकुटाबाट मात्रै बस्छ लालीगुराँसलाई भनेको लालीगुराँसले त्यति बेला हाम्रो कार्यक्रम छ भन्नुभयो
4: हजुर
0: त्यति बेला लालीगुराँसले त्यति बेला हाम्रो कार्यक्रम छ सर भन्नुभयो
4: लालीगुराँस एफएमबाट चाहिँ मैले दिउँसो होला सायद 4 बजेको प्रोग्राम चाहिँ सुनिराखेको छु कि अनि त्यही भएर त्यहाँबाट
0: ए ठिक छ अनि के छ खाना खानुभयो होला क्या अरे होइन
4: हजुर खाना खाएरै हो तपाईँ सुन्दैछु
0: मलाई सुन्दै हुनुहुन्छ खाना खाएर होइन
4: हजुर
0: खाना खाएर सुन्नु मजा आउँछ कि खाना नखाएर सुन्नु चाहिँ मजा आउँछ दुइटै ठिकै हुन्छ होइन लाज के सुनाउनुहुन्छ हामीलाई ओके ल थोरै भयो नि धेरै भयो नि गीत गाउनुहोस् ल
4: झुकेरी नाचे जस्तै

0: Ya te llegué, ya te llegué, ya te llegué. ¿Qué me
1: त्यही मिठा बात गरौँ बात त्यस्तै छिप्पिँदैछ होइन न ढाटिकन भन्नु त कोसँग बात गर्न थाल्नु भएको तपाईँले
0: त्यस्तो त होइन गीत चाहिँ मनपर्छ त्यही हो अब ठोकी दिमाग त्यही गीत आइदियो
1: त्यही भएर त्यस्तो त होइन होला
0: होइन त्यस्तो होइन मतलब गीत मनपर्छ त्यही हो याद आयो मतलब गीत ठ्याक्कै त्यही आइदियो त्यही हो
1: ठ्याक्कै गीत त्यही आइदियो त्यसैले गाउनु भएको होइन ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
0: हुन्छ ल तपाईँ अनि दार्जिलिङको लागि एकदम धेरै मिठो सम्झना अनि शुभरात्रि अनि तारानतिर हुनुहुन्छ मेरो मम्मीलाई एकदम धेरै मिठो सम्झना अनि शुभरात्रि भन्छु अनि हुनुहुन्छ पोर्टीतिर दिन जानुहुन्छ एकदम धेरै सम्झना अनि शुभरात्रि पनि अहिले खिचिरहनु हुनुहुन्छ सन्तोष मिल्यो अनि बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्नुहुन्छ सबै साथीहरूलाई एकदम धेरै सम्झना अनि शुभरात्रि भन्ने विचार
1: नमस्ते टेलिफोन सम्पर्कमा धनकोटाबाट आउनु भएको थियो साथी यस्तो राम्रो गीत गाइदिनु उहाँको गीतले यो मन छोयो अब ओरिजिनल गीत सुनौ न त कस्तो रहेछ होइन ओरिजिनल गीत तपाईँको लागि राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: केही मिठा बात गरौं रात त्यसै छिप्पिन लाग्यो। यो गीत प्रस्तुत तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। रातिको समय छ, रातिको समयमा तपाईँसँग बोल्नका लागि, बोलाउनका लागि र तपाईँका प्रतिभाहरू सुन्नका लागि तपाईँको संसारमा म आएको छु, वीरेन्द्र गिरी छु र मलाई रेडियो जलजलाबाट म आफै छु होइन, रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो धनकुटाबाट सञ्चिता लिम्बू र रेडियो हापुरेबाट यति बेला साथ दिइरहनु भएको छ प्राविधिक साथी रिता बुढा मगर। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नु भयो कहाँबाट? अलि टाठो आवाजमा बोल्न मिल्दैन? लाउड स्पिकर बन्द गर्नु न है।
1: खै त्यो मेरो मोबाइल त्यो बन्द गरेको छ,
0: त्यस्तै सुनिन्छ होइन। अनि यति बेला के गर्दै हुनुहुन्छ तपाईँले भन्नुहोस् त? कार्यक्रम सुनेर बसिरहनु भएको? दैलेखबाट होइन तपाईँ?
1: हजुर।
0: अनि दैलेखबाट रेडियोबाटै सुन्दै हुनुहुन्छ कि अरू कुनै माध्यमबाट? ए, हाम्रो पात्रोबाट सुन्नुपर्छ, रेडियो पनि हल्का हल्का टिप्छ होइन। अनि तपाईँलाई अहिले रेडियोबाट सुन्नु भएको छ कि हाम्रो पात्रोबाट? हाम्रो पात्रोबाट सुन्नुभयो होइन। अनि कहिले कहिलेदेखि सुन्न थाल्नुभयो? कस्तो कस्तो लाग्छ कार्यक्रम, राम्रो लाग्छ कि कस्तो लाग्छ भन्नु त?
1: राम्रो लाग्छ कार्यक्रम, भर्खर भर्खरदेखि सुन्यो।
0: भर्खर भर्खरदेखि सुन्नु भएको, राम्रो लाग्छ कार्यक्रम है। लाजा के सुनाउनुहुन्छ हामीलाई? ल सुनाउनुहोस्।
1: आकाशमा उठ्ने करीलाई के थाहा, आकाशमा उठ्ने करीलाई के थाहा, समुद्रको लम्बाई कति छ भनेर धोका दिने मिस्त्रीलाई के थाहा, आकाशमा उठ्ने करीलाई के थाहा, समुद्रको लम्बाई कति छ भनेर धोका दिने मिस्त्रीलाई मायाको अर्थ के थाहा?
0: धोका दिने मिस्त्रीलाई मायाको अर्थ के थाहा होइन?
1: हजुर।
0: ल कसले त बाबा धोका दियो भन्नुहोस् त?
1: मान्छेले दियो एउटा मान्छेले।
0: ए, को मान्छेले हो? भन्नै नमिल्ने मान्छेले धोका दियो नि?
1: हजुर।
0: कसरी धोका दियो तपाईँलाई?
1: खै कसरी दियो थाहा भएन
0: होइन, मायामा पार्यो होइन?
1: हजुर हजुर।
0: फसलाङ फुसलुङ पार्यो, मन पराउँछु भन्यो होइन?
1: एकदम।
0: अनि धोका दियो होइन?
1: हजुर हजुर।
0: ल अब केही छैन, अर्को मान्छे पाइहाल्नुहुन्छ तपाईँले होइन। ल अहिलेको लागि अब गुड नाइटको शब्दहरू राख्नुहोस्। हुन्छ, विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा सबिना आउनु भएको थियो, कहाँबाट भन्दाखेरि दैलेखबाट होइन, दैलेखबाट फोन गर्नुभएको थियो, उहाँसँग कुराकानी गरिहाल्छौ। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ म स्वागत गरे। नमस्ते हजुर। नमस्ते हजुर। तपाईँको आवाज सानो आइरहेछ, मैले धेरैचोटि अघि नै पनि भनेको थिएँ अर्को मोबाइलबाट फोन गर्नुहोस् भनेर, तपाईँको आवाज यति सानो आइरहेछ। ल बल्ल अलि अहिले चाहिँ राम्रो आयो, अहिले के गराउनु भयो राम्रो आयो भन्नुहोस् त? होइन अहिले चाहिँ राम्रो आयो। ल आज के सुनाउनुहुन्छ तपाईँले?
2: मेरो नाम भन्नुपर्दा धनराज रेड्डी भन्नुपर्छ, म सुनिल स्मृति गाउँपालिका पाँच गोजीकोट काभ्रादेखि
0: के सुवेदी भन्नुभयो?
2: धनराज सुवेदी।
0: धनराज सुवेदी गजुल भएको छ होइन?
2: हजुर, गजुल
0: काभ्रा। अनि कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो?
2: हजुर, अनि खाना खाएर यसो बाहिरतिर हावा खाँदै बस्दै गइरहेको भन्नुपर्छ।
0: ल ठिक छ, अब कति कति बेला सुत्नुहुन्छ, कति बेला सुत्नुहुन्छ भन्नुहोस् त।
2: अनि जति बेला हजुरको कार्यक्रम सकिन्छ अनि त्यहाँ पछाडि अनि म पनि सुतिहाल्छु नि सर।
0: मेरो मात्रै कार्यक्रम हो र, मैले धेरैचोटि भनिसकेको छु, धेरै साथीहरूलाई भनिसकेको छु, कार्यक्रम कुनै एउटा व्यक्तिको हुँदैन, कार्यक्रम सबैको हुन्छ। हजुरको कार्यक्रम भन्ने यो बानी तपाईँहरूको हटाउनु पर्यो है।
2: हजुर एकदम, हजुरको कार्यक्रम सुन्दाखेरि एकदम रमाइलो लाग्छ।
0: मैले फेरि भने, हजुरको कार्यक्रम भन्ने बानी हटाउनुहोस् है। कार्यक्रम एकजनाको हुँदैन, तपाईँको पनि हो, सबैको कार्यक्रम हो, त्यसैले कार्यक्रम गुड नाइट भन्नुहोस् है।
2: हुन्छ सर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ, के सुनाउनुहुन्छ तपाईँले हामीलाई धन्दाजी? ओके, ला सुनाउनुहोस् ल।
2: फुल पनि आऊ तिमी बहार बनी दिन्छुमा, फुल पनि बहार बनी दिन्छुमा, माया हामी आऊ तिमी मधुर मुस्कान शान्ति दिन्छुमा।
0: वाउ, यति नै हो।
2: अनि केटीहरूका कपाल राणा किन हुन्छन्, केटीहरूका कपाल राणा किन हुन्छन्, केटा कसाउनेको जाल हुन्छन्, सुखी दिन्छन् मुटुको खुनभरि, त्यही पनिको होसला हुन्छन्।
0: गजब सुनाउनु भयो त, के हो, कसैले त्यस्तै गरे क्या तपाईँलाई?
2: होइन, अब त्यस्तै त्यस्तै भन्नुपर्छ, अब दिनभरि काम गरेर जानु सर, अनि त्यही भएर खाँदैछु, रमाइलो गर्दै बस्दै गरौँ भन्नुपर्छ।
0: ओके ला, हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: मलाई अनि मेरो गाउँको नाम मानु सुवेदी भन्छन् है, अनि गाउँमा जसले पनि मलाई मानु भनेर चिन्ने गर्नुहुन्छ उहाँ सबैजनाले नबुझ्नै भन्न चाहन्छु, यति मुक्त है।
0: हुन्छ, अहिलेको लागि विदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो धनराज सुवेदी, उहाँले गाउँमा नानु सुवेदी पनि भन्छन् क्या अरे भन्ने कुरा गर्नुभयो क्या अरे। फोन डायल गर्नुहोला तपाईँ पनि, यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर।
3: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज डिस्टर्ब आयो हजुर, हावा अलि शान्त ठाउँमा गएर बोलिदिनु न।
3: हजुर,
0: नाम के
3: भन्नु?
0: आकाश खड्का।
3: हजुर,
0: के छ आकाशजी खबर?
3: हजुर सबै ठिक छ नि, हजुरको सुनानु
0: ठिक छ। कहाँ हुनुहुन्छ, बाहिर हुनुहुन्छ कि भित्र?
3: हजुर म बाहिरै छु।
0: हो, त्यही भएर तपाईँको हावा लागिरहेको छ कि, अलि हावा नलाग्ने ठाउँमा गएर बोल्नु भयो भने असाध्यै राम्रो हुन्छ है आकाशजी।
3: हजुर,
0: अनि के छ, स्वर्गद्वारीमा चिसो हावा खान पाइन्छ?
3: हजुर, हावा लागेको छ, पानी पर्दैन।
0: हावा लाग्छ तर पानी पर्दैन होइन?
3: हजुर,
0: त्यस्तो त हुनु भएन क्या अरे, पानी पनि पर्नु पर्यो क्या अरे होइन?
3: हजुर।
0: आज के सुनाउनुहुन्छ, खाना खाना खाएर बाहिर बस्नु भएको कि नखाइकन खाना खाने तयारी?
3: खाना भएको छैन, अब एकछिन पछि हुन्छ।
0: अब एकछिन बसै हुन्छ होइन? आज के सुनाउनुहुन्छ हामीलाई?
3: यो
0: पहिला शान्त ठाउँमा जानु त, हावा नलाग्ने ठाउँमा जानु त, हावाले डिस्टर्ब गर्यो।
3: गीत सुरु गरौँ?
0: सुरु गर्नुहोस्, तर शान्त ठाउँमा गएर सुरु गर्नुहोस् न, सुरु गर्नुहोस्।
3: केति माया गरेकी छु कि उनकै नाउँमा चल्छ यो ढुकढुकी, कसलाई सोध्ने होला यो पापी संसारमा, कसलाई सोध्ने होला, ठान हेर्छु बोलाउँछु, जुन हेर्छु बोलाउँछु, मेरी उनी कहाँ छिन् कहाँ खोज्ने होला। हजुर कि नै,
0: मेरी उनी कहाँ छन् कहाँ खोज्ने होला होइन?
3: हजुर,
0: कहाँ छन् तपाईँको उनी भन्नुहोस् त?
3: है, कहाँ छन्?
0: थाहै छैन होइन?
3: हजुर,
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला, अहिलेको लागि विदा गर्छौँ, गुड नाइटका शब्दहरू राख्नुहोस्।
3: विशेष गरेर हजुरका लागि अनि जसले कार्यक्रम गुटलाई सुनेर बस्नु भएका छन् सम्पर्कका लागि, अनि मलाई जस आकाश खड्का भन्ने चिन्नुहुन्छ चिन्नुहुन्न, अनि मेरो भाइ किरण खड्का, अनि मेरो बहिनी
0: नमस्ते। टेलिफोन सम्पर्कमा आकाश खड्का हुनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। हेलो, तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। भन्दै गर्दा यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँ देखेको हुनुहुन्छ? नमस्ते हजुर।
4: नमस्कार हजुर।
0: को बोल्नुभयो, कहाँबाट?
4: म सल्यानदेखि मेघराज कुमार बोलेको सर।
0: मेघराज कुमार सल्यानबाट?
4: हजुर हजुर।
0: के छ हजुर सल्यानतिरको खबर?
4: सबै ठिकै छ दादा, पानी पर्दैन, खडेरी परेको छ।
0: पानी पर्नको लागि त तपाईँले भ्याएको त भ्याइ गरिदिनु भएको छैन, अनि कहाँबाट पानी पर्छ नि? होइन
4: हजुर हजुर,
0: भ्याएको तको बिहे गरिदिनु पर्यो नि
4: हो दादा।
0: अनि तपाईँले आफ्नो मात्रै बिहा गर्नुहुन्छ, भ्याएको तको बिहा गरिदिनुहुन्न?
4: के गरौँ त, अब आफूलाई त्यति थाहा थिएन, दाजुले भनेको भए गरिदिन्थे होला, अब गरिदिनु होला दाजु।
0: ला, भ्याएको तको बिहा नगरेसम्म तपाईँको ठाउँमा पानी पर्दैन अरे भन्ने कुरा भ्याएको तले भनिरहनु भएको होला, तपाईँलाई नसुन्नु भएको होला होइन? अनि के छ, खाना खानुभयो?
4: खाना खाइयो दादा।
0: खाना खानुभयो होइन?
4: हजुर दादा।
0: ठिक छ, अनि आज दिनहरू कसरी बित्छन् तपाईँको?
4: मेरो दिनहरू यसै हो, दुखी जिन्दगी छ दादा, विधवा मान्छे हो म पनि।
0: ए, विधवा मान्छे?
4: हजुर।
0: लोग्ने मान्छे पनि विधवा मान्छे हुन्छन् त भने?
4: अब के गरौँ त, यस्तै भयो जिन्दगी, के गरौँ, 81 सालमा बितेको हो बुढीको बुझ्ने बेला त।
0: ए, विधवा भने लोग्ने मान्छे त विदुर भन्छन् क्या अरे, विदुर। आइमाई मान्छे भनौँ न, महिलाहरूलाई चाहिँ विधवा भन्छन् होइन?
4: हजुर हजुर दादा।
0: अनि लोग्ने मान्छेले चाहिँ विदुर भन्छन् कि?
4: हजुर विधवा।
0: विधवा होइन विदुर,
4: विदुर विदु
0: विदुर विदुर हो। अनि ठिक छ, अब के गर्ने त, अब भगवानको लीला अपरम्पार छ भन्छन् क्या अरे होइन? अब नचाहँदा नचाहँदा पनि कतिपय घटनाहरू घट्छ होइन, त्यो अलिकति सहनै पर्ने हुन्छ होइन?
4: हजुर दादा।
0: हुन्छ, तपाईँको छोराछोरी कतिजना छन्?
4: हजुर दादा।
0: छोराछोरी कतिजना छन्? छोराछोरी
4: छोराछोरी दुईटा छ, एउटा छोरा एउटा छोरी।
0: ए, कति कति वर्षका छन्?
4: 12 वर्षको छोरी, 9 वर्षको छोरा।
0: ए ल, ठिक छ, पढिरहेछन् नि नानी बाबुहरू त होइन?
4: पढिरहेको छ।
0: ल, आज के सुनाउनु छ हामीलाई तपाईँले?
4: म लोकगीत सुनाउँछु दादा।
0: ओके, लगाउनुहोस्।

दाड़ा रामाई छा आने रानी जाके मा ना कड़ा।

0: कडा रोप्याउने निर्माया आउने बाटैमा होइन हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, तर त्योभन्दा अगाडि गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: हजुर, मेरो चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि, हजुरको लागि विशेष भन्दै विदा
0: हुन्छ, विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा सल्यानबाट साथी आउनु भएको थियो। निकै दुःखद खबर कुरा सुनाउनु भयो, के गर्ने गाह्रो छ होइन। 9868309040 को नंबर में फोन डायल कर। आज जुनसुकी प्रतिभा पनि सुनाउन पाउनुहुन्छ। आज र शनिबार है यो बसाई चाहिँ दुईवटा राखेका छौँ हामीले, आजको बसाई र शनिबार यो बसाईमा। यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु। नमस्कार छु। नमस्कार, को बोल्नु भयो, कहाँबाट? ओहो, सरस्वती मगर माडी एकबाट। के छ? एकदम सन्चै छु। के छ तपाईँको खबर? सरस्वती मगर, के छ तपाईँको खबर? होइन, अनि एउटा कुरा थाहा पाउनु भएको छ कि नै? थाहा पाउनु भएको छैन? ओहो, किन थाहा नपाउनु भएको? तपाईँ त भाइरल हुनु भएको छ क्या?
2: ए, हो र?
0: हो नि। कहाँ, कसरी थाहा पाउनुभयो? ए, हेर्नु भएको छ कि नै? ए, किन तपाईँले फेसबुक चलाउनु न हो?
2: नै, मेरो
0: मोबाइल बिग्रियो नि, त्यो भएर हेर्नै पाउनु भएन होइन। कति धेरैजनाले हेर्नु भएको छ तपाईँ र तपाईँ बोलेको भिडियो त, तपाईँको चाहिँ 5000 समथिङ साथीहरूले हेर्नु भएको छ कि, त्यतिकाले हेर्नु भएको छ। हेर्नुहोस् त, धन्यवाद भन्नुपर्छ होइन। ठिक छ, अनि कार्यक्रममा आउनु भएको छ, अनि आज भोलि केमा व्यस्त हुनुहुन्छ, के गर्नुहुन्छ? अनि पानी परेको छ कि छैन? किन परेन? तपाईँले पनि भ्याएको त बिहा गराइदिनु भएन उसो होइन? भेटाउनु पर्यो नि, पोखरी छैन नि त नजिकमा?
2: नै, अहिले त पोखरी पनि छैन नजिकमा, अब खुला जान नि, खुला नि भेटिन्न होला सायद।
0: ओहो है, ल, अब कतै कतैबाट भ्याएको त खोजेर भए नि बिहा गराइदिनु पर्यो। गर्नुपर्छ नि, भ्यागुताको कुरा गरिहाले, तपाईँले अब भ्यागुताको बिहा गराइदिनु भयो नि, तपाईँको मजाले पानी पर्छ होइन।
2: तर हुन त आफ्नो त फेर्दैन, अर्काको
0: होइन, धेरैले भन्नुहुन्छ कि भ्यागुताको बिहा गराएपछि पानी आउँछ भनेर, होइन? खै अस्ति नै अर्जुन सापकोटाको श्रीमती दिपा सिन खडाले पनि भ्यागुताको बिहा गराइयो भनेर सामाजिक सञ्जालमा हाल्नु भएको थियो, अनि अरू अन्य अन्य धेरैले चाहिँ त्यो अब हुन्छ कि हुन्न त्यो त थाहा छैन होइन, तर एउटा संयोग के भ्यागुताको बिहा गराउनु र पानी पर्नु सँगसँगै कहिलेकाहीँ भइदिन्छ, त्यो कारणले गर्दाखेरि मान्छेमा विश्वास बढ्दै गयो कि होइन। तपाईँ खास के गर्नुहुन्छ? घरैसी काम मात्रै त होइन होला? तपाईँ खास के गर्नुहुन्छ भनेको कि तपाईँ खास के गर्नुहुन्छ भनेको त्यतिकै बस्ने मात्रै केटाटीलाई स्कुल नपुर्याउने ए पुर्याउनुहुन्छ होइन कतिजना छन् केटाटी ए दुईवटा छन् नि ल हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ मुक्तक सुरु गर्नुहोस्
2: बसिरहन त्यो दिनमा मेरो घर भएन बसिरहन त्यो दिनमा मेरो घर भएन तिमी मेरो म तिम्रो भन्ने घर भएन स्वास्थ्य यो दुनियाँमा कमी रहेन तिमी पनि बसिरहन तिमी मेरो दिनमा मेरो घर भएन तिमी मेरो म तिम्रो भन्ने घर भएन स्वास्थ्य यो दुनियाँमा कमी रहेन तिमी पनि एकैतिर हुँदाले जब तिमीलाई घर भएन बसिरहन दिनमा मेरो घर भएन तिमी मेरो म तिम्रो भन्ने घर भएन कसरी सुनाइ
0: म तिमी मेरो म तिम्रो भन्ने भर भएन होइन किन किन भर बनाउनु भएन तपाईँले वाचनमा मिस्टेक भए जस्तो लाग्यो कहिले काहीँ त त्यस्तो भइहाल्छ होइन ल त कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला माया नमार्नु होला होइन कन्टिन्यू मैले कहिले दिएन र कन्टिन्यू ओके ल हुन्छ अहिलेको लागि अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
2: सर्वप्रथम त मिठो ध्वनिको आवाज चाहिँ हजुरलाई अनि प्राविधिकमा राख्नु भएको भाइलाई अनि यतिखेर मलाई यतिखेर कार्यक्रम पनि बसिरहनु भएको छ मलाई सरस्वतीमा तर्फेर सबैजनालाई सुगर तपाईँ गुड नाइट सुन्दर दिदीको तपाईँको कामना गर्दैछु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा सरस्वती मगर मारीबाट फोन गर्नुभएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ 51 मिनट गइसकेका छ हेर्नुहोस् त जाँदा जाँदै बिदा माग्ने बेला पो भइसक्न लागेछ त अब अन्तिम एकजना साथी आउनुभयो भने यसो कुराकानी गर्छौँ कि भन्ने मलाई लागिरहेछ होइन आउनुभयो भने कुराकानी हुन्छ यदि आउँदै आउनु भएन भने त किनै भन्न सकिन्छ र तर आउनुभयो भने चाहिँ कुराकानी हुन्छ होइन फटाफट फोन डायल गर्नु होला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ मात्र तपाईँको लागि मात्रै खुला गरेछ है अरूको लागि त खुला गरेको छैन फेरि होइन तपाईँको लागि नितान्त तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुहोला र तपाईँ कार्यक्रम सुन्नुहुन्छ धेरैले फोन लगाउने कोसिस गर्नुहुन्छ फोन पनि लाग्दैन धेरैजना साथीहरूले फोन लागेन भनेर गुनासो गर्नुहुन्छ र मैले चलाउने कार्यक्रममा एउटा स्पेस के दिएको हुन्छ भने फोन नलाग्ने साथीहरूको लागि या तपाईँ कार्यक्रम सकिएपछि अथवा कार्यक्रम सकिनुभन्दा अगाडि तपाईँले म्यासेज गर्नुभयो भने म्यासेजबाट कुन कुन ठाउँबाट कार्यक्रम सुन्दैछु भन्ने कुरा जानकारी दिनुभयो भने मैले तपाईँको नाम र कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ त्यो पनि प्रत्येक कार्यक्रममा जानकारी गराउँछु यो कुरा म तपाईँलाई जानकारी गराउँछु त्यसैले कार्यक्रम सकिएपछि पनि तपाईँले फोन चाहिँ गर्न सक्नुहुन्छ मैले मिस कल नगर्नुहोस् भनिरहेको छु यहाँ साथीहरूले फोन लागेन भनेर गुनासो गर्नुहुन्छ साथीहरूले पनि मिस कल गरे गरी गर्नुहुन्छ होइन मिस कल गर्ने साथीको नम्बर हो भन्छु मैले लास्टमा 41 नम्बर भएको साथीले चाहिँ मिस कल गर्नुभएको छ ए लास्टमा 41 भने 81 नम्बर भएको साथीले यो नम्बरबाट धेरैचोटि मिस कल आइसकेको छ मैले धेरैचोटि भनिसकेको छु साथीहरूलाई होइन मिस कल नगर्नुहोस् भनेर तर पनि सुनेर पनि नसुने जस्तै गर्नुहुन्छ लास्टमा 84 नम्बर भएको साथीले चाहिँ होइन र अब 53 मिनट गइसकेको छ अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ अब चाहेर पनि म कल लिन सक्दिनँ तपाईँको फोन लागेन निराश नहुनुहोला, तपाईँको फोन लागेन अथवा तपाईँले फोन गर्दै गर्दाखेरि तपाईँको फोन लागेन, अन्य अन्य व्यवसायहरूमा तपाईँको फोन लाग्ने छ, यो कुरा म तपाईँलाई जानकारी गराए। र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। तपाईँले कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ सबै कुरा जानकारी गराउनुहोला, अनि हामीले तपाईँको नाम र कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ हामी वाचन गर्छौं। जसका लागि मेरो नम्बर हो टिप्नुहोला है, नम्बर 98644 1798, नम्बर फेरि एकचोटि भन्छु टिप्नुहोला, म्यासेज गर्नुहोला अथवा फोन गर्नुहोला, कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ, मैले तपाईँको नाम र कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराइदिन्छु, किनभने सबै साथीहरूको फोन लाग्छ भन्ने हुँदैन नि त होइन। 98644 1798 फोन गर्नुहोला। तपाईँले भनौँ न टिप्नुहोला है नम्बर 98644 1798, नम्बर फेरि एकचोटि भन्छु टिप्नुहोला, म्यासेज गर्नुहोला अथवा फोन गर्नुहोला, कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ।

अनि भान्सा कोठाको भनौँ न आगोहरू खाना पकाइसकेपछि आगोहरू निभाउनु भयो कि निभाउनु भएको छैन होला, निभाउनु भएको छैन भने निभाउनु होला भन्छु होइन, बिर्सनु औषधि खाना पो बिर्सनु भयो कि त्यो पनि मैले सम्झाइदिएको छु है, यही कुरा भन्छु म। तपाईँले फटाफट फोन डायल गर्नुहोला। अब हामीले तपाईँलाई एउटा गीत बजाउँदै कार्यक्रमबाट बिदा हुन्छौं। तिमीले पराई ठानेपछि पराई हुना के भयो र भन्ने गीत छोड्दै कार्यक्रमबाट बिदा हुनुपर्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। लौदा आजको लागि कार्यक्रम यति नै, सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै 98-644-2998 नम्बर हो, यो नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँको फोन लाग्नेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। मैले त यो ल अब यो फोनमा चाहिँ कार्यक्रम सकिएपछि पनि फोन गर्न सक्नुहुन्छ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
2: अनि
1: घर सर बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब यो चाहिँ मेन
1: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लोकार्ट र डेस्ट्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है
1: सुरक्षा घरको
2: साथ जीवन

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन गंगा

हार्दिक नमस्कार प्रणाम वरपर सर्वसर हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू छिरबिर छिरबिर छिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रा अविरल अविच्छिन्न बगिरहेको नदी नाला एवं छहरा यी सबै सबै कति दिव्य छ कति सुन्दर छ यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ कति दिव्य र ऊर्जादायीमा देखिएको छ। प्रिय शिक्षक प्रकृतिको यो दिव्य समयमा यो सुन्दर समयमा तपाईँसँगको सुन्दर साहित्य प्राप्त गर्दै सत्सङ्गहरूको निर्मल जलमा स्नान गर्न तपाईँको घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। मलाई स्वागत गर्नु कार्यक्रम जीवन गङ्गा। कार्यक्रम जीवन गङ्गा एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु।

सत्य नै सबै थोकको भनेर हाम्रा प्राचीन आचार्यहरूले बताएका छन्। सत्य न धार्यते पृथ्वी, सत्य न तपते रवि, सत्य न भायवानति सर्वसत्य प्रतिष्ठित। हावा सत्यका कारणले चलिरहेको छ, यो धरतीले सबै कुरा सत्यमै आधारित भएर धारण गरिरहेको छ, सबै कुराहरू यही सत्यमा प्रतिष्ठित भएर बसेका छन्, सत्यमा नै आधारित भएर बसेका छन्। आकाशको सूर्यले पनि सत्यकै कारणले आफ्नो प्रकाश सबैतिर छर्न सकेको छ, अर्थात सबै सबै सत्यमै आधारित छन्, सत्यमै प्रतिष्ठित छन्, सर्वसत्य प्रतिष्ठित। त्यसैले सत्य नै वास्तवमा अस्तित्व हो। प्रिय शिक्षक, हामीले पनि त्यही सत्यलाई प्राप्त गर्नेछ, किनकि हामी पनि त्यही सत्यमा नै आधारित छौँ, सत्यमै टेकेका छौँ। बत्ती बलिरहेको हुन्छ, वरपर चौतर्फी उज्यालो हुन्छ, तर जहाँ ऊ बसेको हुन्छ त्यही अँध्यारो हुन्छ। हामीले धेरै कुराहरू जानेका छौँ, सत्यमै आधारित भएर हाम्रो जीवन पुष्पित भएको छ, फले फुलेको छ, झुलेको छ, तर त्यही सत्यका बारेमा हामी अनभिज्ञ छौँ। जुन सत्य हाम्रो प्राणाधार बनेको छ, हाम्रो जीवनको कुञ्जी बनेको छ, जुन सत्य हाम्रो जीवनको आदि स्रोत बनेको छ, त्यो सत्यदेखि हामी बेखबर भएका छौँ। प्रिय सत्य, त्यसो भएका हुनाले हामीले आफ्नो ध्यानलाई सत्यतिर केन्द्रित गर्नेछ, विभिन्न किसिमका भ्रमहरूलाई हामीले सत्य भनी छानेका छौँ। जो सदैव रहन्छ त्यसको नाम हो सत्य, जो कहिल्यै पनि विनाश भएर जाँदैन, सदैव अविनाशी रहिरहन्छ, जसको न जन्म भयो न मृत्यु नै हुनेछ, त्यो विशिष्ट सत्ताको नाम नै सत्य। त्यही सत्यमा आधारित भएर त्यसलाई विशिष्ट सत्ता भनेर बोलियो। प्रिय सचिन, हामी सबैले त्यही सत्यलाई प्राप्त गर्नेछ। त्यो सत्यलाई प्राप्त गर्ने विविध विधिहरू छन्, ती विविध विधि विविध तरिकाहरूमध्ये योग सबैभन्दा उत्तम विधि। योगका माध्यमले नै त्यही सत्यमा हामीले हाम्रो चित्तलाई एकीकृत गर्न सक्दछ। त्यसो भए योग के हो त? पातञ्जल योग सूत्रमा भनिएको छ, योगश्चित्त वृत्ति निरोध। हाम्रो जुन चित्त छ, चित्तको विभिन्न किसिमको वृत्ति छ, मनको विभिन्न किसिमको स्वभाव छ, यो मनको जुन स्वभाव छ त्यसलाई व्यवस्थित गर्ने कामलाई योग भनिन्छ। चित्तको जुन वृत्ति छ त्यो वृत्तिलाई रोक्ने कामलाई योग भनिन्छ। वास्तवमा हामीले यो चित्तको वृत्तिलाई रोक्न नसक्दा हामी योगीको ठाउँमा रोगी भएका छौँ। हामी हुनुपर्ने योगी हो तर रोगी भएका छौँ, किनभने हामीलाई यही चित्तले चारैतिर दौडाई दौडाई थकित बनाएको छ, हाम्रो ऊर्जा समाप्त भएको छ। हामीले विपत्तिहरूसँग, आन्तरिक शरीरका विरोधीहरूसँग लड्न सक्ने शक्ति पनि गुमाएका छौँ। जब हामीले हामीभित्र को जुन शक्ति छ, जीवन ऊर्जा छ, त्यसलाई जब गुमाउँदछौँ अनि हामी योगी नभएर रोगी भन्दछौँ। प्रिय सोच्छ, आज हामी रोगी भएका छौँ कारण हाम्रो चित्तको वृत्ति निरोध हुन सकेको छैन, मनको दौड समाप्त हुन सकेको छैन, हामी निरन्तर दौडिएको छ, राति सुत्दाखेरिमा सपनामा पनि दौडिरहेको छ। यसैले हामी बेचैन छौँ, धीर छौँ कारण हाम्रो चित्तको वृत्ति स्थिर छ। यसैले योग चित्त वृत्ति निरोध गरेर भनिएको छ, योग भनेको चित्तको वृत्तिलाई निरोध गर्ने। अब कसरी चित्तको वृत्तिलाई निरोध गर्ने? प्रिय शिक्षण, बारम्बारको अभ्यास, बारम्बारको अभ्यासले हामीले हाम्रो चित्तको वृत्तिलाई निरोध गर्न सक्दछौँ। मनलाई अनेकतिर हामीले छोडिदिएका छौँ, त्यसैले अनेकतिर भौतारिन्छ। भौतारिएको मनलाई, चौतर्फी विकेन्द्रित मनलाई कुनै निश्चित एउटा विषयमा केन्द्रित गरेर नै हामीले हाम्रो चित्तको वृत्तिलाई निरोध गर्न सक्दछौँ।
यत्रोपरमते चित्तं निरुद्धं योगं सेवया यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यते योग सेवया निरुद्धं चित्तं यत्र उपरमते च यत्र आत्मना आत्मानं पश्यन् आत्मनि एव तुष्यते त्यो बारम्बारको योगको अभ्यासपछि अनेकतर विकेन्द्रित भएको मनलाई सत्यमा स्थित गरिसकेपछि अर्थात् परमात्मामा स्थित गरिसकेपछि निरुद्धम चित्त चित्त निरुद्ध हुन्छ त्यस प्रकार योग सेवा या निरुद्धम चित्तम अनि योगको अभ्यासले निरुद्ध भएको जुन चित्त छ यत्र उपरमति जुन अवस्थामा शान्त हुन्छ उपराम हुन्छ र यत्र आत्मना आत्मानं पश्चिन आत्मनि त्यतिखेर त्यो साधक त्यो व्यक्ति योगीको अवस्थामा पुगेको हुन्छ परमात्माको ध्यानले उसको चित्त शुद्ध भएको हुन्छ उसले